0: कांग्रेस लेखकले लामो समयदेखि पार्टी मिलाउन प्रयास गरिरहेको तर अहिलेसम्म पनि नमिलेकाले अब आफू थाकिसकेको प्रतिक्रिया दिनुभएको छ। कांग्रेस महाधिवेशन रोक्न इतरपक्ष अदालत जाँदै शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले 12 जेठको प्रतिनिधि सभा बैठकमा बाँदर आतंकका कारण किसानहरू गम्भीर मारमा परेको भन्दै सरकारको ध्यान आकर्षण गराए। बाँदरले बाली नाली नष्ट गर्दा ग्रामीण क्षेत्रका जनता आफ्नै थाथलो छाड्न बाध्य हुने अवस्था आएको उनको भनाई थियो। राईले बाँदरको समस्यालाई संसदमा हुने ठट्टा र उपहासको विषय नबनाउन आग्रह गर्दै यसलाई भूइँ मान्छेको वास्तविक पीड़ा र आक्रोश बुझ्नुपर्ने बताएका थिए। बाँदर आज जनता महत्वपूर्ण शत्रु भएको छ भन्ने उनको भनाईले किसानको पीड़ालाई देखाउँछ। उनले बाँदर व्यवस्थापनका लागि मार्ने, बन्द्याकरण गर्ने वा अन्य उपाय अपनाउने विषयमा सरकारले गम्भीर निर्णय गर्नुपर्ने माग गरेका थिए। बाँदर आतंकका कारण देशभरका मध्य पहाड़ी बस्तीका किसान हैरान छन्। बाली जोगाउन नसकेपछि उनीहरू गाउँ छाडेर तराई र शहरतिर बसाई सर्न थालेका छन्। संसददेखि सड़कसम्म बाँदर नियन्त्रणको आवाज उठे पनि ठोस समाधान अझै निस्किएको छैन। बन्द्याकरणदेखि बाँदर हेरालुसम्मका उपाय अपनाइए पनि दीर्घकालीन वैज्ञानिक व्यवस्थापन आवश्यक देखिएको छ। आतंक रोक्न गुलेली र बाँदर हेरालु उपशीर्षकमा यससँगै खबर छ। स्थानीयले बाँदर नियन्त्रणका लागि अनेक उपाय निकालेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर 1 हेरालु राखेको छ। वडाध्यक्ष चिरञ्जीवी पोखरेल गाउँमा बाँदर आतंक मचाउन थालेपछि वडा कार्यालयले नै बाँदर धपाउन 9 हेरालु राखेको बताए। यस सम्बन्धमा नवप्रवर्तन मन्त्री महावीर पुन भन्नुहुन्छ, बरु रकेट बनाउन सजिलो छ तर बाँदर भगाउने प्रविधि खोज्न गाह्रो छ। संसदमा यसअघि नै उहाँले दिनुभएको अभिव्यक्ति हो यो। यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदीको भनाईमा बाँदरलाई धपाउनका लागि किसानहरूले हल्ला गर्ने, ढुङ्गा हान्ने वा गुलेली चलाउने जस्ता परम्परागत विधि अपनाएको, वन क्षेत्रमा बनाइएका पोखरीहरूमा बाँदरहरू खसेर सामूहिक रूपमा मर्ने गरेका घटना रेकर्ड भएका छन् जुन नियोजित रूपमा मारिएको आशंका गरिएको अध्ययनले देखाएको छ। यसै गरी धनकुटा 2404 का वडाध्यक्ष लोकेन्द्र मगरको भनाईमा 2400 मुख्य अन्न बाली नै मकै हो, बाँदरले बढी क्षति गर्ने पनि मकै नै रहेछ। बाँदरले हैरान पारेपछि मान्छेहरू बसाई सर्न थालेका छन्। बाँदरको उपद्रो शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
0: कोशी प्रदेश सरकार गौरवको आयोजना कार्यान्वयनमा कमजोर देखिएको छ। संघीय संरचना अनुसार प्रदेश सरकार स्थापना भएको पनि 8 बितिसकेको छ। यस अवधिमा प्रदेश पूर्वाधारतर्फ सरकारले 1 रूपियाँ माथिका 4 योजना मात्रै सम्पन्न गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। कोशी प्रदेश पूर्वाधार विकास मन्त्रालयका अनुसार सरकारले हालसम्म सम्पन्न गरेका आयोजनामा मोरङको गिनाघाट विराटचोक सड़क, मोरङको लेटाङ छ स्थित बुधबारे सड़क, तेर्थुमको शेरमा जलजले भण्डारी इसिबु सकानीति आट्राई मेदाप सड़क र भोजपुरको तुर्के पुल झ्याउ पोखरी याङपाङ फलिदो सड़क रहेका छन्। मन्त्रालयले निर्माण सम्पन्न भएको दावी गरे पनि गिनाघाट विराटचोक सड़क पूर्ण रूपमा सम्पन्न नभएको पाइएको छ। कोशी प्रदेश सरकारले 6 अघि गौरवको आयोजनाका रूपमा गिनाघाट विराटचोक सड़कको काम थालेको थियो। तत्कालीन मुख्यमन्त्री शेरधन राईले 3 सम्पन्न गर्ने गरी शुरू गरेको यो सड़क 6 बितिसक्दा पनि सम्पन्न हुन नसक्नुले कार्यशैलीमा प्रश्न उठेको छ। चालू आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले यो सड़क सम्पन्न गर्न 1 रूपियाँ विनियोजन गरेको छ। यो सड़क अन्तर्गत विराटचोक क्षेत्रमा केही काम गर्न बाँकी देखिएको छ। संवैधानिक व्यवस्था अनुसार साना आयोजना स्थानीय तह, मझौला आयोजना प्रदेश र ठूला आयोजना संघ सरकारले कार्यान्वयन गर्नुपर्ने हुन्छ। संघ र प्रदेश सरकार विभिन्न आयोजना कार्यान्वयनमा चुक्दै गएको पाइएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा यी 4 आयोजना बाहेक 1 रूपियाँ बढ़ीका 179 आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। कोशी प्रदेशमा 8 1 रूपियाँ माथिका 4 आयोजना सम्पन्न, 1 माथिका 179 आयोजना निर्माणाधीन 24 आयोजना रुग्ण उपशीर्षकमा, ठूला आयोजना न्यून प्रगति शीर्षकमा नागरिक राष्ट्रिय दैनिकमा यो खबर छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। बिहिबार सिंहदरबारमा बसेको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले समितिको तर्फबाट यस्तो निर्देशन दिएका हुन्।
2: राष्ट्रपतिमा गभर्नर, डेपुटी गभर्नर र संचालकको कार्यकाल 3 वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गभर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ।
1: सरकारले विद्युत खरिद सम्झौता पीपीए खोल्ने प्रक्रिया अघि बढाएको छ। पीपीए खोल्न आवश्यक मापदण्ड तयार गर्न नेपाल विद्युत प्राधिकरण संचालक समितिले उपसमिति गठन गरेको हो।
2: वर्षेनी अरबौं रूपियाँ राजस्व संकलन हुँदै आएको चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने सड़क छेद विच्छेद भएपछि झण्डै महिना दिनदेखि आयात ठप्प छ। चिनिया कम्पनीले सड़क मर्मतको काम शुरू नगरेपछि सड़क डिभिजन कार्यालयले जोखिमयुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकता दिँदै मंगलबारदेखि आफै सड़क खोल्ने काम अघि बढ़ाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती नगरेको स्पष्ट पारेका छन्। बरू स्वास्थ्य बीमाका लागि गत वर्ष 11 अर्ब रूपियाँ थप गरिएको र चालू आर्थिक वर्षमा समेत 5 अर्ब रूपियाँ बजेट वृद्धि गरिएको उनले जानकारी दिए।
2: जन्म र मृत्यु संस्कारमा चामल जुटाउन ऋण खोज्नुपर्ने जुम्लाका विपन्न परिवारको बाध्यता केही घटेको छ। सरकारले साविक कर्णालीका 5 जिल्लामा सञ्चालन गर्दै आएको जन्म मृत्यु संस्कारका लागि निशुल्क चामल वितरण कार्यक्रम अन्तर्गत प्रति व्यक्ति 30 किलो चामल उपलब्ध गराउन थालेपछि संस्कारको खाद्यान्न खर्चमा विपन्न परिवारलाई राहत पुगेको हो।
1: नन्दप्रसाद जानुका फाउन्डेशनले आफ्नो तेस्रो ऐतिहासिक पुस्तक दोलखाका लोकनायकहरू सार्वजनिक गरेको छ। बिहिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको हो।
2: मुख्य सड़क विस्तारका नाममा घर तथा भौतिक संरचना भत्काइएपछि आर्थिक नगरीका रूपमा परिचित वीरगंज शहर अहिले उजाड बनेको छ। सड़क डिभिजन कार्यालय हेटौडाले सटर र भवनहरू भत्काएपछि त्यहाँको व्यापार व्यवसाय ठप्प भएको छ। गण्डक नहर चोकदेखि वीरगंज भन्सारसम्मको मुख्य सड़कको दुवैतर्फ रहेका पसल तथा कार्यालयहरू भत्काइएका छन्।
1: आफ्ना मागहरू सम्बोधन गर्ने सरकारलाई दबाव बढाउँदै लघुवित्त पीड़ितहरूले माइती घर हुँदै ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोग अगाडि धरना दिइरहेका छन्। लघुवित्त संस्थाबाट लिएको ऋणको चर्को ब्याज, किस्ता तिर्नुपर्ने दबाव तथा आर्थिक समस्याका कारण पीड़ितहरू थप समस्यामा परेको गुनासो पोखेका छनृ।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब विदेशका खबर लामो समयदेखि गृह युद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2,00,000 भन्दा बढी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको राष्ट्र संघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो सुडानको काडोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल आबेदमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्
4: अब खेल र खेलाडीका खबर अहिले 10 राष्ट्रिय खेलकुद तयारीका लागि कर्णाली प्रदेशमा धमाधम खेल संरचनाहरू निर्माण भइरहेका छन् नयाँ संरचना निर्माण हुँदै गर्दा यसअघिका राष्ट्रिय खेलकुदले जन्माएका संरचना कतिको उपयोग भएका छन् भन्ने बारे बहस भएको पाइँदैन राष्ट्रिय खेलकुदका लागि बनेका संरचनामा नियमित खेलकुद गतिविधि हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन खेल मैदानमा घाँस उम्रिएका छन् भने रंगशाला प्यारापिट खेलाडीको पर्खाइमा छन्
3: अब विचार तथा दृष्टिकोण विभेद र गरिबीको मारमा अपाङ्गता शीर्षकमा गजेन्द्र बुढाथोकीको विचार कान्तिपुर दैनिकमा छापिएको छ 5.2% घर परिवारले अपाङ्गता र गरिबीको दोहोरो मार बेहोरिरहेका छन् यसभित्र पनि 3.39% सामान्य अपाङ्गता सहित गरिबी र 1.84% अर्थात लगभग 1,32,000 घर परिवारमा गम्भीर अपाङ्गता सहित निरपेक्ष गरिबी छ यो 1.84% भनेको राज्यको नजरबाट पूर्ण रूपमा ओझेल पारिएको त्यो वर्ग हो जसले मानक गरिबीको पीड़ासँगै पहुँचयोग्य यातायात सहायक उपकरण नियमित औषधि र हेरचाहको ठूलो अतिरिक्त आर्थिक लागत एक्लै बोक्न बाध्य छ
4: कंग्रेस बाटो बिरायो कि बिथोलियो शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको हस्ताक्षरको पार्टी टिकट बोकेर हाई प्रोफाइल नेता प्रक्रियालाई मानेर फागुन 21 निर्वाचनमा होमिए तर यति बेला देखिएको तिनका विरोधले गम्भीर राजनीतिक तथा नैतिकताको प्रश्न उठाएको छ अवसरवाद मनोवृत्तिको प्रतिविम्ब देखिन्छ संगठन हुल्ले नभई विधि र सिद्धान्तबाट चल्नुपर्ने बुझाइमा कमजोरी पाइन्छ राजनीतिक दूरदर्शिताको अभाव झल्कन्छ तिनले समयको माग तथा परिवर्तनका लहर पहिचान एवं स्वीकार गर्न नसक्नु एक लोकतान्त्रिक पार्टीका लागि विडम्बना हो नेपाली कंग्रेसलाई लोकतन्त्रको पर्याय मानिन्छ यो कमजोर अथवा विभाजित भएका अवस्थामा लोकतन्त्र धरापमा वा अपहरणमा परेका इतिहास छन्
3: असमावेशी राज्य विभेदकारी चरित्र शीर्षकमा जेबी विश्वकर्माको विचार कान्तिपुर दैनिकमा छापिएको छ राज्य सत्तामा उत्पीडित वर्ग लिङ्ग र समुदायको समानुपातिक प्रतिनिधित्व गराउन असफल यो सरकारले राज्य सत्ताकै पुनर्संरचनाका लागि निर्वाचन प्रणालीको रूपान्तरणमा काम गर्ला भन्ने आशा गर्ने ठाउँ त देखिँदैन अझ स्थानीय तहमा प्रतिनिधि घटाएर समावेशीकरणकै बरखिलाफ गर्ने दिशातिर उद्दत देखिन्छ 2084 प्रदेश र स्थानीय तहको निर्वाचन हुँदैछ सरकारले आगामी निर्वाचनको परिणाम नै सबै जात जाति वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी निर्वाचन ऐन जारी गर्नुपर्छ प्रदेशसभाको निर्वाचन परिणाममै सबै जात जाति र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने र स्थानीय तहको मुख्य पदमा समेत महिला दलित र सीमान्तकृत समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन ऐन र कानूनलाई त्यसै मान्यता अनुकूल बनाउन आवश्यक छ तर सरकार राज्य सत्तालाई समावेशी बनाउने र सबै नेपालीले राज्यमा आफ्नो हिस्सेदारी सुनिश्चित हुने समावेशी राज्यको बरखिलाफमा एक्सप्रेस गाड़ी हाँकिरहेको देखिन्छ
4: अस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 053।
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4934 4493 580 र 98 550 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।
5: स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल भदौ 5 गते शुक्रबार, सन् 2026 अगस्त 21 तारिक साउन शुक्ल पक्षको नवमी तिथि।
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: चाडपर्व नजिकै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा, मूल्यवृद्धिको वास्तविक कारण सार्वजनिक गर्न उपभोक्ता अधिकार कर्मीहरूको माग।
5: रोल्पामा पहिरोबाट विस्थापितहरूको बास स्वास्थ्य चौकीमा, सडक अवरुद्ध भएकाले खाद्यान्न लत्ता कपडा लगायतका राहत सामग्री बाटोमै अलपत्र।
6: कृषि पशुपक्षी तथा जडीबुटी बिमामा नयाँ व्यवस्था, मनसुनका बेला पशुपक्षीमा संक्रामक रोगको जोखिम हुने भएकाले खोप लगाउनु सुझाव।
9: बाख्रालाई पनि हामीले पिपिआरको खोप लाउनु पर्यो, बङ्गुर कुरोहरू पनि हामीले क्लासिकल स्वाइन फ्लूको लाउनु पर्यो, गाईमिसीलाई हामीले भ्याक्सिन चर्चा दिलाउनु।
5: इजरायलको वेस्ट बैंक बस्ती विस्तार योजनालाई लिएर 5 देशहरूद्वारा संयुक्त विरोध, योजना तत्काल फिर्ता लिन इजरायललाई आग्रह।
6: र टप एन्ड टी20 श्रृङ्खलामा नेपालले आज पहिलो खेल नर्दर्न टेरिटोरीसँग खेल्दै एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स सुरु हुन अब 1 महिना बाँकी।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
11: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन।
11: फोन 0564212161, 596617। मोबाइल 98550607768, 98511625594, 98510542024। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
2: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
3: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12206।
4: तपाईँको सन्तुष्टि
6: उपभोक्ताको भान्सा महँगिँदै गएको छ। अत्यावश्यक खाना पकाउने ग्यास समेत सहजै पाउन सकिएको छैन। चामल, चिनी, तेल, दाल र मसलाको मूल्य उकालो लागिरहेका बेला बजारमा सरकारी निगरानी कमजोर देखिएको छ। उपभोक्ता महँगी र अभावको दोहोरो मारमा परेका छन्। चिनी, चामल र खानेतेलको मूल्यमा भएको वृद्धिले निम्न तथा मध्यमा आय भएका परिवारको मासिक खर्च थप बढाएको छ। आमदानीको ठूलो हिस्सा खाद्यान्न र खाना पकाउने इन्धनमै खर्च हुन थालेपछि अरू आवश्यकताका लागि छुट्याएको रकम कटौती गर्नु पर्ने अवस्था आएको उपभोक्ताको गुनासो छ। उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जनले सरकारको प्रभावकारी उपस्थिति नदेखिँदा बजारमा बिचौलिया र कालो बजारी गर्नेहरूको मनोमानी बढेको बताउनुभयो। उपभोक्तावादी माधव तिमिल सिन्हाले अन्तर्राष्ट्रिय रूपमा डलरको भाव स्थिर र विश्वमा युद्ध पनि नभएका बेला एकाएक नुन बाहेक तरकारी, माछा मासु र खानेतेलमा मूल्य वृद्धि हुनु केन्द्र, प्रदेश र पालिकाले बजार अनुगमन नगरेका कारण भएको बताउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले मूल्य वृद्धिको वास्तविक कारण सार्वजनिक गर्न, हरेक तहको लागत र नाफा पारदर्शी बनाउन तथा कालो बजारी र कृत्रिम अभाव सृजना गर्ने व्यवसायमाथि तत्काल कारवाही गर्न माग गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुङ्ग्याउन दबाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हिजो अख्तियारका काम कारवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ रासपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दबाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कारवाही अगाडि बढाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कारवाही गरे सरकार सञ्चालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई गएको असार 1 बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठक ठेक्का प्रकरणमा अनुसन्धान टुङ्ग्याउन अभियोजन गर्न दबाब दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले असार 7 चितवनमा आयोजित रासपाको महाधिवेशन उद्घाटन कार्यक्रममा पनि आफ्नो अभिव्यक्ति दिनुभएको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ।
6: काङ्ग्रेस महाधिवेशनका प्रारम्भिक मतदाता बनेका क्रियाशील सदस्य हुन्। वडादेखि केन्द्रीय कार्य समितिमा पुग्न क्रियाशील सदस्य हुनैपर्छ। क्रियाशील सदस्य नभई उम्मेद्वार बन्न मात्रै होइन, मतदान गर्न पनि पाइँदैन। यति महत्त्वपूर्ण क्रियाशील सदस्यता टुङ्ग्याउन काङ्ग्रेसलाई जहिले सकस पर्छ। 12 महाधिवेशनदेखि क्रियाशील सदस्यता विवाद अझै सुल्झिएको छैन। क्रियाशील सदस्यता विवादका कारण तोकिएको समयमा 15 महाधिवेशन हुन सकेन। काङ्ग्रेसको क्रियाशील सदस्यतामा जहिले किचलो शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन्। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 अर्थात् करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गएको वर्षसम्म एमालेमा 6,86,748 सदस्य थिए। कान्तिपुरमा खबर छ।
7: रोल्पाको थवाङ गाउँपालिका पाँच उवाको कोटल बारामा पहिरो गएको आठ दिन बितिसक्दा पनि राहत सामग्री पीडितसम्म पुर्याउन सकिएको छैन। उवा पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपडा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका छन्। पहिरोबाट मानिसको आउजाउ समेत अवरुद्ध छ। लायन्स क्लब अफ रोल्पा, रोल्पाली समाज, त्यसै गरी आइएनएफ लगायत संघ संस्थाले संकलन गरी पठाएका राहत सामग्री सुनछहारीको माबाङ, पोबाङ, हुबिन लगायतका ठाउँमा राखिएका छन्। ती सामग्री कोटलबारासम्म पुर्याउन मात्रै झण्डै 200 भरिया आवश्यक पर्ने वडा अध्यक्ष बुद्धि घरतीले बताउनुभयो। दाताले पठाएका सबै सामग्री कोटलबारा ल्याउन सकिएको छैन। उहाँले भन्नुभयो, सडक धेरै ठाउँमा भत्किएको पुरिएको छ, तत्काल गाडी चल्ने सम्भावना छैन, भरिया पाउन पनि मुस्किल छ। वडा अध्यक्ष घरती मगरका अनुसार सुली चौरदेखि उहाँसम्मको सडकमा पहिरोले क्षति पुर्याएको छ। अहिले स्थानीय जनप्रतिनिधिहरूले गाउँमै पीडितका लागि सहयोग जुटाइरहेका छन्। थबाङ गाउँपालिका, स्थानीय र आफन्तले उपलब्ध गराएको खाद्यान्न तथा अन्य सामग्रीबाट पीडितको आवश्यकता परिपूर्ति गरिरहेको वडा अध्यक्ष घरतीले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।
6: काया कैरनमा मनसुनका बेला पशुपन्छीमा लाग्ने संक्रामक रोगको जोखिमबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333-493-555।
14: भर्ना खुल्यो।
15: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
14: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
15: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चाडपर्व नजिकै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा सरकारबाट अवरोध भई कारवाही गर्न अख्तियारलाई राष्ट्रपा सभापति लामी छानेको सुझाव, काङ्ग्रेसको क्रियाशील सदस्यमा सधैँ किचलो, एमालेमा सदस्यता नवीकरण 53% मात्रै, रोल्पामा पहिरोबाट विस्थापितहरूको बास स्वास्थ्य चौकीमा लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। सरकारले कृषि, पशुपालन र जडीबुटी खेतीमा दिँदै आएको बीमाको अनुदानको तहलाई घटाएको छ। कृषिमा जोखिम न्यूनीकरण गर्दै किसानहरूलाई प्रोत्साहन गर्न ल्याएको बीमा कार्यक्रम यसअघि 50, 65 र 80% गरी 3 तहमा अनुदान दिने व्यवस्था थियो, अहिले यसलाई 50 र 80% गरी 2 तहमा राखिएको छ। कृषि मन्त्रालयले कृषि, पशुपंक्षी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि जारी गर्दै बीमा शुल्कमा अनुदानको तहलाई घटाएको छ। मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले यसअघिको 3 तहको अनुदान प्रतिशतलाई 2 तहमा मात्र दिने गरी मापदण्ड ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि 50 लाख रुपियाँसम्मको बीमामा 80%, 50 लाखदेखि 1 करोडसम्म 65% र योभन्दा माथि 50% अनुदान दिने व्यवस्था थियो। अहिलेको नयाँ कार्यविधि अनुसार 1 करोड रुपियाँसम्म लगानी गर्नेलाई 80% अनुदान र 1 करोडभन्दा माथिका लागि 50% अनुदान दिने व्यवस्था गरिएको छ। मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख हरिबहादुर केसीले कृषि बीमा अनुदानमा भइरहेको दुरुपयोग रोक्न नयाँ व्यवस्था ल्याइएको बताउनुभयो। उहाँका अनुसार अब कृषि बीमाको अनुदान व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारमा हस्तान्तरण गरिएको छ। कारोबार दैनिकले खबर छापेको छ।
5: बर्खाको यो बेला धेरै किसान खेतीपातीको काममा व्यस्त हुन्छन्। यसअघि रोपाईको काम सकेका किसानलाई अहिले धानको गोडमेल गर्न चटारो छ। मध्य पहाडमा चैत वैशाखमा छरेको मकै भित्राउने बेला भयो। किसान खेतबारीमा व्यस्त हुने बर्खाको यो बेला पशु पंक्षीको स्वास्थ्य र व्यवस्थापनका दृष्टिले पनि निकै संवेदनशील मानिन्छ, तर त्यति धेरै ध्यान पुगिरहेको हुँदैन। मनसुनका बेला पशु पंक्षीमा विशेष गरी संक्रामक रोगको जोखिम बढी हुन्छ। आहारा, चरण तथा अरू व्यवस्थापन, सरसफाइसँग विभिन्न रोग विरुद्धका खोप लगाउन किसानलाई विज्ञको सल्लाह छ। थप जानकारी सहित मदन पौड्याल।
7: पन्छीतर्फ मुख्य पालिने कुखुरामा यसअघि फैलिएको बर्ड फ्लूको संक्रमण हालै मात्रै रोकथाम भएको छ। यसका लागि बर्ड फ्लू फैलिएका क्षेत्रमा कुखुरा, अण्डा र दाना सबै नष्ट गर्नु पर्यो। पशु चौपायामा विगतमा लम्पी स्किन रोग फैलिँदा कतिपय किसानको गोठ नै रित्तो भयो। यस्ता संक्रामक रोगको जोखिम जुनसुकै बेला हुन सक्छ, तर मनसुनको यो बेला कीटजन्य र पानीजन्य रोगको जोखिम उच्च हुने भएकाले पूर्व तयारी र सावधानी अपनाउनु पर्ने हुन्छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामनन्दन तिवारी,
8: यो सिजन भनेको चाहिँ, मौसम भनेको चाहिँ यही बेलामा झिगा, किरा, लामखुट्टे, किना र विभिन्न त्यस्ता किटजन्य चिजहरू हुन्छ। गाई भैँसीलाई हामीले चाहिँ चराउन लग्यौँ भने जुगा त जुगाले टाँसिने कुराहरू हुन्छ। यो बराबर चाहिँ नजिक पानी हुन्छ, झाडी बुट्यान हुन्छ भने किन झिगा बढ्छ भने चाहिँ त्यसले सार्ने रोगको जोखिम यही बेला छ भनेर हामीले भन्यो।
7: कीटजन्य रोग फैलिन सक्ने मात्र नभई पशु पंक्षीमा यो बेला अन्य रोगले पनि सताउन सक्छ। निरन्तरको वर्षाबाट चिस्यान बढ्ने, पानी फोहोर दूषित हुने, बाढी पहिरोबाट खोरगोठ बग्ने, व्यवस्थापनमा समस्या हुने, दाना आहार बिग्रने हुँदा किसानले अनेक चुनौती झेल्नु पर्छ। त्यसो त किसान पनि यो बेला आफै व्यस्त हुनुपर्ने भएकोले खोर गोठ र फार्मको सरसफाई र व्यवस्थापनमा ध्यान नपुगेको हुन सक्छ। गाई भैँसी बाख्रा पालिएका ठाउँ गोठ अनि कुखुरा भए फार्मलाई सुक्खा राख्ने, हावा ओहोर दोहोर गर्न मिल्ने बनाउने, पालिएका वस्तुलाई शुद्ध सफा पानी निरन्तर दिने गर्नुपर्छ। त्यो सँगै आहार अनि दानामा ढुसी हुनु भएन। ती आहार दिने ठाउँको पनि बेला बेला सरसफाई उत्तिकै आवश्यक छ।
8: पशुको डुण हुन्छ गाई भैँसीको, अनि हामीले घाँस हाल्छौँ, घाँस हालिसकेका छन् डुणमा चाहिँ कहिले रह हुन्छ, अनि फेरि त्यहाँ हाल्छौँ रह हुन्छ, त्यो तल रगमा चाहिँ ढुसी रहेको हुन्छ, त्यो डुणलाई पनि हामीले सफा गर्न जरुरी छ। अर्को एउटा विषय के छ भने कहिले हामी भाँडामा पानी दियौँ भने गाई भैँसी भाँडा हामीले त खाएको थाल कचडा त सफा गर्छौँ, पशुको पनि त हामीले बेला सफा गर्नु पऱ्यो नि त, सकिन्छ डेली सफा गर्नु पऱ्यो। कुखुरा दाना भाँडा पनि हामीले चाहिँ जसरी पानी दिन्छ त्यसरी भाँडा सफा गर्नुपर्छ। त्यो गरेनौँ भने राम्रो चिज दिउँ
7: यो बेला पशु पंक्षीमा हुने संक्रामक तथा महामारी जन्य रोगहरू लम्पी स्किन, खोरेत, पिपिआर, स्वाइन फिभर, रानीखेत लगायत हुन्। यस्ता रोगबाट पशु पंक्षीलाई जोगाउन खोर गोठ अनि फार्मको नियमित सरसफाई, जैविक सुरक्षाका विधिको पालना अनि विभिन्न रोग विरुद्धको खोप बेलैमा लगाउन कृषि मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीको सल्लाह छ।
8: यो बेला के हो जसो अब हामीले खोरेत लाग्न खोज्छ, खोरेतको खोप चाहिँ गाई भैँसीलाई वर्षको दुईचोटि, अहिले हामीले भदौमा छ नि, भदौमा लगायो भने त्यसको छ महिनापछि दोरान गरी दुईचोटि लाउनु पऱ्यो। बाख्रालाई पनि हामीले पिपिआरको खोप लाउनु पऱ्यो। बङ्गुर कुरोहरू भने हामीले यो स्वाइन फ्लू क्लासिकल स्वाइन फ्लूको लाउनु पऱ्यो। गाई भैँसीलाई हामीले भ्याकुती चर्चा दिलाउनु पऱ्यो।
5: मनसुनको बेला पशु पंक्षीको उचित व्यवस्थापन बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामानन्दन तिवारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका सातकी मोतीकला ओलीको नागरिकता पानीमा परेर च्यातिएको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतीकलालाई त्यसको प्रतिलिपि निकाल्ने पर्ने भयो। उहाँ आवश्यक कागजात सहित बुधबार बिहानै सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय पुग्नुभयो। नागरिकता जारी गर्ने ठाउँमा हुनुहुन्थ्यो उहाँकै छोरा केशव। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत मोतीकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गर्नुभएको छ। आमाको पहिलेको नागरिकता प्रयोग गर्न नमिल्ने हुनु र आफू सहायक प्रमुख जिल्ला अधिकारी भएकै बेला प्रतिलिपि निकाल्नुपर्ने अवस्था आउनु वास्तवमै एउटा गजबको संयोग ठान्नुहुन्छ केशव। पानीमा परेपछि आमाको नागरिकता प्रयोग गर्न नसकिने अवस्थामा पुगेको थियो। प्रतिलिपि निकाल्ने बारे खास सल्लाह पनि भएको थिएन। मंगलबार दिउँसो आमाले नागरिकता नबनाई भएन भनेपछि आफूले नै वडा कार्यालयमा पुगेर कागजात मिलाउन सहजीकरण गरेको उहाँले बताउनुभयो। आमाको नागरिकतामा हस्ताक्षर गर्नु विरलै पाइने अवसर र संयोग भएकोले आफूलाई रमाइलो लागेको उहाँको भनाई छ। आजको कान्तिपुरले खबर छापेको छ।
4: अब विदेशको खबर। बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले इजरायलली कब्जामा रहेको वेस्ट बैंकको संवेदनशील क्षेत्रमा नयाँ बस्ती निर्माणका लागि अघि बढाएको योजनाको विरोध गरेका छन्। ती देशहरूले संयुक्त विज्ञप्ति निकालेर पूर्वी जेरुसलेम नजिकै झण्डै 1200 नयाँ आवास निर्माणका लागि बोलपत्र आह्वान गर्ने इजरायलको निर्णयलाई अस्वीकार्य उनी बताएका बीबीसीले जनाएको छ। उनीहरूले यो योजना तत्काल फिर्ता लिन इजरायलसँग आग्रह गरेका छन्। इजरायलको आवास मन्त्रालयले अस्ति बुधबार पूर्वी जेरुसलेम र माले अदिदुम बस्ती बीचको क्षेत्रमा 3401 स्वीकृत आवास एकाई मध्ये 1234 लागि बोलपत्र आह्वान गरेको थियो। झण्डै 12 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको परियोजनाको बोलपत्र बुझाउने अन्तिम मिति आउँदो महिना अक्टोबर 19 तारिक तोकिएको छ। यसले भविष्यमा प्यालेस्टिनी राज्य स्थापनाको सम्भावनालाई थप कमजोर बनाउने ती देशहरूको भनाइ छ।
5: अब केही खेल खबर। अस्ट्रेलियामा आजदेखि सुरु हुने टप एन्ड टी ट्वेन्टी श्रृङ्खलामा नेपाल एले पहिलो खेल आज नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार डार्विनमा दिउँसो 2:15 सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली यसअघि भदौ 1 गते नै त्यसतर्फ गइसकेको छ। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्दैछन्। नेपालले भोलि बङ्गलादेशको हाई पर्फर्मेन्ससँग भदौ 8 गते हर्बर्ट हेरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 हैदराबाद किङ्स मेन एकाडेमी तथा भदौ 13 भिक्टोरिया सीए 11 खेल्ने तालिका रहेको छ। खेलकै अर्को प्रसङ्गमा एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स सुरु हुन अब 1 महिना मात्र बाँकी छ। ओलम्पिक काउन्सिल अफ एसिया र आइजी नागोया एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म हुने एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता विश्व एसियन गेम्स सुरु हुन अब 1 महिना मात्र बाँकी रहेको अवसरमा उत्सव समेत मनाएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढी खेलाडी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाडी सहभागी हुँदैछन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो छ घण्टामा सिन्धुपाल्चोकमा 71 मिलिमिटर, ताप्लेजुङमा 53 मिलिमिटर, दैलेखमा 42 मिलिमिटर पानी परेको छ। मध्य र पश्चिम क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुली नदी र ताडी खोलामा बाढी आएको छ। नदी र खोला आसपासका बासिन्दालाई आज बिहान समय सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
5: बागमती प्रदेश सरकारमा राप्रपाका 3 जना मन्त्री बनेपछि पार्टीभित्र विवाद चर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेको छ।
4: सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने दावी गरिरहेका बेला चालू आर्थिक वर्षको पहिलो महिनामै 70,000 भन्दा बढी नेपाली वैदेशी रोजगारीका लागि बाहिरिएका छन्। वैदेशी रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै कुल 70,441 जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्षको तुलनामा 44,466 जनाले श्रम स्वीकृति लिएका थिए, जुन यस वर्षको तुलनामा 25,975 जना बढी हो।
5: यस्तै सरकारी संयन्त्र मार्फत G2G पछिल्लो 4 आर्थिक वर्षमा इजरायल र दक्षिण कोरियामा 54,931 युवा रोजगारीका लागि गएका छन्। वैदेशिक रोजगार विभागको पछिल्लो 4 आर्थिक वर्षको प्रगति विवरण अनुसार सरकारले इजरायलमा 2,748 र दक्षिण कोरियामा 52,142 युवालाई रोजगारीका लागि श्रम स्वीकृति दिएको छ।
4: संघीयता कार्यान्वयनमा तीनै तहका सरकारको लागत साझेदारीमा निर्माणाधीन भेरी पम्पिङ उप आयोजनाको प्याकेज 2 जारी खरिद प्रक्रिया रद्द भएको छ।
5: सरकारले स्याटेलाइट प्रविधिमा आधारित संचार सेवा विस्तारका लागि स्याटेलाइट अर्थ स्टेसन गेटवे र टेलिपोर्ट सेवा खुला गर्ने तयारी गरेको खबर आजको कारोबार दैनिकमा छ।
4: राष्ट्र बैङ्कको गभर्नरको कार्यकाल घटाउनका लागि सांसदहरू तयार भएका छन्। अर्थ समितिमा छलफलका क्रममा सांसदहरू गभर्नरको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्षमा झार्नका लागि तयार भएका हुन्।
5: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आयोजना कार्यान्वयन समितिले भेरी पम्पिङ उपआयोजना दोस्रो चरणको दोस्रो प्याकेज अन्तर्गतको अहिले सञ्चालन रहेको बोलपत्र प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्ने निर्णय गरेको खबर नागरिक दैनिकले छापेको छ।
4: काया कैरनमा अब पालो उखानको
5: ठक्कर नखाई अक्कल आउँदैन।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: चाड पर्व नजिकै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा, मूल्य वृद्धिको वास्तविक कारण सार्वजनिक गर्न उपभोक्ता अधिकार कर्मीहरूको माग।
4: रोल्पामा पहिरोबाट विस्थापितहरूको बास, स्वास्थ्य चौकीमा सड़क अवरुद्ध भएकाले खाद्यान्न, लत्ता कपडा लगायतका राहत सामग्री बाटोमै अलपत्र।
5: कृषि, पशुपक्षी तथा जडीबुटी बीमामा नयाँ व्यवस्था। मनसुनका बेला पशुपक्षीमा संक्रामक रोगको जोखिम हुने भएकाले खोप लगाउनु सुझाव।
4: इजरायलको वेस्ट बैङ्क बस्ती विस्तार योजनालाई लिएर 5 देशहरूद्वारा संयुक्त विरोध। योजना तत्काल फिर्ता लिन इजरायललाई आग्रह।
5: र टप N20 श्रृङ्खलामा नेपालले आज पहिलो खेल नर्दर्न टेरिटोरीसँग खेल्दै एसिया सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स सुरु हुन अब 1 महिना बाँकी।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौँ। प्रधानमन्त्रीले अलि पहिले फेसबुकमा एक्लै लड्नुपर्छ भनेर लेखेको प्रसङ्गलाई नागरिकको अहिलेको अवस्थालाई जोड्न खोजिएको छ। महँगी र अभावमा दिन काट्न बाध्य नागरिक, एक सिलिन्डर ग्यासको लागि 4 धाउनुपर्ने अवस्था अहिले छ। यहाँ कार्टुनमा एकजना मान्छे रित्तो सिलिन्डर काँधमा राखेर बाटोमा लखर लखर बहुताइरहेका छन् अनि उनी आफैसँग भन्दैछन्, एक्लै लड्दैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
6: स्वदेश FM 93.2 MHz। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहसको आजको श्रृङ्खलामा हामी देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गरिरहेका छौँ। आदरणीय श्रोता, एउटा निकै ठुलो एउटा त्यास लाग्दो खबर तपाईँहरू समक्ष हामी राख्न चाहन्छौँ र तपाईँलाई थाहा छ, राम्रोसँग थाहा छ, बारामा जुन किसिमको घटना घटेको छ यो घटना
7: घटनाकार बारेमा चौतर्फी रूपमा विरोध भएको छ, आवाजहरू उठिरहेका छन्। तीन वर्षीय बालिकाको बलात्कार पछि हत्या भएको छ, दोषीलाई फाँसीको सजाय दिन सांसदहरूले नै माग गरेका छन्। प्रतिनिधि सभाका सांसदहरूले बाराको सिमरामा तीन वर्षीय बालिकाको बलात्कार पछि निर्मम हत्या भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन्। आदरणीय श्रोता, विशेष गरी बाराको जितपुर सिमरा एक दश धुरेकी मनमती चौधरीकी तीन वर्षीय छोरी गरिमा चौधरी साउन 31 गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो। त्यति सानी बालिकामाथि जुन किसिमको यो जघन्य अपराध भएको छ, यो जघन्य अपराधका लागि यतिखेर आवाज उठेको छ। आदरणीय श्रोता, विशेष गरी जितपुर सिमरा उपमना महानगरपालिका एक दश धुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी हराइसके पछाडि त्यसको खोजी भएको थियो। भदौ 2 गते वीरबहादुर रोकाको एक तले घरको खाली कोठा भित्र बालिका मृत अवस्थामा फेला परेकी हुन्। बालिकाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय 12 लगायतको टोलीले शव फेला पारेको 2 घण्टा पछि उनीहरूलाई पक्राउ समेत गरेको छ। अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय बिरगंजबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत परिचालन गरिएको बुझिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा जितपुर सिमरा उपमहानगरपालिका 2 बस्ने 16 वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई जबरजस्तीकरणी हत्या गरेको खुलेको बताइएको छ। आदरणीय श्रोता, म्याजिक धनी जितपुर सिमरा एक बस्ने 24 वर्षका प्रगेर चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। बालिकाको बलात्कार पछि हत्याको घटनाले स्थानीय आक्रोशित भएका छन्। तीन वर्षीय बालिका जो खबर पढ्न पनि र सुनाउन पनि आङ जिरिङ्ग हुने खबर आज हामी तपाईँलाई दिइरहेका छौँ, र यसको बारेमा के भएको छ, अनुसन्धान के भएको छ, त्यहाँको घटनाको परिस्थिति के भइरहेको छ, यसका विषयमा पनि आजको नेपाली बसमा हामी चर्चा गर्नेछौँ, परिचर्चा गर्नेछौँ। आदरणीय श्रोता, रवि लामिछानेले अख्तियारलाई भनेका छन् सरकारबाट अवरोध भए कारवाही गर्नु। प्रधानमन्त्रीको सचिवालयले 1 असारमा अख्तियारका पदाधिकारीहरूलाई बोलाएर 7 घण्टासम्म राखेको तर्फ संकेत गर्दै राज्यसभा सभापति लामिछानेले अनुसन्धान अभियोजन जस्ता अख्तियार
8: बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानून समिति सभापति समीक्षा बास्कोटा हुनुहुन्छ। बास्कोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: नमस्ते, गुड मर्निङ।
8: अब अहिले बिहानै कतिपय समाचार माध्यमका सन्देशहरू, यी समाचारका हेडलाइनहरू हेर्दाखेरि सुन्दाखेरि बडो विरक्त लाग्दा घटनाहरू भइरहेका छन्। बाराको घटना तपाईँले सुनिसक्नु भएको छ, यो उच्चारणै गर्दा पनि आगै जिरिङ्ग हुने खालको घटना, भर्खरै यो धरतीमा झर्न नपाएका बालिकामाथि भएको त्यो जघन्य अपराधको विषय त्यस्तै छ। यतातिर म यो रोल्पाको थवाङको कुरा गर्न चाहन्छु। 13 जनाको ज्यान जाने गरी थवाङ 5 कोटल बारामा गएको पहिरोबाट 10 परिवारहरू विस्थापित छन्। त्यहाँ चाहिँ अहिलेसम्म हेलिकप्टर पुगेका छैन, टाउको दुख्दाखेरि हेलिकप्टर तुरन्तै परिचालन हुने देश हो यो। यो हामी कहाँ जाँदैछौँ, यो समाज कता जाँदैछ, सरकारको निगरानी यसमा छ कि छैन अहिले?
9: सर्वप्रथम त बाराको जुन घटना भएको छ त्यो घटनाप्रति हामी सबैजना नै दुखी छौँ, र यस्तो घटना हुन नदिनलाई हामीले के गर्नुपर्छ, एक हिसाबले काम गर्नुपर्छ। र सँगसँगै अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने हाम्रो समाज कतातिर गइरहेछ भन्ने चिन्ता चाहिँ एकदमै हो। यो भनौँ न बच्चा वृद्ध कसैलाई पनि नछोड्ने यो मान्छेको सोच समाज कतातिर गइराखेको छ, र पक्कै पनि अब चाहिँ हामीले काहीँ न काहीँ कानुन निर्माणमा पनि बलात्कार बलात्कार त्यो पनि नाबालकलाई वृद्धलाई गर्ने यस्ता किसिमका घटनालाई चाहिँ हामीले अब कानुनी रूपमा पनि कडाभन्दा कडा कारवाही गर्नुपर्ने स्थिति देखिन्छ। जस्तै अब रोल्पाको घटना चाहिँ त्यो विपदको लागि हाम्रो पूर्व तयारी चाहिँ अलिक कमजोरै देखिन्छ, किनभने जाजरकोटकै कुरा गर्ने हो भने, अहिले रोल्पाको कुरा गर्ने हो भने, त्यो पटक पटक त्यस्ता ठाउँहरूमा पहिरो गइराख्ने यस्तो स्थितिहरू भइराखेको अवस्था छ, र हामीले बस्ती बसाउँदाखेरि पनि बिना प्लानिङका बस्तीहरू बसाएको कारण यो भनौँ न विपद प्राकृतिक विपदको पुरा स्टडी नगरिकन कहाँनिर के भइरहेको

0: नागरिकहरूलाई कसरी उद्धार गरेर जोखिम कम हुने ठाउँमा स्थानान्तरण गर्न सकौँ, त्यतातिर पनि हामीले सोच बनाउन चाहिँ जरुरी छ।
1: अब एउटा कुरा छ नि, अब पार्टीको कुरा गर्दै गर्दाखेरि तपाईँको पार्टी सभापति रवि लामिछानेजीले अस्ति सांसदहरू र मन्त्रीहरूलाई बोलाएर चाहिँ अलिकति मन माझ्ने काम गर्नु भएको खबरहरू आए। पार्टी सभापतिले सांसदहरूलाई लगाम लाउन अर्थात पार्टीको विधानले सांसदलाई लगाम लाउन नसकिरहेको परिस्थिति हो पछिल्ला कतिपय दृश्यहरूलाई हेर्दाखेरि?
0: होइन, यस्तो पार्टीले भन्दा पनि संसदीय दलले नै हो सांसदहरूलाई परिचालन गर्ने, पार्टीले संगठनलाई परिचालन गर्ने हो होइन, र सभापतिको हैसियतले उहाँले चाहिँ सांसदहरूसित पटक पटक कहिले कुन प्रदेशको कहिले कुन प्रदेशको सांसदहरूसित छलफल गरिरहनु भएको छ, र जसरी घटनाहरू भइराखेका छन् हामी संयमित हुनुपर्छ, किनभने यो जनमतको कदर गर्नुपर्छ, हाम्रा कमी कमजोरी छन् भने त्यसमा यथोचित छलफल हुनु पर्यो, विषयवस्तुमा के भएको हो भन्ने नबुझिकन सिधै सरकारलाई आरोप लाउने यो विषय होइन, हामीले गम्भीरताका साथ काम गर्नुपर्छ र यो जिम्मेवारीलाई चाहिँ गम्भीरताका साथ एउटा जिम्मेवारी बोध भएर पुरा गर्नुपर्छ भन्ने नै उहाँको ध्येय थियो। सो त्यो हिसाबले नै एउटा यो सामान्य छलफलको रूपमा लिएर काहीँ न काहीँ सांसदहरूले म नै सर्वे सर्वा भन्ने हो भने पार्टी सबैभन्दा ठुलो हो, किनभने हामीले जितेको पनि या हामी त्यो ठाउँमा पुगेको पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व भएर त्यहाँ पुगिराखेका छौँ भनेपछि पार्टीले गरेको बाचापत्र पार्टीले लिएका अवधारणाहरूको बारेमा पनि हामी जानकार हुनुपर्छ, र त्यो सरकार पनि हाम्रो आफ्नै भएको भएर संसद पार्टी र सरकारको समन्वय चाहिँ एकदमै खुलेर हुनुपर्छ भन्ने विषयहरू नै उठान भएको
1: हो। अब अहिलेको रूप परिस्थितिलाई हेर्ने हो भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी का कतिपय सांसदहरू हुनुहुन्छ अर्थात् संसदीय दलकै नेताकै कुरा गर्ने हो भने उहाँ निष्क्रिय हुँदाखेरि उहाँले पनि अब त्यो संसदीय दलको अभ्यास गर्न खोज्दै हुनुहुन्छ अनौपचारिक रूपमा भए पनि पार्टी सभापतिजीले, किनभने पार्टीलाई त कमान्ड गर्नु पर्यो, पार्टीलाई त अब होइन मन्त्री र सांसद बीचको चाहिँ सामिप्यतालाई चाहिँ एक ठाउँमा उभ्याउनु पनि पर्यो, यो ग्याप बढिरहेको छ पार्टी र सरकार बीच भन्ने खालको छ, महिना महिना एक दिन अनिवार्य पार्टी कार्यालयमा हाजिर हुनुपर्छ अब मन्त्रीहरू पनि भन्ने खालका विषय पनि आएका छन्, ब्रिफिङका कुराहरू छन् भन्दा अलि लय गुमाउँदै गएको हुन् सांसदहरू?
0: होइन, लय गुमाउने भन्दा पनि त्यो लय चाहिँ टिकिराखोस् र त्यो लयमा काहीँ पनि दरार नआओस् भनेर पार्टी सभापतिले प्रयास गर्नु चाहिँ एउटा सकारात्मक कदम म भन्छु होइन, जस्तै हिजै मात्र पनि पार्टी नीति नागरिकसँगको छलफलको कार्यक्रममा डाक्टर स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीलाई पार्टी अफिसमा बोलाएर नागरिकसँगको त्यो चाहिँ नागरिकले पनि थाहा पाउनु पर्यो नि त, सरकारले एक हिसाबले काम गरिराखेको छ तर के काम भइराखेको छ भन्ने कुरा चाहिँ थाहा नपाउँदाखेरिको अलिक बढी अब्जस चाहिँ खेपिराखेको छ सरकारले। सरकारले कयौँ राम्रो कामहरू गरेको छ तर त्यसको कम्युनिकेसन ग्याप भइराखेको छ, र मिडियामा चाहिँ जहिले पनि कसरी आउँछ या आम सामाजिक सञ्जाल तथा भनौँ न विभिन्न निकायमा चाहिँ मेरो पर्सपेक्टिभको हिसाबमा आउँछ, र कहिलेकाहीँ मिडियाले पनि सत्य तथ्य बाहिर नल्याइदिँदाखेरिको अप्ठ्याराहरू छन् होइन, जस्तो हिजै मात्रको कुरा गरौँ न, अब जस्तो एनसेलले आफ्नो झनै 4 point कति अर्ब चाहिँ बुझाउने विषय त यो त मिडियामा एकदमै व्यापक रूपमा आउनुपर्ने हो नि, मैले त्यति व्यापक रूपमा आएको पनि देखिनँ होइन। अब यस्ता विषयहरू छन् जुन सरकारले गरेका राम्रा गतिविधिहरू छन् त्यो बाहिर आउँदैन, तर नराम्रो एउटा सानो भयो भने पनि त्यसलाई चाहिँ अलिक बढी एक्जाजरेट गरेर आइराखेको स्थितिमा नागरिकको तहमा हामीले गरेका कामहरू चाहिँ कम्युनिकेट हुनु पर्यो भनेर हिजो पार्टीमा डाक्टर वाग्ले आउनुभएको थियो, आज अब सबैभन्दा बढी उद्योगको ग्यासको कुराहरू भइराखेको छ भनेपछि आज गौरी कुमारी यादव उद्योग मन्त्री नै पार्टी अफिसमा आएर नागरिकसँग संवादमा हुनुहुन्छ, त्यस्तै गरेर सांसदहरूसित पनि हामीले संसदीय दलमा मजाले मन्त्रीज्यूहरूसित ल सम्भवतः सम्माननीय संसदीय दलको नेता हो, हामी सधैँ उहाँलाई संसदीय दलमा एक्सपेक्ट पनि गर्दैनौँ कि, किनभने उहाँ यति धेरै एक्जिक्युटिभ काममा व्यस्त हुनुहुन्छ, त्यही भएर त संसदीय दलमा उपनेता मुख्य सचेतक सचेतक दुवैहरू हुनुहुन्छ र सँगसँगै पार्टी सभापति पनि हुनुहुन्छ जो संसदीय दलको एउटा हिस्सा हो, तर उहाँले गर्ने छलफलहरू चाहिँ पार्टी सभापतिको हिसाबले गर्नुहुन्छ, त्यो कहिले पनि हामी भनौँ न आफ्नो चेन अफ कमान्डमा पनि ब्रेक गरेको छैनौँ। र अर्को चाहिँ तपाईँ
1: यहाँले भन्नुभयो प्रधानमन्त्रीजी अब पार्टीका के अरे एक्जिक्युटिभ काममा चाहिँ एकदमै व्यस्त हुनुहुन्छ भन्दै गर्दाखेरि रोल्पा थवाङका 10 परिवारहरू कहिले खाद्यान्न आउँछ भनेर कुरिरहेका छन्, त्यहाँ फेरि समस्या छ।
0: त्यो विषयमा त मैले अहिले तपाईँकै यस्तो पपुलर कार्यक्रम मार्फत अहिलेसम्म पनि त्यहाँनिर हाम्रो उद्धारको विषयमा केही भएको छैन भने सम्बन्धित निकाय गृह मन्त्रालय लगायत सम्बन्धित निकायलाई

0: यही मार्फत पनि ध्यान आकर्षण गराएर मैले मेरो पहिलो जिम्मेवारीको रूपमा फेरि यो कार्यक्रमको अन्त्य हुने साथै सम्बन्धित निकायमा यस बारेमा के भइरहेको छ भनेर फेरि ध्यान आकर्षण गराउनेछु।
1: अब यो सरकारबाट अवरोध भए कार्यवाही गर्नुहोस् भन्नुभएछ पार्टी सभापतिजीले अख्तियारलाई, होइन अख्तियारलाई अस्ति बोलाएर कति 5-7 घन्टा केरकार गरेको विषय पनि सँगसँगै आएको थियो। तर आज अख्तियारलाई सरकारले आफ्नो काबुमा निगरानीमा वा चाहिँ धरपकड गर्न खोजेको हो र सभापतिजीले चाहिँ यस्तो निर्देशन वा यस्तो चाहिँ अनुरोध आग्रह गर्नुपर्ने समय अवस्था आयो।
0: अनि यो हिजो अब राज्य व्यवस्थाको छलफललाई लिएर तपाईँले भन्नुभयो होइन, त्यहाँ विभिन्न विषयहरू उठेका छन्। जस्तो अब एक हिसाबले सबै सांसदजीलाई धरपकडको विषय चाहिँ उठाउनु भयो होइन, अनि सभापतिले यदि त्यस्तो भएको हो भने अब एज अ पार्टी सभापति, किनभने सरकारमा पनि हाम्रै दलको नेतृत्व त छ, भनिसकेपछि त्यस्तो छ भने ल कारवाही गर्नुहोस् भनेर उहाँले चाहिँ खुलेर कारवाही गर्नुपर्ने छ भने कारवाही गर्नुहोस् भनेको। र अर्को चाहिँ के हो भनेदेखि अख्तियारले 20 वर्षसम्म पनि एउटै मुद्दामा हामी हेरिरहेछौँ, राजनैतिक दल या त दलका नेताहरू इन्भल्भ भएको मुद्दामा चाहिँ हामीले हेरिरहेछौँ, सबुत प्रमाण कलेक्ट गरिरहेछौँ भनेर डिसिजनै नलिने, त्यो केसलाई फाइनलै नगर्ने भन्ने चाहिँ हुँदैन कि। सो त्यो त्यो हिसाबले पनि हामी चाहन्छौँ अख्तियार बलियो भएर सुशासनको पक्षमा काम गरोस् भन्ने, तर काहीँ न काहीँ त्यो राजनीतिक प्रभाव र दबाब चाहिँ जसले उहाँलाई नियुक्ति गरेको उहाँको त्यतातिरपट्टिको अलिक बढी लोयल्टी हो कि भन्ने देखिन्छ, जुन हुनु हुँदैन भन्ने लाग्छ मलाई चाहिँ। अब जसले नै नियुक्ति गरे पनि उहाँ त्यस्तो जिम्मेवार ठाउँमा आइसकेपछि उहाँले गरेका काम कारवाहीले गर्दाखेरि सुशासनको मापदण्ड पनि स्ट्रङ भएर जाने ठाउँ भइसके पछाडि कि चाहिँ उहाँले काम गर्न सक्दिन भन्ने छोड्न पर्यो होइन, होइन भने चाहिँ उहाँले जसले नै उहाँलाई एबिसी जसले नै नियुक्ति गरे भए पनि उहाँले सुशासनको पक्षमा नागरिकको पक्षमा काम गर्नुपर्छ भन्ने लाग्छ मलाई।
1: तर अहिले सरकार चाहिँ सुशासनकै पक्षमा छ, फेरि अस्ति मात्रै एउटा सुकुम्बासी बस्तीमा आत्महत्या भएको खबर पनि आएको छ, फेरि हिजो अस्ति मात्रै फेरि अर्कोले आत्महत्या गरेका खबरहरू छन्। सुकुम्बासी बस्ती व्यवस्थापनमा पनि सरकारको जुन तदारुकता थियो त्यसमा पनि अलिकति कतै राम्रो काम हुन सकेन कि, होइन जनताहरू चाहिँ किन निराश हुनुपर्ने, दुईटै नजिकको सरकारबाट जुन आशय आशाको होइन केन्द्र हुनुपर्ने ठाउँमा चाहिँ किन जनताहरू यति निराश छन्, विदेश जानेको संख्याको कुरा अझै गर्नुहोस्, राजधानी विभागमा गएर लाइन लागेका विषयहरू गर्नुहोस्। अहिले त एकताका प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भन्नुहुन्थ्यो घर घरमा ग्यासको पाइपलाइन पुर्याउँछु भनेर, तर राष्ट्रपतिको सरकार आएपछि त घर घरमा सिलिन्डरको लाइन पुग्यो भन्ने पनि होइन आलोचना कटाक्ष आइरहेका छन्, यसलाई किन व्यवस्थापन गर्न सकिएन?
0: होइन यसमा जस्तो हामी अस्ति संसदीय दलमा पनि माननीय मन्त्रीज्यूले यसको बारेमा भन्नुभयो होइन, ग्यास पहिलाको भन्दा पनि बेसी आएको छ, कति चाहिँ हाम्रो त्यो जहाँनिर हामीले राख्नुपर्ने हो त्यो राख्ने ठाउँ पनि नबनेको भएर एउटा, अर्को चाहिँ हेर्नुहोस् कहिलेकाहीँ हामीले हामीतिर फर्केर प्रश्न गर्दाखेरि नि खेमजी मान्छेले या त आम नागरिकले यस्तो हो भन्नुहुन्छ, एकदम निष्पक्ष भएर एकदमै आत्मालाई साक्षी राखेर भन्नुहोस् तपाईँको घरमा ब्याकअपमा कतिवटा ग्यास सिलिन्डर छ?
1: मेरो घरमा मैले त्यहाँ लाइन लाग्दाखेरि अस्ति म पनि लाइन लागे, मेरो रोल नम्बर 146 आएको थियो होइन, त्यहाँ लाइन लागे, म 146 रोल नम्बरमा करिब करिब 4 घन्टा बसे, मेरो अफिसमा जानु पर्ने थियो, समस्या भयो, एक दिन कुर्नु पर्यो, मेरो अर्को मान्छे नै थिएन लाइन बस्नु पर्ने।
0: तपाईँलाई म भन्दैछु जस्तो मेरो घरमा पनि मैले एउटा सिलिन्डर मात्र ब्याकअपमा राख्छु कि, तर हामी चाहिँ कसो छ भने बजारमा कृत्रिम अभाव हुने साथै यो हाम्रो ह्युमन नेचर पनि हो, एउटा सिलिन्डरले औसत व्यक्तिको घरमा या मेरो 5 जनाको परिवारको घरमा 1 महिना चल्छ भनिसके पछाडि त्यो 1 महिनाको अन्तिम अन्तिमतिर मैले एउटा ब्याकअप राख्छु जसले गर्दा मेरो 2 महिना चाहिँ रेगुलर चलोस् भनेर। तर हामी आफै पनि हेर्नुहोस् यो आफैले आत्मा आलोचना गर्ने आत्मा समीक्षा गर्ने विषय हो कि, हामी कयौँ व्यक्तिहरूको घरमा जसको पहुँच छ जसको सहजता छ उहाँहरूले कम्तीमा पनि 3-4-5 वटा सिलिन्डरसम्म पनि राखेको।
1: अनि मेरो प्रश्न कहाँनिर हो भने नि समस्या बास्कोटाजी, समस्या हुन्छ किनभने विश्वयुद्धमा छ, हरेक कुराहरू चाहिँ छन्, ग्यास आयात भइ नै रहेको छ, कतिपय रूपमा डिपोले कालोबजारी गर्ला के गर्ला, तर मलाई त्यहाँ त्यो ग्यास रोल नम्बर 146 आउँदै गर्दाखेरि कम्तीमा पनि त्यहाँ 3-4 घन्टा कुर्नुपर्ने स्थिति आयो, हामी त अनलाइन के अरे लाइन होइन अनलाइनको गफ गर्दैछौँ, नि त त्यसलाई व्यवस्थित पार्न मर्निङ सोज अफ द डे भन्दाखेरि त्यहाँ लाइन लाग्नुपर्ने व्यवस्थाको अन्त्य गर्नतिर ध्यान दिनुपर्ने, ग्यासलाई चाहिँ कोसँग छ प्रभावकारी गर्नुपर्ने,
0: मन्त्रीज्यूले भने अनुसारले हामीले भनौँ न भारतकै एक्जाम्पल लिएर पनि जस्तो सामान्य घर घरमा रेसिडेन्सियल पर्पजको लागि छुट्टै ग्यास र कमर्सियल पर्पजको लागि छुट्टै सिलिन्डरको व्यवस्था, त्यस्तै गरेर सबै सिलिन्डरहरूलाई चाहिँ तपाईँ भनौँ न एउटा हिसाबले व्यवस्थित गरेर कसको घरमा कतिवटा चाहिँ राखिएको छ भन्ने रेकर्ड सहितको काम अब केही काम गर्न समय लाग्छ र हामी नागरिकको तर्फबाट पनि त्यो लेभलमा हामी सचेत भइदिनु पर्ने चाहिँ हुन्छ र आउनलाई आइराखेको छ र वितरण प्रणालीमा पनि केही समस्या हो कि भन्ने पनि छ होइन। सो त्यो सबै समस्यालाई एड्रेस गर्नलाई टाइम लाग्छ र म चाहिँ यसलाई कहाँ पनि जोड्छु भन्दाखेरि नि नयाँ व्यक्ति ठ्याक्कै नयाँ ठाउँमा गएर काम गर्नलाई उसले त्यो संयन्त्र बुझेर काम गर्नलाई केही टाइम लाग्छ, त्यो गर्दै गर्दाखेरि यति धेरै विषयहरू आउँछन् कि त्यसलाई एकैचोटि ह्यान्डल गर्न अलिकति असहज परिस्थिति भएको र म के विश्वस्त छु
1: भन्दाखेरि प्रदर्शन गर्नु पर्यो नि त आफू,
0: त्यही भएर उहाँहरूले काम गरिरहनु भएको छ, त्यसमा पनि ढिलाइ भएको छ भने अस्ति संसदीय दलबाट जति सक्दो चाँडो तपाईँहरूले काम गर्नुहोस् र एकैचोटि मलाई यो के लाग्छ भने हाफ सिलिन्डरको विषयमा सबैलाई पर्याप्त पुगिराखेको थियो, एकैचोटि फुल सिलिन्डर बाँड्दाखेरि काहीँ न काहीँ समस्या आएको होला र आगामी दिनमा त्यस्ता समस्या नआउनको लागि मन्त्रीले काम गरिरहनु भएको छ र
1: यो देशमा त कस्तो गैर जिम्मेवारी पनि प्रस्तुत भयो भने नि समीक्षाजी, तपाईँले राम्रोसँग हेर्नु पनि भएको छ, मल छ जति पनि छ मल हामी वितरण गर्दैछौँ भन्ने तर किसानले समयमा मल नपाउने, ग्यास जति पनि छ वितरण गर्दैछ जो चाहिँ लाइनमा लाग्छ नि त्यसलाई पीडा थाहा छ क्या होइन, छोरा भोगभोगै कोठामा राखेर लाइन बस्नेको पीडा थाहा छ, अफिसको छुट्टी लिएर लाइन बस्नेको पीडा थाहा छ, यसमा जिम्मेवार हुनु पर्यो होइन, जनतालाई चाहिए यही त हो नि सुशासन भने यही त हो नि।
0: त्यसमा म तपाईँसित 100% एग्री, मेरै भनौँ न हाम्रै अफिसमा थाहा पाएको नजिकको साथीहरू सबैजना छुट्टी लिएर लाइनमा गइरहनु भएको छ, लाइन बस्दाखेरि कसैले एक दुई घन्टा लाइन बस्नुभयो भनेर तपाईँ आफैले भन्नुभयो, केही साथीहरूले हाम्रै सांसदहरू पनि लाइन बसेर लिइरहनु भएको छ 15 मिनट 20 मिनटमा पनि पाइराखेको उदाहरणहरू पनि,
1: सांसदले त लाइन बस्नु पर्दैन होला, उहाँहरूले त मान्छे पठाउनु, सर्वसाधारणको लागि समस्या छ क्या,
0: सर्वसाधारणले पनि लाइन बस्ने हो, सांसदले नै लाइन बस्ने हो, हामी पनि त्यो अनुचित प्रभाव पारेर चाहिँ काहीँ पनि कामहरू गरिरहेका छैनौँ। एक अर्को कुरा चाहिँ नि तपाईँले मलको विषयमा जति नै मल ल्याए पनि नेपालमा अहिले पुग्नेवाला छैन यो बटम लाइन हो हेर्नुहोस्, त्यही भएर मलको विषयमा हामीले अहिलेको सरकारलाई मात्र होइन हामी त प्राङ्गारिक खेती प्रमोट गर्ने भएको हिसाबले जैविक मल उत्पादन कारखाना नेपालमै खोल्नुपर्छ भनेर पटक पटक विभिन्न सरकारहरूलाई भनेको र यो सरकारले केही पहल गर्न खोजिरहेको छ, हामीले प्रदेश र स्थानीय तहमालाई पनि जोडेर जैविक मल उत्पादन आफ्नै स्वदेशमा नगर्ने हो भने तपाईँ जति नै आयात गर्नुहोस् न मलले पुग्नेवाला छैन र मलका पनि आयात पहिलाको भन्दा बेसी भइराखेको छ, के अरे यो ठ्याक्कै पुर्याउने ठाउँमा चाहिँ अब भन्यो भने फेरि तपाईँहरू एकदमै काम गर्न आउनु भएको तपाईँहरू काम गर्नुहोस् न भन्नुहुन्छ होइन, तर स्थानीय प्रदेश मल ल्याउने मल ल्याएपछि वितरणको लागि प्रदेश र स्थानीयलाई जिम्मा दिने नै नीति छ, अब जिम्मा दिइसकेपछि प्रदेश र स्थानीयमा हाम्रो छैन, त्यहाँ पनि काहीँ न काहीँ असहयोग भएको छ, त्यही भएर मैले अस्ति संसदमा पनि के विषय उठाएको थिएँ भने अनुसूचीमा तपाईँहरूले जसरी साझा अधिकार र एकल अधिकार भनेर गोलमोटोल गरेर हामीले अनुसूची निर्माण गर्यौँ यसलाई पनि हामीले सच्याएर जानुपर्नेछ, केन्द्रको पनि अधिकार भनेको छ, प्रदेशको पनि अधिकार भनेको छ, स्थानीयको पनि अधिकार भनेको छ, सबैजनाले आफ्नो अधिकार क्लेम गर्ने र नागरिकलाई चाहिँ त्यो डे टु डे लाइफको काम कारवाही या मल पाउने विषय अन्य विषयहरूमा चाहिँ असहज हुनु भनेको यो गलत हो, यसको सहजताको लागि हामीले यी विषयहरूलाई पनि एड्रेस गरेर जानुपर्छ भन्ने हो होइन, र हेर्नुहोला तपाईँले अहिले झन्डै 34 अर्बको मल आउँदाखेरि पनि यस्तो हाहाकार भएको छ, भोलिको दिनमा 74 अर्बको मल आएछ भने पनि समस्या यही नै हो, त्यही भएर हामीले हाम्रो माटोको क्वालिटी पनि जोगाउनको लागि हामीले आफ्नै देशमा जैविक उत्पादन मल केन्द्र नबनाएसम्म यो समस्यालाई चाहिँ दिगो रूपमा हामी हल गर्न सक्दैनौँ, क्षणिक रूपमा हल गर्न सक्लौँ, दिगो रूपको लागि चाहिँ हामीले हाम्रै देशमा म त केमिकल फर्टिलाइजरको कारखाना भन्दा पनि जैविक मल उत्पादन कारखाना 7 वटा प्रदेशमा स्थापना गरेर किसानलाई समयमै मल बिउ दिन सक्ने वातावरण या प्रणाली निर्माण गरे नगरेसम्म किसानले यो समस्या चाहिँ भोगिरहनुहुन्छ भन्ने लाग्छ।
1: हस् भास्कुराजी, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानून समिति सभापति समीक्षा बास्कोट आधारित श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
5: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
7: बाढीका लागि
8: दिस होम इन्टरनेट।
1: यसरी हाम्रो बेसमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: गुड मर्निङ, धन्यवाद छ।
1: अब नेकपा एमालेको स्थिति हेर्ने हो भने त अब के भयो त, निर्वाचनको समीक्षा गर्ने कार्यदल गठन भयो, कार्यदलले चाहिँ प्रतिवेदन त लिएर आएको छ, तर त्यो प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो भन्ने कुरा आइरहेछ अहिले। किन चाहिँ यो सार्वजनिक भएन, यसको छलफल बहस चाहिँ किन टुङ्गिन सकेन?
9: यो छलफल भएर अन्तिम अवस्थामा पुगेको अवस्था छ, होइन? अब यो चाहिँ अब अध्यक्षले अध्ययन गर्दै हुनुहुन्छ होला। यसमा कस्तो छ भने हामी यो गरिरहेका छौँ, सबै कुराहरू भएको छ, तलबाट पनि सबैतिरबाट समीक्षा भएर आइसकेको छ। अब यही पहिलो हप्तामा सचिवालयको बैठक बस्ने भनेको छ, त्यस पछाडि दोस्रो तेस्रो हप्तातिर केन्द्रीय कमिटीको बैठक बस्ने भनेको छ। अब यसमा चाहिँ हामीभन्दा अरूलाई चासो छ क्या, अलिक बढी हामीलाई चासो हुनुपर्ने हो, होइन? नेकपा एमालेका
1: अध्यक्ष केपी शर्मा ओली पक्षलाई भन्दा पनि अर्को इतर पक्षलाई चासो धेरै छ,
9: होइन? चासो छ, खै कसलाई चासो छ म जान्दिनँ, तर नचाहिँदो खालको यसलाई चाहिँ अब उछाल पछाल गरिरहेको अवस्था छ। त्यो गर्नुपर्ने जरुरी छैन, हामी एकदम सही सलामत ढङ्गले यसको समीक्षा गर्छौँ र यसलाई निकास पनि दिन्छौँ, र जे जस्तो कारणले गर्दाखेरि अहिलेको अवस्था सिर्जना भयो। अब यो आम रूपमा भने एमालेको मात्रै समस्या होइन, सबै देशव्यापी रूपमै निर्वाचनको परिणामले एउटा परिस्थिति देखाएको छ, त्यसको समग्र मूल्याङ्कन गर्नुपर्ने हो पर्नेछ, आन्तरिक मूल्याङ्कन पनि गर्नुपर्नेछ, होइन? आन्तरिक कति कारण थिए, बाह्य कति कारण थिए, एल्गोरिदमले कति भूमिका निर्वाह गर्यो भन्ने कुरा। अब सबै त्यो एल्गोरिदमलाई मात्रै जिम्मा लगाएर पनि हुँदैन, आफ्ना पनि कमजोरी होलान्, होइन? त्यसले गर्दा ती सबै कुरामा नेकपा एमाले चुस्त दुरुस्त ढङ्गले समीक्षा गरेर अगाडि बढ्छ।
1: अब अहिलेको अवस्थामा चाहिँ नेकपा एमाले भित्रको बहुमत पक्ष भनेर चाहिँ पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छ र उहाँहरूले अब विश्राम लिनुपर्छ भन्ने नै त हो नि, होइन? कार्यदलको मुख्य निष्कर्ष
9: मलाई थाहा छैन, त्यो चाहिँ अब कार्यदलले के निष्कर्ष निकाल्यो भन्ने बारेमा मैले जानकारी छैन मलाई, होइन? तर मलाई लाग्छ नेतृत्व परिवर्तन भन्ने बित्तिकै को नेतृत्व परिवर्तन हो त,
1: केपी शर्मा ओलीजीलाई विश्राम, सम्मानजनक बहिर्गमन, विसर्जन,
9: अध्यक्षलाई मात्रै हो कि अथवा त्यो उपाध्यक्षहरू अथवा सचिवालयका अरू सबैलाई हो कि, कसलाई चाहिँ विश्राम लिने भने हो त?
1: त्यसको मतलब पदाधिकारी लेभलका सबैलाई विश्राम लिनु पर्यो, होइन? नेतृत्व भने चाहिँ
9: होइन, नेतृत्व भने त त्यही त होला नि त, अनि आफै एक्लै अध्यक्षलाई जिम्मेवारी लगाएर अध्यक्षको कारणले गर्दाखेरि यस्तो भयो भनेर कोही मान्छे आएर नेतृत्व गर्दैमा यो आन्दोलन अगाडि बढ्छ त? मेरो विचारमा बढ्दैन। त्यसो हुँदाखेरि मैले पार्टीमा आफ्नो कुरा राख्दाखेरि पनि यही विषयमा राखिराखेको छु, होइन? अब विश्राम लिने हो, ठिक छ, अब एउटा उमेर समूहका मान्छेले विश्राम लिने हो भने विश्राम लिउँ, त्यसमा मै पनि विश्राम लिन सक्छु भनेको छु, होइन? त्यसले गर्दाखेरि अब यो नेतृत्व परिवर्तन भनेर चाहिँ अब भेकमा कुनै पनि कुरालाई गर्नु हुँदैन भन्ने कुरा हो मेरो चाहिँ, होइन? नेतृत्व परिवर्तन गर्ने बित्तिकै समस्याको समाधान हुँदैन नि। खास भनेको त के भने के कारणले यस्तो भयो भन्ने कुराको सही समीक्षा गर्न सक्यो भने अनि अगाडि बढ्न सकिन्छ कि।
1: तर अहिलेको अवस्थामा के छ भने नि, जब तत्कालीन बेला चाहिँ पार्टी अध्यक्ष नै प्रधानमन्त्रीत्वको कालमा जुन किसिमको जेएनजेपी विद्रोह भयो, त्यस पछाडि चाहिँ अलोकप्रियता बढ्दै पनि गयो उहाँको नेतृत्वमाथि, र त्यसको मूल्य चाहिँ एमालेले चुकाउनु पर्यो भन्ने खालको निष्कर्ष त हो नि त, होइन? पार्टी पङ्क्तिमा
9: होइन होइन त्यस्तो होइन, किन होइन भन्दाखेरि त्यो एक खालका मान्छेले त्यो भने होला आफ्नो स्वार्थमा, तर त्यस्तो किन होइन भने यो नेपालमा लोकतन्त्र प्रजातन्त्रलाई कमजोर बनाउने मास्ने गरी गतिविधि भइरहेकै हुन् होइन, त्यो चाहिँ विभिन्न बाहनामा, जस्तो यहाँ भ्रष्टाचार भयो, यहाँ अनियमितता भयो, यहाँ चाहिँ अब सुशासन भएन भन्ने विषयलाई उठान गरेर हुन पनि अब ती कतिपय कुरामा त्यो नभएको चाहिँ होइन, भएकै हो, तर त्यसको मतलब के भन्दाखेरि यसबिचमा 35 वर्षमा केही पनि भएन भएर भाष्य निर्माण गर्ने र अहिले पनि तपाईँले सुनिराख्नु भएको छ 35 वर्षमा के गर्यो भन्ने खालको कुराहरू 35 वर्षमै भएको छ यी सबै कुराहरू। अहिले नेपालमा जुन ढङ्गको अहिले स्थिति छ, बाटाघाटा विकास निर्माणदेखि लिएर सबै सिस्टम डेभलप गर्ने कुराहरू पूर्ण रूपले गर्न सकिएन, त्यो बेग्लै कुरा हो, तर पनि यी सबै कुराहरू यसबिचमै भएका छन्। तर यसलाई चाहिँ अब गलत भाष्य निर्माण गरेर प्रजातन्त्र लोकतन्त्रकै खिलाफमा चाहिँ एउटा शक्ति आएर यहाँ चाहिँ यो यो वितण्डा मचाएको हो। यहाँले जेएनजी विद्रोह भन्नुभयो, त्यो कुनै जेएनजी विद्रोह सुद्रोह केही पनि होइन, यो के हो त भन्दाखेरि यो लोकतन्त्र प्रजातन्त्रका विरुद्धको अभियान थियो। किनभने सिंहदरबार किन जलाउनु पर्यो, के गरेका थियो सिंहदरबारले होइन, यसले गर्दाखेरि यो कुरा के हो भन्दाखेरि यो सबै कुराको दोष चाहिँ केपी शर्मा ओली त होइन होला नि, केपी शर्मा ओलीले नेतृत्व गरेको कारणले गर्दाखेरि त होइन,
1: आक्रोश त नेतृत्वप्रति थियो नि त, आक्रोश त सरकारप्रति थियो नि त,
9: जस्तो एमाले मात्रै होइन काङ्ग्रेस माओवादी सबका विरुद्धमा आए नि मान्छेहरू, उनीहरूको विरुद्ध चाहिँ किन भएका छ त्यसो भए,
1: कङ्ग्रेसले नेतृत्व परिवर्तन गरि नै सक्यो होइन, नेकपा रिफर्म हुँदैछ,
9: होइन होइन त्यो रिफर्म गर, त्यो यहाँले रिफर्म सिफर्म केही गरेको छैन काङ्ग्रेसले पनि, काङ्ग्रेसको पनि यहाँहरूले सुनिने राख्नु भएको छ होइन, काङ्ग्रेसको पनि अब एक खालको मान्छेहरू चाहिँ अब यो अदालतदेखि लिएर सारा घो गरिरहेछन्, तिनीहरूको पनि भद्रगोल अवस्था रहेको छ। त्यसो हुँदाखेरि मलाई चाहिँ मेरो भनाइ के हो भन्दाखेरि यो सबै कुराको मूल्याङ्कन चाहिँ सबैले आफ्नो भागमा कति पर्छ लिउँ भन्ने छ क्या,
1: अब अब कसको कसको भागमा चाहिँ लाउने पदाधिकारीहरूको भागमा,
9: होइन को कसको भागमा, मैले अघि नै भने मेरै भागमा पर्छ भने मैले पनि त त्यसको जिम्मा त लिनु पर्यो,
1: भनेपछि केपी ओलीको विकल्प छैन, त्यसमा चाहिँ धेरै लम्बा चौडा नगरे हुन्छ अहिले, होइन
9: होइन विकल्प छैन, अहिलेको अवस्थामा त्यत्रो महाधिवेशन गरेर 75% भन्दा बढी प्रतिनिधिले छनौट गरेको नेतृत्व अहिले त्यति सजिलै एउटा फेसबुकका भरमा फेसबुकमा लेखेर अनि त्यस पछाडि त्यतिकै हल्ला गरेर नेतृत्व हुँदैन, परिवर्तन हुँदैन, त्यसले गर्दा केपी ओलीको विकल्प अहिले छैन,
1: तर प्रक्रियाबाट आयो भने चाहिँ उहाँ विदाई हुन तयार हुनुहुन्छ त्यसो भए,
9: स्वाभाविक हो, त्यो त एकदम स्वाभाविक हो, प्रक्रियाबाट जानु पर्यो,
1: प्रक्रिया भने अर्ली महाधिवेशन हुन सक्छ होइन, यदि त्यो बहुमत जुट्यो भने पार्टीमा त्यो हिम्मत राख्नु पर्यो होइन एउटा पक्षले,
9: अनि यसो त्यो त संविधान विधानमा किन लेखेको छ, त्यो विधानमा त्यही त्यही कारणले त्यही लेखेको, त्यस्तै विशेष परिस्थिति पर्छ भनेर लेखेको, तर अहिले त्यो अर्ली महाधिवेशनको पनि जरुरी छैन, केन्द्रीय कमिटीमा त्यसको छलफल हुन्छ, हाम्रो अहिलेको उच्च निकाय भनेको केन्द्रीय कमिटी नै हो महाधिवेशन पछाडिको, त्यस पछाडि त्यहाँ केन्द्रीय कमिटीमा छलफल भएर केन्द्रीय कमिटीले जे निष्कर्ष निकाल्छ त्यसको आधारमा अगाडि बढ्नुपर्छ, हामीले त्यहाँ निर्मम ढङ्गले समीक्षा गर्नुपर्छ भन्ने कुरा छ,
1: होइन मैले एउटा कुरा आज उठाउँदै आएको छु देवेन्द्र जालजी, तपाईँ पनि भौतिक पूर्वाधार मन्त्री पनि बन्नुभयो होइन केही समयको लागि भए पनि, तर बाटाघाटाहरू अलि राम्रा नहुँदाखेरि हेर्नुहोस् न, यो 13 जनाको ज्यान जाने गरी रोल्पाको थवाङ 5 कोटल 12 गएको पहिरोले 10 परिवार अहिलेसम्म विस्थापित रहेछन्, उनीहरू चाउचाउ र केको नुनको भरमा बसिरहेका छन् होइन, सरकारको मन्त्रीको टाउको दुख्दाखेरि चाहिँ हेलिकप्टर परिचालन हुन्छ, तर यस्ता ठाउँमा हेलिकप्टर किन जाँदैनन्,
9: यो कुरो तपाईँले जेन्युन कुरो उठाउनु भयो, तर म के भन्छु भने नि प्राकृतिक प्रकोप भन्ने उस नि, तपाईँले पहिरोको कुरा गर्नुभयो नि,
1: होइन मृत्यु भएकाहरूको त अब के गर्नु बिचरा, होइन बाँचेकाहरूले त टाइममा खाने लत्ता कपडाहरू होइन,
9: बाटोघाटो नबनेको कारणले गर्दाखेरि पनि होइन यो कुरा, बनेका बाटा पनि भत्किन्छन् हेर्नुहोस् होइन, पहिरो आयो भने त बनेका बाटाहरू पनि भत्केर गएका छन् नि त, त्यसो हुँदाखेरि बाटोघाटो नबनेर पनि होइन, कुरा के त भन्दाखेरि नेपालको प्राकृतिक भूबनोट नै त्यस्तो छ क्या, त्यसले गर्दाखेरि यो समस्या पर्या हो, तर खालि के त भन्दाखेरि एउटा मन्त्रीलाई चाहिँ यसो भुँडी दुख्ने बित्तिकै हेलिकप्टर प्रयोग गर्ने अनि जनतालाई चाहिँ अब उचित उपचार नगर्ने भन्ने कुरो चाहिँ त्यो ठिक कुरा हो, र अहिलेको सरकारले त्यो काम नगरेकोमा मेरो पनि गम्भीर आपत्ति रहेको छ, त्यसो हुँदाखेरि यो यो चाहिँ त्यो हिजोका कतिपय विकास निर्माण बाटाघाटासँग जोड्नु पनि हुँदैन, र यस्तो कुरा चाहिँ प्राकृतिक प्रकोप हो, विपत्ति हो। यो विपत्तिलाई चाहिँ विपत्ति भनेको चाहिँ कस्तो भने राज्यले मात्रै त्यसलाई सम्बोधन गर्न सक्छ क्या, जनताले आफैले गर्नलाई गाह्रो हुन्छ। त्यसले गर्दा यो विपत्तिको बेलामा सरकार चाहिँ जनताको पक्षमा हुनुपर्छ नै भन्ने कुरा
1: होइन। यो राजनीतिक नियुक्तिमा अहिले सेनाका पूर्व अधिकारी भका भग नियुक्ति हुन थालेछन्। पूर्व आधार मन्त्रालयको विज्ञ सचिवमा पूर्व सहायक रथी धर्मेन्द्र कुमार झा होइन, बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्षमा पूर्व महासेनानी आनन्द सिंह भाट, चिसिया उपाध्याय उपाध्यक्षमा चाहिँ पूर्वरथी देवेन्द्र खत्री, नेवानी सञ्चालकमा पूर्वरथी दीपक प्रसाद वास्तोला। यो धमाधम नियुक्ति चाहिँ सेनाबाट पो हुन थाल्यो त किन हो?
9: होइन, म पनि अचम्म के लागिरहेको छ भने यो सरकारले गर्न खोजेको के हो भन्ने नै मलाई त्यति क्लियर भएन क्या। अब किनभने एकातिर जेएनजी यताउता सबै विज्ञ भनेर भन्ने होइन, अर्कोतिर 80 वर्षभन्दा बढीका मान्छेहरू, हिजो मात्रै तपाईँले सुन्नुभयो कि अदालतले एउटा नियुक्ति नै खारेज गरिदियो, बढी उमेरका मान्छेलाई चाहिँ नियुक्ति दिने। अनि अब यो सेना, यो अलिकति रहस्यमय ढङ्गले सेनाका निवृत्त मान्छेहरू लाई चाहिँ नियुक्ति गर्ने काम भइरहेको छ। अब सेनाले पनि त्यो ढङ्गले चाहिँ अब यो विवादमा आउनु चाहिँ बेठिक कुरा हो। अहिलेसम्म पनि अब सेना हुन त अब हिजो त्यो त्यो जेएनजीको त्यो वितण्डाको बेलामा सेनाले गरे देखाएको व्यवहारले गर्दाखेरि मान्छेले सेनालाई त्यतिबेलादेखि नै क्वेसन चिन्ह खडा गरेका छन्। अब पनि सेना चाहिँ यसरी विवादित भएर आउनु हुँदैन र सेनालाई यो भका भग भर्ती गर्ने कुरा चाहिँ अलिकति रहस्यमय ढङ्गले आइरहेको अवस्था छ। यो चाहिँ अब अलिकति बुझ्नुपर्ने छ, मैले पनि बुझाएको
1: छैन। हस् देवेन्द्रजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
9: हस् हस् धन्यवाद।
1: उहाँ नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5359 6853, 98550 77061 र 98550 77053।
7: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4950 80 र 98550 26 440।
8: It's 7 o'clock, अहिले 7 बजेको छ।
10: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
11: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
12: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। भरतपुर माडी ठुरी हुलाकी सड़क अन्तर्गत चितौन राष्ट्रिय निकुञ्जभित्र पर्ने सड़क खण्डको मर्मत कार्य अहिले जारी छ। भरतपुर तेइस स्थित राप्ती नदी पुलदेखि माडीको बनकटा स्थित रिउ खोला पुलसम्मको सड़क खण्डमा सड़क डिभिजनले आवश्यक स्रोत साधन परिचालन गरी ग्राभेल तथा सड़क मर्मतको काम गरिरहेको हो। सड़क मर्मत कार्यमा माडी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको माडी नगर प्रमुख तारा कुमारी काजी महतोले बताउनुभयो। सड़क मर्मतपछि निकुञ्ज हुँदै माडी आवजावत गर्ने यात्रु तथा सवारी साधनलाई थप सहज हुने अपेक्षा गरिएको यसअघि सड़क डिभिजनकै सहयोगमा बनकट्टादेखि कसरासम्मको सड़कको दुवैतर्फ झाडी फडानी गरिएको थियो। झाडी फडानीपछि अहिले सड़कको अवस्था सुधार गर्न मर्मत कार्य अगाडि बढाइएको हो। जनजीवन माध्यमिक विद्यालय माडियाट खरकटाको अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा चारजनालाई चयन गरेको छ। भेलाबाट व्यवस्थापन समितिमा मनोनित हुनेहरूमा श्याम पौडेल, महादेव आचार्य, लक्ष्मी लामिछाने र रीता गौतम राणाबाट रहनु भएको हो। त्यसै गरी भेलाले शिक्षक अभिभावक संघका लागि पनि चारजना सदस्य मनोनित गरेको छ। सोका लागि चयन हुनेहरूमा सिद्धिलाल गायक, प्रभात नेपाली, सीमा गुरुङ र सरस्वती भट्टराई रहनु भएको छ। सरकारले गरेको नयाँ व्यवस्था अनुसार अब माडी नगरपालिकाभित्रका अन्य विद्यालयहरूमा समेत विद्यालय व्यवस्था समिति पुनर्गठन हुने अवस्था बनेको छ। नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि विद्यालयमा चलेको तह अर्थात सम्बन्धित कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको 5 वर्ष पूरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ। भरतपुर बारा नौरङ्गे स्थित गुरुङटोल बस्ने 16 वर्षीय रिदम पराजुलीलाई चक्कु प्रहार गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितौनले घटना भएको 2 महिनापछि फरार अभियुक्तलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भरतपुर 22 पटिहानी बस्ने 19 वर्षीय विश्वास गुरुङ रहेका छन्। पराजुलीमाथि गुरुङ सहित पाँचजनाको समूहले गएको जेठ 31 गते चक्कु प्रहार गरेका थिए। चक्कु प्रहार गर्ने मुख्य व्यक्ति गुरुङ नै थिए। अन्य 4 जना अभियुक्त त्यति बेलै पक्राउ परेका थिए। सामान्य विवादको विषयलाई लिएर पराजुलीमाथि चक्कु प्रहार भएको थियो। पूर्वी नवलप्रासीमा मंगलबारदेखि हराइरहेका बालक 3 दिनपछि सकुशल फेरा परेका छन्। गैंडाकोट नगरपालिका 14 भंगराबाट हराएका 2 वर्षीय बालक शिवान तामाङ बिहिबार जंगलमा फेला परेका हुन्। बालक हराएपछि स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा 3 दिनपछि घरबाट करिब 4 किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रबलपुरका डीएसपी अनिल पण्डितका अनुसार 50 घण्टाको निरन्तर खोजिएपछि बालक रुँदै गरेको आवाज सुनेर सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेको बताएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ। रोजगारीका क्रममा बालकका आमा बुबा भारतमा रहेकाले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। डिभिजन वन कार्यालय चितौनले गत आर्थिक वर्षमा सुरक्षा तथा व्यवस्थापनका दृष्टिले जोखिममा रहेका जिल्लाका विभिन्न स्थानका रूख व्यवस्थापन गरेको छ। जिल्लाका 13 प्रमुख स्थान, सड़क खण्ड, सुरक्षा निकायका परिसर तथा विद्युत प्रसारण लाइन आसपासका क्षेत्रबाट 155 जोखिमयुक्त रूख व्यवस्थापन गरेको हो। त्यस क्रममा 1575 थान काठका गोलिया तथा ठुटा, 11809.62 क्यू फिट काठ र 16.45 वटा दाउरा संकलन भएको छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशालाले 1 वर्षमा 7,000 कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन पोस्टमार्टम गरेको छ। चितवन सहित 16 जिल्लाका कुखुरा पालक किसानका ती कुखुराको पोस्टमार्टम गरी रोग पहिचान गरिएको हो। प्रयोगशालाका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको हो। सिद्धपुर सिमरा उपमहानगरपालिका 1 मा 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयवासीले प्रहरी कार्यालय घेराउ गरेका छन्। बालिकाको खोजी कार्य र सुरक्षा व्यवस्थापनमा गम्भीर लापरवाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयवासीले बिहिबार इलाका प्रहरी कार्यालय सिमरा पुगेर घेराउ गरेका हुन्। प्रदर्शनकारीहरूले कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक डिएसपी दिलीप छेत्रीलाई तत्काल कार्यवाही गर्नुपर्ने मुख्य माग अगाडि सारेका छन्। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। नेपालको संविधानको धारा 168 दुई बमोजिमको सरकारको नेतृत्व गर्नुभएका थापालाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई 62 सांसदको समर्थन रहेको छ।
यसअघिको समाचारमा 63 हुनुपर्नेमा सच्चाइएको छ। जनता टेलिभिजनका अध्यक्ष विजय प्रसाद पौडेल रिहा हुनुभएको छ। पौडेललाई चेक बााउन्सको मुद्दामा बिहिबार टेलिभिजनको बानेश्वर स्थित कार्यालयबाट पक्राउ गरिएको थियो। पूर्व कर्मचारीलाई बुझाउनु पर्ने 150,000 रकम बुझाएपछि उहाँ रिहा हुनुभएको हो। पौडेललाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताउनुभयो। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगंज स्थित डाक्टर शशांक कोइरालाको निवासमा मंगलबारदेखि 3 दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानूनी उपचार खोज्न सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कार्यवाही गरेको छ। बिहिबार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो। सर्वोच्च अदालतले मुगलिन पोखरा सड़क विस्तार आयोजनामा पुरेक हुने निर्माण सामग्री ओसार पसार गर्दै चिनिया निर्माण कम्पनीसँग गैर कानूनी रूपमा असुल गरेको 82,19,818 रूपियाँ फिर्ता गर्न प्रमादेश जारी गरेको छ। साथै अदालतले स्थानीय तहले निकासी कर वा बिक्री शुल्क उठाउनु असंवैधानिक भएको ठहर गरेको छ। न्यायाधीश सूर्य कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले तनहुँको शुक्ला गण्डकी नगरपालिकाले चिनिया निर्माण कम्पनीसँग गैर कानूनी रूपमा असुल गरेको रकम फिर्ता गर्न प्रमादेश जारी गरेको देशका अन्य प्रदेशमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र खर्च प्रक्रिया बढ़िरहेका बेला सुदूरपश्चिम प्रदेशमा भन्ने बल्ल बजेट पुनर्लेखनको तयारी थालिएको छ। प्रदेशसभामा विचाराधीन चालु आर्थिक वर्ष 2083-84 बजेटलाई पुनर्लेखन गर्दै नयाँ प्राथमिकता सहित अगाडि बढ़ाउने तयारी गरेको हो। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबारका लागि आह्वान भएको छ। पार्टीका केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक भाद्र 5 गते शुक्रबार बिहान 11 बजे ललितपुरको सानिपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो। बैठकमा उपस्थित हुनका लागि समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ। संसदीय मामिला मन्त्री सुविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण कर्मचारी तन्त्रमा डिसिजन प्यारालाइसिसको समस्या देखिएको बताउनु भएको छ। सिंहदरबारमा बिहिबार आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले अख्तियारको त्रासका कारण इमान्दार कर्मचारीहरू समेत निर्णय लिन डराउने स्थिति सिर्जना भएको उल्लेख गर्नुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक समूहका संयोजक ग्रेसी धमला हुनुहुन्छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब हामीले उच्चारणै गर्न नसकिने खालको एउटा दुःखद घटना बाराको सिमरामा घट्यो, त्यहाँ चाहिँ त्यसको बारेमा तपाईँ जाहेर हुनुहुन्छ, त्यो ठाउँमा पुग्नु भएको छ, त्यहाँको पीडा बुझ्नु भएको छ, खासमा भएको के रहेछ? यस्तो जघन्य खालको घटनाको लागि चाहिँ अब नेपालका कानुनहरू पनि कमजोर बन्दै गएका हुन्? यो अनुभूति भएको छैन?
1: अब म त्यहाँ पुगेर जसरी अनुगमन गरेँ, मैले हेरेँ गरिमा चौधरी नाबालिका 3 वर्षको बुढी बालिकाको जसरी बलात्कारपछि हत्या गरियो, आज देशै स्तब्ध छ। धेरै नायकहरू रोएका छन् र गरिमाको आमाको अवस्था हेर्ने हो भने यति पीडादायी अवस्था छ। उहाँको घरमा पुग्दाखेरि त्यहाँ रुवावासी छ र उनीले केही मागेका छैन, न्याय चाहियो गरिमालाई भनेका छन्, न्याय चाहियो, बलात्कारीलाई फुर्सी दिन पर्यो, कडा से कडा कारवाही हुनु पनि छ। स्थानीय जनताहरू सडकमा छन्, पत्रमा भनेका छन् गृहमन्त्री आउनु पर्यो। पहिला सिमारा धेरै पटक गृहमन्त्री आउनुहुन्थ्यो सुदन गुरुङ, अहिले 3 वर्षीय नाबालिकाको यसरी बलात्कार गरेर हत्या गर्दा पनि गृहमन्त्री 5 दिनसम्म किन आउनु भएन भनेर यहाँको जनताको प्रश्न छ। मैले पनि सुदन गुरुङलाई भनेको छु, तपाईँ आजै जानुहोस् बारा, मैले आग्रह गरेको छु। त्यहाँको जनताको यो माग हो। अझ कतिपयले त प्रधानमन्त्री बालेन्द्र शाह त्यहाँ खोजेका छन्, किनभने यस पटकको आम निर्वाचनमा मधेसका जनताले बालेन्द्र शाहलाई अत्यधिक मत दिएर जिताए। तर मधेसमा ठुलो पीडा पनि छ। म आज अरू विषयवस्तुमा कुरा गर्न चाहन्न, बमजी यो घटनाले धेरै नेपाली स्तब्ध भएका छन्। एकजना नर पिशासुले जसरी ती बालिकालाई बलात्कार गरेर हत्या गरे, त्यस्ता हत्यारालाई कडा से कडा कारवाही कसरी गर्ने, कस्तो कारवाही गर्ने भन्ने बारेमा नेपाली समाजमा अहिले बहस सुरु भएको छ।
0: होइन, अब यो यस्ता खालका धेरै घटनाहरू भइरहेका छन् क्या, दिन प्रतिदिन चाहिँ बालिकाहरू न पेटमा सुरक्षित छन्, न उनीहरू चाहिँ बाहिर आइसकेपछि धरतीमा सुरक्षित छन्, न अलिकति वयस्क हुँदा महिलाहरू सुरक्षित छन्। यो घटनाले गर्दाखेरि नेपालको छवि, नेपालको अस्मिता, होइन हाम्रो चाहिँ गरिमा हरेकलाई चाहिँ अहिले प्रहार गरिरहेको छ क्या? अब एउटा बसको बेला भयो क्या? अब चाहिँ
1: अब पछिल्लो समय हाम्रो देशमा बलात्कारको घटना बढिराखेको छ। निर्मला पन्थको बलात्कारीलाई हामीले कारवाही गर्न सकेनौँ, त्यहाँबाट म सुरु गर्न चाहन्छु। निर्मला पन्थको बलात्कारीलाई हामीले कडा से कडा कारवाही गर्न सकेको भए यो घटना दोहोरिन्थेन। त्यसपछि धेरै घटनाहरू भएको छ, बालबालिका माथि अन्य अत्याचार शोषण पनि छ, बालिका बलात्कृत भएर हत्या भएको घटना धेरै हाम्रो देशमा छ नि, बढिराखेको छ। त्यतातिर राज्य संयन्त्र पहिला गम्भीर हुनु पर्यो, सरकार गम्भीर हुनु पर्यो, सरकारले अपराधीहरूलाई कडा से कडा कारवाही गर्नु पर्यो। हाम्रो देशमा अपराधीहरूलाई मुक्ति दिने, बचाउने काम, राजनीति संरक्षण दिने काम भइराखेको छ है। विगतदेखि वर्तमानसम्म कुरा गर्न चाहन्छु, वर्तमान सरकारले अपराधीहरूलाई कारवाही गर्नुपर्छ, संरक्षण दिनु हुँदैन र अपराधीहरूलाई बचाउन स्थानीय तहमै राजनीतिक दलका नेताहरू लागेको पनि धेरै उदाहरणहरू छ। तर गरिमा चौधरीको बारेमा त्यहाँको स्थानीय बासिन्दाको भनाइ के छ भन्दाखेरि, अब यो घटनालाई कसैले पनि राजनीति रङ्ग दिन मिल्दैन। यो घटनाको दोषीलाई कारवाही गर्ने कुरामा सरकार सहमत होला, तर कस्तो कारवाही गर्ने? हाम्रो देशमा एन कानुन र संविधानको म कुरा गर्न चाहन्छु। एन कानुन र संविधान समेत कारवाही गरेर मात्रै अब पुग्दैन, अब संविधान संशोधन गरेर भए पनि, एन कानुन परिवर्तन गरेर भए पनि खेम बम्ची एकदम बलात्कारीलाई कडा से कडा कारवाही कसरी गर्न सकिन्छ? आजीवन कैद गरेर पनि पुग्दैन। अब एउटा आवाज उठ्यो नेपाली समाजमा,
0: आवाज उठिरहेछ संसदमा, स्वयं सरकारकै सांसदहरूले पनि त्यो आवाज उठाइरहेका छन्। अहिले
1: आवाज उठिराखेको छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, दुईटै मतको सरकार छ, संविधान संशोधन गरेर भए पनि अब संविधान संशोधन प्रक्रिया पनि अगाडि बढेको छ। सबै दल सहमत भएर बलात्कारीलाई कडा से कडा कारवाही गर्नको लागि अब दलहरू पहिला तयार हुनु पर्यो, नारी समाज तयार हुनु पर्यो। स्वतन्त्र नारी अभियानको म नेतृत्वकर्ताको नाताले मैले के भनेको छु भन्दाखेरि, आज हामी माइतीघर मन्दिरमा पनि झरेछौँ 10 बजे। हामीले भनेका छौँ सरकारलाई, सरकारलाई अब हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ, गरिमा चौधरीलाई न्याय देऊ सरकार, बलात्कारीलाई फाँसी देऊ सरकार। स्पष्ट रूपमा यो जनताको माग हो। यो जनताको माग हो, देश विदेशमा रहेका नेपालीहरूको यो साझा माग हो खेमबमजी। त्यसमा अब सरकार गम्भीर हुनै पर्छ, सरकारले ऐन कानुन र संविधान संशोधन गर्नुपर्छ। हाम्रो देशको खान मन्त्रीले राम्रोसँग चाहिँ विगतमा छ नि, महिलाहरू पौत्री हुँदाखेरि महिलाहरूमाथि अन्य अत्याचार हुँदाखेरि स्पष्ट रूपमा सुविधा गौतमजीले बोलेको होइन, कडा कारवाही गर्नुपर्छ, फाँसी दिनुपर्छ भनेको होइन। अहिले उहाँ कानुन मन्त्री हुनुहुन्छ, उहाँले अब ऐन कानुन निर्माण गर्दाखेरि, संविधान संशोधन गर्दाखेरि बालेन शाहको नेतृत्व सरकारले अब भ्रष्टाचारीलाई कस्तो कारवाही गर्ने त भन्ने बारेमा व्यापक रूपमा एउटा बहस सुरु गरौँ। नेपाली रेडियो नेटवर्क मार्फत नेपाली बस नेपाली जनताले सबभन्दा बढी सुन्ने कार्यक्रम, लोकप्रिय कार्यक्रम मार्फत म के भन्न चाहन्छु भन्दाखेरि, अब सरकार
0: गर्नुको
1: लागि यही कारणले संविधान संशोधन गरेर भए पनि अब मृत्युदण्डको व्यवस्था गर्नुपर्छ भन्ने आवाज उठेको छ, त्यतातिर सरकारको ध्यान म केन्द्रित गर्न चाहन्छु।
0: अहिले कतिपय घटनाहरू चाहिँ सतहमा आउँछन्, कतिपय घटनाहरू चाहिँ गुपचुप गरेर पारिन्छन्, कतिपय घटनाहरू चाहिँ समाज र इज्जतको डरले चाहिँ लुकाइन्छन्, कतिपय घटनाहरूलाई चाहिँ होइन त्यो सतहमा ल्याइँदै नै, अब यस्ता धेरै खालका समस्याहरू चाहिँ नेपाली समाजले भोग्दै आइरहेको छ, नेपाली महिलाहरूले पनि भोग्दै आइरहेको एउटा यो पीडाको विषय छ। तर अहिले अन्तर्राष्ट्रिय रूपमा जुन किसिमको यो महिला सम्बन्धीका ऐन नियमहरू कानुनहरू होइन महिला हिंसा सम्बन्धीका कतिपय जघन्य अपराधका विषयहरूलाई चाहिँ त्यो ढङ्गले चाहिँ विभिन्न प्लेटफर्ममा उठाइँदैछ, अब नेपालको हकमा एउटा कुरा के छ भने उमेर पुगेका महिला र पुरुष बीचको सम्बन्धको कुरा एउटा होला, तर चाहिँ भर्खर पेटबाट खस्न नपाउँदै हुने सानसाना बालबालिका नाबालिकामाथि हुने यी अपराधहरू भने त निकै ठुला जघन्य अपराध हुने होइन। अहिले द्वितीयको सरकार छ, सरकारले चाहिँ यो मामलामा कानुन मन्त्री हुनुहुन्छ होइन, कानुन मन्त्रीका अभिव्यक्तिका विषयमा पनि विवाद आएको थियो, यो कुरा अहिले नउठाउँ, तर यी विषयहरूमा चाहिँ कानुन मन्त्री जवाबदेही हुनुपर्ने बेला हो कि होइन, यो जिम्मेवार हुनुपर्ने बेला हो कि होइन धमलाजी?
1: अनि कानुन मन्त्री मात्र होइन, सरकारका सबै मन्त्रीहरू, सरकार प्रधानमन्त्री सबै जिम्मेवार हुनुपर्छ, सरकारका मन्त्रीहरू त्यहाँ जानु पर्थ्यो, हेमा चौधरीको घरमा जानु पर्थ्यो घटना घटिसकेपछि। सरकार त्यहाँ पुगेन, स्थानीय सरकार पनि पुगेन, प्रदेश सरकार पनि पुगेन, सरकारका कोही प्रतिनिधि त्यहाँ पुगेन। मेरो प्रश्न त्यहाँ गएर हो, हाम्रो देशमा अहिले महिलाहरू असुरक्षित छन्, महिलाहरूमाथि अन्य अत्याचार शोषण छ, नारी हिंसा जारी छ, घरमै महिला असुरक्षित छन्।
0: अनि सरकार त कहाँ पुगेको छ भन्दा क्या तपाईँले हेर्नु भएको छ त, सरकार कहाँ पुगेको छ? पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा छ, सडक समेत पहिरोका कारण क्षतिग्रस्त हुँदा खाद्यान्न लत्ता कपडा र अत्यावश्यक राहत सामग्री थन्किएका छन्, मानिसको आउजाउ समेत अवरुद्ध छ, यो थवाङमा अस्ति भर्खरै मात्र 12 घर परिवार विस्थापित भएका छन्, अस्ति टाउको दुख्दा हेलिकप्टरमा आउनु भएको जस्तो लाग्छ मलाई, के पूर्वाधार मन्त्रीजी भन्दा नागरिक त अहिले त भोगभोगै छन् नि थवाङमा, तपाईँले सुन्नु भएको छ नि यो खबर होइन?
1: जताततै समस्या छ, अहिले समस्याको छ नि समाधान गर्न सरकारले सकेन भनेर धेरैले भनेका छन्, राजेश नेपालीकै नेताले भनेका छन्, पार्टी सभापति रविजीले भन्नुभएको छ, सरकारको अहिले घुमाउरो पारामा आलोचना गर्नुभएको छ, प्रधानमन्त्रीमाथि चौतरी प्रश्न छ, सभामुखले चाहिँ रुलिङ गरिसक्नुभयो 10 गते संसदमा आएर जवाब दिनुहोस् भनेर। मेरो प्रश्न कहाँनिर भन्दाखेरि सरकार जिम्मेवार हुनुपर्छ, दुईटै मतको सरकार हो, जनताको अपार मत प्राप्त गरेको सरकार हो, यो सरकारको विकल्प अहिले खोल्ने बेला भएको छैन, यो सरकारलाई हामीले जिम्मेवार बनाउनुपर्छ, जवाबदेही बनाउनुपर्छ, यो सरकार जनमुखी हुन पर्यो, जनताको मागलाई सम्बोधन गर्न तयार हुन पर्यो। हाम्रो देशमा सरकारहरू बनियो क्या, कुनै पनि सरकारले अहिलेसम्म 35 वर्षको इतिहासको कुरा गर्ने हो भने 46 साल यता धेरै सरकार बन्यो, कुनै पनि सरकारले जनताको मागलाई सम्बोधन गर्न सकेन। पुराना दलको सरकार असफल भयो, असक्षम भयो भनेर जेन्डी आन्दोलन भयो, जेन्डी आन्दोलनपछि नयाँ सरकार बन्यो र दुईटै मतको सरकार नेपालको इतिहासमा जनताले मतदान गरेर यो बनेको बिपी कोइराला पछिको सरकार हो नि त, यो सरकारले पनि जनताको काम गर्न सकेन, जनताका मागहरू सम्बोधन गर्न सकेन, भ्रष्टाचारलाई कारवाही गर्न सकेन, सुशासन दिन सकेन, विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउन सकेन। तर म सरकारलाई भन्न चाहन्छु, तपाईँहरू अब जिम्मेवार भन्नुहोस् है, यो अवसर नगुमाउनुहोस्, अहिले सरकारको विकल्प खोज्नु पनि हुन्न, सरकारको छ नि आलोचना चाहिँ गर्नुपर्छ, सरकारलाई हामीले सच्चिन दबाब पुग्नुपर्छ, स्वतन्त्र नारी अभियानको आग्रह अनुरोध के छ भन्दाखेरि हामी एकदम स्पष्ट रूपमा भन्न चाहन्छौँ, सरकार जनतातिर जानु पर्यो क्या, जनताको समस्या समाधान गरिदिनु पर्यो, जनताको समस्या समाधान गर्न सरकार गम्भीर भइदिनु पर्यो, व्यापक रूपमा सरकारले छलफल गर्नु पर्यो क्या, सरकारले व्यापक रूपमा जनताको समस्या पहिचान गरेर सुकमाई समस्या समाधान भएको छैन, लौवित्त पीडितहरूको समस्या समाधान भएको छैन, लौवित्त पीडितहरू काठमाडौँमा बसिरहेका छन्, राष्ट्रिय मानवाधिकार आयोग अगाडि वार्ता सुरु भएको छैन, मेरो प्रश्न क्या वार्ता गर्नु पर्यो, सरकारले त हरेक जनताको गरिब निम्का असहाय जनताको कुरा सुन्ने उनीहरूको मागलाई सम्बोधन गर्न पहल गर्ने काम त सरकारको हो नि खेम्बमजी, मेरो सरकार खोइ
0: विरोधको कुरा होइन, यो आलोचनाको कुरा होइन, सरकार जनताको हुनु पर्यो। 13 जनाको ज्यान जाने गरी रोल्पाको थवाङ 5 कोटल 12 पहिरो गएको छ, 10 परिवार विस्थापित भएका छन्। म आज यो खबर सुन्दैछु होइन, विभिन्न मेन स्ट्रिमका समाचार माध्यमहरूका हेडलाइनहरू आज बनिरहेका छन्, जहाँ चाहिँ 10-12 दिनसम्म मानिसहरूले त्यहाँ खाना पाएको छैन, लत्ता कपडा पाएका छैनन्, चाउचाउको भरमा त्यहाँ बस्नुपर्ने बाध्यता छ, त्यहाँ हेलिकप्टरबाट सप्लाई गर्न सकिन्छ। यो त सामान्य विषय हो नि त, हिजो पनि भएका थिए नि त यी कामहरू होइन र भन्नु त, दुई तिहाई नजिकको सरकारले काम गर्न सक्यो।
1: सामान्य विषय हो, त्यहाँको जनताले खाना पाएनन्, सरकारको कुनै पनि मन्त्री त्यहाँ पुगेन, रोल्पा पुगेन, किन पुगेन, किन पुगेन,
0: यो एउटा
1: सरकारको मन्त्रीहरूलाई तपाईँहरू सिंहदरबारको कोठामा बसेर मात्रै समस्या सम्मान गर्छौ, विकास निर्माणलाई अगाडि बढाउँछौ, सुशासन दिन्छौँ भनेर सोच्नु भएको छ नि, त्यो गलत हुन्छ। जनतासँग जानु पर्यो क्या, मन्त्रीहरू जनताको बिचमा जानु पर्यो, जनताको समस्या सम्मान गर्न अन द स्पटै जानु पर्यो क्या, सरकारका प्रतिनिधि जानु पर्यो, त्यहाँ समस्या के छ पहिचान हुनु पर्यो, त्यसै छ नि, सम्मानका उपायहरू खोज्नु पर्यो, सबै दल एक हुनुपर्छ। अहिले म भन्छु देश बनाउने अभियानमा सबै दल एक हुनुपर्छ, देशमा विकास तीव्र गतिमा हुनु पर्यो, रोजगारी पाएछन् युवाहरू, आज विदेश गएका छन् तपाईँलाई थाहा छ, हामीले स्वदेशमै रोजगारी दिन्छौँ भने होइन, खोइ त उद्योग धन्दा, खोइ लगानीको वातावरण बनेको, खोइ उद्योगपति व्यापारीहरू आज लगानीको लागि तयार भएको, ब्याङ्कमा पैसा अरबौँ थुप्रिएको छ, 15 खर्ब रुपियाँ छ, तर मान्छेहरू पैसा लिन ब्याङ्कमा आउँदैन भन्ने कुरा तपाईँलाई थाहा छैन, अनि ब्याङ्करहरूलाई समातेर धरपकड गरेर उद्योगपति व्यापारीलाई थुनेर समस्याको सन्धान हुन्छ। म सरकारलाई भन्न चाहन्छु, सरकारले त पोलिसी बनाउने हो, त्यो पोलिसी घाटन गर्न सरकार गम्भीर हुने हो, सरकारले सर्वदलीय सर्वपक्षीय छलफल गर्ने हो, देशको अहिलेको समस्या सन्धान गर्न सरकारले छ नि, के गर्न सकिन्छ, कहाँ कमी कमजोरी छ त्यसलाई सच्याएर जाने हो, प्रतिपक्ष पनि गम्भीर बन्ने हो, प्रतिपक्ष नै अहिले कमजोर छ क्या, म नेपाली कङ्ग्रेसका सभापति गगन थापालाई भन्न चाहन्छु, यति कमजोर प्रतिपक्ष त मैले इतिहासमा कहिले पनि देखाएको थिइनँ।
0: होइन, कङ्ग्रेसले आवाज त उठाइरहेको छ,
1: जनताले उठानै गरेका छैन, जनताहरू यति पीडामा छन् पार्लियामेन्टमा, तपाईँलाई थाहा छ जनताको हेर्दै उठ्दैन, भाइ पहिलो पीडितहरूलाई छ नि राहत दिनुपर्छ भन्ने कुरा प्रतिपक्षले सशक्त रूपमा आवाज उठाउनु पर्दैन, प्रतिपक्षको दायित्व होइन, लोकवित्त पीडितहरूको माग सम्बोधन गर्नुपर्छ भनेर प्रतिपक्ष कहाँ बोल्यो, प्रतिपक्षका छ नि नेताहरू सांसद कहाँ पुग्यो, लोकवित्त पीडितलाई साथ दिन कोही गए, उठेको छ नि प्रतिपक्षमाथि पनि, सुनवाई समिति सम्मान गर्न प्रतिपक्षले के लायो मार्गचित्र, खोइ योजना खोइ कार्यक्रम, प्रतिपक्ष आज यति कमजोर यति निर्णय हाम्रो देशमा कहिले मैले देखाएको थिएन, 2048 सालदेखि अहिलेसम्म मैले रिपोर्टिङ गरेँ, मैले हरेक विषयवस्तुमा, तर प्रतिपक्षीहरूका जुन नेताहरूलाई भन्न चाहन्छु, म प्रतिपक्ष दलका नेताहरूलाई भन्न चाहन्छु, तपाईँहरू पनि सरकारलाई कि त खबरदारी गर्न असक्षम हुनुभएको हो कि, खबरदारी गर्न डराउनु भएको हो कि, खबरदारी गर्न तपाईँहरूलाई कसैले रोकेको हो कि, कष्ट भन्नुहोस् न, 5 वर्षले सरकार चल्नुपर्छ, चल्न दिनुपर्छ, जनताले दिएको मान्यता अनुसार, तर सरकारले कमी कमजोरी गर्यो भने प्रतिपक्षले बोल्ने कि नबोल्ने, प्रतिपक्षले गल्ती कमजोरी औल्याउने कि नऔल्याउने, खेमजी मेरो प्रश्न त्यहाँनिर हो, आज अख्तियार प्रमुख प्रेम राईले भन्नुभयो हिजो स्पष्ट रूपमा, राज्य व्यस्त प्रशासन समितिले भन्नुभयो भ्रष्टाचारीलाई कारवाही गर्छौँ भनेर भन्नुभयो, उहाँले पूर्व प्रधानमन्त्रीहरू सबै विरुद्ध उजुरी परेको छ भन्नुभयो, म भनिराखेको छु पूर्व प्रधानमन्त्रीको सम्पत्ति
0: सरकारबाट अवरोध भए कारवाही गर्नुहोस् भनेर लामिछानेजीले स्पष्ट भन्नुभएको छ, अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई चोख्छ स्पष्ट र निर्बाध रूपमा काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको हो भनेर लामिछानेजीले आफै पनि बोल्नु भएको छ हिजो, किनभने 7 घण्टा ल्याएर अस्ति थुनेको प्रसङ्गमा उहाँले चाहिँ अलिकति इङ्गित गरेर यो कुरा कुट्याउनु भएको छ, हाम्रो संवैधानिक निकायहरू पनि त स्ट्रङ बन्नु पर्यो नि त होइन, कसैको छाया हो र संवैधानिक निकायहरू
1: होइन, संवैधानिक निकाय स्ट्रङ बन्नै पर्छ, सँगै निकायका प्रमुखहरू एकदम आत्मबहरो बनाएर भ्रष्टाचारलाई कारवाही गर्नुको लागि एकदम इमान्दारीका साथ लाग्नुपर्छ क्या, सँगै निकायका प्रमुखहरूले मलाई कुनै पार्टी सरकारमा पुग्ने बित्तिकै हटाउँछ कि मलाई चाहिँ सहयोग गर्छ कि भनेर सोच्नै हुँदैन, सँगै निकायका प्रमुखहरूको काम भनेको संविधान अनुसार काम गर्ने हो, एक्सन ओरिएन्टेड हुनु पर्यो, उनीहरूले सरकार हेर्ने होइन, उनीहरूले आफ्नो अधिकार हेर्ने हो, उनीहरूलाई अधिकार छ, अधिकार प्रमुखलाई भ्रष्टाचारलाई कारवाही गर्ने अधिकार छ, कुनै पनि सरकारले रोक्न सक्दैन, उहाँले दोस्रो खुट्टा टेक्नुभयो भने प्रेम राईले उहाँलाई कसैले पनि केही गर्न सक्दैन, अहिलेको अवस्थामा प्रेम राईले अब भ्रष्टाचारलाई कारवाही गर्न कदम चाल्नै पर्छ, उहाँको लागि यो अवसर हो, म भन्न चाहन्छु लाखौँ लाख नेपाली जनताले सुनिराखेको नेपाली बस मार्फत भन्न चाहन्छु, प्रेम राईजी तपाईँ अगाडि बढ्नुहोस्, भ्रष्टाचारीहरूलाई कारवाही गर्नुहोस्, भ्रष्टाचार अन्त्य हालेको मेन एजेन्डा हो देशमा, भ्रष्टाचार अझै पनि अन्त्य भएको छैन, भ्रष्टाचार रोकेको छैन, अहिले पनि भ्रष्टाचार रोकेको छैन, कस्तो रूपमा भन्ने हो भने हाम्रो देशमा स्थानीय तहदेखि प्रदेशदेखि सङ्घीय सरकारमा छ नि अहिलेसम्म जोडे भयो बसेर काम गरे सबैको सम्पत्ति छानबिन गरौँ मेरो प्रश्न हो यो सम्पत्ति छानबिन गरौँ र सम्पत्ति अकुत कमाउनेहरूलाई खाना गरौँ सरकारले छ नि दिशा निर्देशन दिनुपर्छ अख्तियारलाई सरकारले सहयोग गर्नुपर्छ सरकारले अख्तियारको हात बलियो बनाउनुपर्छ सुन्दै निकायका प्रमुखहरूले पनि अब दर त्रास नमानिकन कसैले छ नि मलाई केही गर्छ कि भने नसोचिकन निर्मित भएर काम गऱ्यो भने त्यसमा भ्रष्टार अन्त्य हुन्छ भ्रष्टार रोक्न सकिन्छ किम्बमजी
0: त्यसको
1: सुशासन आजको आवश्यकता हो विकास समृद्धि आजको आवश्यकता हो रोजगारी आजको आवश्यकता हो पीडितहरूलाई न्याय आजको आवश्यकता हो म त अहिलेको मेरो एजेन्डा खेमजी स्पष्ट रूपमा पीडितहरूलाई न्याय दिने हो आज सडकमा माइतघर मण्डलामा जान त कति पीडित छन् त्यही छोडी पीडित छन् त्यही जनताको पक्षमा ऋषिले मलाई उभिन्छ मैले आज मलेसियाबाट मलाई फोन आयो सोह्रजना नेपालीहरू त्यहाँ अपत्र बस परेर बसेका छन् सोह्रजना नेपालीहरू नेपालले मान्छे पठाएको छ अब झाइर लगाउन सकेको छैन उनीहरू गएर ग्राहक मलाई फोन गर्छ मलेसियाबाट हिँडो सोह्रजनाले मलाई फोन गरे भने ऋषि ढङ्गलाई चाहिँ न्याय दिनुहोस् हामीलाई उद्धार गरिदिनुहोस् यो अवस्था छ अनि सरकार खोइ मेरो अनुरोध छ यो सरकार पाँच वर्ष चल्नुपर्छ तर सरकारले जनताको काम गर्नुपर्छ
0: हस् यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद नमस्कार वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक समूहका संयोजक ऋषि धमला आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: नमस्कार जनता जान्न चाहन्छन्मा स्वागत छ म ऋषि थपलिया समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका नेता तथा सांसद राजन गौतम र नेकपा एमालेकी नेत्री एवं सांसद साजिदा सिद्दिकी आउनुहोस् सुरु गरौं जनता जान्न चाहन्छन् साजिदा सिद्दिकी जी राजन गौतम जी यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु
3: थ्याङ्क यू हजुर
4: धन्यवाद हजुरलाई
2: साजिदा जी राजसपाले काम गरिरहेछ बालिन सरकार सफल भइसक्यो अनि तपाईँहरू चाहिँ संसदमा कोलाहल मचाइरहनुहुन्छ होइन त चिच्याएको चिच्चै गर्नुहुन्छ
3: यो हो र त्यसो लागेको
2: राजसभाका सांसदहरूले काउन्टर गरिरहेछन् तपाईँलाई नियमावली जनाइरहेछन् नियमावली पढाइरहेछन्
3: ठिकै छ पहिला उहाँहरूलाई पढायो अनि बुझ्नु भएन र ध्याम ध्याम गर्नुभयो हरेक चिजमा सपोर्ट गर्नुभयो अहिले हामी चुप लागेका छौँ उहाँहरूले हामीलाई पढाइरहनु भएको छ के बिग्रिया त हामीले पढाइसक्यौँ उहाँहरूलाई समय लाग्दो रहेछ
2: अनि राजसपा सरकारलाई खुरु खुरु काम गर्न दिए भइहाल्यो नि
3: अनि हामीले रोकेका छौँ डियर सर हामीले रोकेका छौँ हामी त डिमान्ड साइडमा बसेका छौँ हजुर हामीले त खबरदारी गरेका छौँ रोकेको छैन हौ बहुमतको सरकार उहाँ छ हरेक चिज पास उहाँले गर्नुभएको छ हामीले रोकेको कहाँ छ तपाईँले भन्नु न
2: राजन गौतमजी
4: हजुर
2: प्रतिपक्षी पनि रक्षात्मक अवस्थामा छ काम गर्न दिइरहेको छ तर काम गर्न रोकिरहेछ चाहिँ केले
4: काम रोकिएको पनि छैन यो 35 वर्षदेखिको उपलब्धि यो 5 महिनामा खोज्नु पनि एउटा ठुलो भूल हो हामी काम गरिरहेका छौँ समय आउँछ हरेक चिजको समय कुर्न सक्नुपर्छ सदनमा कहिलेकाहीँ प्रतिपक्षको धर्मै हुन्छ होइन सरकारले गरेको राम्रो कामको विषयमा चाहिँ त्यसलाई चाहिँ छोपेर राख्नु सानो गल्ती भयो भने त्यसलाई ठुलो बनाउनु त्यो चाहिँ अब प्रतिपक्षको धर्म हो जस्तो लाग्छ मैले यसलाई सामान्य रूपमा लिएको छु
2: अहिले थाहा छैन भैँसीको सिङ भैँसीलाई भारी हुन्छ या हुँदैन तर रासोपालाई चाहिँ रासोपाकै सांसदहरू भारी हुन थाल्यो क्या
4: होइन त्यस्तो होइन
2: रासोपाका सांसदहरू एकातिर एउटा कुरा गरिदिन्छन् अर्कोतिर अर्को कुरा गरिदिन्छन् नियमावली के हो थाहा छैन संसद कसरी चल्छ थाहा छैन सरकार कसरी चल्छ थाहा छैन
4: स्वाभाविक रूपमा सांसदको संख्या ठुलो हुँदै गर्दा केही अस्वाभाविकहरू देखिनु त्यो स्वाभाविक नै हो हामी संख्यामा 182 छौँ अब यो राजनैतिक इतिहासमा हेर्दाखेरि सबैभन्दा धेरै सिट अहिलेसम्मको सिट ल्याएर हामी अहिले पहिलो दल भएका छौँ त्यो कारणले गर्दा
2: 183
4: सिट
2: त्यत्रो सिटले सरकार हाकिरहेको छ तर परिणाम निकाल्न सक्नु भएको छ
4: परिणाम किन निस्के छैन भन्नुहोस् त कहाँनिर निस्के छैन के परिमाण चाहिएको तपाईँहरूलाई
2: भन्नुलाई
4: उदाहरण दिनुहोस् त एउटा
2: अहिले लाइनै लाइन छैन
4: के को लाइन
2: विगतमा नो लाइन ओन्ली अनलाइन अहिले लाइनै लाइन
4: के को लाइन
2: पासपोर्टदेखि ग्यासदेखि एयरपोर्टसम्म लाइन हेर्नुहोस् न
4: होइन त्यो त कहिले काहीँ सरकारले गर्दै गर्दा केही कुराहरूमा ढिलो हुने रिजल्टलाई हामी चाँडो खोज्छौँ एक महिना दुई महिनापछि हुने रिजल्टलाई आज खोजेपछि हुन्छ एउटा बच्चा जन्मिन्छ 9 महिना लाग्छ भने देश बन्ने कुरा हो हजुर यो त समय लाग्छ
2: समय लाग्छ साजिदाजी कुर्न तयार हुनुहुन्छ
3: अब पहिलो त 35 वर्षको भएको सिस्टमलाई फलो गरेको भए सायद हामी यति यो जिगज्याकमा पर्ने थिएनौँ, किनभने 35 वर्षमा धेरै राम्रो कामहरू भएको छ। त्यो कामलाई चाहिँ लिएर केही नराम्रो भएको छ भने उसलाई छोडिदिउँ, तर 35 वर्षमा भएका राम्रा कामलाई लिएर आज हामी यहाँ पुगेका हौँ। हामी यो चेयरमा बस्दा पनि त्यही 35 वर्षको उपलब्धि हो। त्यस कारणले 35 वर्षे भन्ने जुन नारा छ नि उहाँहरूको, मलाई लाग्छ यही गलत भयो के गलत भयो। ठिक छ, 35 वर्ष एकछिन छोड्नुहोस् न त, तपाईँले तपाईँको सरकारले रासपा रविजीले ल्याएको 100 बुँदे 100 दिन कति फाइनल भयो? सरकारले भन्छ 70% फाइनल, तर जनता त 30% पनि पुगिसकेका छैन भने त यो मूल्याङ्कन कसले गर्ने? जनताले गर्ने? मैले बोलेर हुन्छ?
5: ट्र्याक त लियो नि होइन,
3: ट्र्याक लिनुपर्छ।
5: भ्रष्टाचारी माफिया बिचौलिया तन्त्रको राजलाई तोड्यो रासपा सरकारले।
3: त्यो म न बिचौलिया हो न म भ्रष्टाचारी हो, जसलाई जहाँ छ त्यहाँ तोड्नुपर्छ। त्यसमा
5: 35 वर्षमा बनाउन नसकेको मुलुकलाई उहाँहरूले अहिले त बनाउँदै हुनुहुन्छ त, स्मुथली लाँदै हुनुहुन्छ।
3: अनि 35 वर्षमा तपाईँले बनाइदिया हो त सर, मैले बनाइदिया हो त, त्यही
5: अग्रजले भन्नुभयो त 35 वर्ष के हेरेर बसेको
3: हो। उहाँको विचार सोके म सम्मान गर्छु, म सम्मान गर्छु, तर 35 वर्ष र आजसम्म पुर्याउने त्यही दलका मान्छे
5: तपाईँहरू विचारलाई सम्मानै गर्न सक्नुहुन्न के?
3: कुन
5: रासपाको जनमतलाई सम्मानै गर्न सक्नु भएको छैन? आज मात्रै संसदमा तपाईँले के भन्नुभयो? जनताबाट निर्वाचित जनप्रतिनिधि सांसदलाई चिट्ठा परेर आएका सांसदहरू माननीयहरू अनि
3: ओ माय गॉड
5: रासपा सांसद आशिका तामाङले तपाईँलाई काउन्टर दिनुभयो।
3: ओ माय गॉड, एक्ज्याक्ट आशिकाजीले त बुझ्नु भएन। आशिकाजीको नाम नलिनुहोस् है, किनभने पढ्नु पर्यो, अध्ययन गर्नु पर्यो, शब्द बुझ्नु पर्यो।
5: उहाँ जनताबाट निर्वाचित सांसद
3: हो। हिजो 62-63 माओवादी पनि जनतैबाट बोराभरि आउनु भएको थियो, त्यो कुरा छोड्नुहोस् न, त्यस्ता कुरा नगर्नुहोस् न हजुर। कति संख्या हेर्ने हो र, नेकपा एमाले क्वान्टिटीको कुरा गर्दैन, क्वालिटीको कुरा गर्छ, र त्यही क्वालिटीमा बस साइदा सिद्दिकीले गर्छ। आज चिट्ठा परेर मान्ने आएको हो र भनेको होइन नि त, तपाईँले हेर्नुहोस् न, मैले चिट्ठामा रमाएको सरकार भनेको आइमिङ अहिले सरकारले त्यो बिलिङहरू लिने बेलामा जुन पैसाको बापत उहाँहरूले चिट्ठा दिइरहनु भएको छ, होइन, उहाँहरूले चाहिँ यस्तै यति लाख पर्यो भनेर बोलिरहनु भएको छ, त्यो 30-35 लाख रुपियाँ गएको छ। मेरो भनाइ त्यो त, मैले तपाईँलाई चिट्ठा परेर आएको मान्ने भनेर भनेको भए म गलत हो कि डियर सर? उहाँले बुझ्नु पर्यो नि त, त्यत्तिकै मान्नेहरूले रासपाको मान्नेहरूले उहाँ चाहिँ बुझ्नु भएन कुरा भनेर
5: भन्नुभयो।
4: आजको शब्द चाहिँ उहाँको त्यो होइन, उहाँले चाहिँ यो अहिले अर्थ मन्त्रालयले बाँडिरहेको चाहिँ चिट्ठाको विषयमा भन्न खोज्नु भएको हो। तर सामाजिक सञ्जालमा हामीलाई त्यसो पनि भनिए थियो, कतिपय सामाजिक सञ्जालमा हाम्रा विरुद्ध लेख्नेहरूले चाहिँ चाउचाउको कुपन बरेर बनेका सांसदहरू भनेका कुराहरूलाई उहाँसँग जोडिएको मात्र हो। तर उहाँले भनेको कुराको म कहाँ खण्डन गर्छु भन्दा, सरकारको राम्रो कामको चाहिँ प्रशंसा गर्नुपर्छ। जुन अहिले प्राइजहरू वितरणहरू गरिरहेको छ आन्तरिक राजस्व कार्यालयले, त्यो चाहिँ करको दायरामा ल्याउनको लागि हो। कतिपय व्यवसायीहरूले कर छलिरहेको अवस्था थियो, चाहिँ जनताले चाहिँ बिल माग्नु भएको थिएन, बिल माग्ने बानी पारेको छ अहिले जनतालाई, बिल मागेर उहाँहरूले बिल पेश गर्नु भएको छ। आखिरी त्यो भनेको सरकारको भार बढेको होइन नि, त्यो त के भन्दाखेरि व्यवसायीले दिने करबाट नै उहाँहरूलाई पुरस्कार दिया हो। हामी पहिला कुरा त्यो त्यो राम्रो पक्षको पनि हामी खुलेरै प्रशंसा गरौँ न, त्यो त करको दायरामा नआएकाहरूलाई करको दायरामा जोडेर कर उठाएरै जनतालाई दिएको हो। त्यो त बिल माग्ने बानीको विकास गराउनको लागि राज्यले सरकारले गरेको प्र्याक्टिस हो, यसलाई चाहिँ सकारात्मक ढङ्गले लिनुपर्छ। र यो कुपनको कुराहरूमा चाहिँ उहाँले चाहिँ त्यो भन्न खोज्नु भएको होइन, मैले जसलाई भन्न खोज्नु भएको उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दा, रासोपा कुपनमा परेको सांसदहरूको भिड होइन, रासोपा भनेको जन

0: सुन्नु न, उहाँले भनेको त्यो कुरा पनि एक्ज्याक्ट हो कि, बहस डिफ्रेन्ट तरिकाको हुनसक्छ। उहाँले भनेकोमा म हाबी हुने अथवा मैले भनेकोमा उहाँ हाबी हुने होइन। जसरी जनताले भोट दिएर पठाउनु भएको छ, म र मेरो पार्टीले सम्मान गरेका छौँ र पटक पटक मैले बोलेको छु। म पार्टीको सिसिएम पनि हो, म एउटा पार्लियामेन्ट मेम्बर मात्र होइन, पार्टीको जिम्मेवार व्यक्ति पनि हो, हामीले त्यसलाई सम्मान गरेका छौँ। तर चिट्ठाको कुरामा आउँदाखेरि म यही कन्ट्रीको मान्छे हो कि हजुर, एकातर्फबाट हेल्थ बिमाको चाहिँ क्यान्सल गरिन्छ, अर्कोतर्फबाट सिस्टममा ल्याउनको लागि बिल काटिन्छ। बिलकोमा मेरो विरोध होइन, बिलकोमा मेरो विरोध होइन, तर विरोध कहाँनिर हो भने तपाईँले बिल काटेको काटै काटेको काटै ठुल्ठुलोलाई तपाईँले सिस्टममा ल्याउन सकिरहनु भएको छैन, सानो सानो पसलहरूलाई यति दुःख दिइरहनु भएको छ, भएन भने एउटा मान्छेले दसवटा बिल काटेर आउनु परेछ। अनि कर भन्नेको कुरा नि, कर भनेको जसले कन्ज्युम गर्छ नि हजुर, जसले लिन्छ नि, जहाँबाट फिनिस हुन्छ नि, त्यही मान्छेमा हो कि। त्यस कारणले त्यो करको भारहरू पनि कहाँ जाँदैछ भने त्यही आम जनताकोमा जाँदैछ, आम जनताकोमा जाँदैछ। उहाँ पनि यो कुरामा एग्री हुनुपर्छ, आम जनतामा जानु छ। त्यो कम्पनी फ्याक्ट्री पसल डिलर हुँदै जहाँबाट जान्छ नि हजुर, लास्टमा मैले कुनै चिज लिएर मैले कन्ज्युम गरेँ, मैले फिनिस गरेँ भने बिल मैले तिर्ने त्यही बाटो हो। त्यस कारणले यो कुराहरूलाई हेर्नुपर्छ। म अहिले कहाँ के भयो भन्नुहुन्छ, ल भ्रष्टाचार न्यूनीकरण भयो, भयो रे, बाहिर देखेन भित्र त थुप्रै भएको छ त। आज मात्रै एउटा अफिसको स्टाफलाई पिटेर भ्रष्टाचार गर्यो भनेर लगेको भर्खर मिडियामा आइरहेको छ, होइन। भ्रष्टाचार थुप्रै तरिकाको छ, एउटा देखिन्छ एउटा देखिँदैन। हिजो देखियो होला,
1: विगतमा डुङडुङै गनाएको थियो क्या भ्रष्टाचारले, अहिले त त्यस्तो छैन नि त, भ्रष्टाचारीहरूको नि धराम भएको छ अहिले, बालेन सरकार बनिसकेपछि।
0: सुन्नु न, भ्रष्टाचार
1: कतिवटा काण्ड सम्झाइदिउँ म, अहिले कुनै एउटा काण्ड छ?
0: रुक्नु न, तपाईँ धेरै धेरै बेसरी बोल्दियो भने म भर्खर सदनबाट आगो दिमागमा अलिअलि सदन पनि चलिरहेको छ, सुन्छु न। भ्रष्टाचारलाई हामीले माथि ल्याउने होइन, भ्रष्टाचार भनेको न्यूनीकरणमा लैजाने हो, अनि मात्रै देश बन्छ, जनताले जनता चाहिँ ह्याप्पी हुन्छ, जनताले पाएको त्यो राइट्सलाई प्रयोग गर्न सक्छ। तर के हो भने मलाई लाग्छ अहिले पनि भ्रष्टाचार रोकिया छैन नि हजुर। सुशासनका कुरा गर्दा फेरि हामी कतिको आफूले सुशासनमा लागू गर्यौँ कि गरेनौँ हजुर, हामीले आफूलाई फर्केर नहेर्ने। तपाईँ भ्रष्टाचारको कुरा गर्नुहुन्छ, भ्रष्टाचारको कुरा गर्नुहुन्छ, सिस्टममा भ्रष्टाचार भइरहेछ अहिले, नदेखिकन सिस्टममा भ्रष्टाचार
1: भइरहेछ, पारदर्शी हिसाबले भन्नुहोस् न त ल।
0: आई एम सरी सिङ्गो सरकारको प्रतिनिधित्व गरिरहनु भएको छ, तपाईँ जर्नालिस्ट हुनुहुन्छ, सिस्टममा भ्रष्टाचार भइरहेको छ, साइदा सिद्दिकीले यहाँ बोल्यो।
1: अमूर्त कुरा नगर्नुहोस्,
0: क्लियर, मैले क्लियर बोलेको, सिस्टममा भ्रष्टाचार भइरहेको छ, त्यो भ्रष्टाचार
1: आशिका तामाङले प्रश्न उठाउनु भएको होइन क्या?
0: ए बाबा, आशिका तामाङ मात्रै होइन, म माथि त आम जनताले पनि प्रश्न उठाउन पाउनुपर्छ, होइन त सर, के बिग्रेको छ र? भोलि रविजीले साजिदाजी भनेर क्वेसन गर्न पाउनुहुन्छ, मेरो देशको प्रधानमन्त्री बालनजीले साजिद दाजी तपाईँ यहाँ रङ हुनुभयो भनेर भन्न पाउनुहुन्छ, यो ठुलो कुरा होइन, ठुलो कुरा होइन। तर सिस्टममा करप्सन छ अहिले, तपाईँ पत्ता लगाउनुहोस् त, तपाईँ सिस्टममा
1: करप्सन, सिस्टममै करप्सन गर्ने
2: हुनुभयो, यही सिस्टममा हुनुहुन्छ नि त। सिस्टममा करप्सन भएको छ भने जनताको लागि बोल्न दिएको सदन छ, बोल्न पाइन्छ, उहाँ सदनको हिस्सा हुनुहुन्छ, मजाले भन्न सक्नुहुन्छ। यहाँनिर भ्रष्टाचार भएको छ र नेपाल सरकारले, अहिलेको बालेन शाहले नेतृत्व गरेको सरकारले यहाँनिर भ्रष्टाचार रोक्न चाहिँ पहल गर्नु पर्यो भनेर भन्नु पर्यो नि त। सिस्टममा छ भनेर मात्र हुन्छ? हिजोका सिस्टमका कुरा गरेर, हिजो राजदूत नियुक्तिदेखिबाट लिएर हिजो चाहिँ पुलिसका सरुवा बढुवादेखि एउटा लिएको भ्रष्टाचार हामीलाई थाहा छैन? आज कहीँ भएको छ? कहीँ भएको छ? एकदम ट्रान्सपरेन्स तरिकाले चाहिँ सरकार अगाडि बढेको छ। मलाई यति विश्वास छ कि प्रधानमन्त्री बालेन सरकारको नेतृत्वमा नेपाल सरकारले अहिले कहीँ पनि भ्रष्टाचारमा चाहिँ जिरो टोलरेन्सको पोलिसी अप्नाएको छ, कहीँ भ्रष्टाचार व्यतिथि भएको छैन।
1: प्रकरणमै देखिन्छ नि, एउटा कम्पनीबाट एउटा देशबाट अर्को देशमा सारेको विषय
2: होइन, त्यसलाई त
1: कतिवटा भनिदिउँ म,
2: त्यसको त क्लियरेन्स आइसक्यो,
1: कति गोलमाल भएको छ?
2: होइन, भएको छैन, छ भने हामीलाई भन्नुपर्छ। तपाईँहरू पत्रकारको धर्म हो, हामीलाई भन्नुहोस्, हामी आवाज उठाउँछौँ। हाम्रो पार्टीभित्र पनि हामी हामीलाई थाहा हुनु पर्यो नि त, तपाईँहरूले हामीलाई जानकारी दिनु
1: पर्यो, थाहा पाउनु पर्यो नि त,
2: थाहा पाएको कुराहरू हामीले गरिरहेको छौँ।
1: सबै ठिकठाक हुने आफ्नो सांसदहरू कसरी प्रस्तुत भइरहेछन्, सांसदहरूले प्रश्न उठाइरहेछन् त,
2: होइन? तपाईँले देख्नुहुन्छ हाम्रै सांसदहरूले पनि सरकारले गरेका गलत कामको त खबरदारी गर्नु भएको छ नि। पहिला पहिला भन्दा फरक छ अहिलेको सांसद, पहिला सत्ता पक्षको सांसदहरूले आफ्नो सरकारले गरेको कामको खुरुखुरु समर्थन गर्ने, राम्रो गरे पनि राम्रो

0: भन्ने नराम्रो गरे पनि राम्रै भन्ने पद्धति थियो, तर अहिले अलिक फरक चाहिँ पाउनु भएको छ। सरकारमा हामीले नेतृत्व गरेका छौँ, हाम्रै सांसदहरूले पनि कहिलेकाहीँ सरकारले बाटो बिराउन थाल्यो भने खबरदारी गरेकै छ, हामी त त्यो लाइनमा क्लियर छौँ। अब हामीलाई थाहा
1: हुन्छ, रासोपा सांसद डाक्टर अमरेश कुमार सिंहले नै भन्नुभएको छ छठ पछि के हुने होला छ, रासोपा सांसदहरूको कुन हालत हुन्छ,
0: कसले देख्न सक्छ र जेठको 22 गतेसम्म होइन भदौको 22 गतेसम्म अघिल्लो भदौको 22 गतेसम्म 23 र 24 यो देशमा यस्तो हुन्छ भनेर कल्पना कसैले गरेको थियो?
1: भोलिपल्टसम्मको घटनाक्रम दोहोरिन सक्छ भनेर चाहिँ तपाईँहरू सजग हुनुहुन्छ होइन?
0: होइन, मैले भन्न खोजेको भविष्यको कुरा गर्दै गर्दा भविष्य कसैले देखेको हुँदैन, छठ पछिको त कुरा परै छोडौँ, भविष्यमा त जे पनि हुनसक्छ। राजनीति भनेको यस्तै त हो नि, राजनीति कहिले पनि सिधा रेखामा चल्दैन, राजनीति सधैँ वक्र रेखामा चल्ने हो। हामी तयार छौँ, जस्तो सुकै परिस्थितिमा पनि हामी सरकार अगाडि बढाउन, पार्टी अगाडि बढाउन हामी तयार छौँ।
1: भनेपछि बिचमा गाह्रो हुनसक्छ, चुनौतीका दिनहरू आउँदैछन् भनेर चाहिँ अहिले सोच्दै हुनुहुन्छ?
0: अनि त्यो आउन सक्छ, राजनीति गर्ने मान्छेले सोच्ने होइन, राजनीति गर्नभन्दा अगाडि नै सोच्ने कुरा हो नि त। राजनीतिमा त हरेक चिज चाहिँ फेस गर्नुपर्छ,
1: के तयारी गर्दैछ, खिचडी
0: केही पाक्दै छैन, देश कसरी राम्रो बनाउने भन्ने मात्र छ हाम्रो ध्यान।
1: सायदजी उहाँहरूको ध्यान सिर्फ देश कसरी राम्रो बनाउने, तपाईँ प्रश्न उठाउनुहुन्छ?
2: त्यो त राम्रो कुरा हो, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच, किनभने सरकार उहाँसँग चाहिँ देश कसरी राम्रो बनाउने, यो त भेरी नाइस प्लान, भेरी नाइस प्लान।
1: भनेपछि तपाईँ पनि रासोपा सरकारले गरेको काम कारवाही प्रति अब असन्तुष्ट हुने, प्रश्न उठाउने
2: डियर सर, मैले पटक पटक भनेको छु, रासपा सरकारले राम्रो गरेकोमा समर्थन छ, तर गलतमा हामीले खबरदारी गरेका छौँ, हामीले निकै खबरदारी गऱ्यौँ। त्यस त्यो बेलामा उहाँहरू सबै साइलेन्ट पिस मुडमा बस्नुभयो, अहिले हामी साइलेन्टमा लगभग छौँ, उहाँहरू बोलिरहनु भएको छ, त्यही भएर थ्याङ्क यू सो मच भनिरहेको छु, किनभने जनताको आवाज हामीले सदनबाट बोल्यौँ, सडकका आवाजहरू हामीले जब सदनबाट बोल्दै थियौँ त्यो बेलामा हामी छुछु भयौँ होला होइन, हामी चाहिँ एमालेको झोले भयौँ होला, हामीलाई त त्यो गाली त कति आयो कति कुरै छोड्नुहोस् होइन, केही छैन। अब अहिले आएर चाहिँ तपाईँ भनौँ न रासपाको टिमले बोल्दै हुनुहुन्छ, त्यहाँको मैले देखेँ, म रियली आई एम ह्याप्पी, म पछि यस्तो खुसी भयो, पहिला मलाई कस्तो फिल भयो के, रासपाभित्र पनि मेरो साथीहरू हुनुहुन्छ नि त, 1-2 वर्षले चिलेको होइन, 20 वर्षले राम्रो टेबलमा राम्रो चियर बसेर काम गरेको साथीहरू हुनुहुन्छ, अनि मलाई फिल भयो, अनि 1-2 जना साथीलाई मैले भने तपाईँहरूको मुख त बन्द भयो साथी, यो त भएन भने क्या, केही बोल्न सक्नु भएन, तर आज उहाँहरूले बोल्दाखेरि रियली आई एम ह्याप्पी, किन भने जहिले पनि सदन र सरकार डिफ्रेन्ट कुरा हो नि त,
1: किन भने रासोपाका सांसदहरू एमालेका नेता सांसदहरू जस्तो होइन, मुखमा दही जमाएर बस्दैन, नैतिकता बन्धक बनाउँदैनन्, झोले अन्धभक्त आभारा हनुमान अनि जिउँदो लास भएर त बस्दैनन्,
2: नेकपा एमालेका नेताहरू मुखमा मार लाएर बस्ने मान्छे हुन्, म 23-24 को बहस गर्न चाहदैन, म धेरै बहस गरेर देशका हरेक जनता 23-24 प्रति क्लियर छन्, म पटक पटक त्यही बहस गर्न चाहदिनँ, किनभने 23-24 उहाँलाई पनि थाहा छ मलाई पनि थाहा छ कसरी भयो किन भयो के कारणले भयो र त्यसको रिजल्ट
1: कर्म नेताको कारणले भयो,
2: त्यसो हो भने आज बालेनको सरकार छ, बहुमतको सरकारमा उहाँहरू बसिरहनु भएको छ, किन मधेसको काण्ड भयो, किन मारियो त्यहाँका जनता, किन मारिए त्यहाँको निर्दोष जनता, कहाँबाट हिन्दू मुस्लिमको कुरा ल्याएर त्यो बमन्डरमा चाहियो, अझ गोलीको कुरा गर्नुहुन्छ, गोली त मैले एकजना बेबीको निकालेको हो, त्यहाँबाट निकालेको जुन सरकारको गोली भन्ने छ नि त, त्यो सरकारको गोलीमा हिजो मैले त्यही भएर भनेको, सरकारको गोलीकोमा मैले अस्पतालको हेरेको, त्यहाँ फ्लामको टुक्रा भेटिएको छ, मेरो आँखाले देखेको टुक्रा, स्वास्थ्य मन्त्रीज्यूलाई पक्कै पनि त्यो रिपोर्ट भएको होला,
1: राजनजी
0: घुसपैट भयो कि, उहाँहरूले आरोप लगाउँदै गर्दा घुसपेट कसले गर्यो? हामीले गर्यौँ कि प्रतिपक्षले गर्यो? प्रश्न यहाँनिर आउँछ। हामी त सरकार पक्ष हो, हामी त सरकार पक्ष हो। तपाईँले जुन घुसपेटको आरोप, हामी किन घुसपेट गर्नु पर्ने आवश्यकता किन छ हामीलाई?
2: सर पहिला तपाईँहरूको तिन चारवटा लेयर भित्र छ नि, त्यो क्लियर गरिदिनुहोस् न। तपाईँहरूकै
0: होइन, हामीलाई हामीलाई घुसपेट गर्न किन आवश्यक छ? हिन्दू र मुस्लिममा हामीलाई घुसपेट गर्न आवश्यक किन छ?
2: तपाईँहरूकै घुसपेट हो।
0: तपाईँले आरोप लगाउनु एकदम मिथ्या छ। घुसपेट चाहिँ हामीबाट भएको छैन। जुन घटना घट्यो, घटना भवितव्य हुन्छ, भवितव्य घटना घट्न सक्छ। हिजोका दिनहरूमा नै घटना घट्ने गर्थ्यो, त्यो घटना भवितव्य हुन्छ। तर भवितव्य भएका घटनाहरूलाई
1: ढङ्गले विश्लेषण पनि गर्नु भएको छ।
0: होइन, उहाँले ल्याउनु पर्यो नि त रिपोर्ट। हरेक आन्दोलनलाई अथवा हरेक मुद्दालाई हरेक घटनामा चाहिँ घुसपैठ भनेर हुन्छ।
2: सुन्नुहोस् न, रिपोर्ट कसरी आउँछ? हिन्दू मुस्लिमको सही सुरता भएको ठाउँमा ल भइहाल्यो रे, हो भइहाल्यो रे। फर्स्ट डे सेकेन्ड डेमा कन्ट्रोल गरेको भए यत्रो बमन्डर हुन्थ्यो? त्यो बेलामा चाहिँ सामान्य रूपमा ल्याइयो के सरकारले। म अहिले पनि सुदनजीसँग भेटेर आएको, त्यो बेलामा सुदनजी गृहमन्त्रीज्यू, बालनजी देशको प्रधानमन्त्रीजी एकदमै एकदमै राम्रो तरिकाले नो नो नो नो नो यो कन्ट्रोल गर्नुपर्छ भनेको भए यत्रो बच्चाहरू मर्ने थिएन कि सर? जसको घरबार सोहा भयो, जसको बच्चा मर्यो, त्यसलाई सोध्नुहोस् न पीडा। मेरो बच्चा मर्या छ र, मेरो बच्चा मर्या छ र सर, मेरो दाई भाइ त्यहाँ गएर मर्या छन् र, त्यो सोध्नुहोस् न। कन्ट्रोल गर्नु पर्दैन तपाईँले कुरा गर्नुहुन्छ सर? तपाईँले फेरि पनि हेर्नुहोस् र त्यहाँ तपाईँले मान्नुहोस् नमान्नुहोस्, घुसपैठ भएको छ। घुसपैठ हुँदैन भने कसरी पछि गएर चाहिँ कन्ट्रोल गर्ने बेलामा यस्तो तरिकाले कन्ट्रोल भयो? गृहमन्त्रीजीले एग्रिमेन्ट गरेर आउनु भएको छ एउटा एउटा एउटा जमातसँग, त्यो जमातको तपाईँ बुझाइ हेर्नुहोस् सर। होइन, कहाँ के विषयमा घुसपेट भएको छ, कहाँ मुस्लिम आयोग चाहिँ खारेज गर्नुपर्छ भनेर डिमान्ड हुन्छ। ओ माइ गड, कस्तो हो कि ए बाबा, जात जातिको कुरा छोड्नुहोस् न। पहिला त हामी मानव अधिकारको नाताले पनि हामी ह्युमन राइट्समा लबी गरौँ।
1: तपाईँहरूसँग मानवता छैन, भावना छैन, करुणा छैन,
0: होइन, यो चाहिँ गलत हो। मैले भने नेपाल चार जात 36 वर्णको साझा फुलबारी हो। विभिन्न फरक फरक जात धर्महरू मिलेर बस्ने ठाउँ हो। तर त्यही जात र धर्मको नाममा राजनीति गर्नेहरूलाई चाहिँ कारवाही गर्नुपर्छ। तिनीहरू घुसपैठ हुन्। हामी मिलेर बस्न पर्छ भन्नेहरू घुसपैठ हो। सबै धर्मका मान्छेहरूलाई मिलेर बस्नुपर्छ, मिलाएर बस्नुपर्छ भन्ने मान्छेहरू घुसपैठ हो। जसले जात धर्मको नाममा राजनीति गर्न खोजिरहेछ तिनीहरू घुसपैठ हुन्। तिनीहरूको खोजी गरौँ न, मिलेर खोजी गरौँ। को घुसपैठ? सत्ता पक्ष र प्रतिपक्ष मिलेर गरौँ, यसलाई घुसपेटको संज्ञा चाहिँ नदिउँ। र तपाईँले कुरा गर्नु, सुदनजी किन ढिलो जानुभयो भन्नु,
1: मान्छे परिचालन गर्नुभयो,
0: कसरी परिचालन गर्नुभयो? त्यही त मैले खण्डन गरिरहेको छु त। हामी कसरी
1: नेताहरूले
0: निराधार आरोप लगाउन पाइन्छ? अनि के सत्ता पक्षमा बस्यो भन्दैमा र प्रतिपक्षमा बस्नेले जे पनि आरोप लगाइदिनु पाइन्छ? हामी टुलो टुलो हेरेर बस्ने?
2: तपाईँले पहिला के भन्नुभयो भने हामी सत्ता पक्षको, यो त घुसपेट प्रतिपक्षले भन्यो भन्यो गरे भन्नुभयो, कसरी भनिदिनु भयो?
0: होइन, म त अहिले तपाईँको प्रश्नको उत्तर दिँदैछु त, तपाईँको प्रश्नको उत्तर म दिँदैछु अहिले।
2: तपाईँ एउटा कुरा के बुझ्नुहोस् भने सर, यस्ता आगो बालेर ताप्ने बाहिर धेरै हुन सक्छ, त्यसमा चाहिँ फाइनली रिपोर्ट आउन पनि जरुरी छ। अर्को कुरा के हो भने, नेपाल सरकारबाट हाम्रा प्रहरीका त्यो नालबाट बन्द गोली चले भने त्यो नालको संख्या, त्यो बुलेटको नम्बर, प्रहरीको नाम पनि बाहिर आउनुपर्छ। यस्ता रिपोर्टहरू कति आउँछन्, कति आउँछन्, आउँछन् त्यो डस्टबिनमा जान्छन्, आउँछन् डस्टबिनमा जान्छन् के। आज मैले
1: सिकाएको त तपाईँहरूले हो नि त, फेरि
2: कसले सिकायो?
1: विगतमा
2: विगतमा कसले सिकायो?
1: यति चाँडै बिर्सिसक्यो?
2: विगतमा कसले सिकायो?
1: सत्ता घुमेको धेरै भएको छैन?
2: नो नो नो, विगतमा
1: कसले सिकायो? 10 महिना हुन लाग्यो।
2: ठीक छ, विगतमा कसले सिकायो?
1: तपाईँहरूले।
2: हामीले सिकायो?
1: नेकपा एमालेले।
2: कहाँबाट सिकायो नेकपा एमालेले?
1: भदौ 23 गते
2: नेकपा एमाले सिकायो? नेकपा एमाले चाहिँ जेन्जी मुभमेन्ट गरेर रगतको खोल खोलेर हिँड देश ध्वस्त गरा भनेर प्रधानमन्त्रीले लेखेर दिए?
1: त्योभन्दा अगाडि चैत 15 गते यस्ता घटना कतिचोटि भएको थिए? एमाले सरकार हुँदाखेरि मान्छे मारिया थिएनन्? गोली चलाएको थिएन?
2: एमालेको सरकार, एमालेको कुनै चाहिँ नेता कार्यकर्ता गरेर गएको छ भने त कानुनको कटघरामा ल्याए भइगयो नि। म तपाईँलाई भन्छु, सदनमा भएका हाम्रा मान्ने जति छन् एमालेबाट, को गए? साइदा सिद्दिकी गयो देश जलाउन? साइदा सिद्दिकी गयो जेन्जीको नाममा मान्छे मार्न? साइदा सिद्दिकीले यो सबै घर ब्लास्टिङ गर्यो? सदनमा भएको नेकपा एमालेका सबै मान्नेलाई उम्माउनुहोस्, एक एक अनुहार हेर्नुहोस्, एक एक ब्याकग्राउन्ड हेर्नुहोस्, कसले गएर गोली चलाएको
1: छ, गयो त देश जलाउनुलाई?
2: त्यो त तपाईँलाई थाहा होला,
1: प्रमाणित गर्नुहोस् न।
2: तपाईँलाई थाहा होला, देश दुनियाँलाई थाहा छ, तपाईँलाई थाहा छैन,
1: मलाई थाहा छैन,
2: तपाईँको आँखा बन्द हो, तपाईँको आँखा बन्द हो,
1: आयोगले प्रतिवेदन
2: बुझाएको
1: छ, हेर्नु भएको छैन,
2: किन हेर्ने आयोगलाई क्वेसन गर्ने साजिदा सिद्दिकी हो कानुन समितिमा, अनि तपाईँले मलाई क्वेसन गरिरहने, एउटा कुरा के बुझ्नु होला भने
1: माथिको ओभानो भनेर राष्ट्रपाका सांसदहरूलाई आरोप तिर्साउँदैमा उन्मुक्ति पाइँदैन,
2: कस्तो कस्तो आरोप तिर्छ तपाईँले? जेनजी मुभमेन्टको कुरा गर्दा मधेसको मुभमेन्टको कुरा हामीले गर्ने कि नगर्ने, उठाउने कि नउठाउने? तपाईँले जेनजी मुभमेन्टको फियरका कुरा गर्दा हामी सबैले भनौँ, अब तपाईँ पनि होइन, हामी सबैले जेनजीको फियरको कुरा गर्दा मधेसको चाहिँ फियरको कुरा गर्ने कि नगर्ने, फियरको कुरा गर्ने कि नगर्ने? सर मेरो गृहमन्त्रीज्यू मलाई दिज्यू भन्नुहुन्छ, मैले पनि भाइ भनेर माया गर्छु बाहिर सदनभन्दा बाहिर, तर उहाँ चाहिँ जाँदा फेरि ए त्यो जेनजी आन्दोलनको भाइ होइन भनेर भन्नुभयो, चिन्या हुन सक्छ के नहुने भन्ने छ र, तर के हो भने अब के बुझ्नु पर्यो भने यदि देशलाई ध्वस्त बनाउन कुनै पनि बाहिरका जमातहरू लागेका छन् भने त्यसलाई छिटोभन्दा छिटो कानुनको कटघरामा ल्याउनु पर्यो, न्यूनीकरण गर्नु पर्यो, सिस्टममा ल्याउनु पर्यो, नत्र घाटा कसलाई हुन्छ के सर? विदेशलाई हुन्छ घाटा, घाटा तपाईँ र हामीलाई हुन्छ, मेरो देशलाई घाटा हुन्छ, मेरै देशको नेपालीलाई घाटा हुन्छ,
0: हामी त गम्भीर बनिरहेका छौँ त, उहाँहरूले यो जनमतलाई स्वीकार्नै सक्नु भएको छैन त, अहिलेको सत्तालाई तपाईँको 23 र 24 गतेको जुन एउटा जुन विद्रोह भयो त्यो विद्रोहले कब्जा गरेको सत्ता जस्तो मान्नु भएको छ। उहाँहरूलाई म केही स्पष्ट गराउन चाहन्छु भन्दा फागुन 21 अनुमोदित भएको रासोपाको करिब 2/3 सरकार हो अहिले, 23 र 24 कब्जा गरेको होइन हामीले, उहाँहरूले त्यही घटना जोड्नुहुन्छ, हामीलाई 23 र 24 तिमीहरू सहभागिता थियो भन्नुहुन्छ, हामीहरू थिएनौँ, यो चाहिँ यो देशमा आजित भएका जेनजी युवाहरू सहभागी थिए, लामो समयदेखि हजुरबादेखिबाट राजनीति, हजुरबादेखिको राजनीति सुन्दै आएका युवा पुस्ता थिए त्यो आन्दोलनमा, बाको राजनीति सुन्दै आएका युवा पुस्ता थिए त्यो राजनीतिमा, आजित भएर अति भएर इनफ इनफ भएर उनीहरू जेनजी आन्दोलन गरेका हुन्।
1: राष्ट्रपालाई त उहाँले भन्नुहुन्छ त टिओबी खराने ग्याङ देश चलाउनेहरू,
0: यही त गलत छ,
1: राष्ट्रपाका सांसदहरू
0: यही गलत छ, देश कसैले जलाएको होइन, देश कसैले
1: जलाएको,
0: सुन, देश राष्ट्रपाले जलाएको होइन, यो देश जलाउने भनेका चाहिँ यो देश अति भएर यो देशका जेनजी युवाहरूले जसले देश लुटेर खाए उनीहरू बस्ने ठाउँ जलाइरहेका छन्, तत्कालीन प्रधानमन्त्री बस्ने ठाउँ जलेको छ, तत्कालीन गृहमन्त्री बस्ने ठाउँ जलेको छ,
2: यो पनि रहोस्, एमालेका सबैका घर छानी छानी जलाइएछ, बिजनेसहरू जलाइएछ सर, जेनजीको नाममा रियल जेनजीहरू जसले डिमान्ड गरेका थिए संसारका कुरा, जसले चाहिँ भ्रष्टाचार न्यूनीकरण गर्ने कुरा, जसले देशलाई एउटा वेमा लैजाने कुरा, त्यसलाई हाइजेक गरेर लगियो कि लगिएन ल भन्नुहोस् न,
0: होइन हामी त भनिरहेको छौँ, यो देशमा कानुन छ, यो देश विधिको शासनले चल्छ,
2: चिन्ता नगर्नु सर, हजुर हजुर आइसिएन होला त्यो आन्दोलनमा, तर सदनका धेरै सांसद साथीहरूलाई मैले देखे हेरे, मलाई दुःख पनि लाग्यो, अब अर्को कुरा म भन्नु, मलाई थाहा थिएन, म त्यो बेलामा सम्माननीय सभामुख महोदयलाई मैले चिनेको थिएन, रेली सर चिनेको थिएन, बट एक दिन एउटा भिडियो हेरे, निलो ज्याकेट लगाएर सर जब रविजीलाई बाहिर भगाउने बेलामा उहाँ पनि हुनुहुन्थ्यो के होइन, अनि मलाई त्यो मलाई कस्तो के मलाई म सम्माननीय सभामुख महोदयलाई यस्तो
0: मैले उहाँको यो भगाउने भन्ने शब्दलाई रोके भगाएको होइन नि, रविजीलाई बचाइएको त्यो दिन आगो लागिरहेको थियो, भित्र पार्टी सभापति हुनुहुन्थ्यो अनि आगो लाएर उहाँ आगोभित्र परेको भए के हुन्थ्यो, उहाँलाई बचाइएको भगाइएको नभन्नुहोस्, पछि त गई जानु भएको छ त, सबै शान्त भइसकेपछि सभापति आफै फेरि
2: धेरै त्यो नखु जेलमा पुग्नु हामी आउँदैछौँ, यहाँ चाहिँ जलाउनु पर्छ, यो गर्नुपर्छ भनेर त्यो रिपोर्ट पनि आइसकेको छ सर, प्लिज बेकारमा यो अरूको लागि हामी नभाजौँ, अब जे जे भयो भयो, रविजी भाग्नु भयो या
0: भगाइयो,
2: तपाईँको जनमतलाई राष्ट्रपतिको जनमतलाई म एकदम सम्मान गर्छु, जनताले भोट दिनुभएको छ म जनतालाई पनि सम्मान दिन्छु, जनताले चाहिँ अहिले पुरै समस्यै समस्या, अब मैले भन्दा फेरि तपाईँले मान्न नसक्नु होला, ग्यासको लाइन, अस्पतालको लाइन, इमर्जेन्सीको लाइन होइन, तपाईँ बत्तीहरूका करदेखि लिएर थुप्रै ठाउँका स्कुलदेखि करदेखि लिएर थुप्रै समस्या भयो कि इसो के भयो, ए सर स्वीकार्नुहोस् न, म तपाईँ म सदनको त्यो चेयरमा बसिराख्दा त्यो बुढा बुवा आमा चाहिँ हाम फालेर मार्न मर्न बाध्य भयो के सर, तपाईँ र म सांसदको त्यो चेयरमा बस्दा हामीले त्यो बुवा आमालाई जोगाउन सकेनौँ के सर, आज चाहिँ हेल्थको मौलिक हकले दिएका कुरा, संविधानले दिएका कुरा पनि हामीले चाहिँ त्यहाँबाट काटेर हामी यो चिट्ठामा गयौँ के सर, ठिक छ
0: घटेका छन्, वृद्ध बुवाहरू मरेका मर्नु भएको छ, आमाहरू मर्नु भएको छ, थुप्रैले चाहिँ आत्मदह पनि गर्नु भएको छ, त्यसप्रति मेरो सहानुभूति छ। के बालेन सरकार आएपछि मात्रै घटनाहरू भएका हुन्? हिजो प्रेम आचार्यले आत्मदह गर्दाखेरि बालेन प्रधानमन्त्री हुनुहुन्थ्यो? म तपाईँलाई प्रश्न सोध्न चाहन्छु। घटनाहरूप्रति हाम्रो सहानुभूति छ, तर घटनाहरू घट्दैमा बालेन प्रधानमन्त्री भएर मात्र घटनाहरू घटेको भाष्य जुन निर्माण गरिएको छ।
1: आचार्यले आत्मदाह गर्दाखेरि रवि लामी छानेको स्टेटस हेर्नुहोस्, बालेन
0: मैले त्यही कुरा गरिरहेको छु त। यो घटनाहरू घट्ने क्रममा घटनाहरूप्रति हाम्रो सहानुभूति छ।
1: तपाईँहरूले अरूले केही
0: गरे घटनाहरूमा बालेन सरकारले दोष
1: लाउनुहुन्छ, कम से कम जिम्मेवार हुनुहोस् न।
2: डियर सर, म मलाई रिक्वेस्ट गर्छु, एउटा 35 वर्ष आरोप तपाईँहरूले लाउन छोड्नुहोस्। मान्नुहोस् नमान्नुहोस् मेरो रिक्वेस्ट, किनभने
0: 35 वर्ष
2: जनता जनताले त अहिले मेरो भोट फिर्ताले भन्न थालिसक्यो होइन।
0: उहाँहरूले
2: चाहिँ हिजो यस्तो भएको थियो भनिदिनु भयो कि
1: गृहमन्त्री सुदन गुरुङले
0: तपाईँहरूले सानो क्लिप जोडेर त्यो
1: ल्याब माग्न आएको छ जनता, अनि गृहमन्त्रीले भनिदिनु भयो बरु भोट फिर्ता लैजानुस्, कस्तो कायदा है
0: त्यो प्रसङ्गमा भन्नुभएको। तपाईँहरूले पुरै इन्टरभ्यू हेर्नुभयो
1: अनि उहाँले भन्नुभयो जोक गरेको के, जोक गरेर चल्छ राज्य प्रशासन गृह मन्त्रालय?
2: मेरो रिक्वेस्ट सर, तपाईँ रासपाको साथी हुनुहुन्छ, मेरो कलिग पनि हुनुहुन्छ मान्ने, मेरो रिक्वेस्ट के छ भने रासपाको सरकार छ, हिजो जे जे भयो, हिजो धेरै त्रुटि भयो होला, ल हिजोका हाम्रा पुर्खाहरूले केही गरेनन्, रगत बगाएनन्, उनीहरू मरेनन्, उनीहरू जेल नेल गएनन्, उनले हामीलाई यो सुन्दर संसार दिएनन्, एग्रिमेन्ट गरेर ल्याएको त्यो बसेको भवन पनि उनै पुर्खाले गरेका हुन्। त्यस कारणले हिजोको राम्रो कुरालाई लिएर हिँडौँ, हिजो गलत जति भयो नि त्यो हामीले न्यूनीकरण गरौँ कि। जिम्मेवारी त तपाईँ र मेरो हो नि सर, जिम्मेवारी त सरकारको हो नि, बालेन सरकारको हो नि, जिम्मेवारी त रविजी मैले सम्मान गर्छु, उहाँसँग मैले अहिलेसम्म हेलो हाई पनि गरेको छैन, बट मैले एकदम रेस्पेक्ट गर्छु, उहाँको पनि हो नि, उहाँको होइन, राष्ट्रपतिले दिएको प्रधानमन्त्री देशमा पठाएका मन्त्रीहरू जिम्मेवारी हुनुपर्छ पर्दैन, जिम्मेवारी हुनुपर्छ हुनु पर्दैन। तपाईँ विधेयकमा हामी धेरै छलफल गरिरहेका छौँ है हजुर, ओ माई गड, रियली जस्तो पहिलाको थियो नि त्यस्तै के शब्दहरू आइदिन्छ। अनि म त ह्युमन राइट्समा 25 इयर्स काम गरेर धेरै दुःख गरेर आएको मान्छे हो नि सर, उहाँको पनि आफ्नो ब्याकग्राउन्ड होला, मेरो सम्मान छ, बट म त्यसरी एउटा एउटा शब्द खेलेर आएको मान्छे कस्तो दुःख लाग्ने क्या। अनि म भन्छु त हिजोकोले गल्ती गरे रे के, ल ल ल हिजोको देशै बिगारे, तपाईँ सुन्दर बनाइदिनु न, हिजोको सरकारमा खान पाएनन्, लाउन पाएनन्, सबै कुराको अभावै भयो, ग्यासको अभाव भयो, अस्पताल लाइन लागे, हिजोको सरकारमा चाहिँ विदेश अझ बढी गए भयो के, सबै हिजोको सरकारले गर्यो, अहिलेको सरकारलाई
0: हामीले महसुस गर्ने समय भएको छ, जनताले हामीलाई 5 वर्षको लागि अहिले कम्तीमा पनि
1: रुजेर ग्यासको लागि लाइन बस्नुपर्ने अवस्था कसले सिर्जना गर्यो?
0: कृत्रिम अभाव सिर्जना गरेको, रेकर्ड हेर्नुहोस् त,
1: तपाईँको
0: चाहिँ एनएससीको रेकर्ड हेर्नुहोस् त,
1: सजिलै पाउनुहुन्छ,
0: महिनाको भन्दा अहिले कति धेरै ग्यास वितरण भइरहेको छ,
1: ग्यास वितरण भएर जनताले झरीमा भिजेर ग्यास लिन
0: जान्छ, बसेर ग्यास अभाव भएको छ, दुःख केही जनताहरूले पाउनु भएको छ, तर जति दुःख पाए जस्तो गरी न्युज बनेको छ त्यो अवस्था चाहिँ होइन। मेरो निर्वाचन क्षेत्रको
1: लागि सोच्नुहुन्न,
0: मेरो निर्वाचन क्षेत्रका जनताहरूलाई
1: मैले ओपन भनेको छु, ज्वरो आउँदाखेरि
0: होइन
1: हेलिकप्टरबाट काठमाडौँ झिकाउनु भयो, तर जनतालाई सिटामोल छ कि छैन, ग्यास छ कि छैन, खान पाएका छन् कि छैनन्, तपाईँ त शिक्षण पृष्ठभूमिबाट आउनु भएको, शिक्षाको अवस्था कस्तो छ, स्वास्थ्यको अवस्था कस्तो छ, कहिले ध्यान दिनु भएको छ,
0: किन दिएका छैनौ,
1: सुकुम्बासीहरूको कुन हालत बनाउनु
0: किन दिएका छैन, सुकुम्बासीहरूले पूर्जा कति वर्षदेखि अड्केको अहिले सुरु भएको छैन, विधेयक बन्दैछ, अध्यादेश ल्याएर दिने प्रयास गरिएको थियो, सफल भइएन सुकुम्बासीहरूको हकमा, स्वास्थ्यको हकमा सुधार गर्ने प्रयास गरिएकै छ, स्वास्थ्य बिमाको भ्रामक कुराहरू छरिएको छ, 25,000 जुन ओपिडीलाई र 75,000 इमर्जेन्सीलाई गरिएको, 1,00,000 बिमा त छ हजुर, तर मान्छेहरूले 1,00,000 बिमामा चाहिँ बिरामी नै नभए पनि अत्यावश्यक खर्च गरिदिएको कारणले त्यसलाई नियन्त्रण गर्नको लागि चाहिँ 25,000 चाहिँ
1: 100 रुपैयाँ खर्च गरेर
0: 75,000 चाहिँ इमर्जेन्सीमा गरियो
1: भनेर तपाईको अर्थमन्त्री सोनिमालेले भन्नुभयो,
2: हैन प्लीज सर, अर्थमन्त्री ज्यूको अर्थको प्लानमा तपाईँ पनि बुझ्नु भएको छ कति सक्सेस छ कति छैन, होइन के अरे, हामी मैले त एजुकेसन बिमाको बहस गरिरहेको बेलामा स्वास्थ्य बिमालाई फेरि म भन्छु, म रिक्वेस्ट गर्छु आज यो मिडियाबाट सरकारलाई कि तपाईँले हेल्थ बिमा लन्च गरिदिनुहोस्, तपाईले हेल्थ बीमा लन्च गर्नुस् किनभने हेल्थ बीमाको लागि साजिदा सिद्दिकी गा छैन मेरो नाम तपाईले कहीँ पनि भेटाउनु हुन्न तर जसलाई आवश्यकता छ त्यसलाई छ नि सर तपाईँले ग्यासमा ल कृतिम अभाव भयो भन्नुहुन्छ म नेकपा एमालेको केन्द्रीय सदस्य माननीय 11 दिनमा ग्यास पाएँ त्यो पनि बमन्डर मचाएर हजुर म बोलेर साँच्चीकै मलाई त त्यो त दुध भात खाइ खाइ त आत्तिसकेँ छु ग्यास त्यो के भन्छ राइस कुकरमा पछि अनि मैले बमन्डर मिडियामा ल्याएपछि बल्ल फोन सोन आयो फोन गरेको दुई घन्टामा ग्यास आइसक्यो
1: सांसदको अभिगत यस्तो बनाउनु
0: भएको छ सुन्नु न उहाँले कुन तरिकाले ग्यास अभाव भयो भन्नुभयो 11 दिनमा खाएँ भन्नुभयो उहाँको होला वास्तविक पीडा तर मैले मेरो निर्वाचन क्षेत्रको जनतालाई हेर्नुपर्छ मैले मेरो निर्वाचन क्षेत्रको जनतालाई ग्यास अभाव छ भने भन्नु होला भनेर मेरो मैले फोन समेत सार्वजनिक गरिदिएको छु र मेरो वाट्सएपमा हाल्नु होला नाम नम्बर र एड्रेस हाल्नु होला तपाईँहरू घरमा एक दिनभित्र भोलिपल्ट ग्यास पुगेन मलाई भन्नु होला भनेको छु आज मेरो निर्वाचन क्षेत्रका जनताहरूमा ग्यास अभाव छैन यो त कृत्रिम गरिएको हो नि त एउटा ग्यास हुने ठाउँमा घरमा दुईटा ग्यास ल्याएर राख्नु भएको छ दुईटा ग्यास भएको ठाउँ अब दसैँ तिहार पनि आउन लायो अब दुईटा ग्यासको ठाउँमा चारवटा ग्यास ल्याउने त्यो डबल स्टक गर्नु भएको छ जसले गर्दा पनि त्यो अलिकति सर्टेज चाहिँ क्रिएट भएको छ त्यसलाई मिलाउँदै जाने
1: राख्न पाउनु पर्यो त्यो तपाईँले क्यापासिटी बढाउनु पर्यो छ महिनाको लागि ग्यास स्टक राख्न सक्नु पर्यो
0: स्टक त तपाईँले एउटा प्रयोग गरिराख्नु भएको छ तपाईँ अटोमेटिक दुईटा प्रयोग गर्नु भयो भने
1: खोइ त परिवर्तन
2: सुन्छु न सर अब जस्तो ग्यासकै कुरा मात्रै नगरौँ अब फुलफिल गर्ला सरकारले म्यानेजमेन्ट गर्नुपर्छ तर
1: पत्याउनु स्वीकार्नु नस्वीकार्नु 35 वर्ष तपाईँहरूले शासन गरेकै हो एमाले राज गरेकै हो
2: ठिक छ उसो यसो गरौँ न 35 वर्षमा एमाले राज गर्दा अब
1: पटक पटक
2: सत्ता
1: भ्रष्टाचार गरेको अनियमितता गरेको भण्डाफोर गर्दै हुनुहुन्छ
2: सुन्छु न हजुर भण्डाफोर गर्दै हुनुहुन्छ त्यो गर्न पाउने राइसको कुरा हो त्यसमा समस्या भएन मैले कहाँ रोकेर बसेको छु तपाईँले नगरौँ भनेकै छैन एउटा कुरा के हो भने यस्तो लाइन मैले पनि पहिला कहीँ देखेको छ थिएन किनभने आत्मसँग बोल्नुपर्छ देखाउटी के गर्नु छ र मलाई पनि यहाँ नेकपा एमालेको लबी गर्नु छैन मलाई देश र जनताको लबी गर्नु छ मलाई के सरोकार छ र म एमालेको विरुद्ध सही छ भने सही गलत छ गलत मलाई कारवाही गर्छ निकालिदिन्छ मलाई के भएको छ र सर तर म सदनमा भएर देश र जनताको पक्षमा बोल्दा ग्यास रुकुम जस्तो ठाउँमा पहाडी बेल्टमा अभाव भयो भने सहरका कुरा छोड्नुहोस् यो भिजेको 10 दिनको सुत्केरी पनि लाइनमा हुनुहुन्थ्यो बुवा आमा लाइनमा हुनुहुन्थ्यो विद्यार्थीहरू बोरा लिएर पनि लाइनमा हुनुहुन्थ्यो बिस्कुट खाएर जानुभयो अब यसको कसैले स्वीकारला नस्वीकारला तर सर टिचिङ अस्पतालमा बिरामीले छिटो सैया बेड नपाएर मरेको न्युज हामीलाई थाहा छ बाल अस्पतालमा इमर्जेन्सीमा लगेको बच्चा इमर्जेन्सीमा ट्रिटमेन्ट नपाएर बच्चा बाहिरै हुनुहुन्थ्यो त्यहाँ यहाँसम्म कि त्यहाँ डक्टरहरूले पनि एक्सक्युज गर्नुभयो यो हामीले म्यानेजमेन्ट गर्न सकेनौँ त्यसको न्युज मेरो वाट्सएपमा छ सर विदेशका कुरा गर्नुहुन्छ कि मसँग 50 वटा जनताका यति धेरै सवालहरू मसँग आएको छ मैले सदनमा बोल्नुपर्छ कति त म बोल्नै सकेको छैन समय नै छैन होइन आकस्मिक समय हो इमर्जेन्सी समयमा पनि अब मैले जनताको सवालमा बोल्नु कि म चाहिँ यहाँ यसको उसको मेरो आकस्मिक समय हजुरलाई पनि थाहा होला मैले त्यति बोलेकै छैन म प्लानिङमै छु मेरा शब्द तपाईँले हेर्नुहोस् सदनमा मैले बोलेका शब्द हेर्नुहोस् त्यस कारणले गर्दा मेरो एउटै भनाइ के हो भने अहिले हाम्रो जिम्मेवारी छ अहिले हाम्रो जिम्मेवारी छ के हजुर अब अहिलेको जिम्मेवारी बालेनजीको आउट जान मिल्दैन
1: गौतमजी प्रधानमन्त्री बालेन्द्र शाहलाई चाहिँ कहिलेसम्म खोपीको देउता बनाएर राख्नुहुन्छ तपाईँ
0: होइन यस्तो छ उहाँले भनेका केही कुराहरू सत्य छन् यो देशमा समस्या धेरै छ जनताहरू धेरै नै पीडित हुनुहुन्छ जनताहरूले धेरै दुःख पाउनु भएको छ त्यो हामीले बुझेका छौँ जनताहरूले पाएका दुःखहरूलाई चाहिँ हामीले बिस्तारै चाहिँ त्यसलाई चाहिँ घटाउनको लागि पनि समय लाग्छ होला नि त जस्तै यो देशमा चाहिँ अब उहाँले भने जस्तै गरिबीकै रेखा पनि थुप्रै छन् वैदेशिक रोजगारमा जान परेको छ ठगेका छन् यसलाई बिस्तारै घटाउँदैछौँ हटाउँदैछौँ सिस्टममा ल्याउँदैछौँ
1: त्यसमा अहिले बालेन सरकारले काम गरिरहेछ
0: मजाले गर्नु
1: तपाईँ सन्तुष्ट हुनुहुन्छ
0: होइन
1: सुदन गुरुङ अर्थमन्त्री डाक्टर सोनी मगले
0: लगायतका तर एउटा कुरा के हो भन्दा जनताले अपेक्षा गरे जति हो
1: सन्तुष्ट हुनुहुन्छ
0: हैन जनताले अपेक्षा गरे जति हामीले गर्न सकिराखेका छौं त्यो चाहिँ हामीले स्वीकार्नु पर्छ किनकि जनताले हामीलाई यति धेरै भोट दिएर पठाउनु भयो कि यति धेरै जनमत दिएर पठाउनु भयो कि उहाँहरु हिजो 48 साल देखि बाटो भोट
1: धेरै भयो त तपाईहरुलाई
0: 48 साल देखि
1: जानुस भन्न थाल्नु भयो
0: एकछिन मेरो कुरा सुन्नुस 48 साल देखि बाटो भोट हाल्दा हाल्दा हाल्दा कहिले कुन पार्टीमा हाल्दा हाल्दा वाक्क भएर अब पार्टीमा भोट बाँडेर पनि हुँदो रहन्छ सिक्नु भयो उहाँहरूले पनि एउटा पार्टीलाई बहुमत दिन पर्दो रहेछ नत्र दुईटा तिनटा पार्टी जोडिएर सरकार बन्न पर्दो रहेछ एउटा पार्टीले गर्न खोजे पनि संख्या नपुगेर अर्को पार्टीले गर्न दिँदो रहन्छ
1: संख्या पुगेन हजुर संख्या पुगेन
0: नपुगेर जनताले तैपनि मैले के भनिरहेको छु भन्दा हामीलाई काम गर्नलाई पाँच वर्षको समय हो पाँच वर्षको समय दिनु होला तिनटा तहको सरकार छ सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो
1: त्यो स्थानीय सरकारको महिना नै तपाईँहरूलाई भारी भइसक्यो क्या बाख्राको टाउकोमा भैँसीको सिंह भने जस्तो भइसक्यो
0: यसलाई भारी भन्न मिल्दैन
1: केटाकेटी आएर सत्यनाश भन्न थालिसके
0: के अर्थमा भारी भएको छ ल भन्नुहोस् त हामी देश बनाउने
1: सांसदहरूको बोली भारी भएको छ काम गर्न सक्नु भएको छैन जनता असन्तुष्ट छन् कतिवटा उदाहरण दिउँ तपाईँहरूको सांसदहरू राज्यको संयन्त्रमाथि दोष थुपारेर बस्छन् सांसद खगेन्द्र सुनारको अभिव्यक्ति हेर्नुहोस्
0: राज्यको
1: संयन्त्रले
0: राज्यको संयन्त्रले सधैँ सही गर्छ भन्ने छ राज्यको संयन्त्रले गलत गर्दा आवाज उठाउन हामीले पाउने कि नपाउने राज्यको संयन्त्रले हामीले बनाएको राज्यको संयन्त्र होइन राज्यको संयन्त्रले गलत गर्दा गर्दै हामी सांसदले टुलु टुलु हेरेर बस्दैनौँ चाहे मान्यजी होस् चाहे म राज्यको संयन्त्र गलत ट्र्याकमा गएको छ भने हामीले खबरदारी गर्नु नै पर्छ यो हाम्रो दायित्व र हामी पनि गलत ट्र्याकमा जाँदै गर्दा जनताले खबरदारी गर्छन् कहाँबाट गर्छन् जनतासँग बिचरा अरू पावर छैन त्यही भोटको माध्यमबाट गर्छ
1: हुकुमी शासन गर्न थाल्नुभयो क्या तपाईँहरूले जे गर्ने पनि छुट त छैन नि त
0: के गरेका छौ
1: राज्यसभाका सांसदले कोहीले प्रहरीलाई झपार्ने घिसार्छु भन्ने आइजिपी माथि हुर्मत लिने काम गर्ने अनि कोही सांसदले चाहिँ सेनाको अधिकृतलाई गएर झपार्ने अनि हिरोइजम देखाउने खगेन्द्र सुनारदेखि राजु पाण्डेसम्म
0: होइन त्यो त अब उहाँहरूको कुरा रह्यो उहाँहरूको शब्द पार्टीले संसद दलले लगाउँछ त आज पनि हामी संसद दलको चाहिँ हाम्रो छलफल थियो पार्टी सभापतिसँग हामी धेरै कुराहरू सिकेर आएका छौँ पार्टी सभापतिले धेरै कुरा निर्देशन गर्नु भएको छ हो हुनसक्छ हामी सबैजना चाहिँ एकदम पर्फेक्ट सांसद छैनौँ राजसभाभित्र हामी काँचा पनि छौँ धेरै सांसदहरूको पहिलो अनुभव धेरै होइन 90% हाम्रो पहिलो अनुभव संसदीय अनुभव र राजनीतिक अनुभव पनि छैन होला धेरैको किनकि कुनै राजनीतिक लामो राजनीतिक इतिहास बोकेर आएका पनि हामी छैन होला त्यो अर्थमा हामी सिक्दैछौँ सिक्ने क्रममा छौँ हामीले सिक्ने क्रममा राज्यलाई हानि चाहिँ हुन हुँदैन भन्ने चाहिँ म चाहिँ मान्यता राख्छु सिक्दैछौँ भन्दै गर्दा राज्यलाई जनतालाई चाहिँ हानि हुँदैन भन्ने कुरामा चाहिँ हामी छौँ र तपाईँले भने यस्तै केही सांसदहरू गलत ट्र्याकमा जानुभयो केही सांसदहरूको क्रियाकलापले गर्दा जनतालाई राज्यलाई हानि हुने खालको छ भने त्यसमा पार्टीले विशेष सोचेको पनि छ त्यसमा पार्टीले कारवाही पनि गर्छ
1: कारवाही गर्छ त्यसमा खगेन्द्र सुनारमाथि
0: होइन मैले खगेन्द्र सुनारको कुरा गरेन यदि कोही सांसदको राज्य र जनतालाई हानि हुने खालको क्रियाकलाप हाम्रो सांसदबाट हुन्छ भने पार्टीले कारवाही गर्छ
1: राइट टु रिकल अप्नाउनुहुन्छ
0: छ त राइट टु रिकलको कुरा गर्ने सबैभन्दा पहिलो पार्टी त नेपालमा हामी नै होला
1: साजी दाजी उहाँहरू कति लोकतान्त्रिक हुनुहुन्छ कति उदार हुनुहुन्छ कति एक्सन ओरिएन्टेड हुनुहुन्छ देख्नुभयो नि उहाँको घोषणाबाट
2: यस्तो
1: गल्ती गरेको स्वीकार्ने पनि महसुस पनि गर्ने
2: सुन्नु न
1: त्यसपछि सुध्रिएर अघि बढ्ने
2: खाली पेटले न लका लबी गर्न सकिन्छ न देश बनाउने परिकल्पना गर्न सकिन्छ त्यस कारणले गर्दा हरेक जनताले बाँच्न पाउने अधिकार मौलिक हकले दिएका अधिकार होइन संविधानले दिएका अधिकारमा पाउनु पर्छ मैले आज पनि सदनमा उठाएको छु सरकार कार्य प्लान तपाईँको हो तपाईँको पर्फेक्ट काम तपाईँको गर्नुहोस् खबरदारी गर्ने काम मेरो हो किनभने म डिमान्ड साइडमा छु मैले जनताका डिमान्डहरू यहाँबाट बोल्नुपर्छ उहाँहरू सप्लाई साइडमा हुनुहुन्छ सप्लाई गर्ने ठाउँमा हुनुहुन्छ त्यसकारण म फेरि भन्छु सरकार तपाईँको टाउकोमा देश छ जनताको भविष्य छ अब तपाईँले लेख्नुहोस् सुनको कलमले छोडिदिनुहोस् हिजोका नेताले कालो मसीले लेखे तपाईँले सुनको कलमले
1: यसलाई स्वर्णिम युगमा लैजाँदै हुनुहुन्छ त उहाँहरूले
2: गफ गरेर स्वर्णिम
1: युगमा
2: उहाँलाई थाहा छ म जाँदिनँ उहाँलाई बजेटको बस उहाँलाई थाहा छ त्यसो होइन नि, सोडियम युगको लागि सोडियम प्लान चाहिन्छ सर, अपेक्षामा हिँड्ने त्यो त्यो चाहिँ साहस चाहिन्छ तपाईँहरू आफैमा। म उहाँलाई त के पनि
1: भन्दैन र रवि लामी छाने
2: हेर्दै जाऊ, उहाँले पाँच महिना पाँच वर्ष दिनुहोस् भनिरहनु भएको छ, मान्ने ज्यू मेरो कलिगले पाँच वर्ष हेर्नुहोस् दिनुहोस् भनिरहनु भएको छ, तर विपक्षीको हैसियतमा विपक्षीको मान्नेको हैसियतमा र म आम जनता पनि हो नि, उहाँ पनि आम जनता म पनि आम जनता, एउटा दुइटा कुरा चाहिँ क्लियर राष्ट्रपा सरकारले बुझ्नुपर्छ। राष्ट्रपा सरकारको वर्क प्लान 100 दिनमा 100 बुदामा आउनु भएको थियो होइन त हजुर, हजुरले लिएको हो नि, मैले लिएको होइन, त्यसमा 100% वर्क प्लान जान सकेको छैन, उहाँहरूले केही टाइम माग्नु भएको छ, उहाँहरू जाँदै हुनुहुन्छ, पर्फेक्ट प्लान गर्नुहोस् सर, मेरो मेरो पार्टी मेरो मेरो सबै मान्नेको समर्थन छ, मलाई थाहा छ नि सर, सरकार फेल हुँदाखेरि देश कुन लेयरमा जान्छ भन्ने कुरा, सरकार फेल हुँदाखेरि जनताको अधिकार कुन लेयरमा जान्छ भन्ने कुरा छ, तपाईँ तपाईँलाई तपाईँको राष्ट्रपा फेल हुन्छ कि हुन्न कति चिन्ता छ कि छैन, तर इक्ज्याक्ट मलाई चाहिन्छ, किनभने फेल हुनु हुँदैन, सरकार त सबैको हो नि, फेल हुनु हुँदैन भन्ने कुरा हो, त्यसले गर्दा हरेक चिजको प्लान पर्फेक्ट तरिकाले गयो भने रिजल्ट ल्याउन
1: सक्छ।
0: वहाँकै प्रसङ्ग जोडे मैले,
1: सरकार विदेशबाट 100 जनालाई नेपाल ल्याइनेछ, रोजगारी दिइनेछ लगायतका चिल्ला नाराहरू,
0: सरकार फेल भएको छैन, यो सरकार उहाँको फेलको उदाहरण जो फेरि 35 वर्ष भन्यो भन्नु होला, फेरि उहाँहरूले गएको 35 वर्षमा 33 वटा सरकार फेरिएका थिए म्यादी सरकार जस्तो, त्यति बेला फेल भएका सरकारलाई हामी के प्रश्न गर्ने, 35 वर्षमा 33 वटा सरकार फेरिनु भनेको यो देशमा अस्थिर सरकार भएको हो कि होइन, त्यही अस्थिर सरकार भयो भनेर आज 5 वर्षको स्थिर सरकार राष्ट्रपा र नेपाली जनताले खोजेको बालेनजी त अब आफैमा एउटा कलाकार हो होइन, कलाकारले कहिले काहीँ फुर्न सक्छ कलाकारिता, त्यसमा चाहिँ तपाईँ लाग्नु भएन,
2: उसमै उहाँ कलाकार हो, हामीले विश्वास पनि गर्नु भएन, देशको प्रधानमन्त्री कलाकार हो, हामीले कसरी विश्वास
0: गर्नु, उहाँको स्टाटस कहिले काहीँ लेख्दै गर्दा त्यो स्टाटसमा उहाँले कविता लेखेको हुन सक्छ, अनि तपाईँले चाहिँ सरकारमा लडेर चाहिँ कम्पेयर गर्दिनु उहाँले लेखेको कवितालाई,
1: जवाफ फर्काएका
0: होइन, मैले अघि नै भनिसके, अब बालेन शाह तपाईँले अघि भनिसक्नु भयो कम बोल्नुहुन्छ प्रधानमन्त्रीज्यू, कम बोल्नुहुन्छ काम चाहिँ बढी गर्नुहुन्छ,
1: त्यसमा राष्ट्रपा सरकार दुर्घटनामा पर्दैन,
0: होइन पर्दैन दुर्घटनामा,
1: विधानमा लेखिसक्नुभयो सभापतिले चाहेको बेलामा दलको नेता परिवर्तन गर्न सक्ने छ भनेर,
0: अनि सभापतिले चाहेको बेलामा होइन, पार्टी र सरकार भनेको पार्टीले बनाएको सरकार भनेको एक अर्काको चेक एन्ड ब्यालेन्स हुनुपर्छ, पार्टीको गाइडलाइनमा चाहिँ संसदीय दल हिँड्नुपर्छ, संसदीय दललाई भन्न खोजे हो नि त्यो त, प्रधानमन्त्रीलाई भन्न खोजे होइन नि त, संसदीय दलको नेता जो भए पनि बालेनलाई भन्न खोजे होइन,
1: तर काम गर्न सक्नु भएको छैन, एक्सन देखाउन सक्नु भएको छैन, परिणाम निकाल्न सक्नु भएको छैन, भिआइपी पक्राउ गर्छौ, काण्डहरूको उत्खनन गर्छौ भन्नुहुन्थ्यो, तर अहिले पत्रकारको पछाडि पछाडि लाग्नु परेको छ,
0: होइन भिआइपी पक्राउ गरियो, भिआइपी पक्राउ गरियो, म एउटा स्वीकार गर्छु, भिआइपी पक्राउ गरियो, पक्राउ गरेर भिआइपीहरू छुट्नु भयो, किन छुट्नु भयो भन्दा कानुनको लुप होल प्रयोग गरेर, हाम्रो अहिले पनि हाम्रो कानुनमा कमजोर रहेछ भन्ने कुरा हामीले बुझ्नु, सही भन्नुभयो, विगतमा बनेका कमजोर कानुनका कारणले गर्दा अहिले ठुला ठुला भ्रष्टाचारीहरूलाई यो सरकारले समा चाहेर समाउँदा पनि कारवाही गर्न सकेको छैन, कानुन संशोधन गर्ने अत्यावश्यक छ अहिलेको सरकारले,
2: सुन्नुहोस् न, एउटा त पहिलाको सरकार एकै वर्ष वर्षका भए पनि कम्तीमा ठोस प्लानका साथ देश यो लेबरमा पुर्याए, तिनलाई थ्याङ्क यू भन्नुपर्छ, जतिवटा सरकार आए पनि, अहिले राष्ट्रपाको बहुमतका सरकार दिएर चाहिँ हामी सबैले हेर्दैछौँ, नट ओन्ली
1: तपाईँहरू, हायल कायल हुनुहुन्छ अहिले, राष्ट्रपा सरकारले कति बेला एक्सन लिने हो, तपाईँहरूको नेतालाई कति बेला पक्राउ गर्ने हो,
2: सुन्नुहोस् न, हाम्रा नेता
1: सुशासन भ्रष्टाचार नियन्त्रण,
2: तपाईँले सरकार अहिलेको सरकारले त ठुकेको र चाट्ने बाहेक केही पनि गरेको छैन, केपी शर्मा ओलीलाई लगेर दुःख मात्रै दियो, पछि छोड्नु पर्ने बाध्य भयो, कानुन अहिले हाम्रो उसमा छ, को छ, न्यायाधीश कसले चलाएको छ, प्रहरी कसले चलाएको छ,
0: मैले अघि नै भनिसके त
2: सुन्नुस्
0: पुरानो कानूनले गर्दा हामीले कारवाही गर्न गाह्रो भयो,
2: विष्णुजीले
0: लगाएको कानूनले गर्दा
2: त्यो एकदमै त्यो त्यो त्यो मनमा कुण्ठा राखेर गरेको हो। अर्को कुरा के हो भने व्यवसायले दुःख दियो, व्यवसायलाई दुःख दियो। आज हाम्रो देशमा कुन व्यवसायले चाहिँ फ्याक्ट्री लन्च गर्न चाहन्छ, देश चार घन्टामा जलाउने नेपाल भइसक्यो सर। हाम्रो सेक्योर छैन, यता सेयर मार्केट गएको छ, व्यापारीहरूलाई टचर दिएको छ, त्यसो हो भने सर यदि अनुशासनको नारा र सुशासनको नारा लगाउने हो भने तपाईँ फियर हुनुहुन्छ होला, म गर्व गर्छु, नो आइडिया तपाईँको ब्याकग्राउन्ड, बट रविजीले त्यही चेयरमा बसेर आफूले सुशासनका नारा लाउँदा फेरि तपाईँका आफ्ना कान्ड हेर्ने कि नहेर्ने। अनि बालनजीले बोल्नुहुन्न तपाईँले भन्दा बालनजीको ब्याकग्राउन्ड के हो, ऱ्यापर, उहाँ हिजोको मेयर साहब, उहाँ चाहिँ काठमाडौँमा हुर्किएकै मेरै धेरै फ्यामिलीहरू मध्येमा धेरै नै उहाँलाई चिन्नुहुन्छ, उहाँको ब्याकग्राउन्ड थाहा छ, बोल्दै नबोल्ने हुन्छ उहाँ कस्तो इन्जिनियर हुनुभयो जसको बेस नै बलियो नबनाइकन सिधै ढलान
0: गरेको
2: कुरा नगर्नु सबै थाहा छ।
1: नमस्कार,
3: स्वदेश एफएम 93.2 MHz।
4: नमस्कार, र आज मेरो पाहुना हुनुहुन्छ जेनजी अभियन्ता एवं अधिवक्ता माजी दन्सारी। माजी स्वागत छ। अब पढ्ने बेलामा किन राजनीति गर्दै हिँडेको, थपक्क गएर पढ्नु पर्दैन भनेर एकजना प्रहरीले किर्तिपुरको होल्डिङ सेन्टरमा असार 27 गते शनिबारको दिन त्यो बोल्दै धरपकड गरेको दृश्य हामीले देख्यौं। पढ्न थालियो कि के छ?
5: म करिब 18-19 वर्षदेखि पढि नै रहेको छु। मेरो ब्याचलर सकिसकेको छ, लाइसेन्सको तयारीमा छु।
4: यो लाइसेन्स पनि लको
5: हो। अनि यदि धेरै हार्स नभइकन भन्ने हो भने नेपालको प्रधान न्यायाधीश हुनका लागि लमा ब्याचलर गरे पुग्छ होइन। अनि मैले अधिवक्ताको लाइसेन्स लिएर हासिल गर्नुपर्ने अरू योग्यता बाहेक संविधानले मसँग जति योग्यता माग्छ त्यति योग्यता मैले पुरा गरेको छु होइन। नेपालमा न्यायाधीश हुन, मुख्य न्यायाधीश हुन, सर्वोच्च अदालतको न्यायाधीश हुन, ब्याचलर पास गरे पुग्छ।
4: न्याय सेवाको उच्च पदस्थ जहाँसम्म पुग्नुपर्ने हो त्यहाँसम्मको लागि योग्यता पुग्ने गरी पढिसकेका छ, र पढाइ थप अझै निरन्तर जारी पनि छ।
5: पढाइ त एउटा कानुनको विद्यार्थीको पढाइ नमरुन्जेल चल्छ होइन, त्यो अनुसारले हामी सधैँ पढि नै रहन्छौँ। मलाई पढ्न ठिक पनि लाग्छ, राम्रो पनि लाग्छ, तर म पढ्छु कि पढ्दिनँ भन्ने कुरा मलाई सुरक्षा निकायले भनिदिने होइन क्या। सुरक्षा निकाय मेरो ठुलदाई जस्तो व्यवहार गर्ने होइन, मलाई
4: त्यो काम पनि होइन।
5: सुरक्षा निकायले मलाई यसो काकाजले सम्झाए जस्तो सम्झाउने होइन। मैले पढि नै रहेको छु, मैले अलिअलि पढेको पनि छु र आगामी दिनहरूमा पढ्ने पनि छु। तर सुरक्षा निकायले हामीलाई पढाउनु पर्दैन, हामीले के पढ्ने के नपढ्ने, पढ्ने कि नपढ्ने, कति पढ्ने, कहिले पढ्ने, कुन बेला पढ्ने, यो कुरा भनेको मेरो र युनिभर्सिटीको रिलेसन हो। मेरो युनिभर्सिटीले जति बेला इक्जाम दिन्छ त्यति बेला म अलिक बढी पढ्छु, अरू बेला म आफ्नो चित्तमा लागेको कुराहरू पढ्छु। र पढ्नका लागि त्यो किताबी किरा जस्तो किताबमै अल्झिएर तपाईँ थाहा छ यो किताबमा के लेखिएको छ भन्न मात्र पढिँदैन नि त। तपाईँले समाज पढ्नुहुन्छ, तपाईँले मान्छे पढ्नुहुन्छ, तपाईँले संस्कृति पढ्नुहुन्छ। जस्तै तपाईँलाई नेपालको समाजभित्र रहेको जति पनि विविधताभित्रको के भन्छ डरलाग्दो अवस्थाहरू छ, जस्तै विभिन्न क्लासहरू हुनसक्ने चान्सेसहरू जुन हुन्छ, चाहे त्यो जातीय रूपमा होस्, चाहे त्यो धार्मिक रूपमा होस्, भाषिक रूपमा होस्, छन् नि त थुप्रै सम्भावनाहरू। अलिकता पनि कस्तो भन्दा नेपालको विविधतालाई नबुझिकन चलायो भने तुरुन्तै उम्लिन्छ, पोखिन्छ र दुर्घटनामा जान्छ। त्यो कुरा तपाईँलाई नेपालमा किताबमा पढाइदिँदैन कि, तपाईँले राइटरहरू खोज्नु भयो भने तपाईँले मुस्किलले त्यो राइटरहरू पाउनुहुन्छ. त्यसको लागि तपाईँले किताब पढेर हुँदैन, त्यसको लागि समाजमा जानुपर्छ, समाज पढ्नुपर्छ. रिसर्चमा केवल र केवल क्वेसन आएर एउटा टुल हुँदैन, अब्जर्भेसन पनि टुल हुन्छ, इन्टरभ्यू पनि टुल हुन्छ. सो त्यही भएर मलाई सुरक्षा निकायले पढाइदिनु पर्दैन, सिकाइदिनु पर्दैन. मैले के गर्ने, सुरक्षा निकायको आफ्नो काम छ, सुरक्षा निकायले आफ्नो काम गर्ने हो. र यो देशमा नागरिकहरूको आफ्नो काम छ, नागरिकहरूले आफ्नो काम गर्ने हो. त्यहाँ एउटा सेपरेसन हुनुपर्छ. जस्तै सुरक्षा निकायले यो सिकाउने होइन कि कसले राजनीति गर्ने, कसले राजनीति नगर्ने भन्ने कुरा सिकाउने होइन सुरक्षा निकायले.
4: फेरि सुरक्षा निकायले गरिरहेको काममा बाधा पुर्याउनु पनि त जाने होइन नि त.
5: सुरक्षा निकायलाई के गरिदियो भने बाधा पुग्छ होइन. कि त यसो साथीहरूले, केही साथीहरूले सिंहदरबार चलाए जस्तो ध्वंसात्मक कार्य गर्नु पर्यो बाधा पुग्नका लागि. कि त महाराजगञ्जमा अस्ति जेएनजी आन्दोलनकै दोस्रो दिन प्रहरीलाई घिसारेर मारे जस्तो हिंसात्मक कार्य गर्नु पर्यो. दुइटै गरेको छैन. प्रहरीसँग प्रश्न सोध्नु भनेको अब्स्ट्रक्सन अफ ड्युटी गर्नु होइन. यो एउटा गैर निर्वाचित मान्छे हो, यो मान्छेलाई संविधानले कानुनले चिन्दैन. यो मान्छे बड तपाईँहरू किन निर्देशित हुने,
4: ओजस्वी थापा
5: हो, उहाँको आदेश तपाईँले किन पालन गर्ने, कानुनले चिन्दैन. अस्ति प्रधानमन्त्री कार्यालयमा आरटीआई सूचनाको हकको निवेदन फाइल गर्दा प्रधानमन्त्री कार्यालयले के भन्छ भने हामीले कुनै पनि प्रतिनिधि खटाएका
4: छैनौँ. असार 27 गते
5: हामीले कुनै प्रतिनिधि खटाएका छैनौँ.
4: किर्तिपुर स्थित राधा स्वामी होल्डिङ सेन्टरमा कुनै पनि प्रतिनिधि खटाएका छैनौँ.
5: यही कुरा त हामीले सोधिरहेको थियौँ कि उहाँको कानुनी हैसियत के हो. उहाँ मेरो देशको गृहमन्त्री हो, सिडिओ हो, एसपी हो, डिएसपी हो, आइजिपी हो, गृहमन्त्री हो, प्रधानमन्त्री हो, के हो. प्रहरीलाई त जो पाई त्यहीले आएर ल त यो गर्दा भन्न पाइँदैन नि त. प्रहरी चल्ने एउटा स्पेसल के भन्छ, स्पेसलाइज चेन अफ कमान्ड छ. त्यो चेन अफ कमान्ड भन्दा बाहिर भएको मान्छेहरूले निर्देशन दिएर पनि हुँदैन. जस्तै गृहमन्त्रीले पनि दिने हो भने सिडिओ मार्फतबाट दिने. गृहमन्त्रीले डायलग फोन गर्न मेरो केटा हो गर्न भनेर भन्ने होइन. अनि गृहमन्त्रीले त डाइरेक्ट कमान्ड दिन मिल्दैन भने गृहमन्त्रीको प्रतिनिधि हुँ म, गृहमन्त्रीको सल्लाहकार हुँ भन्ने मान्छेले आदेश दिन्छ, त्यो आदेश पालना गरेर बस्छ, हामी चुप लागेर बस्ने. आज एउटा गैर निर्वाचित मान्छेले चलाइरहेछ, त्यो बेला चुप लाग्यो भने भोलि जसले पनि चलाउँछ. त्यो त रुल अफ ल होइन नि त. तपाईँ आफ्नो कानुन बमोजिम चल्नु सर, तपाईँले निर्वाचित नभएको मान्छेको आदेश मान्नु हुँदैन भन्नु अपराध हो भने त्यस्तो अपराध हामी गर्छौँ.
4: सरकारले के भनेर छोड्यो त्यसपछि, पक्राउ गरिएको थियो, अस्पतालमै बसिएको थियो, त्यसपछि के भनेर छोड्यो?
5: यसो यसमा भयो के भने सरकारले सुरुमा डराउन, धम्काउन, थर्काउन खोज्यो. सरकारको पनि आफ्नै च्यानलहरू हुन्छ. गृहमन्त्री सिधै आएर कहिले पनि थर्काउँदैन कसैलाई पनि. यसो सिभिल ड्रेसमा पठाउने, हस्पिटलको क्याबिन बाहिर, क्याबिनभित्र गएर तपाईँ हाम्रो बन्दी हो भन्न लाउने, तपाईँ हाम्रो नियन्त्रणमा हो, निस्किनु पर्यो भने हाम्रोमा आएर कागज गर्नुपर्छ भन्ने. मान्यो भने ठिक छ, मानेन भने यदि तपाईँ आउनु भएन भने तपाईँमाथि अभद्रको मुद्दा चल्छ यसो भन्ने. यसमा त अदालतमा पनि जाँदैन नि, सिडिओमा जान्छ. सिडिओ भनेको गृहमन्त्रीको मातहत हुन्छ, थुनी हुन्छ, थुनिनु हुन्छ 25 दिन
4: कोखामा चिमटी राख्ने,
5: विचार गर्नुहोस् है यसो भन्ने. अनि यसो त्यो पनि नमानेपछि म अदालत नै जान्छु कि त म यही बस्छु भनेपछि ल गाडी आउँदैछ तपाईँलाई हस्पिटलको बेडबाटै उठाउन भन्ने.
4: त्यस्तो पनि भनिरहेछन्
5: ल,
4: हामीलाई अनुभव छैन नि त.
5: कि त चुप लागेर बस्ने, कि त अभद्र व्यवहारको मुद्दा फेस गर्ने.
4: ए
5: दुइटा अप्सन तपाईँलाई सिधै दिइन्छ. दियो मलाई सिभिल ड्रेसमा आएर मेरो कानुन व्यवसायीलाई भनेर धम्काएर. संविधानले के भन्छ भने म कानुन व्यवसायीसँग आफ्नो एकदमै स्वतन्त्र तरिकाले, गोप्य तरिकाले कुरा गर्न पाउँछु नि. मेरो क्याबिनमा आएर सिभिल ड्रेसमा प्रहरी बसिदिइरहेछ, म मेरो कानुन व्यवसायीसँग कुरा गर्छु, तपाईँ एकछिन गेट बाहिर बस्नुहोस् भन्दा नमान्ने। मानवाधिकार आयोग आइरहेछ, नआइकन तपाईँले मलाई उठाएर लानु पाउनुहुन्न भन्दा होइन, माथिको आदेश छ, हामीले त उठाएर लानुपर्छ भन्ने। हस्पिटलबाट कोही मान्छेलाई उठाउन पाइन्छ, तर गाडी आइरहेछ तपाईँलाई उठाएर लाने भन्ने किसिमको कुराहरू गर्ने। सो धेरैवटा ट्याक्टिकहरू हुन्छ, जस्तै अस्ति क्या मजाले हाम्रो आइजिपी साहबले भन्नुभयो नि, नेमिङ, सेमिङ, गेमिङ,
6: ब्लेमिङ,
5: ब्लेमिङ, ब्लेमिङ, गेमिङ, हामीलाई पनि आउँछ। हो, एकदम सही भन्नुभएको छ उहाँले,
6: त्यस्तै गर्यो पनि
5: प्रहरीले गर्छ,
6: गर्छ है। आइजिपीले भन्नुभएको गलत होइन,
5: गलत होइन,
6: त्यस्तो हरकत प्रहरीले गर्छ,
5: गर्छ। म वहाँ आइजिपीको कुरालाई 100% समर्थन गर्छु, प्रहरीले गर्छ।
6: प्रहरीसँग थोरै पनि न्यु खोजियो भने सेमिङ, गेमिङ, ब्लेमिङका कामहरू हुन्छ
5: सबैको। मेन कुरा के हो भने, तपाईँले नेपालको सुरक्षा निकायलाई प्रश्न नगर्नुहोस्। तपाईँले नेतालाई जति गाली गर्नु सक्नुहुन्छ, एकदम तथा नाम ब्यालेन्सीलाई जे पनि भन्दा हुन्छ, होइन, गृहमन्त्री जुले नसुन्ने गरी जे पनि भन्न मिल्छ, होइन, मिडियामा भन्यो भने त सुनिन्छ, नसुन्ने गरी जे पनि भन्यो हुन्छ। तर सुरक्षा निकायलाई तपाईँले प्रश्न गर्न सक्नुहुन्न, तपाईँ गएर एकचोटि उभिएर हेर्नुहोस् न, तपाईँ जानुहोस् कुनै कुरामा कि यो कुरा तपाईँले किन गर्नुभयो भन्छ, भन्नुहुन्छ, कबड्डी जान्ने हुने भनेर सुरुमा भन्छ, लगाइदिन्छन्, लगाइदिन्छन्, लास्टमा पनि तपाईँले मान्नु भएन भने अन्तिम अस्त्र के हो भने, त्यो कुराकानी होइन क्या, कुराकानी गर्नु, ओ केटा हालेलाई, यसलाई हाल, यसलाई ठोक, त्यही हो। र यो मेरो हकमा मात्रै लागु हुँदैन क्या, एनी वान एक्सेप्ट डिरेक्टली नोन एज पोलिटिकल फिगर्स, सत्तासँग नजिक भएको मान्छे बाहेक
6: अरू सबैलाई,
5: अरू सबैलाई तपाईँ एक मिनट बहस गर्नुहोस्, उसलाई लाग्यो अब यो मसँग कुरा मात्रै गर्छ, केटा हो, लग, ठोक, हाल, भ्यानमा हाल, भ्यानमा हाल। तपाईँ ट्राफिक प्रहरीसँग गएर कुरा गर्नुहोस्, ट्राफिक प्रहरीले तपाईँलाई अनाहकमा दुःख दिइरहेछ, तपाईँ यसो क्यामेरा निकाल्नु, सर के भनिरहनु भएको भन्नुहोस्, तपाईँको मोबाइलको हालत यो गरिदिन्छन्।
6: यो त्यसैबाट भयो
5: जो मेरो पुलिसले गरिदियो अस्ति 27 गते,
6: असार 27 गते,
5: सुकुम्बासी होल्डिङ सेन्टरबाट उठाएको बेलामा।
6: ए
5: किन, मेन कुरा चाहिँ के हो भने, पब्लिक स्पेसमा मैले त भिडियो गरिनँ, मेरो साथीहरूले भिडियो गरिरहनु भएको थियो, तर तपाईँलाई लाग्छ कि पुलिसले साँच्चै म माथि अन्याय गरिरहेछ, तपाईँ आफ्नो क्यामेरा निकाल्नुहोस्, तपाईँको मोबाइल सेफ रहँदैन,
6: यहाँ त व्यक्ति नै सेफ रहँदैन, मोबाइलको त के कुरा रह्यो र,
5: होइन, त्यही त कस्तो भने, इन्डियामा पनि इस्टाब्लिस रेस्पोन्डेन्स के छ भने, पब्लिक प्लेसमा नागरिकहरूले सुरक्षाकर्मीलाई सुट गर्न सक्छन् भन्नाले क्याप्चर गर्न सक्छन्, क्यामेरामा भिडियो रेकर्ड गर्न पाउँछन्। त्यो भन्नुको मतलब के हो भने, पब्लिक प्लेसमा कानुनले गर्न नमिल्ने कुनै पनि काम सुरक्षा निकायले गर्दैन भन्ने अजम्पसन हो नि त। प्रहरी ऐनको दफा 13 दफा 17 के भन्छ भने, कानुनले दिएको अख्तियारी भन्दा बढी अख्तियारीको प्रयोग नेपाल प्रहरीले गर्न पाउने छैन। त्यो त मैले भने होइन, ऐनमा लेखेको कुरा हो। कानुनले के अख्तियारी दिँदैन भने, तपाईँले एउटा निर्वाचित नभएको मान्छेको आदेश मानेर बस्ने होइन भन्छ नि त कानुनले।
6: खैर यो बुझियो, अब तपाईँले भर्खरै आइजिपीको प्रसङ्ग एउटा कोट्याउनु भयो, आइजिपी दानबहादुरले के भन्नु भन्दाखेरि, यदि प्रहरीसँग प्रहरीमाथि प्रश्न उठाउनु भने हामी पनि सेमिङ, गेमिङ, ब्लेमिङ खेल्दै आएको हौँ भनेर भन्नुभयो। त्यो प्रसङ्गमा खगेन्द्र सुनवार ठिकै थिए कि उनलाई त्यो जवाब दिनै पर्ने थियो, सुन्नुभयो?
5: बहुत यो देशको दुर्भाग्य हो सर, देशको दुर्भाग्य के हो भने, म खगेन्द्रजीको शैलीसँग म सहमति राख्दिनँ, म त्यसलाई समर्थन पनि गर्दिनँ। कुनै पनि कुरा एकदमै मर्यादित तरिकाबाट राख्नुपर्छ भन्ने कुरामा म अडिग छु। प्रहरी सङ्गठनको आफ्नै मर्यादा छ, त्यो मर्यादालाई पनि हामीले ख्याल गर्नुपर्छ भन्ने कुरामा म एकदम एकदम स्पष्ट छु। तर उहाँको शैलीलाई छोडिदिने हो भने, शैलीलाई छोड्नुहोस्, खगेन्द्र सुनारले उठाएको विषयवस्तु बहुत गम्भीर छ,
6: शैली ठिक छैन,
5: तर उठाएको विषयवस्तु जेन्युइन हो, शैली मिलेन तर उठाएको विषयवस्तु जेन्युइन हो। जुन किसिमले खगेन्द्र सुनारलाई राक्षसीकरण गरियो त्यो ठिक होइन,
6: अस्ति समितिको विषयमा,
5: समितिको विषयमा हो नि, सिपाहीले चाहिँ फाटेको जुतला जुट के भन्छ बुट ल्याउनु पर्ने, हवलदार सम्मका मान्छेहरूले फाटेको बुटलाई जस्तो तसो टालटुल गरेर राख्ने,
6: खुइलिएका चुस्ता लाउनु
5: लाउनु पर्ने, अनि माथिल्लो निकायका मान्छेहरू चाहिँ खाँदै बस्ने, म त्यो शब्द प्रयोग गरिनँ, जेन्युन विषय हो नि त, अनि राजीनामा दिनुपर्छ भन्ने छैन, निलम्बन गर्नुपर्ने छ भन्ने छैन, तर समितिमा तपाईँ गइसकेपछि त समितिले तपाईँलाई थर्काउन पाउँछ,
6: प्रश्न राख्न पाउँछ, थर्काउने भन्दा पनि
5: थर्काउन पाउँछ कि यो किन भएन भन्न पाउँछ,
6: थर्काउनै पाउँछ,
5: यो किन भएन भन्न भन्न त पाइयो नि त,
6: प्रश्न गर्न,
5: प्रहरीको भाषामा त्यो भनेको थर्काउनु हो क्या, जस्तै अस्ति मैले केही अभद्र व्यवहार गरेको थिएँ त, केही गरेको थिएँ मैले, मर्यादित तौरबाट प्रश्न राखिरहेको छु, भोलि के आउँछ जानकारी भने हामीले भनेको मानेनौँ भने अभद्रको मुद्दा चल्छ, त्यो भन्नुको मतलब त अभद्रको मुद्दा भनेको त मैले यसो मुक्का लागेको हुनु पर्यो, गाली गलोज गरेको हुनु पर्यो, त्यो त गरेको छैन,
6: प्रश्न मात्रै गरियो भने पनि त्यो अभद्र भयो,
5: त्यो अभद्र भयो, त्यो भइहाल्छ
6: प्रहरीको,
5: किन भन्दा सिडिओले हेर्छ नि त अभद्रको मुद्दा, सिडिओले प्रहरी चलाउने हो, प्रहरीलाई सिडिओले प्रोटेक्ट गर्नुपर्छ, त्यसपछि प्रहरीले ल्याइसकेको मुद्दामा सिडिओले अन्यथा भन्छ जस्तो लाग्छ तपाईँलाई, त्यही भएर मैले एउटा बहस गरिरहेको छु कि सिडिओबाट अभद्रको मुद्दा हेर्ने अधिकार खोज्नुपर्छ, त्यसलाई प्रोपर जिल्ला अदालतलाई चाहिँ दिनुपर्छ भन्ने हो। तपाईँले यदि अमेरिकाको सिनेटलाई हेर्नुभयो भने नि के भन्छ फेडरल ब्युरो अफ इन्भेस्टिगेसन जुन छ त्यसका कर्मचारीहरूलाई रुनु र हाँस्नु बनाएर पठाउँछ क्या त्यहाँको संसदले, तथ्यगत रूपमै गाली गर्दैनन्, यो किन भएन यो किन भएन यो किन भएन यो किन भएन भन्न सोध्छन्, नेपालमा पनि सोध्न पाउनुपर्छ, तर खगेन्द्र सुनारजीलाई थोरै आइजिपीको विरुद्धमा यो देशमा नामी उजुरी दिनका लागि नि बहुत गाह्रो छ, बहुत गाह्रो छ, तर यो
6: हातिहाल्यो भने पनि लिँदैन,
5: त्यही त यो भन्दैमा आइजिपीजी गलत खगेन्द्र सही भने होइन, आइजिपीजीले यो गरेको उहाँ सही भने होइन, तर कस्तो भने खगेन्द्रजीले बोलेको शैली मिल्दै मिलेन, तर आइजिपीले बोलेको कुरा चाहिँ त्यो आइजिपीले बोल्नुपर्ने कुरा होइन, हो थाहा छ प्रहरीले गेमिङ गर्छ तर आइजिपीले गरेर त्यो कुरा पब्लिकली स्वीकार गर्ने होइन क्या, त्यो गर्नु हुँदैन, त्यसले के मेसेज जान्छ भने प्रहरी सङ्गठनले त गेमिङ गर्छ,
6: यहाँ त भोटै फिर्ता लिएर जा त भन्न थालिसक्यो,
5: ठिक छ
6: तपाईँहरूका दाइले
5: होइन, ठिक छ त्यो उहाँले भन्न पाउनुहुन्छ, तर उहाँले भोट फिर्ता लिएर जा भन्दा पनि लौ त तेरो भोट अनुसार मैले गर्न सकिनँ म गएँ है भनेर राजीनामा दिएर जाँदा हुन्छ,
6: अब यहीँनिर उक्काए
5: जनतालाई चाहिँ थर्काउँदै बस्ने होइन क्या,
6: जेन्जी आन्दोलनको अब एक वर्ष पुरा हुनलाई 19 दिन बाँकी छ, तपाईँ पनि त्यसको स्टेक होल्डर मध्येको एउटा प्रमुख पात्र हो, तपाईँहरूकै बलमा अहिले सरकार बन्यो, तपाईँहरू भन्दा पनि त्यो अभियानमा पानी खुवाउने व्यक्तिको रूपमा परिचित सुदन गुरुङलाई तपाईँहरूले गृहमन्त्री बनाउनु भयो, खुसी हुनुहुन्छ पर्फर्मेन्सबाट, सरकारको पर्फर्मेन्सबाट अहिले एक वर्ष पुग्न लाग्दाखेरि?
5: एउटा कुरा के स्पष्ट गरौँ भने सुदनजीले गृहमन्त्रीबाट राजीनामा दिएपछि र त्यो राजीनामा दिनुभन्दा अगाडि पनि सबैभन्दा पहिला यदि सुदनले गल्ती गरेको होइन भने फेरि सुदन नै गृहमन्त्री बन्नुपर्छ, अरूलाई गृहमन्त्री बनाउनकै लागि यदि सुदनलाई बदनाम गरिएको हो भने यो स्वीकार्य हुँदैन, बरु एक महिना अनुसन्धानमा लाग्छ भने एक महिना प्रधानमन्त्रीजीले नै गृह मन्त्रालय आफू अन्तर्गत राखेर पछि गएर सुदन गुरुङ यदि चोखो भएर आयो भने सुदन गुरुङलाई नै गृहमन्त्री बनाउनुपर्छ भनेर मैले सबभन्दा पहिला पब्लिक वक्तव्य नै दिएको थिएँ, तर उहाँ गृहमन्त्री पनि बन्नुभयो, बधाई पनि दिइयो, तर गृहमन्त्रीबाट उहाँले राजीनामा दिनुपर्ने जुन कारण थियो नि अनुसन्धान, त्यो अनुसन्धानको प्रतिवेदन अहिलेसम्म हामीले पढ्न पाएनौँ, खुसी छौँ होइन, नभएको भए तपाईँले मेरो हेर्नुहुन्छ, मेरो अरेस्टभन्दा अगाडि मैले गृहमन्त्रीज्यूको सम्बन्धमा धेरै नरम भएर कुराहरू राख्ने गर्थेँ
6: पुनर्बहालीपछि पनि
5: मैले राख्ने गर्थेँ एकदमै, किन भन्दा आन्दोलनबाट गएको मान्छे हो, आन्दोलनबाट गएको मान्छेलाई धेरै च्यालेन्जेसहरू हुन्छ काम गर्नका लागि, अनि त्यसको लागि चाहिँ के हुन्छ भने आन्दोलनबाट गएको मान्छेलाई कसैले तैँले हाम्रो आन्दोलन बेचिस्, तैँले हाम्रो मुद्दा बेचिस्, त त बिकिस्, त डलरे हो, त त योबाट परिचालित हो भनिदियो भने अलि के भन्छ आत्मबल चाहिँ कमजोर हुन्छ कि भन्ने एउटा देखिन्छ नि त। जस्तै अहिले नै मैले कुनै किसिमले काम गरिरहेको छु, भोलि आएर तैँले हाम्रो आन्दोलन बेचेर खाइस् कसैले भनिदियो भने, वा तैँले त हाम्रो आन्दोलनलाई फलानु फलानुसँग बेचदिस् भनेर भन्यो भने गरिरह

0: मस्जिदको मान्छे होइन भनेर भने आउँ थियौ कि के हो
1: तिमी मस्जिदको मान्छे होइन त्यही भएर तिमीले विरोध गरे होइन भन्ने किसिमले गृहमन्त्रीज्यूले भन्नुभयो अनि त्यो भाइले कता कताबाट मेरो नम्बर लिएर भाइ यार के हो यार म तपाईँको मान्छे कहिलेदेखि भयो भन्ने टाइपको कुरा गरेर एकदमै गुनासो पोखिरहनु भएको थियो उहाँले उहाँ त जति बेला मैले चिन्दा पनि चिन्दिनँ थिएँ त्यति बेला उहाँ विराटनगरमा जेएनजी आन्दोलनमा फ्रन्ट रोममा हुनुहुन्थ्यो 23-24 गते
0: तपाईँले चिन्नुहुन्थ्यो
1: होइन मैले चाहिँ कार्की आयोग प्रतिवेदनको लागि आन्दोलन देशव्यापी गर्दाखेरि चाहिँ त्यति बेला विराटनगरमा हामी सँगै रहेछौँ के भन्छ आन्दोलनमा चाहिँ अनि पछि गएर अस्ति सुदनजीले यो बोलेपछि त्यसपछि यो भाइलाई त कहाँ देखा देखा जस्तो लाग्छ ए यो त विराटनगरमा आन्दोलन गर्ने पो मतलब त्यस्तो गहिरो चिन्जान होइन
0: सुदन गुरुङलाई पनि देखा देखा जस्तो लाग्यो तपाईँलाई पनि देखा देखा जस्तो लाग्यो होइन त्यो पात्र
1: हो अनि कस्तो हुन्छ भने आन्दोलनमा कोही चिनेको नचिनेको भन्ने हुँदैन कि जस्तै मानिलिउँ सरिस्मालाई पनि त माजिदको साथी होस् त्यही भएर तैँले यस्तो गरिरहेछस् भन्न मिल्दैन क्या उहाँको आफ्नो इन्डिभिजुअलिटी छ हरेक आन्दोलनकारीको आफ्नै एउटा कथा हुन्छ आफ्नै एउटा पृष्ठभूमि हुन्छ उसलाई आन्दोलनकारी बनाउनमा कोही पनि यत्तिकै आन्दोलनकारी बन्दैन त्यसको पछाडि पास्ट ट्रमाहरू हुन्छ राज्यबाट हेपिएका राज्यबाट दमनमा परेका राज्यबाट निराश भएका यस्तो राज्य त अरूले डिजर्भ गर्दैन अरूले यस्तो राज्यको ट्रिटमेन्ट पाउनु हुँदैन भन्ने अभियानमा लागेका कतिपय साथीहरू हुन्छन् अनि उनीहरूलाई त फलानुको मान्छे भनिदिएपछि उनीहरूको आत्मसम्मानमाथि ठेस हो त्यो मेरै मान्छे भयो भने पनि मेरो मान्छे भन्न मिल्दैन जस्तै उदाहरणको लागि ओजस्वी थापालाई जीलाई हाम्रो साथीलाई त सुदनको मान्छे होइन भनिदियो भने ओजस्वी थापाले भदौ 23-24 गते गरेको कन्ट्रिब्युसनलाई अपमान गरेको जस्तो हुँदैन उसको आफ्नो इन्डिभिजुअलिटी हुँदैन त्यही भएर त फलानुको मान्छे हामी ग्याङ वारतिर गइरह र हामी के भन्छ थमेलमा झगडा गर्ने ग्याङहरू चलाएर बस्या र यसको मान्छे भनेर भन्ने हो हामी के भन्छ गुट चलाएर बसिरह र पार्टीको त रविको मान्छे त बालनको मान्छे भन्नलाई त्यो त होइन त्यही भएर इन्डिभिजुअलिटीलाई रेस्पेक्ट गर्नुपर्छ जसरी सुदन गुरुङलाई बालनको मान्छे होस् त त्यही भएर तैँले दयामा गृह मन्त्रालय पाइस भने उहाँलाई रेस्पेक्ट फिल हुन्छ त हुँदैन नि त सुदन गुरुङको आफ्नै क्यापेसिटी छ
0: सुदन गुरुङको फुल अन क्यापेसिटीमै गृह मन्त्रालय पाएको भन्ने तपाईँलाई विश्वास
1: छ होइन हामीले आशा गर्नुपर्छ त्यो कुरा
0: होइन विश्वास छ कि छैन
1: होइन आशा गर्नु
0: सँगै आन्दोलनमा होमिनु भयो नि त भने
1: होइन आशा गर्नुपर्छ
0: यति सदाशयता राख्नुहुन्छ यो मधेस आन्दोलनलाई जुन हिसाबले तिमीले ह्यान्डल गरे त्यसमा तपाईँको प्रतिक्रिया के छ टिप्पणी के छ
1: त्यो मधेस आन्दोलन
0: चारजनाको शहादत
1: त्यो मधेस आन्दोलन होइन त्यो मधेसमा आन्दोलन होइन मधेस आन्दोलन त हिन्दू मुस्लिम सँगै र सँगै मिलेर राज्यसँग प्रश्न सोध्ने आन्दोलन हो काठमाडौँमा वा पहाडे बहुल एरियामा आइसकेपछि एउटा मुस्लिमको नाम नसुनेसम्म उसलाई मधेसी नै भनिन्छ मलाई पनि कसैले देखियो र उहाँलाई मेरो ब्याकग्राउन्ड थाहा छैन भने यसो हेर्दाखेरि अलिअलि कालो छ यो मधेसतिरको होला यो मधेसी होला भनेर भनिन्छ नि त त्यही भएर त्यो मधेसी आन्दोलन वा मधेसवादको आन्दोलन होइन त्यो मधेसमा भएको एउटा साम्प्रदायिक आन्दोलन पनि होइन त्यो साम्प्रदायिक घटना हो
0: त्यो साम्प्रदायिक घटना भयो कि घटाइयो
1: अब त्यसमा अनुसन्धानको विषय हेर्नुहोस् राज्यको इन्टेलिजेन्सहरूलाई त्यो कुरा थाहा हुनुपर्ने हो भयो कि घटाइयो तर धेरैजना मान्छेसँग चाहिँ तपाईँले छलफल वार्ता यताउति गर्नुहुन्छ भने त्यो घटाइएको भन्ने कुरा साथीहरूले भन्नुहुन्छ जस्तै यसलाई हिन्दू मुस्लिम दङ्गा जसरी प्रेजेन्ट गरिन्छ नि त्यो यो हिन्दू मुस्लिम दङ्गा हुँदैन के हो भने केही सुरुवातमा है केही मान्छेहरूको ग्रुप जसको साम्प्रदायिक एजेन्डा छ र प्रहरीहरूको बिचमा झडप भएको प्रहरीले गोली चलाएको प्रहरीले मारेको प्रतिवेदनमा पनि आइसक्यो
0: तर प्रहरीले त हामीले गोली चलाएकै होइनौँ भन्नेसम्म पनि भन्न भ्यायो
1: भदौ 23 गते पनि गोली चलाएको थियो नि पब्लिक स्टेटमेन्ट के थियो आइजिपीको के थियो स्टेटमेन्ट सिडिओको के थियो हामीले त

0: अनुमति नै दिएको छैन, कहाँबाट चल्यो गोली? यहाँ कसले चलाएको थियो त्यसो भए? प्रहरीले नचलाएर त सर, यो देशमा यदि दङ्गाहरू भड्किन्छ भने त्यसमा राज्यका निकायहरूको साइलेन्स र साइलेन्स होइन डेलिबरेट साइलेन्स,
1: फेरि सुधार गर्नुभयो, साइलेन्स होइन डेलिबरेट साइलेन्स,
0: डेलिबरेट साइलेन्स,
1: यो फेरि भारी भड्कम शब्द हो,
0: भनिरहेको छु नि मैले, म जिम्मेवारीको साथमा भनिरहेको छु. जुन दिन घटना घट्यो त्यही दिन मेरो के भन्छ जवानहरूले गल्ती गरे, मेरो सैले गल्ती गरे, मेरो इन्सपेक्टरले गल्ती गरे गोली चलाएर भनेर एक्सेप्ट गरिदिए भए त्यहाँ के चलिरहेको थाहा छ? प्रहरीले गोली चलाएको भन्ने कुरा एक्सेप्ट नगरिदिएको कारणले सिडिओले हामीले सिडिओले कहाँ आदेश दिन्छ गोली चलाउनको लागि? सिडिओले त यहाँ पनि आदेश दिँदैन र पनि गोली चल्छ. किन राख्ने सिडिओलाई? फालिदिउँ यो यो संघीयतामा किन सिडिओ तन्त्र राख्ने हो? जिल्ला किन राख्ने हो? मेयर भन्दा बढी पावरफुल किन सिडिओ राख्ने हो संघीयतामा? कि त फालिदिउँ सिंहदरबारमा के भन्छ संसद भवन अगाडि गोली चल्छ प्रहरीले सिडिओले हामीले त आदेश दिएकै छैनौँ भन्ने,
1: अथवा
0: थाहै छैन. सुनसरीमा गोली चलाउँछ प्रहरीले सिडिओले मलाई थाहा छैन, मैले आदेश दिएको छैन. लहानमा के भन्छ गोलबजारमा सिरामा गोली चल्छ मैले आदेश दिएको छैन भन्ने, कतै उता तस्करहरूलाई समात्ने बेलामा त्यहाँ पनि गोली चल्छ त्यहाँ पनि मैले आदेश दिएको छैन भन्ने, किन राख्ने त सिडिओ? आदेशै दिँदैनौ भने तिमी जाऊ यार, आराम गर. त्यसले गर्दाखेरि के भयो भने मैले गोली चलाउन आदेश दिएको छैन भनेपछि मान्छेहरू शङ्का उपशङ्का कन्स्पिरेसी थ्योरी चलाउनु त ए ला त्यो झारीबाट कसैले लुकेर हान्यो कि, यहाँबाट कसैले हान्यो कि, ए ला एकजना पनि यो समुदायको मान्छे मरेन, यो समुदायको मान्छेले मार्यो कि,
1: मुस्लिमले मार्यो कि, हिन्दू
0: मार्यो कि भन्ने किसिमको कुरा चलिरहेको थियो. र यो कुरा फेसबुकमा चलिरहेछ भन्ने सुरक्षा निकायलाई थाहा हुँदैन सर, यति यति यति पनि नबुझ्ने हो हामीले?
1: होइन त्यो त तपाईँहरूले बुझिरहनु भएको, खै त सुदन गुरुङको राजीनामा तपाईँहरूले माग्नु भएन राजीनामा गृहमन्त्रीको त्यतिखेरै 23 र 24 गते?
0: कस्तो हो भने अब यसमा पनि हामीलाई धर्म सङ्कट छ.
1: किन धर्म सङ्कट मान्नु पर्यो?
0: होइन धर्म सङ्कट किन छ भने हाम्रै आन्दोलनबाट गएको मान्छे हो
1: भनेपछि तिनलाई छुट छ जे?
0: होइन छुट छैन, छुट छैन. तर हामीले के भन्दा छौँ भने सुदन दाई पहिला राज्य कसरी चल्छ त्यो कुरा बुझ, अनि जुन किसिमले प्रहरी चल्दैछ नि
1: त्यो बुझ्नको लागि गृहमन्त्रीको पोस्टमा बसेर त्यहाँ कुर्सीमा बसेर पहिला पढ्ने.
0: होइन म चाहिँ राज्य व्यवस्था समितिको सदस्य मात्रै भएर सुरुमा काम गरेको भए बेटर हुन्थ्यो जस्तो मलाई लाग्थ्यो.
1: अहिले राजीनामा दिनुपर्छ कि पर्दैन? अन्तिम प्रश्न सकाइदिउँ.
0: होइन अहिले उहाँको राजीनामाको म पक्षमा छैन, उहाँले काम गर्नुपर्छ, देश बुझ्नुपर्छ, पूर्व गृहमन्त्रीहरूलाई बोलाउने के च्यालेन्जेस छ भन्ने बुझ्ने. यो जुन सुनसरीको घटना घटाइयो यो बाहिर साथीहरूले बोल्दैनन् बोल्न चाहँदैनन्, गाँजा तस्कर र अरू केही तस्करहरूले बोर्डर खाली गराउनका लागि सशस्त्रलाई यता इङ्गेज गराउनका लागि हिन्दू र मुस्लिमको नाममा लडाइ थियो.
1: यो खास चाहिँ
0: खास त्यो हो, कसलाई थाहा छैन सुनसरीमा सोधे हुन्छ नि त कप्तानगञ्जको बाटो तस्करहरूको बाटो हो कि होइन भन्ने कुरा. तर बाहिर यो कुरा डिस्कसन हुँदैन, प्रहरीले यो कुरा लाइटमा लगाइदिँदैन, मिडियाले त्यो कुरा छलफल गर्दैन. त्यहाँ देखाउनुहोस् न कहाँ छ हिन्दू मुस्लिम लडाई?
1: गाँजा छिराउनलाई मान्छे मारामार पनि हुन्छ
0: त्यो हुन्छ किन हुँदैन? त्यसपछि राष्ट्रपतिको मान्य सदस्यले त्यहाँ जुन किसिमले गैर जिम्मेवार तरिकाले बोल्नुभयो उहाँलाई त सूक्ष्म अनुसन्धानको दायरामा राखेर त्यसपछि सिफारिस गर्नुपर्छ. प्रहरीले गोली चलाउँदा चलाउँदै प्रहरीले गोली चलाएको होइन भनेर भ्रम फैलाएर समाजलाई किन लडायो? सुन्छ सिरामा त गोली दिन दिउँसो गोली चलाएको छ, प्रहरीले गोली चलाएको छैन भन्छ, मारौ मधेसियाहरूलाई. 2072 केपी ओलीले मार्थ्यो मधेसियाहरूलाई, आज सुदन गुरुङको प्रहरीले मारिरहेछ.
1: ल अन्तिममा प्रधानमन्त्री बालेन्द्र शाहलाई 100 कति अङ्क अहिलेसम्मको अवस्थामा?
0: त्यो अब हेर्नुहोस् म यो पोलिटिकल म्याथमा खासै राम्रो
1: होइन, धेरै नगुमाइकिन समाजको एउटा जिम्मेवार नागरिकको हिसाबले 100 कति
0: के भन्छ प्रयासहरूमा उहाँ पास हो
1: गुरुङ
0: सम्हालिएर हिँड्नुपर्छ.
1: सुनिल लम्साल
0: मन्त्रीको काम खुट्टा भाँच्ने वा प्रहरीलाई थुन भन्ने होइन. मन्त्रीले इमानदार रूपमा नीतिगत निर्देशन दिने हो र मन्त्रीलाई ज्वरो आयो भन्दैमा हेलिकप्टर चढेर आउने होइन. तपाईँकै नागरिकहरू ज्वरो आउँदाखेरि सिटामोल पाइरहेका छैनन् अनि हेलिकप्टर चढेर आउने हो, तर त्यसको पनि अलिक ख्याल राख्नुपर्छ.
1: सायद दिनको विचार राख्नु. धन्यवाद.
0: हस् त.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7038, मोबाइल 98-550-88-002।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853-518-953।
6: क्यामरम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: पर्ख दीपक,
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: सबैभन्दा पहिले मुख्य मुख्य खबर। सडक अवरुद्ध हुँदा रोल्पाका पहिरो पीडितले पर्याप्त राहत पाएनन्। निरन्तर वर्षाका कारण सडक खुलाउन समेत समस्या। भूमि सम्बन्धी पुराना मुद्दा टुङ्ग्याउन विशेष अभियान चलाउनु पर्ने अख्तियारको भनाई। तथ्य र प्रमाणको अभावमा धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित। 3 दिनसम्म नै देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आज कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा ठूलो पानी पर्ने। चीनले खोल्यो युरोप जोड्ने नयाँ समुद्री मार्ग। युरोप पुग्न झण्डै 20 दिन लाग्ने। र टप एन्ड T20 श्रृङ्खलामा नेपालले आज एन्टी स्ट्राइकसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको थवाङ गाउँपालिका 5 उवा गाउँमा बाढी पहिरो पीडितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्। ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा प्रभावितसम्म राहत सामग्री पुर्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ। थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरका अनुसार गाउँपालिकाले आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको भए पनि अरू संस्था तथा निकायले सडक अवरुद्ध भएका कारण राहत सामग्री प्रभावितसम्म लैजान सकेका छैनन्। गाउँपालिकाले भने भरिया मार्फत सामग्री बोकाएर प्रभावित परिवारलाई वितरण गरिरहेको उज्यालोलाई जानकारी दिएको छ। निरन्तर वर्षाका कारण सडक खुलाउने प्रयास समेत जोखिमपूर्ण बनेको छ। सडक सञ्चार तथा विद्युत सेवा अवरुद्ध हुँदा प्रभावित बस्तीका नागरिकको जनजीवन थप कष्टकर बनेको छ। गएको साउन 27 गते थबाङ गाउँपालिका 5 उवामा बाढी पहिरो र साउन 28 गते राति सुनछहरी गाउँपालिका 2 भित्री गाउँमा विभिन्न ठाउँमा पहिरोले धनजनको ठूलो क्षति गरेको थियो। पहिरोबाट प्रभावित परिवारहरू अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुङ्ग्याउन सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। प्रमुख आयुक्त राईका अनुसार तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा छन्। पर्याप्त प्रमाण नजुटुन्जेल त्यस्ता मुद्दाहरूलाई न त तामेलीमा लैजान सकिने न त अनुसन्धान नै टुङ्ग्याउन सकिने प्राविधिक जटिलता रहेको उहाँको भनाइ छ। ललिता निवास जस्ता गम्भीर प्रकृतिका जग्गा सम्बन्धी विवादहरू प्रमाणकै अभावमा निष्कर्षमा पुग्न कठिन हुने उहाँको भनाइ छ। भूमि सुधार मन्त्रालयको कार्यशैली प्रति टिप्पणी गर्दै राईले 2021 सालदेखिका हदबन्दी सम्बन्धी मुद्दाहरू अझै मन्त्रालयमा थन्किएर बसेको बताउनुभयो। देशका विभिन्न भूभागमा आउँदो 3 दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। देशका अन्य हिमाली र पहाडी भूभागका केही ठाउँमा पनि मध्यम वर्षाको सम्भावना कायमै छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुली नदी र ताडी खोलामा बाढी आएको छ। नदी र खोला आसपासका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागमा 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC NAH भेटेनरी डाक्टर र तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: BSC AG तर्फ पहिलो पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआई बाट सुरु गरौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्या बढ्ने क्रमले नयाँ आर्थिक वर्षको सुरुवातमा निरन्तरता पाएको छ। चालु आर्थिक वर्ष 2083-84 को पहिलो महिना साउनमा मात्रै 70,441 नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ तथा पुराना श्रम स्वीकृति लिनेको कुल संख्या 70,441 पुगेको छ। गएको आर्थिक वर्षको साउनमा यस्तो संख्या 68,110 थियो। यसरी तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या 2,331 बढेको देखिन्छ। वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राचपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनैतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह पूर्वाग्रह नराख्ने बताउनुभयो। उहाँले प्रचलित कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवर्धन गर्ने काममा सरकार दृढ रहेको समेत स्पष्ट पार्नुभयो। नाप नक्सा सम्पन्न भएको झण्डै एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका 3 का 310 परिवारले जग्गाधनी पूर्जा प्राप्त गरेका छन्। गाउँ ब्लक जग्गाको आवश्यक कानून तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापिक कार्यालयले हिजो उनीहरूलाई जग्गाधनी पूर्जा वितरण गरेको हो। साबिक मिथलेश्वर माहुबाही गाउँ विकास समितिले 1-19 पर्ने गाउँ ब्लक जग्गाको नाप नक्सा आर्थिक वर्ष 72-73 नै सम्पन्न गरेको थियो। नाप नक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अध्यावधिक दर्ता तथा अन्य कानूनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाधनी पूर्जाबाट वञ्चित हुँदै आएका थिए। आतंकवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न देशमा आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 2017 राष्ट्रसङ्घको महासभाले आतंकवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानवाधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्त 21 यो दिवस मनाउने निर्णय गरेको हो। अब विदेशको खबर। मध्य पूर्व द्वन्द्वका कारण हर्मुज र बाब अल मन्देव जस्ता विश्वका महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोड्ने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ। चीनको आई सिल्क रोड नाम दिएको यो मार्ग चीनको पूर्वी तटीय सहर निङ्बोबाट सुरु भएर रुसको नर्दन सिरुड हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतको फेलिक्सटोपमा पुग्छ। चिनिया कम्पनी सी लेजेन्डले गएको वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो। परीक्षण यात्रामा चीनबाट युरोप पुग्न झण्डै 20 दिन लागेको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ। अब खेल खबर। नेपाल ए पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको टप N20 श्रृङ्खलामा पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेल घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइक को सामना गर्न लागेको हो। खेल आज दिउँसो 2:15 डार्बिनको मरारा क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल दोस्रो पटक टप N20 श्रृङ्खला खेल्न लागेको हो। गएको संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। त्यति बेला नेपालले लिग चरणका 6 मध्ये 4 खेलमा हार तथा 2 खेलमा मात्र जित निकालेको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सड़क अवरुद्ध हुँदा रोल्पाका पहिरो पीडितले पर्याप्त राहत पाएनन्। निरन्तर वर्षाका कारण सड़क खुलाउनु समेत समस्या। भूमि सम्बन्धी पुराना मुद्दा टुङ्ग्याउन विशेष अभियान चलाउनु पर्ने अख्तियारको भनाई। तथ्य र प्रमाणको अभावमा धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित। तीन दिनसम्म नै देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आज कोशी बागमती र गण्डकीका पहाड़ी भूभागमा ठूलो पानी पर्ने। चीनले खोल्यो युरोप जोड्ने नयाँ समुद्री मार्ग। युरोप पुग्न झण्डै 20 दिन लाग्ने। र टप एन्टी ट्वेन्टी श्रृङ्खलामा नेपालले आज एन्टी स्ट्राइकसँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणि चूड़ को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजीकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारी का लागि फोन नम्बर 9861956661 र 9841294181। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले विभिन्न विद्यालयका कर्मचारी र शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको छ। महानगरको 56 कार्यपालिका बैठकको निर्णय अनुसार विद्यालयका 481 कर्मचारी र शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय भएको हो। नेपाल भाषा प्रशिक्षण सहायक 2172, तामाङ भाषा प्रशिक्षण सहायक 1, प्राविधिक धारका शिक्षक 16, प्रशिक्षक 32, सहायक प्रशिक्षक 16, विद्यालय सहायक 1, आय 87, प्रारम्भिक बाल विकास शिक्षक 123 र विद्यालय नर्स 23 गरी 481 जनालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय भएको छ। भक्तपुर नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने भएको छ। नगरपालिकाले आर्थिक वर्ष 83-84 निरन्तर उपचार गराइएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने भएको हो। उपचार खर्चका लागि लाभग्राहीले भदौ मशान्तभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ। ललितपुरमा पञ्चदान पर्व मनाइएको छ। हिजो बौद्ध संस्कृति अनुसार ललितपुरका विभिन्न विहार र घर घरमा पञ्चदान पर्व मनाइएको थियो। बौद्ध मार्गीहरूले आर्जन गरेको धन वा आएको केही अंश दानका लागि राख्ने र पञ्चदानको दिन दान गर्ने प्रचलन रहँदै आएको छ। दिवंकर बुद्धले पाठनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन रहेको छ। पञ्चदानमा दिवंकर बुद्धलाई पूजा गर्ने चलन छ। पञ्चदानको पछिल्लो दिन बुधबार विभिन्न विहारमा रहेका दिवंकर मूर्तिलाई सरसफाई गरेर सजाइएको थियो। हिजो पञ्चदानका दिन चामल, गहुँ, केराउ, खिर, नुन आदि दान दिने र लिनेको बिहारमा ठूलो भिड नै लागेको छ। र काभ्रेमा गएको साउनमा 74 आपराधिक घटना दर्ता भएका छन्। यस अवधिमा 659 गाडीलाई कारवाही गरिएको छ भने विभिन्न घटनामा संलग्न 76 पक्राउ गरेको जिल्ला प्रहरीले काभ्रेले जनाएको छ। एक महिनामा दर्ता 74 साना ठूला आपराधिक घटना मध्ये 41 मुद्दाको फर्चेट भइसकेको छ भने बाँकी घटनाको अनुसन्धानकै चरणमा रहेको कार्यालयले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 3 दिन देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। कोशी, बागमती र गण्डकीका पहाडी भेगमा आज ठूलो पानी पर्ने। 481 विद्यालय कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने काठमाडौँ महानगरको निर्णय। गम्भीर रोगका बिरामीले उपचार खर्चका लागि निवेदन दिन भक्तपुर नगरपालिकाको आग्रह। र ललितपुरमा पञ्चदान पर्व मनाइयो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: करण सहित गुणस्तरीय स्वास्थ्य सेवा को निम्ति
1: निको चिल्ड्रेन हॉस्पिटल प्राली भरतपुर दशित
0: अस्पताल में उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजे सम्म बहिरंग अर्थात ओपीडी सेवा
1: 24 घंटा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडवांस पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इंटरमीडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्वीट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 858 553
2: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
2: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0656 493 580 मोबाइल 98550 26440
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556 90 959 98550 60 359 र 98550 67 359
5: हेलो
6: हेलो बुढी के छ खबर
5: ठिकै छ चलेकै छ
6: ल भिडियो अन गर् त तलाई हेरम
5: भिडियो अनै छ त देख्नु भएन र
6: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
5: माडीको नेट यस्तै त हो नि
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656 1040 र 98452 0828 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया रोक्न इतर पक्षले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्दैछ। पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यविभाग सभापति पूर्ण बहादुर खड्काले छुट्टा छुट्टै रिट लिएर अदालत जाने नेता मीन विश्वकर्माले बताएका छन्। अहिले कानून व्यावसायिकसँग छलफल भइरहेको भन्दै विश्वकर्माले शीर्ष नेता भने सर्वोच्च नजाने बताएका छन्। असोज 16 19 महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेसको आधिकारिक विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि नबढाउन इतर पक्षले माग गर्ने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने अन्तिम तयारी भइरहेको छ। मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिए लगत्तै सरकार विस्तारलाई पूर्णता दिने बताउँदै आइरहेका थिए। मन्त्री सिफारिस गर्न केन्द्रले नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी उत्सव र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई जिम्मेवारी दिएको थियो। तीन दलीय कार्यदलले अन्तिमसम्मको छलफल गर्दा पनि सर्वसम्मत हुन नसकेपछि अहिले आकांक्षीहरूको नाम केन्द्रलाई पठाउने र त्यहीबाट आएको नामलाई स्वीकार गर्ने गरी सहमति भएको नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीले जानकारी दिएका छन्। प्रदेश इन्चार्ज जोशीका अनुसार केन्द्रबाट आएका नामलाई तत्काल मन्त्रीमा नियुक्त गरेर सरकार विस्तार गरिनेछ। तीन मन्त्री र दुई राज्य मन्त्रीका लागि कार्यदलले 12 नाम सिफारिश गरेको छ। साबिक नेकपा माओवादीबाट 7, साबिक नागरिक उन्मुक्तिबाट 3 र साबिक नेकपा एकीकृत समाजवादीबाट 2 नाम सिफारिश गरिएको छ। साबिक माओवादीबाट ओम विक्रम भाट, सरल शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, चपर साउद, लक्ष्मी विक, जानकी पौडेलको नाम सिफारिश गरिएको छ भने साबिक नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुशीराम चौधरी र इन्दिरा गिरीको नाम सिफारिश गरिएको छ भने साबिक नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश साईको नाम सिफारिश गरिएको छ। प्रदेशबाट सिफारिश भएका 12 नामहरू बारे आज केन्द्रमा छलफल गरेर 3 नाम पुनः प्रदेशमा पठाइनेछ भने नेकपाले केन्द्रबाट नाम आए लगत्तै 3 र 2 बनाउने तयारी गरेको छ। फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एकजना र लाइसेन्स बिनाको भरुवा बन्दुक राख्ने अर्का एकजनालाई प्रहरीले गोर्खाबाट पक्राउ गरेको छ। सिरान्चुक गाउँपालिका 6 नयाँ साँगुबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका 2, सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका 1, खोपलाङमा ज्यामी काम गर्दै आएका 43 प्रेम सुनार र सोही स्थानका 33 विष्णु सुनार रहेका छन्। प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आइडी मार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटोका आधारमा उनलाई खोजी गर्ने क्रममा लाइसेन्स नभएको एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको भने प्रेमलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक पालुङटा नगरपालिका 1 खोपलाङ बस्ने विष्णु सुनारको भएको खुलेपछि प्रहरीले विष्णुलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं दलका नेता बालेन्द्र शाह सहभागी नभएपछि प्रश्न उठेको छ। पार्टी सञ्चालन सभापति लामिछाने र सरकार सञ्चालन शाहले गर्ने सहमति भए पनि शाह पार्टीका बैठकहरूमा अनुपस्थित रहने गरेका छन्। प्रधानमन्त्री शाह पार्टी र संसदीय दलको बैठकमा मात्र नभई प्रशिक्षण र छलफलका कार्यक्रमहरूमा समेत सहभागी भएका छैनन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह सहभागी भएनन्। सरकारका मन्त्री र सांसदहरूलाई अनिवार्य गरिएको बैठकमा संसदीय दलको नेता नै अनुपस्थित रहेपछि प्रश्न उठेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति लामिछानेले मन्त्री र सांसदहरूसँग छलफल गरिरहँदा प्रधानमन्त्री शाह भने प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव र मन्त्रीहरूसँग कार्य सम्पादन मूल्याङ्कन सम्झौताको तयारी मा व्यस्त थिए। लामिछानेले बोलाएको बैठकमा रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाह, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ बाहेक अन्य सबै मन्त्री सहभागी थिए। बैठकले संसदीय दलको विधान 2083 संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। त्यस्तै दलको संसदीय विधान अनुसार दलको नेताले बैठक बोलाउने प्रावधान छ। दलको नेताको अनुपस्थितिमा उपनेताले बैठक आह्वान गर्न सक्छन्, तर पार्टी सभापतिले संसदीय दलको बैठक बोलाउने वैधानिक व्यवस्था छैन। लामिछाने पार्टी सभापति भए पनि संसदीय दलमा उनी एक सदस्य मात्र हुन्। दलका नेता शाह अनुपस्थित भएपछि उक्त बैठक उपनेता गणेश पराजुलीले बोलाउनु पर्थ्यो। शाहको अनुपस्थितिलाई लिएर बैठकमा प्रश्न उठेपछि लामिछानेले यो अनौपचारिक छलफल मात्र भएको र अर्को पटकदेखि संसदीय दलको नेताकै उपस्थितिमा बैठक बस्ने स्पष्टीकरण दिएका थिए। वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफलाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। मेचीनगर नगरपालिका 8 64 वर्षीय महिलाको जेई संक्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको संख्या 6 पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो। यससँगै जिल्लामा जेई संक्रमितको संख्या 11 पुगेको छ। हालसम्म 4 महिला र 2 पुरूषको मृत्यु भइसकेको छ। उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनुका साथै स्वास्थ्य कर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भइरहेको समेत जानकारी गराइएको छ। त्यस्तै अमेरिकाको अलास्कामा 8 सोमबार चार्टर विमान दुर्घटनामा परेको छ। पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। नेशनल ट्रान्स परेन्स सेक्युरिटी बोर्डका अलास्का क्षेत्रमा प्रमुख क्लिट जोन्सनका अनुसार विमानमा 2 पाइलट र 6 यात्रु थिए। विमान एन्कोरेजबाट कप न्युहेन तर्फ जाँदै थियो र अवतरणका क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी छ। घटनापछि अलास्का उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार अभियान शुरू गरेको छ। विमानमा सवारहरूको अवस्थाबारे भने तत्काल कुनै जानकारी गराइएको छैन। पृथ्वीको वायुमण्डलमा खस्न लागेको नासाको पुरानो अन्तरिक्ष अनुगमन स्याटेलाइट निल ग्रेहल स्विफ्ट अब्जर्भेटरीलाई बचाउने महत्वाकांक्षी प्रयास असफल भएको छ। यस अब्जर्भेटरीको कक्षको उचाइ बढाएर त्यसलाई थप समय सञ्चालनमा राख्ने उद्देश्यले प्रक्षेपण गरिएको लिङ्क नामक सानो उपग्रहले क्विफ्टलाई समातेर अब माथिल्लो कक्षामा लैजान नसक्ने नासाले जनाएको छ। तर यो अभियान पूर्ण रूपमा अन्त्य भने भएको छैन। अब लिङ्कले स्विफ्टलाई बचाउने नभई भविष्यमा अन्तरिक्षमा रहेका उपग्रहको निरीक्षण गर्ने, त्यसको नजिक पुग्ने र थप सेवा दिने प्रविधिको परीक्षण गर्नेछ। नासाको निल ग्रेहल स्विफ्ट अब्जर्भेटरी करिब 22 वर्षदेखि पृथ्वीको तल्लो कक्षमा रहेर ब्रह्माण्डका विभिन्न असाधारण घटनाको अध्ययन गर्दै आएको छ। यसको विशेषता भनेको आकाशमा अचानक देखिने शक्तिशाली अन्तरिक्षीय घटनालाई छिटो पहिचान गरेर त्यसतर्फ आफ्नो उपकरण मोड्न सक्नु हो। तर पछिल्लो समय स्विफ्टले आफ्नो कक्षीय उचाइ निरन्तर गुमाउँदै आएको छ। पृथ्वीको वायुमण्डलले तानेर उपग्रहलाई विस्तारै तल ल्याइरहेको छ। त्यसमाथि सूर्यबाट बढेको गतिविधिले वायुमण्डलीय घर्षण समेत थप तीव्र बनाएको छ। नासाका अनुसार स्विफ्ट करिब 300 किलोमिटर तल पुगेपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने जोखिम निकै बढ्छ। त्यसपछि यो वायुमण्डलमा जल्दै नष्ट हुने सम्भावना छ। यही जोखिमलाई रोक्न अमेरिकी अन्तरिक्ष क्षेत्रमा नयाँ प्रयोग शुरू गरिएको थियो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056510 40 र 98452 0828 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजीत कुवर। फोन 98042 21343 र 98184 29230।

0: इस समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 98 5570 2640
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। जाजरकोटको नलगाड नगरपालिका साथ दानी पिपल स्थित डोल्पा जाजरकोट सड़क खण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। दुर्घटनामा नलगाड नगरपालिका 10 बस्ने 25 वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो। दुर्घटनामा नलगाड नगरपालिका 10 बस्ने 26 वर्षीय गणेश ध्यार 26 वर्षीय मान बहादुर बोहरा 40 वर्षीय सम्झना गहतराज 30 वर्षीय राजेन्द्र ध्यार र 52 वर्षीय रत्न कुमारी बोहरा 16 वर्षीय निखिल सुनार रहेका छन्। हिजो साँझ करिब 36 बजे नलगाड नगरपालिका 9 तात्राबाट दल्ली बजारतर्फ जाँदै गरेको लु 1-6-8-2-2-7 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। जीप चालक नलगाड नगरपालिका 8 हल चौर बस्ने 24 वर्षीय विनोद विक्क भनिने बिनबहादुर विक्क दुर्घटनापछि फरार रहेकोमा खोजतलास गरी राति नै नियन्त्रणमा लिएको छ भने दुर्घटनामा परेको जीप घटनास्थलमा रहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगंज स्थित डाक्टर शासाङ कोइरालाको निवासमा मंगलबारदेखि 3 दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानूनी उपचार खोज्न सर्वोच्चमा जाने निष्कर्ष निकालेको हो। इतर समूहका नेता एनपी साउद र प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्चमा निवेदन दर्ता गरिनेछ। पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतले पुनः सुनवाईको अनुमति दिएकाले त्यसको टुङ्गो नलागेसम्म महाधिवेशनका गतिविधि अघि नबढाउन माग गर्दै रिट दायर गर्ने निर्णय भएको छ। महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन दायर गर्ने निर्णय समेत भएको इतर समूहले जनाएको छ। देउवा र खड्काले दायर गरेको रिटमा नै सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको थियो। गत माघ 2 गते निर्वाचन गरेको निर्णय र गत वैशाख 4 गते सर्वोच्च अदालतको डिभिजन बेन्चले सोही निर्णयलाई सदर गरेको फैसलालाई पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको पार्टी विवाद पुरानै अवस्थामा पुगेको इतर समूहको भनाइ छ। विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्णय पुनरावलोकन हुने भएपछि त्यसबाट चयन भएको समितिले महाधिवेशनको प्रक्रिया अघि बढाउन नसक्ने दावी गर्दै अन्तरिम आदेश माग गर्न लागि नेता विश्वकर्माले बताएका छन्। टिकापुर हत्याकाण्डको मुद्दामा 3 तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आम माफी दिने तत्कालीन सरकारको निर्णय विरूद्ध परेको रिटमा सुनवाईका लागि पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दया हरिप्रसाद भुयाल र निरुपधोज निरोलाको संयुक्त इजलासमा पेशी तोकिएको छ। 2.5 वर्षदेखि सुनवाई हुन नसकेको रेशमको माफी विरूद्धको रिट अग्राधिकारमा राखेर सुनवाईका लागि पेशी तोकिएको हो। रेशमले माफी पाएको भोलिपल्ट अर्थात 2080 जेठ 16 गते टिकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णय विरूद्ध रिट हालेकी थिइन्। उक्त मुद्दामा 2080 जेठ 23 गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश सहित अग्राधिकार दिएको थियो। सरकारका विभिन्न निकायले 2080 साउन 8 भित्रै सर्वोच्चमा लिखित जवाब पेश गरेका थिए तर लिखित जवाब पेश भएपछि भने अहिलेसम्म सुनवाईको पालो नै आएको छैन। कारण देखाउ आदेशपछि यो मुद्दामा 2.5 वर्षसम्म सुनवाई हुन सकेको थिएन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं IME गरौं IME
2: गरौं यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक पनि आज बस्दै छ पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा 11 बजे बैठक आयोजना गरिएको छ बैठकमा उपस्थितिका लागि समितिका सदस्यहरूलाई अनुरोध गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् रोल्पाको थबाङ गाउँपालिका 5 उवा गाउँमा बाढ़ी पहिरो पीड़ितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन् ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा प्रभावितसम्म राहत सामग्री पुर्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरका अनुसार गाउँपालिकाले आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको भए पनि अरू संघ संस्था तथा निकायले सड़क अवरूद्ध भएका कारण राहत सामग्री प्रभावितसम्म लैजान सकेका छैनन् गाउँपालिकाले भने भरिया मार्फत सामग्री बोकाएर प्रभावित परिवारलाई राहत वितरण गरिरहेको जनाइएको छ गाउँपालिकाले प्रभावितका लागि तत्काल आवश्यक ओढ्ने ओछ्याउने सामग्री खाद्यान्न तथा लत्ता कपड़ा लगायतका सामग्री वितरण गरेको जनाएको छ उहाँ पुग्ने मुख्य सड़क विभिन्न ठाउँमा पहिरो भत्किएपछि राहत सामग्री फुलवेन पोवाङ र माबाङमै रोकिएका छन् अध्यक्ष बुढा मगरले सड़क तत्काल खुल्ने अवस्था नरहेको बताएका छन् निरन्तर वर्षाका कारण सड़क खुलाउने प्रयास समेत जोखिमपूर्ण बनेको छ कतिपय ठाउँमा पहिरो तथा ढुङ्गा खस्ने जोखिमका कारण पैदल बाटो समेत प्रयोग गर्न कठिन भएको छ कतिपय संघ संस्थाले राहत सामग्री स्थानीय जनप्रतिनिधि हस्तान्तरण गरेर फर्किएका छन् सड़क संचार तथा विद्युत सेवा अवरूद्ध हुँदा प्रभावित बस्तीका नागरिकको जनजीवन कष्टकर बनेको छ गएको साउन 27 गते थबाङ गाउँपालिका 5 उवामा बाढ़ी पहिरो र साउन 28 गते राति सुनछरी गाउँपालिका 2 भित्री गामका विभिन्न ठाउँमा पहिरोले चन्दनको क्षति गरेको थियो पहिरोबाट प्रभावित परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् हवस् त नेपाली खबर अहिलेलाई यति नै मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: फसल माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नु भएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 98550880002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्ती नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले

0: मुखति फेसो जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98-426-43-211 98-142-076-04 र 98-550-58-369
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
6: सम्पर्क 98-457-31-034 र 97-443-43-915

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 26 जिल्लामा बाढीको जोखिम, कर्णाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। बाजरामा पहिरोको जोखिममा रहेका 115 जनालाई सुरक्षित ठाउँमा सारियो। आज पनि सुन चाँदीको भाव बढ्यो, सुन तोलाको 3,16,700 रुपियाँमा कारोबार। एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, 5 वर्षमा 80% जनसंख्यामा उच्च गतिको ब्रोडब्यान्ड पुर्याउने लक्ष्य। राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि आज दोस्रो पटक अनौपचारिक मतदान सम्पन्न, पहिलो मतदानमा कोस्टारिका कि रेबेका ग्रीनस्पान अगाडि। र दिपेन्द्र सिंह एरी T20 अलराउण्डर वरियताको तेस्रो स्थानमा। नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न 26 जिल्ला तथा आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेको छ। विशेष गरी नदी तथा खोलाको तल्लो तटीय क्षेत्र, डुबान भइरहने बस्ती र नदी किनार आसपासका नागरिकलाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, शंखुवासभा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट र आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको छ। महाशाखाले कर्णाली नदीको बेनीघाट अछाम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको र अझै बढ्दो क्रममा रहेको जनाएको छ। जलसतह निरन्तर बढ़िरहेको अवस्थामा नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा विगतमा डुबान हुने गरेका ठाउँमा पानी पस्ने जोखिम बढ्न सक्ने भएकाले आसपास तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। आज विशेष गरी पहाड़ी जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम छ। यस्तै बाजुराको गहुमूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो दिउँसोको लगातारको वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पुणी मल बोहरा र 38 वर्षीय बोधी बोहराको 3 तले घर पूर्ण रूपमा क्षति भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर साईका अनुसार दुवै घरभित्रका सामान पनि पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले 14 घरका 115 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 3,300 रुपियाँले बढ़ेको छ। आज सुन 3,16,700 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 9,300 रुपियाँले बढ़ेको थियो। अस्ति बुधबार सुनको भाव तोलामा 2,700 रुपियाँले बढ़्यो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव 3,600 रुपियाँले र सोमबार 1,600 रुपियाँले बढ़ेको थियो। मंगलबार चाहिँ सुनको भाव सोमबार जस्तै तोलाको 3,06,800 रुपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 130 रुपियाँले बढ़ेर 4,985 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 260 रुपियाँले बढ़ेर 4,855 रुपियाँमा कारोबार भएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ। दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकास अनुसार यस क्षेत्रलाई समय सापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार पारिएको छ। मस्यौदामा सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसञ्चार नीति 2060, ब्रोडब्यान्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव गरिएको छ। यस्तै स्याटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई नीति 2082 कार्यान्वयनलाई समेत सफल र प्रभावकारी बनाउने लक्ष्य छ। विगतका नीतिले निर्धारण गरेका केही लक्ष्य हासिल भइसकेकाले नयाँ लक्ष्य तकेर नीतिलाई समय सापेक्ष बनाउने मस्यौदा तयार पारिएको छ। नवीनतम प्रविधिबाट सृजित अवसरलाई आम उपभोक्तासम्म पुर्याउन नयाँ नीति आवश्यक रहेको प्राधिकरणले जनाएको छ। मस्यौदाको दूरसञ्चार प्रविधिको प्रयोगबाट नेपालको डिजिटल रूपान्तरणलाई विस्तार गर्ने, दैनिक जीवन सहज बनाउने, समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने तथा सबै नागरिकलाई डिजिटल अवसरमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य छ। प्रस्तावित नीति अनुसार आउँदो 5 वर्षमा न्यूनतम 50 MBPS क्षमताको ब्रोडब्यान्ड सहितको दूरसञ्चार सेवाको पहुँच 80% भन्दा बढी जनसंख्यामा पुर्याउने लक्ष्य छ। आउँदो 10 वर्षमा यस्तो पहुँच 98% जनसंख्यामा पुर्याउने लक्ष्य प्रस्ताव गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पाँच वर्षमा पर्वतीय पर्यटनमा उल्लेख्य प्रगति, झापामा जापानिज इन्सेफ्लाइटिसबाट ज्यान गुमाउनेको संख्या 6 पुग्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 26 जिल्लामा बाढ़ीको जोखिम, आज पनि सुन चाँदीको भाव बढ़्यो, एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपालको पर्वतीय पर्यटन कोरोना महामारीपछि फेरि पुरानै लयमा फर्किएको छ। सगरमाथा सहित विश्वका अग्ला हिम श्रृंखला र सयौं आरोहण योग्य हिमालका कारण पर्वतीय पर्यटन विदेशी मुद्रा आर्जन, रोजगारी सृजना र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार सन् 2021 28,600 विदेशी पर्यटकले ट्रेकिङ तथा पर्वतारोहण गरेका थिए। यो संख्या बढ़ेर सन् 2025 165,056 जना पुगेको छ। अर्थात 5 वर्षमा पर्वतीय पर्यटकको संख्या 5.8 गुणाले बढ़ेको छ। वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ़दै गएको छ। झापाको मेचीनगर नगरपालिका 8 की 64 वर्षीय एक महिलाको ज्यान गएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या 6 जना पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गएको हप्ता ती महिलाको ज्यान गएको हो। यससँगै जिल्लामा संक्रमितको संख्या पनि 11 पुगेको छ। अहिलेसम्म 4 महिला र 2 पुरूषको ज्यान गइसकेको छ। विभिन्न ठाउँमा त्यसको परीक्षणलाई बढ़ाउनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर चालन भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले आज दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटरेसको दोस्रो 5 वर्ष कार्यकाल आउँदो डिसेम्बर 31 सकिँदैछ। त्यसअघि उहाँको उत्तराधिकारी बन्ने दौड़मा रहेका उम्मेद्वार मध्ये कसको समर्थन बलियो बन्दैछ भन्ने आकलन गर्न सुरक्षा परिषदले स्ट्र पोल अर्थात अनौपचारिक मतदान गरेको हो। यसअघि भएको पहिलो मतदानमा कोस्टारिकाकी रेबेका ग्रिस्पान अग्रस्थानमा रहनु भएको थियो। 15 सदस्यीय सुरक्षा परिषदका सदस्यले उम्मेद्वारप्रति आफ्नो धारणा गोप्य रूपमा व्यक्त गरेका थिए। सुरक्षा परिषदमा महासचिवका उम्मेद्वारले कम्तीमा 9 सदस्यको समर्थन प्राप्त गर्नुपर्छ। सुरक्षा परिषदको सिफारिशपछि मात्र उम्मेद्वारको नाम अनुमोदनका लागि महासभामा पठाइन्छ। अन्तिम निर्णय भने महासभाले गर्नेछ। अब खेल खबर। नेपाली टी20 पुरुष क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी20 अलराउण्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्। आईसीसीको पछिल्लो वरियता अनुसार उनी 256 रेटिङ अंकका साथ वरियताको तेस्रो स्थानमा उक्लिएका छन्। जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउण्डर साइम अयुब दोस्रो स्थानमा छन्। उनीहरूले रेटिङ अंक क्रमशः 320 र 275 पाएका छन्। आउँदो एसीसी प्रिमियर कपमा राम्रो प्रदर्शन गर्न सकेमा एरी वरियताको शीर्ष स्थानमा उक्लने सम्भावना पनि छ। यस्तै टी20 अलराउण्डर वरियतामा नेपालका कुशल भुर्तेल 27, रोहित कुमार पौडेल 54, गुलशन झा 82 र कुशल मल्ल 90 स्थानमा रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 26 जिल्लामा बाढ़ीको जोखिम, कर्णाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, बाजुरामा पहिरोको जोखिमका रहेका 115 जनालाई सुरक्षित ठाउँमा सारियो। आज पनि सुनचाँदीको भाव बढ़्यो, सुन तोलाको 3,16,700 रूपियाँमा कारोबार। एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक, 5 वर्षमा 80% जनसंख्या उच्च गतिको ब्रोडब्याण्डको लक्ष्यमा पुग्ने। राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि आज दोस्रो पटक अनौपचारिक मतदान सम्पन्न, पहिलो मतदानमा कोस्टारिका कि रेबेका ग्रीनस्पान अगाडि। र दिपेन्द्र सिंह एरी T20 अलराउण्डर वरियताको तेस्रो स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजमै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773787।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98555-63172 र 98452-12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइनलाई
5: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98-042-21-343 र 98-184-29-230
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
7: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
6: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
5: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98-550-63-938 र 98-550-65-42

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। संसदीय सुनवाई समितिमा नेपाली सेना र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले प्राप्त उजुरीमाथि आवश्यक छानबिन र कार्यवाहीका लागि सचिवालय मार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। उक्त उजुरी रक्षा वा गृह कुन मन्त्रालयसँग बढ़ी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढ़ाउने जिम्मेवारी समितिको सचिवालयलाई दिएको छ। बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै समितिका सभापति बोधनारायण श्रेष्ठले सेना र सुरक्षासँग जोड़िएका संवेदनशील विषयमा आवश्यक प्रक्रिया अघि बढ़ाइने जानकारी दिनुभएको छ। यस्तै समितिले आगामी 18 र 19 गते सदस्यहरूका लागि आयोजना गरिने अभिमुखीकरण कार्यक्रमको स्थान र विषयवस्तु तय गर्ने जिम्मेवारी समेत सचिवालयलाई नै सुम्पेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकार एक आपसमा मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कैलालीको धनगढ़ीमा आज आयोजित प्रदेश र स्थानीय तहका सरकारवालाहरूको प्रदेश स्तरीय तीन दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सबै तहको समन्वयबाट मात्रै शिक्षामा सुधार सम्भव हुने बताउनुभयो। प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका लागि शिक्षा क्षेत्रका काम प्रभावकारी रूपमा सम्पादन गर्न नसकिने उल्लेख उहाँले शिक्षा ऐन नीति र कानून बनाउँदा सबै सरकारवालाहरूसँग बढ़ीभन्दा बढ़ी संवाद गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। संवादबाटै शिक्षा क्षेत्रमा देखिएका सबै समस्याको समाधान हुने उहाँको विश्वास छ। प्रदेशका 9 जिल्लाका प्रतिनिधिहरू सहभागी रहेको यस कार्यक्रममा विद्यालय शिक्षाको सूचना व्यवस्थापन प्रणाली र बजेट निकासा लगायतका विषयमा छलफल हुँदैछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आगामी हिउँदमा पर्न सक्ने सुपर एलनिनोको प्रभाव र त्यसले निम्त्याउने खडेरीप्रति उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एलनिनोका कारण जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थपिने जोखिम रहेकाले पूर्व तयारीमा जुट्न आग्रह गर्नुभएको हो। अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायका अनुसार शक्तिशाली एलनिनोको सम्भावना 90% रहेको उल्लेख गर्दै उहाँले हिउँदका 4 नेपाल अझै पनि विद्युत आयातमा निर्भर रहेकाले खडेरीले ऊर्जा क्षेत्रमा थप असर पार्न सक्ने चेतावनी दिनुभएको छ। कृषि उत्पादन र जलस्रोत जोगाउन मन्त्रालयले तराई मधेस खडेरी लचिलोपना रणनीति तयार गरिसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले आगामी असोजभित्रै कन्टेन्जेन्सी फ्रेमवर्क तयार पार्न सम्बन्धित निकायहरूलाई भन्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वॉलेट माँ
1: नेपाल को कुने पनी बैंक खाता माँ वा 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ माँ पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौँ स्थित निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा तिनका परिवारलाई लक्षित गरी विशेष ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले प्रत्येक आइतबार बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म यो विशेष सेवा उपलब्ध गराउने भएको हो। सञ्चालनमा आउन लागेको विशेष ओपीडी सेवा अन्तर्गत इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा पशु प्रसूति रोग, छाला रोग, नाकान घाटे, रेडियोलोजी र प्याथोलोजी लगायतका सेवाहरू प्राप्त हुनेछन्। आगामी दिनमा यसमा अन्य विशिष्टीकृत सेवा समेत थप गर्दै लैजाने योजना रहेको अस्पतालले जनाएको छ। निजामती कर्मचारी तथा तिनका परिवारले अस्पतालमा घण्टौं लाइन बस्नु नपरोस् र सहज रूपमा उपचार सुविधा पाउने वातावरण बनोस् भन्ने उद्देश्यले यो सेवा शुरू गर्न लागि अस्पतालकी सूचना अधिकारी श्री रञ्जना नेपालले जानकारी दिनुभयो। र नेपाली भाषाको उद्गम स्थल जुम्लाको हाट सिन्जामा नेपाल टेलिकमले 4G सेवा सञ्चालनमा ल्याएको छ। कनखा सुन्दरी गाउँपालिकाको गुठी जिउला बजार क्षेत्रमा नयाँ टावर स्थापना गरी आजदेखि उच्च गतिको 4G सेवा शुरू गरिएको हो। नयाँ टावर सञ्चालनसँगै कनखा सुन्दरी गाउँपालिकाका विभिन्न वडा सहित गौरी, ओखरवाडा, हाट सिन्जा, गुठी जिउला, सन्जेलवाडा र गोडिङ्गा लगायतका क्षेत्रमा टेलिकमको सेवा पुगेको छ। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: पाँचै जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्ती नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यसले

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 9855-88002

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ यात्रा व्यक्तिगत रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले संचारकर्मीको जिज्ञासाको जवाब दिँदै प्रधानमन्त्रीको यो भ्रमण निजी भएको स्पष्ट पार्नुभएको हो। उहाँले सम्बन्धित थप विवरणका लागि प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गर्न सकिने जानकारी दिनुभयो। काठमाडौँबाट सड़क मार्ग हुँदै पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह त्यहाँबाट मुस्ताङ जाने कार्यक्रम रहेको छ। नेपाली सेना र राष्ट्रिय सुरक्षासँग जोडिएको उजुरीबारे थप छानबिन गर्न संसदीय सुनवाई समितिले सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको समिति बैठकले उक्त उजुरी गृह वा रक्षा कुन मन्त्रालयसँग बढ़ी सम्बन्धित छ भन्ने अध्ययन गरी आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन सचिवालयलाई जिम्मेवारी दिएको हो। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रिया प्रत्यक्ष प्रसारण र रेकर्ड हुने भएकाले माग गरिएका सूचनाहरू रेकर्डबाट लिन सकिनेछ। साथै सांसदहरूको व्यक्तिगत अध्ययन निजी रहने स्पष्ट पारिएको छ। नेपाली कांग्रेसभित्र 15 महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक विवाद चर्किएको अवस्थामा निवर्तमान सभापति शेरबहादुर देउबा र नेता डाक्टर शेखर कोइरालाबीच भेटवार्ता भएको छ। आज देउबा निवास चुनदेवीमा दुई नेताबीच करिब आधा घण्टा पार्टीको पछिल्लो राजनीति र महाधिवेशनबारे छलफल भएको हो। संस्थापन पक्षले भदौ 24 वडा अधिवेशन र असोज 26 19 गतेसम्म महाधिवेशन गर्ने तालिका सार्वजनिक गरे पनि इतर समूहले त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ। इतर पक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा अनुपस्थित रहनुभएका डाक्टर कोइराला र देउबा बीच अदालत जाने तयारीकै बीच भएको यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। सर्वसाधारणले आफ्नै गाउँ ठाउँका स्वास्थ्य केन्द्रबाट वर्षैभरि बिना शुल्क औषधि पाउन सकुन् भन्ने उद्देश्यले सरकारले देशैभरिका पालिकालाई परिपत्र गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संघीय मामिला मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पत्र पठाउँदै माथतका स्वास्थ्य संस्थामा औषधि तथा मेडिकल सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न आग्रह गरेको हो। र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो बजार विस्तार गर्दै पहिलो पटक दुबईमा घिउ निर्यात शुरू गरेको छ। त्यहाँ कार्यरत नेपालीलाई लक्षित गरी रातो र चन्द्र सूर्य इन्टरनेशनल संघको सम्झौता अनुसार आज जहाज मार्फत 600 किलो घिउ पठाएको हो। डीडीसीका प्रबन्ध निर्देशक प्रकाश चन्द्र घिमिरेका अनुसार परीक्षणका रूपमा पठाइएको उत्पादनको माग बढ़ेमा पछि भारतको बाटो हुँदै कन्टेनरबाट पनि ठूलो परिणाममा पठाइने भएको छ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: खाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर म यहाँ त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरमेट, घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0 74 46 142

0: फुलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 54584, 98651 54998।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै, पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रुपियाँ बराबरको घिउ दुबई पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र। पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण, परीक्षणपछि फेरि कारागार चलान। र टप एन्ड टी20 श्रृङ्खलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै, भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आज काठमाडौँको वनस्थलीमा रहेको केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बसेको हो। केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। यस्तै पालिकाको आउँदो चुनावका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 अनुमोदन गर्ने तथा राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल केन्द्रित गर्ने कार्यसूची छ। बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। गएको असार 7-12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेको थियो। तर आजको बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएको छैन। उहाँ स्थलमार्ग हुँदै पोखरा लाग्नु भएको छ। पोखरा भ्रमणको क्रममा उहाँ आज माछापुछ्री गाउँपालिका 6 रहेको एक रिसोर्टमा बस्नुहुने कार्यक्रम तय भएको छ। उहाँ मुस्ताङ पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन समेत दिइएको छ। त्यसै गरी स्टेसनरी, छपाई तथा फर्निचर सम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनस्मरण गराएको प्रवक्ता आर्यालले बताउनुभयो। वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुबईमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रुपियाँ बराबरको घिउ दुबई पठाएको हो। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुबई निर्यात गरिएको छ। दुबईमा मातृभूमि प्राइभेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनी सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको गौतमले बताउनु भएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।

0: एक जोड़ी को लागि बाली टूर यूरो पेंट्स घर मत रहिना रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायका पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एल निनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदमा चार महिना नोभेम्बरदेखि अप्रिल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाइ छ। एल निनोको उच्च प्रभाव नेपालको विद्युत आयात गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँले बताउनुभयो। मन्त्रालयले चालेका कदमहरूबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले तराई मधेस खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमिन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो त्युबेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ। अब विदेशको खबर। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको एउटा निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि कारागार पठाइएको छ। पाकिस्तानका सूचना मन्त्री अता उल्लाह तरारका अनुसार खानलाई सिफा इन्टरनेशनल अस्पतालमा नेत्ररोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियन सहितको टोलीले जाँच गरेको थियो। परीक्षणपछि डाक्टरहरूले पूर्व प्रधानमन्त्री खान चिकित्सकीय रूपमा तन्दुरूस्त रहेको बताएका बीबीसीले जनाएको छ। स्वास्थ्य सम्बन्धी गुनासो आएपछि सर्वोच्च अदालतले गएको मंगलबार खानलाई 48 घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो। सन् 2023 भ्रष्टाचारको आरोपमा जेल परे यता 73 वर्षीय खानले अदालतबाट पाउनु भएको यो सबैभन्दा ठूलो राहत थियो। उहाँले आफूमाथि लागेका आरोपहरू राजनैतिक प्रतिशोधबाट प्रेरित रहेका दावी गर्दै आउनु भएको छ। अब खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू भएको टप एन्ड टी20 श्रृंखलामा अहिले नेपालको ए टोली र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चलिरहेको छ। डार्विनमा टस हारेर ब्याटिङ गरिरहेको नेपाल एले ताजा अवस्थामा 12 ओभर 3 बलको खेल सकिँदा 4 विकेट गुमाएर 66 रन बनाएको छ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली गएको भदौ 1 गते अस्ट्रेलिया गएको थियो। यो टोलीको कप्तान अनिल कुमार शाह रहेका छन्। खेलकै अर्को खबरमा बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अध्यक्ष तमिम इकबालले अर्को महिनाका लागि तय भएको भारतको बंगलादेश भ्रमण फेरि स्थगित हुन सक्ने संकेत गरेका छन्। भारतको बंगलादेश भ्रमणबारे अहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र बीसीबी बीच छलफल चलिरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। यो भ्रमण शुरूमा गएको वर्षको अगस्तका लागि तय भएको थियो, तर पछि यसलाई आउँदो सेप्टेम्बरसम्म सारिएको छ। इण्डियन प्रिमियर लिग आइपीएलको टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमान टोलीबाट हटाएपछि दुई बोर्ड बीचको सम्बन्ध चिसिएको थियो। त्यसपछि अमिनुल इस्लामको नेतृत्वमा रहेको बीसीबीले भारतको सहआयोजनामा भएको टी20 विश्वकपका लागि टोली पठाउन अस्वीकार गरेको थियो। यसै महिनाको शुरूआतमा बीसीबीका नयाँ अध्यक्ष तामिम इकबालले भारतको भ्रमण गर्दा र प्राप्त जानकारी अनुसार बेंगलुरूमा रहेको बीसीसीआईको सेन्टर अफ एक्सिलेन्सको भ्रमण गर्दा सम्बन्धमा सुधार आएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै, पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झन्डै 5.5 लाख रुपियाँ बराबरको घिउ दुबई पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र। पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण, परीक्षणपछि फेरि कारागार चलान। र टप एन्ड टी20 श्रृङ्खलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै, भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने।
2: साली नदीको सिर
3: मणि
2: बाली टूर को काख
3: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
2: शांति र आनंद को अनुभूति
3: भीड़भाड़ बाट टाड़ा
2: शहर बाट नजिकै
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट
0: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np
2: NBL ऑटो लोन
0: अब नया गाड़ी खरीद करना अझ सहज र सरल
2: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्ष सम्म
0: संपूर्ण शाखा बाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
0: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
6: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईको साथमा छौ
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौं फोन नम्बर 44 28 242 44 28 242
8: कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले काठमाडौँको भिरकोटी मण्डपलाई व्यवस्थित सुरक्षित स्वच्छ हरित समावेशी तथा नागरिक मैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन गरी अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ मन्त्री बादीले आज भिरकोटी मण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै खसी तथा तरकारी बजार गार्डन हल विभिन्न स्टल प्रदर्शनी तथा व्यापारिक क्षेत्र खुल्ला तथा हरित क्षेत्र पार्किङ सरसफाई सार्वजनिक शौचालय र पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिनुभयो उहाँले परिसरमा रहेका संरचना तथा क्षेत्रको उपयोग व्यवस्थापन व्यापार तथा सेवा सञ्चालनको अवस्था आमदानी तथा त्यसबाट राज्य र नागरिकले प्राप्त गरिरहेका लाभका विषयमा सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिनुभएको थियो संघीय राजधानीको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भिरकुटी मण्डपलाई वर्तमान स्वरूपमै सीमित राखी उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग हुने गरी विकास गर्नुपर्नेमा मन्त्री वादीले जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विभाग आयोजना इकाई सचिवालय प्रमुख लगायतसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ काठमाडौँ प्लाजाको सभाकक्षमा चालू आर्थिक वर्ष 83-84 लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिबद्धतासहित सम्झौता भएको हो सम्झौताको उद्देश्य पालिकाको कार्यशैलीलाई थप जिम्मेवार पारदर्शी र नतिजामुखी बनाउनु हो सम्झौता बमोजिम अधिकारीहरूले लक्ष्यको कम्तीमा 80% प्रगति हासिल गर्नुपर्ने हुन्छ सम्झौतापछि यसको प्रभावकारी कार्यान्वयनका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले खुल्ला प्रक्रिया र सामूहिक निर्णयबाट काम गरिने बताउनुभयो सिनियर म्यानेजमेन्ट टिम एसएमटी बैठकमा आन्तरिक समन्वय र समस्याको समाधान गर्ने थलोको रूपमा विकास गरिने उहाँको भनाइ छ सम्झौता अनुसार सेवाग्राहीका गुनासोलाई तत्काल सम्बोधन गर्दै विभाग आयोजना र इकाईका प्रमुखले आफूमा तत्का कर्मचारीको उत्पादनमूलक परिचालन गुनासो रहित र छिटो छरितो सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ विभागको कार्य सम्पादनको नियमित मूल्याङ्कनका लागि दैनिक साप्ताहिक पाक्षिक र मासिक प्रगति विवरण पेश गर्नुपर्नेछ निजामती कर्मचारी अस्पतालले हरेक आइतबार बिहान 9 दिउँसो 1 बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्न लागेको छ विशेष ओपीडी सेवामा इन्टरनल मेडिसिन फेमिली मेडिसिन स्त्री तथा प्रसूति रोग छाला रोग नाक कान तथा घाँटी रोग रेडियोलोजी र प्याथोलोजी लगायत सेवा प्राप्त हुनेछन् अस्पतालकी सूचना अधिकारी श्री रञ्जना नेपालका अनुसार आउँदा दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछ उहाँका अनुसार निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न परोस् र सहज रूपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागिएको हो नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा नुवाकोटको त्रिशुली गाउँपालिका साथ बस्ने 19 वर्षीय सुदीप कटुवाललाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी भनेर प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने र रकम समेत माग गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्युरोबाट खटिएको टोलीले कटुवाललाई पक्राउ गरेको हो। यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका नौ ताथलीमा रहेको पातले जंगलमा जुवा खेलिरहेका अवस्थामा काठमाडौँको चन्द्रगिरी नगरपालिका 14 कलंकी बस्ने 32 वर्षीय विजय खत्रीसहित 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूको साथबाट 2,34,500 रुपियाँ पनि बरामद भएको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रुपियाँ बराबरको घिउ दुवै पठायो। भिरकोटी मण्डपलाई नागरिक मैत्री सार्वजनिक केन्द्र बनाउने तयारी। उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड। र निजामती अस्पतालले हरेक आइतबार सरकारी कर्मचारी लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्ने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसी त

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्थाका लागि महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा राइट टू रिकल कार्यदल गठन गरेको छ। कार्यदलले आजदेखि काम शुरू गरेको रासपाले जनाएको छ। आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सांसद जगदीश खरेललाई प्रवक्ता, डाक्टर मनोहर प्रधानलाई कोषाध्यक्ष, पुरूषोत्तम यादवलाई सहमहामन्त्री, सुरेन्द्र चौधरी र नमिता यादवलाई सहप्रवक्ता तथा बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिएको छ। यस्तै बैठकले सुनिल लम्साल, भूपदेव शाह, सुदन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, मनोहर प्रधान, भक्तबहादुर राई, बसुमाया तामाङ र सुरेन्द्र चौधरी गरी 9 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराज भक्त श्रेष्ठ, लिमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष शाह सहितका नेतालाई समेटेर 11 सदस्यीय सचिवालय समेत विस्तार गरिएको छ। बालिन शाह पक्षबाट नाम टुङ्गिन बाँकी रहेकाले एक उपसभापति र एक महामन्त्री पद हाललाई रिक्त राखिएको छ भने उपसभापति, महामन्त्री, सह महामन्त्री सहित थप 42 जना केन्द्रीय सदस्यहरू आगामी बैठकबाट मनोनित गरिने पार्टीले जनाएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आगामी आइतबार प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। एमाले, नेकपा र राप्रपाका गरी 63 जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापाले मत लिनका लागि संसद सचिवालयमा पत्राचार गरिसक्नु भएको छ। संविधानको धारा 168 को उपधारा 2 बमोजिम बदौ 3 गति दावी पेश गर्नुभएका थापालाई हिजो प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। विदेशमा रहेका नेपाली नागरिकले अबदेखि नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धित देशमै रहेकाले नेपाली दूतावास वा नियोगबाट प्रमाणीकरण गराउन सक्ने भएका छन्। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा बसोबास गर्ने नेपालीलाई सहजीकरण गर्न यो सेवा नियोगहरूबाटै उपलब्ध गराउन लागि जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं IME गरौं IME गरौं
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को
4: अब बाँकी खबर चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको कुल वैदेशिक 35% भन्दा धेरैले बढेको छ। भन्सार विभागका अनुसार साउनमा व्यापार 35.44% बढेर 2,26,14 करोड़ रुपियाँ पुगेको छ। साउनमा 1,87,44 करोड़को वस्तु आयात हुँदा निर्यात 61.72% बढेर 38,70 करोड़ पुगेको छ। निर्यातको वृद्धि दर उच्च रहेकाले कुल व्यापारमा यसको हिस्सा 17.5% पुगेको छ। र साताको अन्तिम कारोबार दिन आज शेयर बजार 10.67 अङ्कले घटेर 2,618.72 बिन्दुमा झरेको छ। आज 344 कम्पनीको 1 करोड़ भन्दा बढी किता शेयर किनबेच हुँदा 4,16,76,00,000 रुपियाँ बराबरको कारोबार भएको छ। अधिकांश समूहको सूचक घटेको बजारमा 70 कम्पनीका शेयर धनीले कमाएका छन् भने 198 कम्पनीको शेयर मूल्य ओह्रालो लागेको छ। अवश्य नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वरिष्ठ परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 053
1: चौबीसै घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 80 र 98 550 26 440
2: It's 5 o'clock. अहिले 5 बजेको छ।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट प्राप्त नेपाल विशेष सेवा ऐन 2042 को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सभाध्यक्ष नारायण प्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट हटाएर प्रधानमन्त्री मातहत राख्ने प्रावधानमा सांसदहरूको मत विभाजित भएको छ। केही सांसदले शक्ति केन्द्रीकरण हुने र निकाय अस्थिर बन्ने भन्दै विरोध जनाएका छन् भने केही सांसदहरूले कानूनी सामञ्जस्यताका लागि विधेयक आवश्यक रहेको दावी गरेका छन्। कानून मन्त्री सविता गौतमले पेश गर्नुभएको विधेयकमाथि अब दफावार छलफल हुनेछ। राष्ट्रिय सभाको अर्को बैठक मंगलबार बस्नेछ। निर्वाचन आयोगले गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा र आवश्यक सुधारबारे छलफल गरिरहेको छ। छलफलका क्रममा गृहमन्त्री गुरूङले विदेशमा रहेका तथा आफ्नो क्षेत्र बाहिर रहेका नागरिकलाई मताधिकार दिने कानूनी व्यवस्था मिलाउन र प्राविधिक तयारी थाल्न आग्रह गर्नुभयो। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन कानूनी एवं प्राविधिक तयारी भइरहेको बताउँदै आवश्यक स्रोत साधन उपलब्ध गराइदिन सरकारसँग विश्वास व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रदेशमा सत्तारूढ़ दलहरूबीच 9 मन्त्रालयको भागभण्डा टुङ्गिएको छ। सहमति अनुसार मुख्यमन्त्री सहित एमाले 4, नेकपाले 3 र जसपा नेपालले 2 मन्त्रालय पाउनेछन्। मन्त्रालयको संख्या बाँडफाँड निश्चित भए पनि कुन दलले कुन विभागीय जिम्मेवारी सम्हाल्ने भन्ने टुङ्गो लाग्न र मन्त्री परिषद विस्तार हुन बाँकी छ। नेकपाभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले नाम छनौटमा सकस परिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। विदेशमा रहेका नेपाली नागरिकले अबदेखि नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमति पत्र सम्बन्धित देशमै रहेको नेपाली दूतावास वा नियोगबाट प्रमाणीकरण गराउन सक्ने भएका छन्। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा बसोबास गर्ने नेपालीलाई सहजीकरण गर्न यो सेवा नियोगहरूबाटै उपलब्ध गराउन लागि जनाएको छ। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका एक बंगलादेशी नागरिकको पेटबाट 5 दिनपछि सुन जस्तो देखिने धातु निकालिएको छ। दुबईबाट काठमाडौँ आएका 35 वर्षीय मोहम्मद रेसले हल्लरदरको चेक जाँचका क्रममा 150 ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौँ मेडिकल कलेजमा लगेर पेल्भिक एक्सरे गरिएको थियो। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042121343 र 98184929230।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाडि संपर्क 0556 53 69 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 93 440 493 580 र 98 550 26 440
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने।
0: नेपाल राष्ट्र बैंकको गभर्नर र सञ्चालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन।
1: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन, डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रुपियाँ बराबरको घिउ दुवै पठायो।
2: न्यूनतम माल खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर संवाद गरेर बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
0: अमेरिकाको अलास्कामा विमान दुर्घटना, 8 जनाको ज्यान गयो।
1: र टप इन द T20 श्रृङ्खलामा नेपाल ए नर्दर्न टेरिटोरीसँग पराजित।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन।
4: फोन 056-421-261, 596-617, मोबाइल 98550-607-68, 98511-62594, 98510-54224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सचिवालय विस्तार गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा आज बसेको केन्द्रीय समितिको बैठकले 11 जनालाई मनोनित गर्दै सचिवालय विस्तार गरेको पार्टीका केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा बैठकबाट शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक राज बोरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणामगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। पार्टी प्रवक्ताको जिम्मेवारी सांसद एवं पूर्व सूचना तथा संचार मन्त्री जगदीश खरेललाई दिइएको छ। पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद नेउपानेलाई अनुमोदन गरिएको छ। त्यस्तै सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। झाका अनुसार बैठकले कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ। यद्यपि पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन। पार्टीको पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी रहेको छ। बैठकले थप 9 केन्द्रीय सदस्य समेत मनोनित गरेको छ। केन्द्रीय सदस्य मनोनित हुनेहरूमा गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, डाक्टर मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भक्तबहादुर राई र भूपदेव शाह हुनुहुन्छ। गएको असार 7-12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ आज माछापुच्छ्रे गाउँपालिका 6 अस्ताममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ। प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो पारिवारिक भ्रमण रहेकाले अन्य कुनै औपचारिक कार्यक्रम तय भएको छैन। प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने त्यहाँका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो। प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्यसहित काठमाडौँबाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको बताउनुभयो।
0: संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गभर्नर तथा सञ्चालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्ण हरिबुढा थोकेले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गभर्नर तथा सञ्चालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नुभयो। प्रस्तावित व्यवस्था अनुसार गभर्नर वा सञ्चालक पदमा नियुक्त हुन मौद्रिक, बैंकिङ, वित्तीय, तथ्याङ्क शास्त्र, सार्वजनिक प्रशासन, वाणिज्य व्यवस्थापन, वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा त्यस सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। यसका साथै नेपाल सरकारको विशिष्ट श्रेणी, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, विश्वविद्यालयको प्रधान अध्यापक वा क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति मात्र गभर्नर पदका लागि योग्य मानिनेछ। यदि सम्बन्धित विषयमा विद्यावारिधि अर्थात पीएचडी गरेको व्यक्ति भएमा क वर्गको वाणिज्य बैंक वा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा 10 वर्षको अनुभव भए पुग्ने गरी प्रावधान राखिएको छ। छलफलको क्रममा क वर्गका वाणिज्य बैंकका बहालवाला वा पूर्व कार्यकारी प्रमुखलाई स्वार्थको द्वन्द नहोस् भन्नको लागि कुलिङ पिरियड राख्ने विषयमा पनि सहमति जुटेको छ। कार्यकारी प्रमुखको पद छाडेको निश्चित समयपछि मात्र राष्ट्र बैंकको उच्च पदमा योग्य हुने गरी व्यवस्था मिलाइएको छ। गभर्नरको अधिकार र सञ्चालक समितिको भूमिकाका विषयमा थप स्पष्टता आवश्यक रहेको भन्दै समितिले यसलाई आउँदो बैठकमा टुङ्ग्याउने जानकारी दिएको छ।
1: सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। यो केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन र प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ।
0: आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पत्र पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डीडीसीको घिउ दुबई पठाउन थालेको बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: एनबीएल अटो लोन,
12: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
11: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
15: पैसामा छ शक्ति, पैसामा छ सहारा।
14: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
15: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
14: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
15: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
14: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
15: इतिहास, गाथा र कथा, गाँठका कुरा,
14: गाँठका कुरा।
15: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राजसोपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा नेउपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा भोलि मुस्ताङ जाने, नेपाल राष्ट्र बैंकको गवर्नर र सञ्चालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6-सदस्यीय समिति गठन, निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न समेत निर्देशन दिइएको छ। त्यसै गरी स्टेसनरी, छपाई तथा फर्निचर सम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनस्मरण गराइएको प्रवक्ता आर्यले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ।
0: फेरि पनि स्वदेशी उत्पादनकै प्रसंग, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुबईमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रुपियाँ बराबरको घिउ दुबई पठाएको हो। डीडीसीका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुबई निर्यात गरिएको छ। दुबईमा मातृभूमि प्राइभेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनी बीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढेको थियो। अहिले डीडीसीको घिउ दुबई पठाउन कसरी सम्भव भयो भनेर हामीले दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेलाई सोधेका छौं।
16: पहिला हाम्रो आन्तरिक बजारहरूमा हाम्रो उत्पादनहरू गइरहेको थियो, बजार पनि खुम्चिरहेको र आन्तरिक बजारमा खपत नभइसकेपछि अब के विचार गरे भने अब बाहिर निर्यात पनि गर्नुपर्छ भन्ने सोच आयो र हामीले खास गरी निर्यात कसले गर्नुहुन्छ भन्ने निर्यातकर्ताहरूसँग सम्पर्क गऱ्यौँ हामीले र अरू प्रडक्टहरू लैरहने निर्यातकर्तासँग हामीले समन्वय गऱ्यौँ। क्वालिटीको, गुणस्तरको, त्यहाँको स्थानीय दुबईको आफ्नो ठाउँको पनि उहाँले अप्रुभल लिनुपर्ने छ। त्यो लिएर आइसकेपछि हामीले यहाँ आफ्ना ब्रान्डमा प्लास्टिकको बोतलमा हामीले यहाँ बेच्यौँ भने अहिले सिसाको डिब्बामा चाहिँ हामीले पठाइरहेका छौँ। त्यो 50,000 किलो अथवा 50 टन न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ संवाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
1: 50,000 किलो निर्यात गर्ने भन्ने कुरा छ, यो लक्ष्य पूरा गर्न चाहिँ उत्पादन क्षमता पर्याप्त छ हाम्रो कि थप बढाउनु पर्छ?
16: अहिलेकै उत्पादन क्षमताले हामीले यो निर्यात गर्न सक्छौँ। अब अझ वृद्धि हुन सक्ने अवस्था भयो भने हामीले उत्पादन क्षमता त पक्कै पनि बढाउनु पर्छ। हामीले त्यो उत्पादन क्षमता मात्र होइन हाम्रो संकलन क्षमता पनि बढाउनु पर्ने हुन्छ। त्यो पनि हामीले सँगसँगै कामहरू गरिरहेका छौँ।
1: यो निर्यातबाट डीडीसी र किसानलाई चाहिँ यसको प्रत्यक्ष फाइदा हुन्छ कि?
16: फाइदा पुग्ने नै भयो, किनभने विगतमा हाम्रो अहिले दुधको मिल्क होल्डे पनि भएको अवस्था र बजार नपाएर विभिन्न किसिमका किसानहरू नै चाहिँ आफ्नो मूल्य नपाएर विभिन्न चरणमा आन्दोलन गरिरहेको जुन एउटा चाहिँ दृश्य हामीले देखेका थियौँ। अब कम्तीमा पनि यो बजार विस्तार भयो, नेपालमा मात्र होइन बाहिर जान थाल्यो भने यसले उत्साहित किसानलाई उत्साहित पनि बनाउँछ र उहाँहरूले चाहिँ आफ्नो उत्पादन क्षमता पनि खास गरी दुधको चाहिँ बजार भइसकेपछि मैले बेच्ने ठाउँ छ भनी सकिसकेपछि उहाँले दुध उत्पादन वृद्धि गर्नुहुन्छ। हामीले खास गरी यो राय सङ्कलन किसानहरूमा गएर बुझ्दाखेरि पनि यदि बजार छ भने हामी दुध जति पनि उत्पादन गर्छौँ दिन सक्छौँ भन्ने कुराहरू उहाँबाट नै आएको हुनाले मन लाग्छ यसले डेरी सेक्टरलाई उचाइमा पुर्याउन थप यसले मद्दत गर्छ भन्ने।
1: अन्य ब्रान्डसँगको प्रतिस्पर्धा चाहिँ कस्तो हुन सक्छ भन्ने अनुमान छ?
16: लगभग 8 लाख भन्दा बढी नेपालीहरूले काम गर्नु, नेपालकै किसानले उत्पादन गरेको दुधबाट बनेको घिउ नेपालीले नै खान पाउनुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। त्यस कारणले गर्दाखेरि उहाँले आफ्नो नेपाली ब्रान्ड भ्यालुको कारणले गर्दाखेरि पनि नेपाली प्रडक्ट खानुहुन्छ। प्रतिस्पर्धा त हामी गर्नु नै पर्छ, तर प्रतिस्पर्धा भन्दा पनि हाम्रो नेपालीपन, राष्ट्रियताको कारणले गर्दाखेरि पनि नेपालीहरूले गुणस्तरीय चाहिँ घिउ खान पाउने त्यो ग्यारेन्टी हामीले गरिरहेका छौँ। मन लाग्छ अब हामी त्यसलाई पनि नजिकबाट निहाल्छौँ, त्यहाँ बजार कसरी गइरहेको छ, कसरी मन पराउनु भएको छैन भन्ने विषयहरू हामी नजिकबाट निहाल्छौँ र फर्दर त्यसमा इम्प्रुभमेन्ट गर्ने कुराहरू, त्यसमा चाहिँ मूल्यका कुराहरूमा समायोजन गर्ने कुराहरू हामी त्यसपछि गर्दै अगाडि बढ्ने कुराहरू छ।
1: घिउ बाहेक अरू डीडीसीका अन्य दुग्धजन्य पदार्थ पनि विदेश निर्यात गर्ने योजना चाहिँ हाम्रो कस्तो छ?
16: घिउ चाहिँ धेरै समय रहने भएको कारणले त्यसलाई सम्भव भएको पनिरहरू र चिजहरू उहाँले लाने गरी कुराहरू चलाइरहनु भएको छ। हामीले तिब्बतमा बटर लैजाने विषयको पनि प्रारम्भिक छलफल अगाडि चलिरहेको छ। अहिले हामीसँग बटर नभएको कारणले गर्दाखेरि केही समय कार्तिकबाट चाहिँ हामी बटर पनि दिन सक्ने भन्ने हिसाबले हामी त्यो एग्रिमेन्ट गर्दै अगाडि बढ्ने कुराहरू छ। मलाई लाग्छ हामीसँग भएका प्रडक्टहरू जुन चाहिँ निर्यात योग्य छन्, जसको सेल्फ लाइफ बढी छ, त्यस्तो प्रडक्टहरू हामी विश्व बजारमा पुर्याउने गरी कामहरू गरिरहेका छौँ। जापान साउथ कोरियाहरूमा पनि हाम्रो कुराहरू भइरहेको छ। मलाई लाग्छ अब भविष्यमा हामीले उत्पादन गर्ने चिजहरू विश्व बजारमा पठाउने गरी दुग्ध विकास संस्थानले काम गर्नेछ।
0: उहाँ हुनुहुन्थ्यो दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे। फेरि पनि खबरकै सिलसिला, आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एल निनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदका चार महिना नोभेम्बरदेखि अप्रिल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाइ छ। एल निनोको प्रभाव उच्च प्रभाव नेपालको विद्युत आयातमा गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँको भनाइ छ। मन्त्रालयले चालेका कामहरूबारे जानकारी दिँदै उहाँले तराई मधेस खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमिन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्युबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ।
1: अहिले बागमती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। संसदीय सुनवाई समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले सुरक्षासँग सम्बन्धित उजुरीलाई आवश्यक कार्यवाहीका लागि सचिवालय मार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति बोध नारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिनुभयो। उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ। सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनवाई प्रक्रियाका क्रममा उठेका प्रश्नहरूको बारेमा पनि बैठकमा छलफल भएको थियो। प्रस्तावित व्यक्तिको सुनवाईका क्रममा माग गरिएका सूचनाका सम्बन्धमा समितिले स्पष्ट पारेको छ। सुनवाई प्रक्रिया प्रत्यक्ष प्रसारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ। बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनवाई समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनु भएको थियो।
4: फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्काचर्की भयो। संचार मन्त्री विक्रम तिमी सिन्हाले काठमाडौँ उपत्यका सहित प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच छलफल आयोजना गर्नुभएको थियो। यो छलफलमा रासोपाकी सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो। बन्चरी डाँडाको विषयलाई लिएर उहाँहरूबीच चर्काचर्की भयो। तामाङले बन्चरी डाँडामा फोहोर लैजान नदिने चेतावनी सहित छलफल छाडेर हिँड्नु भएको थियो।
5: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.67 अङ्कले घटेर 2618.72 बिन्दुमा झरेको छ। लगातार चार कारोबार दिन घटेर हिजो बढेको नेप्से आज घटेको हो। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 198 कम्पनीको सेयर घटेकोमा 70 बढेको छ। यस्तै 10 कम्पनीको सेयर भने घटबड भएको छैन। आज धौलागिरी लघुवित्त, लक्ष्मी भ्यालु फण्ड 2 र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर 5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्सको सेयर 15% बढेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.40 करोडको कारोबार भएकोमा आज 344 कम्पनीका 1,22,000 कित्ता सेयर 4.16 करोड रुपियाँमा किनबेच भएको छ।
4: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकाको अलास्कामा विमान दुर्घटना भएको छ। निजी कम्पनीसँगको सम्झौतामा सञ्चालित विमान अमेरिकी वायुसेनाको परिसरमा दुर्घटना हुँदा 8 ज्यान गएको सेनालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेभेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डरले विज्ञप्ति मार्फत जनाएको छ। उद्धारकर्ताले दुर्घटनाग्रस्त विमानमा रहेका यात्रु कोही पनि जीवित नरहेको पुष्टि गरेका छन्।
5: विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलो पटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबो ट्याक्सी अर्थात् चालकविहीन ट्याक्सी सेवा सुरुवात गरेको छ। क्रोएसियाली स्वायत्त कम्पनी भनसँगको सहकार्यमा चालकविहीन ट्याक्सी सञ्चालनमा ल्याएको हो। यससँगै जाग्रेब उबर एप मार्फत स्वचालित कार बुक गर्न सकिने युरोपको पहिलो सहर बनेको छ। भनका सह संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रिकाले यो उपलब्धि वर्षौंको निरन्तर प्रयास र प्राविधिक विकासबाट सम्भव भएको बताउनु भएको छ। स्वचालित ट्याक्सीको सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास भइरहेको छ। ती ट्याक्सीको ड्याशबोर्डमा जडान गरिएको ट्याब्लेट मार्फत शहरका चोक, ट्राफिक लाइट र पैदल यात्री बीचबाट कसरी मार्ग निर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ। भनले चिनिया साझेदार पोनी एआईसँगको सहकार्यमा यो प्रविधि विकास गरेको चिनिया समाचार संस्था सिन्हाओले जनाएको छ। भविष्यमा थप सुविधायुक्त ट्याक्सी सञ्चालनमा ल्याउने योजना रहेको मुद्रिकाले बताउनु भएको छ। अहिले यो सेवा जाग्रेबको झण्डै 100 वर्ग किलोमिटर क्षेत्रमा उपलब्ध छ। प्रयोगकर्ताहरूले भनको आफ्नै मोबाइल एप वा उबर एप मार्फत युरोप ट्याक्सी सेवा लिन सक्नेछन्। यो शुरूआतलाई युरोपको यातायात क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाका रूपमा हेरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू भएको टप इन्ड टी20 श्रृंखलामा नेपालको ए टोली पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 123 रनको सामान्य लक्ष्य नर्दर्न टेरिटोरीले 15 ओभरमा 2 विकेट गुमाएर भेटायो। नर्दर्न टेरिटोरीका डाउडजी होगेन बुजेमले अभिजित 50 र जोर्डन सिल्कले 42 रन बनाए। नेपाल एका पवन सराफले 2 विकेट लिए। यसँगै डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। नेपाल ए टोलीका पवन सराफले 41 रन बनाए। नर्दर्न टेरिटोरीका हमिस मार्टिनले 3 विकेट लिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: राष्ट्रपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने,
4: नेपाल राष्ट्र बैंकको गवर्नर र सञ्चालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन,
5: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादन प्राथमिकता दिन सरकारको निर्देशन, डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रुपियाँ बराबरको घिउ दुबई पठायो,
4: अमेरिकाको अलास्कामा विमान दुर्घटना 8 जनाको ज्यान गयो,
5: र टप इन्ड टी20 श्रृङ्खलामा नेपाल ए नर्दर्न टेरिटोरीसँग पराजित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
6: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
7: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
7: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
8: स्वदेश FM 93.2 MHz।
9: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
10: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
11: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान मनोनित गभर्नर बन्ने योग्यतामा कडाई, मुख्य सचिव बन्न योग्य व्यक्ति पनि अयोग्य हुन सक्ने, बलात्कारको तथ्य लुकाउने चिकित्सकलाई कैद सजाय हुने, व्यावसायिक रायको बहाना अमान्ने, गृहमन्त्रीको उपस्थितिमा एकीकृत निर्वाचन मस्यौदामाथि छलफल, संगठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति गठन, जापानमा नदीमा नेपाली युवती मृत फेला, र नेपाल र भारत सीमामा कडाई गर्ने निर्णय, प्रहरीका एसपीले मिटर ब्याजी 45 लाख ब्याजमा लगाएर 71 लाख असुल। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान मनोनित हुनुभएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई कोषाध्यक्ष मनोनित गरेको एक सदस्यले बताउनुभयो। राजसपा विधानमा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, एक सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष मनोनित हुने प्रावधान रहेको छ। कोषाध्यक्ष मनोनित भएका प्रधान पेशाले चिकित्सक हुनुहुन्छ। उहाँ राजसपाको समानुपातिक सूचीमा पनि रहनु भएको थियो। चितवनका उहाँ राजसपा स्थापनाकालदेखि नै पार्टी निर्माणमा सक्रिय रहनुहुन्छ। भरतपुर माडी ठुरी हुलाकी सड़क अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सड़क खण्डको मर्मत कार्य जारी रहेको छ। भरतपुर 23 स्थित राप्ती नदी पुलदेखि माडीको बनकटा स्थित रिउखोला पुलसम्मको सड़क खण्डमा सड़क डिभिजनले आवश्यक स्रोत साधन परिचालन गरी ग्राभेल तथा सड़क मर्मतको काम गरिरहेको हो। सड़क मर्मत कार्यमा माडी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको माडी नगर प्रमुख तारकुमारी काशी महतोले बताउनुभयो। सड़क मर्मतपछि निकुञ्ज हुँदै माडी आउजाउत गर्ने यात्रु तथा सवारी साधनलाई थप सहज हुने अपेक्षा गरिएको छ। चितवन क्षेत्र नम्बर 3 कबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद तथा प्रदेशसभा संसदीय दलका उपनेता गिर बहादुर तामाङ बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री किरण थापा मगरले तामाङलाई मन्त्री नियुक्त गर्नुभएको हो। मन्त्री नियुक्त भएपछि तामाङले बिहिबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ। पूर्वी चितवनमा रहेको बकुलहर रत्नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दो रहेको छ। गएको 3 आर्थिक वर्षमा बिरामीको संख्या निरन्तर बढ्दै गएको हो। गत आर्थिक वर्षमा उक्त अस्पतालको बहिरङ्ग सेवामा मात्र 317,266 जना बिरामीले सेवा लिएका छन्। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 2,96,538 जना र आर्थिक वर्ष 2080-81 2,45,694 जनाले बहिरङ्ग सेवाबाट उपचार लिएका थिए। त्यहाँ दैनिक 1,200ले बहिरङ्ग सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिनुभयो। नेपाल सरकारको मुख्य सचिव बन्न योगी रहेको व्यक्ति पनि र नेपाल राष्ट्र बैंकको गभर्नर बन्न नपाउने भएका छन्। प्रतिनिधि सभाको अर्थ समितिबाट पारित नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा 14 मूल ऐनको दफा 20 रहेको संशोधनमाथि निर्णय गर्दै यस्तो व्यवस्था गरिएको हो। राष्ट्रसभाको शुक्रबारको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबीको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सैद्धान्तिक छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत राख्न खोजिएको विषयमा पक्ष र विपक्ष आफ्ना धारणा राखेका छन्। सर्वोच्च अदालतले बलात्कारका घटनामा स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले भौतिक तथ्यहरू लुकाए गलत प्रतिवेदन दिनुलाई व्यावसायिक राय मान्न नसकिने र यस्तो कार्यलाई भ्रष्टाचार जन्य कसुर ठहरिने फैसला सुनाएको छ। 12 वर्षीय बालिकाको जबरजस्तीकरणी सम्बन्धी मुद्दामा गलत रिपोर्ट बुझाएको अभियोगमा जनकपुर अञ्चल अस्पतालका चिकित्सकलाई कार्यवाहीको प्रक्रिया अगाडि बढाइएको छ। नेपाल र भारत सीमामा कडाई गर्ने निर्णय भएको छ। नेपाल र भारतबीच सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकले सो निर्णय गरेको हो। कार्यदलको 14 बैठक भारतको देहरादूनमा भदौ 4 र 5 गते बसेको थियो। दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने, तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाई गर्ने, विपद व्यवस्थापन र जिल्ला स्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा संचार सम्बन्धी संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम बहिष्कार गर्नुभएको छ। मञ्चरी डाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका काम कारबाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो। बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरी बाबु महर्जनले नगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रा मुद्दा लगाउने गरिएको गुनासो गर्नुभएको थियो। उहाँले काम गरिरहँदा पनि सांसदहरूले दबाब दिने गरेको भन्दै विषय बुझेर मात्रै धारणा बनाउन आग्रह गर्नुभयो। लुम्बिनीका सत्तारूढ दलहरूबीच मन्त्रालय भागभण्डाको टुङ्गो लागेको छ। कुन दलले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लागे पनि कुन मन्त्रालय कसले सम्हाल्ने भन्ने टुङ्गो आउन भने बाँकी नै रहेको छ। मुख्यमन्त्री सहित हाल कायम 9 मन्त्रालय मध्ये नेकपा एमाले मुख्यमन्त्री सहित 4, नेकपाले 3 र जनता समाजवादी पार्टी नेपालले 2 मन्त्रालय पाउने गरी सहमति भएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयक, एकीकृत मस्यौदा र निर्वाचन व्यवस्थापनमा गरिनुपर्ने सुधारबारे छलफल गरेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा भएको उक्त छलफल कार्यक्रममा निर्वाचन सुधारका समसामयिक विषयहरू र प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्थाका सम्बन्धमा प्रस्तुतिकरण एवं छलफल भएको हो। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा एमाले सांसद किरण थापा मगरलाई समर्थन गरेपछि राप्रपाभित्र हंगामा भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन एमालेलाई बागमतीमा समर्थन गर्न अनुच्छुक रहेकै बेला थापाले केन्द्रको नीति विपरीत एकलौटी निर्णय गरेर थापा मगरलाई मुख्यमन्त्री बनाउन सहयोग गरेका थिए। यो निर्णयपछि राप्रपाको बिहिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो। तर सोही बैठकमा कार्यवाहीको कुरा उठ्ने बित्तिकै विशेष गरी पूर्व अध्यक्ष कमल थापा आक्रामक रूपमा प्रस्तुत भएको पाइएको छ। कार्यवाहीको कुरा उठ्ने बित्तिकै थापा आक्रोशित हुँदै दोहोरो नीति नलिन लिङ्गदेनलाई चेतावनी दिनुभयो। थोरै रकम लगानी गरेर बासुन्जेल चर्को ब्याज असुल्ने मिटर ब्याजीहरू विरुद्ध लगातार आन्दोलन भइरहेको छ। हरेक वर्ष आन्दोलन हुने र सरकारसँग सहमति भएर आन्दोलन स्थगित हुने क्रम पनि चलिरहेको छ। राज्य मिटर ब्याज निर्मूल पार्न लागि परेको छ। तर जनताको सेवामा खटिने राष्ट्र सेवक नै मिटर ब्याजीमा लगानी गर्ने र रकम असुल गरिरहने धन्दामा संलग्न हुने गरेको भेटिएको छ। नेपाल प्रहरीमा कार्यरत प्रहरी उपरीक्षक एसपी गोविन्द काफ्लेले त्यस्तै मिटर ब्याज धन्दा सञ्चालन गरेको आरोप छ। उहाँ हाल गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापन गर्ने कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गैंडाकोटमा कार्यरत, गगन डाँडा कास्कीमा कार्यरत हुनुहुन्छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 10 घर भएका निर्माण व्यवसायी हर्कबहादुर श्रेष्ठलाई 45 लाख लगानी गरेर अहिलेसम्म 71,33,000 रुपियाँ असुल गरेको आरोप लागेको छ। राष्ट्रपति मधेसमा जिल्ला र प्रदेश अधिवेशन गर्नु, पूर्व संगठनको अडिट गर्ने सहमहामन्त्री हरि ढकालको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। शुक्रबार बसेको राष्ट्रपा केन्द्रीय समिति बैठकले ढकालको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। समितिमा मधेस बाहेक प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहेका छन्। जापानको फुकुओका शहरमा नेपाली युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढाएको छ। मृतकको टाउको र शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि फुकुओका प्रहरीले घटनालाई हत्या प्रकरणका रूपमा अनुसन्धान गरिरहेको हो। प्रहरीका अनुसार मृतक लक्ष्मी राजवंशी 25 वर्षीय नेपाली नागरिक हुन्। उनी फुकुओकाको चुओ वार्डमा बस्दै आएकी थिइन् र व्यावसायिक विद्यालयमा अध्ययनरत रहेको बताइएको छ। पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान मनोनित, गभर्नर योग्यतामा कडाई, मुख्य सचिव बन्न योग्य व्यक्ति पनि अयोग्य हुन सक्ने। सत्कारको तथ्य लुकाउने चिकित्सकलाई कैद सजाय हुने, व्यवसायिक रायको बहाना अमान्य हुने, गृहमन्त्रीको उपस्थितिमा एकीकृत निर्वाचन मस्यौदामाथि छलफल, संगठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति गठन, जापानमा नदीमा नेपाली युवती मृत फेला, नेपाल र भारत सीमामा कडाई गर्ने निर्णय, प्रहरीको एसपीले मिटर ब्याजी 35 लाख ब्याजमा लगाएर 71 लाख सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5359 7053 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: 7 o'clock अहिले 7 बजेको छ
4: रेडियो नेपाल हो साँझ 7 बजेको समाचारमा स्वागत छ म राजेन्द्र विक्रम शाही सुरुमा प्रमुख समाचार राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन बाजुराको जगतनाथ र गौमूल गाउँपालिकामा 10 सयका आधारभूत अस्पताल सञ्चालनमा चालू आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 जनाको मृत्यु 40 जना बिरामी र अस्ट्रेलियामा जारी टप एन टी20 सिरिजको पहिलो खेलमा नेपाल ए घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुदन गुरुङ, प्रतिमा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डाक्टर भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी समेत तोकेको छ। सह महामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल ललितपुर तथा सह प्रवक्तामा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। यस्तै पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराज भक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल ललितपुर, लिमा अधिकारी आचार्य, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष झालाई मनोनयन गरिएको उहाँले जानकारी दिनुभयो। विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसीमा कार्की, पूर्वाधार विकास प्रमुखमा निशा डाङ्गी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ। राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गर्ने समेत निर्णय भएको छ। रासोपाको विधान अनुसार सभापति 1, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित 900 मनोनित 51 र पदेन केन्द्रीय सदस्यका रूपमा प्रदेश सभापति 7 गरी 158 सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु कुमारी सापकोटाको प्रश्नको जवाब दिँदै उहाँले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्व संकलनको विषयका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले गाँजा औषधि जन्य तथा लागू पदार्थका रूपमा नियन्त्रित विषय भएकाले त्यसबारे विज्ञबाट अध्ययन गरी आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले सरकार संसदप्रति जिम्मेवार र जवाबदेही हुनुपर्नेमा जोड़ दिनुभयो। सभाको आजको बैठकमा प्रादेशिक विषयमा धारणा राख्दै नेपाली कंग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले सार्वभौम संसदले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्ने र जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले लगानीकर्तामा विश्वासको वातावरण कायम नहुँदा अहिले शेयर बजारमा पुँजी पलायन हुने समस्या देखिएको बताउनुभयो। नेकपा एमालेका सांसद रुक्मिणी कोइरालाले संविधान जारी भएको 10 वर्ष भइसक्दा पनि संविधान बमोजिम 3 वर्षभित्र बन्नुपर्ने कानून बन्न नसकेको टिप्पणी गर्नुभयो। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले साउन महिनामा मात्र करिब 70,000 नागरिक वैदेशिक रोजगारीका लागि विदेशिएको उल्लेख गर्दै बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कंग्रेसका सांसद जगत तिमल सिन्हाले विश्वविद्यालय सुधारको आवश्यकता उल्याउँदै स्वायत्त विश्वविद्यालय निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद श्री कृष्ण प्रसाद अधिकारीले देशभर बाढी पहिरोबाट विस्थापित नागरिकको पुनस्थापना तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। एमालेका सांसद रेखा कुमारी झा प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि महत्वपूर्ण अधिकार संघीय सरकारमै केन्द्रित रहँदै आएकाले त्यसलाई हस्तान्तरण गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले बाढी पहिरोबाट विस्थापित भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सभाध्यक्ष मार्फत सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 9 गते बिहान 10:15 बजे बस्नेछ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ 7 गते विश्वासको मत लिनुहुने भएको छ। उहाँले भदौ 7 गते बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। थापा मगरलाई हिजो प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। बाजुराको दुई स्थानीय तहले 10 शैयाका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा 11,78,00,000 रुपियाँ लागतमा अस्पताल निर्माण भए पनि जनशक्ति र उपकरण अभाव रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले जानकारी दिनुभयो। यस्तै गौमूल गाउँपालिकाले 10 शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब 1.5 वर्षपछि सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो। अस्पतालमा मेडिकल अधिकृत सहित 22 जना कर्मचारी रहने व्यवस्था गरिएकोमा तत्काल चिकित्सक उपलब्ध हुन नसकेपछि उपलब्ध जनशक्तिबाट सेवा शुरू गरिएको अध्यक्ष रोकायाले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज पोखरा पुग्नु भएको छ। प्रधानमन्त्री शाह आज माछापुच्छ्रे गाउँपालिका 6 अस्थामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्ने तय भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह पारिवारिक भ्रमणमा पोखरा पुग्नु भएको र प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम नरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह परिवारका सदस्य सहित काठमाडौँदेखि सडक मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जानुहुने कार्यक्रम रहेको जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो 1 सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयमा आज आयोजित मीडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अरियालले सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको जानकारी दिनुभयो। विपन्ना खस आर्यको पहिचानका आधारहरू, राष्ट्रिय आवास नीति 2068 को समीक्षा, नेपालको बदलिदो सामाजिक आर्थिक परिवेशका सन्दर्भमा नीतिगत मार्गदर्शन, सामाजिक सुरक्षा प्रणालीको एकीकरणका लागि सुझावहरू, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता र त्यसको कार्यान्वयन र नेपालमा फर्केका आप्रवासीहरूको पुनः एकीकरण, पुँजी ज्ञान र सिपको सदुपयोग सम्बन्धी प्रतिवेदनहरूलाई समीक्षाको प्रक्रियामा लगिएको प्रवक्ता अरियालले बताउनुभयो। प्रवक्ता अरियालका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघीय मन्त्रालयबाट नागरिकले तत्कालै अनुभूति गर्ने 65 कार्यक्रम सञ्चालन गर्न सबै मन्त्रालयहरूलाई अवधारणा पत्रको मस्यौदा उपलब्ध गराइएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। अहिले त्यसका लागि सरकारवालाहरूको सल्लाह राय सुझाव लिने काम भइरहेको र प्राप्त सुझावलाई आत्मसात गरी सरकार अघि बढ्ने बताउनुभयो। आज कैलालीको धनगढीमा प्रदेश स्थानीय तह र शिक्षा विकास इकाइहरूका लागि आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि सहकार्य समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो। मन्त्री पोखरेलले सरकारी नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने अहिलेका लागि स्थानीय तह भएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका स्थानीय तह शिक्षा विकास तथा समन्वय एकाई प्रमुख लगायतको सहभागिता रहेको छ। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्चस्तरीय अन्तर निकाय छलफल सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको अध्यक्षतामा आज भएको छलफलमा उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बञ्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता रहेको थियो। बन्चरे डाँडा स्यानिटरी ल्यान्डफिल साइटको वर्तमान अवस्था, त्यहाँ देखिएका समस्या, प्रभावित क्षेत्रका बासिन्दाका गुनासा तथा आगामी कार्यदिशाबारे भएको छलफलले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भए पनि दीर्घकालीन समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ। सूचना तथा संचार मन्त्री डाक्टर तिमल सिन्हाले बन्चरे डाँडा प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। सूचनाको हक सम्बन्धी ऐन 2064 नै रितपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। संसदीय सुनवाई समिति संयुक्तको आजको बैठकमा सूचना माग गरिएको सम्बन्धमा छलफल गर्ने प्रस्ताव राखिएपछि सांसदहरूले कानूनले नै तोकेको विषयमा समितिले छलफल गर्नु नपर्ने भन्दै माग भएको सूचना दिन सूचना अधिकारीलाई निर्देशन दिन माग गरेका हुन्। बैठकमा सांसद वर्षमान पुनले कानूनले नै भनेको विषयलाई संसदीय समितिले निर्देशन दिनु नपर्ने बताउनुभयो। बैतडीका विभिन्न क्षेत्रमा निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रासमा छन्। वर्षाका कारण जमिन कमजोर बन्दै गएपछि बस्ती नजिकै पहिरो खस्ने क्रम बढेको स्थानीयले जानकारी दिएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: विशेष गरी बैतडीको सुर्नाया क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ। जिल्लाको सुर्नाया गाउँपालिका ढोली रातापानी टोलमा निरन्तर रूपमा पहिरो खस्न थालेपछि बस्ती नै जोखिममा परेको बताउनुहुन्छ वडा नम्बर 8 का वडाध्यक्ष भान बहादुर बोहरा। जोखिमयुक्त क्षेत्रमा रहेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा सम्भावित क्षति न्यूनीकरणका लागि काम गरिरहेको बताउनुहुन्छ जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारू।
4: विपद व्यवस्थापन समिति निरन्तर यसमा लागिरहेको छ। मुख्यतः हाम्रो सुर्नयाको त्यो वार्ड नम्बर 8 बस्ती नै स्थानान्तरण गर्ने भइरहेछ र केही पीडित 2-4 परिवारहरू सुरक्षित स्थानमा स्थानान्तरण भइसक्नु भएको छ।
3: यस्तै जिल्लाको सुर्नया गाउँपालिका 6 मूलखटालीमा पनि पहिरो खस्न थालेपछि स्थानीयका घर र मन्दिर जोखिममा परेका बताउनुहुन्छ वडा नम्बर 6 का वडा अध्यक्ष मदन राजबस्ती।
5: पहिलादेखि अलरेडी पहिरो खसिरहन्थ्यो र त्यो पहिरो रोकियो सुन्ने क्षणले मैले त्यहाँ जाली वाल हालमा लगाएको अवस्था हो। त्यो जाली वाल हालेदेखि जाली भन्दा माथि जमिन प्रयोग छुटेर त्यहाँ भित्र पानी निस्केर ठुलो पहिरो गएर त्यहाँ घर बस्तीहरूसँगै पुग्ने खालको।
3: पहिरोको उच्च जोखिम रहेका बेला समयमै सावधानी नअपनाए मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने स्थानीयहरूको भनाइरहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुईजनालाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ। संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको संयुक्त आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा 2081 हेमबहादुर मल्ल सम्मान डाक्टर रामकृष्ण माकजु श्रेष्ठ र 2082 सम्मान पूर्व मन्त्री रामेश्वर प्रसाद खनाललाई प्रदान गर्न लागि जानकारी दिइयो। सार्वजनिक प्रशासन, सार्वजनिक सेवा व्यवस्थापन तथा संस्थागत विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका उहाँहरूलाई हेमबहादुर मल्ल सम्मान अर्पण गर्ने निर्णय गरिएको संघका अध्यक्ष मधु रमण आचार्यले जानकारी दिनुभयो। सो सम्मानको राशि जनही 2,00,000 रुपियाँ रहेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भ्रिकुटी मण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री बादीले आज भ्रिकुटी मण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै पैदल आवागमनमा आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको हो। काठमाडौँको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भ्रिकुटी मण्डपलाई वर्तमान स्वरूपमै सीमित नराखी उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग हुने गरी विकास गर्नुपर्नेमा मन्त्री बादीले जोड़ दिनुभएको हो। बाजुराको गौमूल गाउँपालिका तीन कटी गाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। बिहिबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पूर्णिमल बोहरा र 38 वर्षीय बुद्धि बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले 14 घरका 115 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिमी राज्य गुजरातमा मेथनोल मिसाइएको नक्कली मदिरा पिएपछि गत 24 घण्टामा कम्तीमा 8 जनाको मृत्यु हुनुका साथै करिब 40 जना बिरामी परेका छन्। गुजरात भारतको सुक्खा राज्यहरू मध्येको एक हो जहाँ मदिराको सेवन र बिक्री पूर्ण रूपमा प्रतिबन्धित छ भने मदिराको कारोबार गर्ने व्यक्तिहरूले कडा कानूनी र आर्थिक दण्डको सामना गर्नुपर्ने प्रावधान रहेको छ। यद्यपि केही स्थानीयहरूले घरायसी उपभोगका लागि आफै रक्सी बनाउने जोखिम मोल्ने गरेको र यस्ता खराब अभ्यासहरूले भारतका विभिन्न स्थानमा मानवीय हताहत हुने गरेको छ। अमेरिकी वायुसेनाको विमान अलास्काको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा 8 जनाको मृत्यु भएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेभनह्याम्पको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डले विज्ञप्ति मार्फत जनाएको छ। अलास्कन कमाण्डका प्रवक्ताले दुर्घटनाको अनुसन्धान गरिरहेको र मृतकको नाम उनीहरूको परिवारलाई सूचित गरिसकेपछि घटनाको थप विवरण उल्लेख गरिने बताएका छन्। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार अन्तर्गतको निर्यात तर्फ उल्लेख्य सुधार भएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को पहिलो महिनाको तथ्याङ्क अनुसार साउनमा निर्यात 61.72% वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा नेपालले 38.70 अर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट हुने त्यस्तो निर्यात 23.93 अर्ब रुपियाँ बराबरको भएको थियो। यसरी एक वर्षको अवधिमा नेपालको निर्यात 14.77 अर्ब रुपियाँले बढेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले 1.87 अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको साउनमा भएको आयात 1.43 अर्ब रुपियाँ रहेको थियो। आयात र निर्यातको अन्तर अर्थात् व्यापार घाटा भने चालू आर्थिक वर्षको पहिलो महिनामा 1.48 अर्ब रुपियाँ अर्थात् 24.88% बढेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुबई पठाएर घिउ निर्यातको औपचारिक सुरुवात भएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले वार्षिक 50 टन डीडीसीको घिउ मध्यपूर्वका देशमा निर्यात गर्ने गरी कम्पनीसँग सम्झौता भएको बताउनु भयो। हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष 50 टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने परिणाम पनि वृद्धि हुने डाक्टर पाण्डेले बताउनु भयो। गत एक वर्षको अवधिमा म्याग्जीबाट 73 करोड मूल्य बराबरको आलु र सुन्तला बिक्री भएको छ। कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 40 करोडको आलु र 33.86 करोड मूल्य बराबरको सुन्तला बिक्री भएको हो। गत वर्ष 4,515 मेट्रिक टन सुन्तला र 33,120 मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिनुभयो। कृषि विकास कार्यालय राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहहरूले म्याग्दीमा आलु र सुन्तला खेती विस्तार तथा प्रवर्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन्। गत आर्थिक वर्षमा तिनै तहका सरकारले कृषि क्षेत्रमा 9,39,83,000 बजेट विनियोजन गरेकोमा 72.83% अर्थात् 6,78,67,000 रुपियाँ खर्च गरेका छन्। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। शुक्रबार बजारको परिसूचक नेप्से 10.67 अङ्कले घटेर 2,618.72 बिन्दुमा झरेको छ। शुक्रबार बजारमा 344 कम्पनीका 1,22,000 किता शेयरहरू 4,16,76,00,000 रुपियाँमा किनबेच भएका छन्। बजारमा शुक्रबार 70 कम्पनीको शेयर मूल्य बढेको छ भने 198 कम्पनीको मूल्य घटेको छ।
2: वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अझै बमबाट।
8: अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एले खराब शुरूआत गरेको छ। प्रतियोगिताको पहिलो खेलमै नेपाल ए घरेलु टोली एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 122 रन मात्र बनाउन सक्यो। नेपाली ब्याटिङ सुरुदेखि नै दबावमा देखिएको थियो। अधिकांश ब्याटरले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन। नेपालका लागि पवन सराफले सर्वाधिक 41 रनको योगदान दिए, तर पवन बाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल 122 रनमै सीमित भयो। 123 रनको लक्ष्य पछ्याएको एन्टी स्ट्राइकले पनि आक्रमक शुरूआत गर्यो। स्ट्राइकले 15 ओभरमै 2 विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा विजयी शुरूआत गर्यो। स्ट्राइकको जितमा टेन्ची हुगे बोम्जले अपजित 50 रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै जोर्डन सिकले नट आउट 42 तथा कप्तान डार्सी सटले 23 रन बनाए। नेपालका लागि पवन सराफले बलिङतर्फ 2 विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। यो हारसँगै नेपालले टप इन टी ट्वेन्टी सिरिजको शुरूआत नै निराशाजनक रूपमा गरेको छ। अब नेपालले दोस्रो खेलमा शनिबार बङ्गलादेश हाई पर्फर्मेन्स 11 सामना गर्नेछ। पहिलो खेलको कमजोरी सुधार गर्दै नेपाल दोस्रो खेलमा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। जापानी फुटबलका लिजेन्ड काजुयोशी मियोराले 59 वर्षको उमेरमा एमपेस कपमा गोल गर्दै फेरि एकपटक इतिहास रचेका छन्। व्यावसायिक फुटबलमा आफ्नो 42 सिजन खेलिरहेका यी भेटरान फरवार्डरले फुकुसिमा युनाइटेडका लागि 2 पेनाल्टी गोल गरे। खेलमा फुकुसिमाले ओयामा सकर क्लबलाई 7-0 गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। 59 वर्षीय मियोराले यसअघिको कीर्तिमान तोडेका हुन्, जुन पूर्व जापानी मिडफिल्डर सिन्जी ओनोको नाममा थियो। ओनोले 41 वर्षको उमेरमा यस प्रतियोगितामा गोल गरेका थिए। फेब्रुअरी 1967 जन्मेका मियोरा किशोर उमेरमै फुटबल सिक्न ब्राजिल पुगेका थिए र सन् 1986 सान्तोस क्लबबाट व्यावसायिक करियर सुरु गरेका थिए।
2: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.5, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 51.7 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32.4, न्यूनतम 23.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 23.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन। बाजुराको जगन्नाथ र गौमूल गाउँपालिकामा 10 सयका आधारभूत अस्पताल सञ्चालनमा। चालू आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि। भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 जनाको मृत्यु, 40 जना बिरामी। र अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल एक घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
9: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
10: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक।
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
9: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा,
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
11: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
11: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
9: भेन्टिलेटर सेवा,
11: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
9: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
12: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
13: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
12: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
13: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
12: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
13: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
11: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-738, मोबाइल 98550-88002।
14: यो रमाइलो माडी घुम्दा घुम्दै 2:00 बजेर लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
15: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त उजाउन त होला नि।
16: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के, किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
17: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
18: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
19: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
20: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ।
21: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
22: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
21: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौला कालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
23: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले

0: रङ्ग छै
1: मुखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: सूचना नेटवर्क CIN
3: अहिले बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढ्यो। डीडीसीको घिउ समेत विदेश निर्यात शुरू। स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार।
1: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्। हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग, त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन चाहिँ उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्नु।
0: बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने, राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित। समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भएन।
2: अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौँ। रिट जस्तै त्योहरू पनि रहेछ, केही सच्याउन पर्ने देखियो, त्यही कारण हामी फिर्ता लान्छौँ भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
0: हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासो दर्ता। मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगको अनुरोध। बैठकका बैंकका सीईओलाई गभर्नर बन्ने बाटो खुला। राष्ट्र बैंक ऐन संशोधनको तयारी।
3: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक, यो भनेर चाहिँ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको।
0: र टप एन टी ट्वेन्टी श्रृङ्खलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारी लगानीका संस्थानहरूमा वर्षौंदेखि देखिँदै आएको कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावले कार्यक्षमतामा सुधार आउन सकेको छैन। घाटामा सञ्चालन, अनावश्यक खर्च र उत्तरदायित्वविहीनता सामान्य जस्तै बनेका छन्। सुधारका लागि स्पष्ट नीतिगत मार्गदर्शन, सही नेतृत्वको चयन, निगरानी र पारदर्शी लेखा परीक्षण अनिवार्य छ भने राजनीतिक प्रभावबाट अलग राखेर कार्य सम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गर्न ढिला गर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना सहनमै नेपालको वैदेशिक व्यापारमा 35.44% बढेर 2,26,14 करोड रुपियाँ पुगेको छ। भन्सार विभागका अनुसार सहनमा 1,87,44 करोड रुपियाँको वस्तु आयात भएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा 31.04% बढी हो। त्यस्तै निर्यात 61.72% बढेर 38,70 करोड रुपियाँ पुगेको छ। आयात बढेसँगै व्यापार घाटा पनि बढेर 1,48,73 करोड रुपियाँ पुगेको छ। विभागका अनुसार साउनमा सबैभन्दा धेरै कच्चा सोयाबिन तेल 18,40 करोड रुपियाँको आयात भएको छ। डिजेल 13,85 करोड र खाना पकाउने ग्यास 8,46 करोड रुपियाँको आयात भएको छ। निर्याततर्फ पनि सोयाबिन तेल नै अगाडि छ। साउनमा 17,09 करोड रुपियाँको सोयाबिन तेल निर्यात भएको विभागले जनाएको छ। साउनमै आयात र निर्यात दुवै तीव्र रूपमा बढ्दा नेपालको वैदेशिक व्यापारले आर्थिक वर्षको सुरुवातमै ठूलो आकार लिएको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्य पूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्य पूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभएको छ। आजदेखि दुबईका लागि 500 किलो घिउ पठाइएर यसको शुरूआत गरेको महाप्रबन्धक पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
6: हामीले जब पछिल्लो समय किसान दुधिया संस्थानले किसान भुटानीकरण नटिरहेको अवस्था र हामीसँग घिउको र बटरको मौजात भएसँगै हामीले त्यसलाई बिक्री गर्नको लागि आन्तरिक बजार र विश्व बजार पनि हामीले सर्च गर्यौँ र हामीले विश्व बजार सर्च गर्दै जाँदाखेरि निर्यातकर्तासँग हाम्रो एउटा सम्झौता भयो, खास गरी खाडी मुलुकमा 50 मेट्रिक टन जिउ वार्षिक रूपमा निर्यात गर्ने गरी सम्झौता भयो र त्यही निर्यात गर्ने सम्झौता भए स्वरूप आज पहिलो पटक चाहिँ 500 केजी नेपाल एयरलाइन्सबाट चाहिँ खाडी मुलुक दुबईमा हाम्रो जिउहरू निर्यात हुने हाम्रो त्यो बिन्दुमा हामी पुग्यौँ।
5: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि नेपाल राष्ट्र बैंकको गवर्नर बन्न सक्ने भएका छन्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आजको बैठकले वाणिज्य बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला गरेको हो। सरकारले संसदमा दर्ता गरेको नेपाल राष्ट्र बैंक ऐनको विधेयक पछिल्लो समय अर्थ समितिमा छलफलमा छ। सरकारले प्रस्ताव गरेको विधेयकमा वाणिज्य बैंकका सीईओ राष्ट्र बैंकको गवर्नर हुन सक्ने व्यवस्था हटाउने प्रस्ताव गरेको थियो। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार पनि वाणिज्य बैंकको सीईओ भइएको व्यक्ति गवर्नर हुन सक्ने व्यवस्था गरेको छ। गवर्नरको योग्यता सम्बन्धी छलफल भएकोमा वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय विज्ञ संस्थामा काम गरेका व्यक्ति पनि गवर्नर बन्न सक्ने व्यवस्था थप गरेको छ। समिति सभापति डाक्टर कृष्ण हरिबुढा थोकी
3: बैंकिङ वित्तीय तथ्याङ्क सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्तरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैङ्कको कार्यकारी निर्देशक यो भनेर चाहिँ नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशक भनेको अनि विश्वविद्यालयको प्राध्यापक वा को क वर्गको वाणिज्य बैङ्क तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी तहको पद वा स्वर सरको पदमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति।
5: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएन। संस्थापनले एकलौटी रूपमा अगाडि बढ़ाएको पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो। दिउँसो खाजा समयपछि पेश गरिएका छुट्टा छुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सीआईएनलाई बताउनुभयो।
2: महाधिवेशनको मिति तय भएको छ अहिले जुन 24 गतेबाट होइन, त्यो महाधिवेशन अलिक तत्काल पारे अब रोकी पाऊ अन्तरिम आदेश जारी गरेर त्यसलाई रोकी पाऊ भन्ने हिसाबबाट रिट निवेदन आउनु भएको थियो। हजुरले दुईटा भन्नुभयो, एउटा हित आदेश शेरबहादुर देउवाको वारिसबाट रिट पेश भएको थियो होइन, अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौँ, रिटलाई हामीले अब अध्ययन गर्दैथ्यौँ। पछि उहाँ जुनले लिएर आउनु भएको थियो रिट निवेदन, जुनले लिएर आउनु भएको थियो उहाँले त्रुटिहरू पनि रहेछ, केही सच्याउन पर्ने देखियो, त्यही कारण हामी फिर्ता लान्छौँ भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
5: सर्वोच्च प्रशासनले रिट पेश गर्नेहरूलाई सोमबार आउनु भनेको छ। देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्याउनु भएको थियो। देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवण कुमार हुनुहुन्थ्यो। रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी विधान अनुसार 7 विभागहरू गठन गरेर संयोजक तोकेको छ। सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व प्रमोद नेउपानेले पाउनु भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले विभागका संयोजकहरू चयन गरेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्र मन्त्री शिशिर खनाललाई बनाइएको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग विजय जैरू, जनस्वास्थ्य विभाग डाक्टर तोसिमा कार्की र पूर्वाधार विभाग निशा डाङ्गीले नेतृत्व गर्नुहुनेछ। अर्थ विभागमा लिमा अधिकारी आचार्य प्रमुख तथा प्रशिक्षण विभागमा कमल सुवेदी उप प्रमुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष शाहले जानकारी दिनुभयो।
7: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसिमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। अन्तर्राष्ट्रिय विभागमा पनि वर्तमान परराष्ट्र मन्त्री शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
5: सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले स्थानीय शिल्प तथा उद्यमको संरक्षण, रोजगार सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनः स्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो।
1: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन चाहिँ उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्न खोजेको हो। त स्वदेशी उत्पादन उद्योगलाई पनि प्राथमिकता दिउँ ताकि त्यो अलिकति प्रवर्धन होस् भन्ने उद्देश्य साथ हामीले यो गरेको हो।
5: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको खेलमा नेपाल एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 123 रनको सामान्य लक्ष्य एन्टीले 15 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। एन्टीका लागि दुची होगन बुजमले अभिजित अर्धशतक बनाए। उनले 37 बलमा 40 रन बनाए। जोर्डन सिल्क 42 रनमा अभिजित रहे। नेपालका लागि दुवै विकेट पवन सराफले टस हारेर पहिले ब्याटिङको नियुक्त पाएको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो।
0: सन्तोषी रावल स्वच्छ पानी पिउन पाएपछिको खुसी।
8: अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
0: दूषित पानीका कारण लाग्ने रोगबाट समेत मुक्ति रिपोर्ट, पहिरोको संकेत र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फुडको सेवन सकेसम्म कम गरौँ।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक

0: दूषित पानी पिउनु पर्ने बाध्यता रहेका स्थानीय बासिन्दाहरू अहिले घरकै धारामा शुद्ध र सफा पानी आएपछि उत्साहित भएका छन्। लिफ्ट खाने पानी घरमा आएपछि धारा र पँधेर जान नपरेको र पानी शुद्धिकरण मेसिन जडान भएपछिको अनुभव सुनाउँदै पाल्पा रम्बाका स्थानीय नेत्र कुमारी सिंहजाले,
1: पहिला हामी पानी फिल्टर गरेर उमालेर खान्थ्यौँ, अहिले चाहिँ यो डिप्टिङको पानी राम्रै छ, समय केही पनि भएको छैन। अब अरू अरूकोमा अब बर्खा आउँदा धमिलो आउँछ, राम्रै आएछ,
0: वर्षाको समयमा मुहान धमिलिने र पानी जान्ने रोग फैलिने जोखिम उच्च हुने भएकाले यी जोखिमयुक्त स्थानका मानिस आजभोलि शुद्ध पानी खोज्न डोको बोकेर पँधेर धाउन परेको छैन। लिफ्टिङ खाने पानी मार्फत मेसिन जडान पछि खाने पानीको गुणस्तरमा सुधार आएको बताउँदै पाल्पा छहराका स्थानीय तुलसी गेवाली,
2: बर्खा लागेसँगै पानीका मुहानहरू धमिलो भएर पानी पिउन मिल्ने अवस्थामा थिएन। अहिले यो लिफ्टको पानी आइसकेपछि हामीहरूलाई चाहिँ धेरै सजिलो भएको छ। पहिला चाहिँ यो बर्खाको कारणले बच्चाहरू कति बिरामी हुने, त्यो पानी जन्ने रोगहरू लाएर हामीलाई धेरै गाह्रो हुन्थ्यो। शुद्ध पानी कहाँ छ भनेर डोको बोकेर हामी खिच खोज्न हिँड्न पर्थ्यो भने, अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
0: पाल्पामा लिफ्टिङ खाने पानी सञ्चालन गर्न सरकारी अनुदान सँगै स्थानीय उपभोक्ताहरू स्वयंले पनि श्रमदान लागत साझेदारी गरेका छन्। खाने पानी शुद्धिकरण र उपभोक्ताको सक्रियताका बारे बताउँदै बङ्गस कालीमा रहेको फोक्सेल लिफ्टिङ खाने पानी उपभोक्ता समितिका अध्यक्ष गुणबहादुर गाहा,
3: सबै खुसी पनि छन् र खाने राम्रो पानी खान पनि पाउनु भयो, फिल्टर पनि आयो, किरा मार्ने दबाई पनि प्रयोग गरेछौँ। यो त हामीले खास पिउने मात्रै हो, मिनरल वाटर जस्तो भयो। अहिले यो पानीले गर्दा धेरै अरू वरिपरि हाम्रो बस्तीतिर पनि गाउँतिर टोलतिर पनि चर्चा भएको छ, ऊ यस्तो आयो उस्तो आयो भन्ने हेर्न पनि आउनुहुन्छ।
0: पाल्पामा 7 लिफ्टिङ खाने पानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन, फिल्टर प्लान्ट र क्लोरिन मेसिन जडान गरेर शुद्ध पानी विस्तार गरिएको छ। संघीय सरकारको 2 करोड भन्दा बढीको विशेष अनुदान अन्तर्गत उपकरण जडानको काम भएको खाने पानी तथा सरसफाई कार्यालय पाल्पाले जनाएको छ। खाने पानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेल,
4: अधिकांश आयोजनाहरू अहिले पम्पिङ सिस्टममा सञ्चालन गरेका छौँ। मुहान तल हुने, बस्ती भन्दा तल हुने र प्रदूषित हुने बर्खामा, विशेष गरिकन त्यसमा अन्य फोहोर वस्तुहरू बगेर जाने र जैविक दूषित पनि हुने भएको हुनाले त्यो पानीलाई पम्पिङ गरेर फिल्टर गरेर अनि हामी क्लोरिनेसन औषधि राखेर उपभोक्ताको घरहरूमा वितरण गर्छौँ। सिधै धाराबाट गिलास थापेर खान सक्ने अवस्थामा पुग्छ।
0: शुद्धिकरण मेसिन जडान गरेपछि पूर्व खोला, रम्बा, माथागढी, बङ्गनासकाली, रैनादेवी छहरा, रिब्दीकोट र तानसेनका गरी कुल 974 घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भुवन राय माझी, CIN रेडियो मुक्तिनाथ, पाल्पा।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबाट बस्न र बचाउन चाल्नुपर्ने कदम,
6: दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ, होइन, त्यस्तो खालको चाहिँ सङ्केतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर।
5: जोखिममा रहेका व्यक्ति र सरकारवालाले के कुरामा ध्यान दिने, विशेष कुराकानी बाँकी नै छ। CIN साझा खबर सुन्दै गर्नुहोला।
7: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
11: कार्यक्रम साझा आवाज,
8: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
8: हरेक 15 बिहान 6:30 र पुनः प्रसारण राति 8 CIN मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
10: पसिनाको सम्मान, समानताको अभियान,
11: कार्यक्रम साझा आवाज।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ।

0: वैशाखदेखि भदौसम्मको मनसुनजन्य विपद अन्तर्गत पहिरोमा परि 40 भन्दा धेरै जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीसँग छ। पहिरोका पूर्व संकेत र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले पहिरो विज्ञ डाक्टर मनिता तिमोल सिन्हासँग कुराकानी गरेका छौँ।
1: नेपालको झन्डै 60% भूभाग चाहिँ पहाड छ होइन, त्यही भएर हामी बस्ने पनि पहाडमै हो र पहाडमा बस्दाखेरि चाहिँ यति यति सानो सानो कुरा भनौँ न, गराहरू चिरिरहेका छन्, गराहरू ढल्किरहेका छन्, कहिले काहीँ त घरै पनि घरको भान्सा तलतिर पुगिसकेको हुन्छ, सुत्ने ठाउँ अलिक मासतिर हुन्छ, घरै पनि चिप्लिरहेको भासिरहेको कुनाहरू भासिरहेको देखिन्छ, त्यस्तो चिजहरूलाई चाहिँ जमिन चलिरहेछ है भन्ने खालको चाहिँ सङ्केत दिन्छ। त्यस्तो देख्नु भएको छ हजुरले फिल गर्नु भएको छ भने चाहिँ पक्कै पनि स्पेसल्ली चाहिँ पानी पर्ने मौसममा चाहिँ डराउनु पर्छ र यदि त्योभन्दा सुरक्षित कुनै ठाउँ छ भने चाहिँ त्यता गएर बस्दा ठिक हुन्छ।
2: कतिपय अवस्थामा चाहिँ जस्तो आँखाले देखिरहेछ घरको, यहाँले भने घरको भान्सा लच्किरहेछ, आँगन चर्किरहेछ, अलिकति कोठाहरू ओल्लो कोठा पल्लो कोठा तलमाथि छ र पनि कतै जाने ठाउँ छैन भनेर जोखिम मोलेर पनि बसिरहनु भएको पनि देखिन्छ कि, त्यस्तोमा चाहिँ के गर्ने? अब
1: त्यस्तोमा चाहिँ अब कहीँ जाने ठाउँ नै छैन भन्ने खालको कुरा गर्दाखेरि चाहिँ त्यस्तो गराहरू चर्केको देखिन्छ भने त्यसलाई टाल्ने होइन, पानी नछिर्ने गरी चाहिँ टालिदिने, कमेरो माटोहरूले टाल्ने कामहरू गर्नुपर्छ जसले गर्दाखेरि त्यो अझै ठुल्ठुलो नहुँदै जाओस् होइन, किनभने त्यो एउटा चाहिँ हामीले टेक्निकल भाषामा भन्दा चाहिँ विक जोनहरू त्यसले फर्म गर्दै जान्छ, बनाउँदै जान्छ। त्यही भएर
2: चिरा छ भने त्यही चिराबाट पानी छिरेपछि झन् छिटो
1: हजुर
2: फस्किने भयो
1: हजुर, त्यही भएर त्यस्ता चिराहरू देख्नु भएको छ भने त्यसलाई चाहिँ टाल्ने कामहरू गर्दै जानु पर्यो। अनि त्यस पछाडि चाहिँ अब पानीको निकास भने माथिबाट आउनु, तपाईँ बसेको घरको माथिबाट पानी त बक्स तलतिर बक्स जहिले पनि होइन, त्यो पानीलाई चाहिँ बग्नलाई कुलो काटेर चाहिँ आफ्नो घरभन्दा बाहिरपट्टि पारिदिने होइन, त्यस्ता चाहिँ सिम्पल कामहरू चाहिँ हामीले गर्न सक्छौँ।
2: पहिरो रोक्न मैले स्वयं एउटा व्यक्तिले चाहिँ के गर्न सक्छन्?
1: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन आफ्नो वस्तुस्थिति भनौँ आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन् होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुनसक्छ भन्ने सङ्केतहरू गर्छन्। ढल्केका रुखहरू हुनसक्छन्, चिरा दरारहरू देखिनु होइन, त्यही कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गऱ्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पुरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तल को जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
2: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
1: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो त्यो कुलो काट्ने भल काट्ने उहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ। र
2: अब यहाँ कतै अलिअलि माटो झर्दै गरेको देखियो, चिरा परेको देखियो, कतै कतै वरिपरि भनेदेखि त्यस्तो देख्ने बित्तिकै के गर्नुपर्छ?
1: त्यो चिरा परेको देख्नु भएको छ भने त्यसलाई चाहिँ चिम्टाइलो माटो जस्तो चाहिँ भित्र पानी नछिर्ने गरी चाहिँ चिम्टाइलो माटोहरूले चाहिँ हामीले भर्यो टालिदिने कामहरू गऱ्यौँ भने त्यहाँबाट पानीहरू जान सक्दैन। अनि ढल्केको जस्तो देख्नु भएको छ त्यसलाई समयाइदिने, मिलाइदिने होइन, पानी कताबाट गइरहेछ भन्ने खालको कुरा हेरेर त्यो बाटोतिरबाट चाहिँ पानी नजाने किसिमले चाहिँ हामीले समयाइदियो भने पनि जोखिमहरू कम भएर जान्छन्।
2: त्यो सँगसँगै हामीले यस्तो भइरहेको छ है भनेर जानकारी चाहिँ कहाँ कहाँ पुर्याउनु पर्छ त्यसको बारेमा?
1: यो अघि पनि भयो स्थानीय सरकारमा, यो अहिले एनडिआरएमको विभिन्न गृह मन्त्रालयको पनि विभिन्न स्थानीय तहका निकायहरू छन् जस्तो लाग्छ, एलइओसी भन्छ, एनइओसी भन्छ होइन, त्यो पाटोहरूमा चाहिँ
2: एलइओसी भनेको चाहिँ स्थानीय विपद व्यवस्थापन समिति, स्थानीय सरकारको मातहतमा हुने भयो
1: हजुर हजुर, त्यहाँ चाहिँ हामीले जानकारी गराउन सक्छौँ। र त्योभन्दा माथिको माथिल्लो लेभलको सपोर्ट चाहियो भने हामीले प्रदेश सरकार अथवा सङ्घीय सरकारमा पनि जानकारी गराउन सक्छौँ। र सबभन्दा बलियो निकाय अथवा सबभन्दा सजिलो निकाय भनेको एनडिआरएमै हुनसक्छ जस्तो लाग्छ मलाई चाहिँ। विपदको कुरासँग जोडिएको भएर
2: तपाईँले सुझाव दिनु पर्दाखेरि चाहिँ अब अहिले बर्खाको समय छ, हुन त डेढ महिना अब बाँकी छ मनसुन भन्नुभएको छ, अहिले अब पहिलाको हेर्ने हो भनेदेखि त अब त बर्खायाम कम हुँदै जानुपर्ने हो, तर अब अझै पनि धेरै जोखिम छ, बाढी पहिरोको एकदमै धेरै जोखिम छ भनेर एनडिआरआरमा हामीले पटक पटक कुरा गरिरहेका छौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भनिरहेको छ, यता मौसम पूर्वानुमान महाशाखाले पनि भनिरहेको छ जोखिम छ है जोखिम छ है भनिरहँदाखेरि कस्तो खालको सुझाव चाहिँ दिनुहुन्छ सतर्कता अपनाउनका लागि?
1: मेरो तर्फबाट चाहिँ दुई तिनवटा सुझाव रहन्छन्। एउटा चाहिँ जस्तो हामीलाई प्रविधिले केही सहज बनाइदिएको छ, पहिलेको जस्तो हामी अनभिज्ञ छैनौँ होइन, हजुरले प्रविधि अथवा इन्टरनेटको सहयोगबाट चाहिँ वायुमण्डलमा के भइरहेछ, कस्तो खालका चाहिँ घटनाहरू हुन सक्छन् भनेर चाहिँ हामीले जानकारी लिन सक्छौँ। जस्तो मौसम पूर्वानुमान महाशाखा भन्नु पनि डिएचएमले त्यो राम्रो कार्यक्रमहरू चलाइरहेछ, जस्तो रिभर वाच भन्नु भन्छ होइन, अनि त्यस पछाडि रेनफल वाच भनेर जसले चाहिँ नेपालभरिको हुन्छ, एकदमै धेरै स्टेसन त छैन तर पनि हामीसँग जे स्टेसनहरू छ त्यसमा चाहिँ उहाँहरूले चाहिँ इन्फर्मेसन चाहिँ रियल टाइममा दिइरहनु भएको छ भने चाहिँ अहिले के भइरहेछ त्यो इन्फर्मेसन हामीले हेर्न सक्छौँ। अहिले रिभर वाच र रेनफल वाचलाई हेर्नुभयो भने कुन ठाउँमा उहाँहरूको त्यो स्टेसनमा चाहिँ कति पानी परिरहेछ भन्ने खालको कुरा त्यसमा हेर्नुभयो भने कुन ठाउँमा चाहिँ बढी जस्तो कुन ठाउँमा जलसतहहरू बढिरहेछन् त होइन, कुन नदीको जलसतह बढ्दैछ, कुन ठाउँमा चाहिँ नर्मल छ, कुन ठाउँमा चाहिँ आत्तिनु पर्दा होइन ग्रिन लाइनमा छौँ भन्ने खालको इन्फर्मेसनहरू त्यहाँ डिस्प्ले भइरहन्छ। त्यसलाई चाहिँ स्पेसली यो मनसुनको चार पाँच महिना चाहिँ हामीले रेगुलरली हेर्ने गरौँ, त्यो भएपछि आफ्नो वरपर के भइरहेछ भन्ने खालको कुरा हामीले जानकारी लिन सक्छौँ। र अर्को चाहिँ एनडिआरआई पनि चाहिँ विभिन्न किसिमका विज्ञप्तिहरू चाहिँ जारी गरिरहन्छ, एकदमै देशमा चाहिँ यो ठाउँमा चाहिँ जोखिम छ है तपाईँहरू सतर्क रहनु भन्ने खालको चाहिँ सूचनाहरू आइरहेर चाहिँ एनडिआरआईको वेबसाइटलाई चाहिँ फलो गर्ने हेर्ने फेसबुक पेजहरू छ त्यसलाई पनि हेरेर पनि हामीले जानकारी लिन सक्छौँ। त्यो दुइटाका पाटोहरू र सँगसँगै आफ्नो घर वरपर पनि सधैँ हेर्ने गरौँ, स्पेसली मनसुनको तिन चार महिना चाहिँ हेर्नै पर्यो, दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ होइन, त्यस्तो खालको चाहिँ सङ्केतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर यति तिनवटा कुराहरूलाई चाहिँ हामीले फलो गर्यौँ भने पक्कै पनि पहिरोको जोखिमबाट चाहिँ सुरक्षित हुन सक्छौँ।
3: वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढेको छ, डीडीसीको घिउ समेत विदेश निर्यात शुरू भएको छ, स्वदेश उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरिएको छ, बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सी विश्वासको मत लिने हुनुभएको छ, राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित गरिएको छ, समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्, कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भएको छैन, हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासा दर्ता भएका छन्, मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ, बैंकका सीईओलाई गभर्नर बन्ने बाटो खुला भएको छ, राष्ट्र बैंक ऐन संशोधनको तयारी भएको छ, र टप एन टी ट्वेन्टी श्रृंखलाको पहिलो खेलमा नेपाल एन्ट्री स्ट्राइकसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, भोलि भदौ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला, अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु, नमस्कार शुभरात्री।

0: नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पार्टीको बैठककै दिन प्रधानमन्त्री पारिवारिक भ्रमणमा पोखरा, भोलि मुस्ताङ जाने। बालेनको भाग बाँकी राखेर रासोपामा छ पदाधिकारी नियुक्त, प्रवक्ताको जिम्मेवारी खरेललाई।
0: इतर पक्षका नेतामाथि कारवाही गर्ने कंग्रेस संस्थापनको चेतावनी। देउबाको रिट दर्ता गर्न अदालतले मानेन, महाधिवेशनमा सहभागी नहुन शशांकको अपील।
1: फोहोर व्यवस्थापनको छलफलमा सांसद आशिका र मेयरबीच चर्काचर्की। राष्ट्रिय सभामा बालिका बलात्कारपछि भएको हत्याको विषयमा सांसदहरूले खोजे जवाफ।
0: युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिएको विशेष युनिट बन्द गर्ने अमेरिकाको निर्णय। इरानमाथि प्रतिबन्ध बढाएर समस्या समाधान नहुने चीनको भनाई।
1: र टप एन्टी ट्वेन्टी सिरिजमा नेपालको पहिलो हार। साग 2027 तयारी बैठकमा भाग लिन नेपाली टोली पाकिस्तान प्रस्थान।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ माछापुछ्रे गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्नु भएको छ। प्रधानमन्त्री शाह अस्ताम पुग्नु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले पुष्टि गर्नु भएको छ। प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था समेत चुस्त पारिएको उहाँले थाहा संसार नेटवर्कसँग बताउनु भयो। स्थानीय वासी सुभा खर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुशी भएको बताउनु भएको छ। प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले पनि बताउनु भयो। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौँदेखि सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पदाधिकारीमा 6 जनालाई मनोनित गरेको छ। मनोनित सबैजना रासोपाको संस्थापन पक्षका रहेका छन्। वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको पक्षबाट मनोनयन भएको छैन। अझै एक उपसभापति र एक महामन्त्रीमा मनोनयन हुन बाँकी रहेको छ। बालिनको तर्फबाट नाम नआएकाले 2 पद रिक्त राखिएका हुन्। आज बसेको केन्द्रीय समितिको बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई मनोनयन गरेको केन्द्रीय सदस्य मनिष शाहले जानकारी दिनुभयो।
3: यो सबै मनोनयन गर्ने अख्तियारी केन्द्रीय समितिलाई विधानले दिएको छ, जसमध्ये सबै मनोनयन भइसकेको छैन, केही बाँकी छ। सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनयन हुनुभएको छ, कोषाध्यक्षमा मनोहर प्रधान, सह कोषाध्यक्षमा यस अघि पनि आफ्नो कार्य जिम्मेवारी निर्वाह गर्नुभएको बसुमाया तामाङज्यू हुनुहुन्छ।
1: रासोपाले आजै विभिन्न विभाग प्रमुखको नाम पनि टुंग्याएको छ। जहाँका अनुसार पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेलाई अनुमोदन गरिएको छ। अर्थ विभाग प्रमुखमा पूर्व कोषाध्यक्ष एवं सांसद लिमा अधिकारीलाई तोकिएको छ। सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरू, जनस्वास्थ्य विभागमा डाक्टर तोसीमा कार्की, पूर्वाधार विभागमा निशा डाङ्गी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनित हुनुभएको छ। पार्टीको प्रशिक्षण विभाग प्रमुखमा हाल कोही नरहेकाले कायम कायम जिम्मेवारी महामन्त्री विपिन आचार्यलाई दिइएको छ। पार्टीको प्रशिक्षण विभागको उपप्रमुखमा भने सांसद कमल सुवेदीलाई जिम्मेवारी दिइएको छ। पार्टीका नयाँ प्रवक्ता र सहप्रवक्ताको नाम सुनाउँदै झाले आफूले अन्तिम पटक बैठकको निर्णय सुनाएको बताउनुभयो।
3: मैले जिम्मेवारी त पहिले नै त्यागिसकेको थिएँ तर सभापतिज्यूले अन्तिम पटक गएर बोल्देऊ न भन्नुभयो किनकि आजको निर्णयले तपाईँहरूले नयाँ प्रवक्ता पाउनु भएको छ उहाँ हुनुहुन्छ पूर्व संचार मन्त्री तथा सांसद जगदीश खरेलज्यू ललितपुरबाट निर्वाचित सांसद उहाँ पार्टीको नयाँ प्रवक्ताको रूपमा आज अनुमोदित हुनुभएको छ सहप्रवक्तामा सुरेन्द्र चौधरी सांसद र डाक्टर नविता यादव माननीय डाक्टर नविता यादव रहनु भएको छ
0: नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता र कार्यकर्तामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो अनुशासन समितिका संयोजक तारामान गुरूङले पार्टीको मर्यादा र विधि मिच्ने जो कोहीलाई विधान बमोजिम कार्यवाहीको दायरामा ल्याउने बताउनुभयो बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले इतर समूहका नेताहरूका हालैका गतिविधिमाथि पनि गम्भीर छलफल भएको बताउनुभयो विशेष गरी डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा भएको भनिएको एक भेला र त्यहाँ पूर्व सभापति शेरबहादुर देउवालाई सभापतिको नेम प्लेट राखेर गरिएको स्वागतका विषयमा समितिले प्रश्न उठाएको छ संयोजक गुरूङले गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा नक्कली लेटर प्याड प्रयोग र मर्यादा विपरीतका कार्यहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभयो पार्टी हितका लागि गरिने भेला र सम्मेलनमा बन्देज नभए पनि पार्टीकै विरूद्धमा हुने गतिविधिमा भने कडा निगरानी राखिएको उहाँले बताउनुभयो
4: सभापतिजी भनेर जो पार्टीको नक्कली लेटर प्याड त्यो त नक्कली भन्नु पर्यो नि आधिकारिक त उहाँहरूसँग छैन नि आधिकारिक त विशेष महाधिवेशनले दिएको यो समितिलाई गगन थापाको नेतृत्वमा रहेको वर्किङ कमिटी कार्य समितिलाई छ हामी त्यो अन्तर्गतको अनुशासन समिति हौँ हामी त्यो अनुशासन समितिको बैठक बसिरहेको छ हामीले हेरिरहेका छौँ तर उहाँहरूलाई त्यो लेटर प्याड प्रयोग गर्न आधिकारिक छैन कसरी त्यो लेटर प्याड प्रयोग गर्न उहाँहरूसँग हिक्मत आयो र निवर्तमान सभापतिलाई अहिलेकै सभापतिको तुलनामा सभापतिको प्लेट राखेर टेबलमा राख्न कसरी उहाँहरूको त्यो हिक्मत आयो उहाँहरू जतिको नेताहरूले त्यो विवेक कसरी प्रयोग गर्न आँट आयो उहाँहरूलाई यो विषयमा पनि हाम्रो कुराहरू चाहिँ र त्यो भेलामा गएर जसले जसरी बोल्नुभएको छ र त्यहाँको उपस्थिति को कसरी बसेको छ हामी यो अनुशासन समितिले सम्पूर्ण साथीहरूको नेताहरूको हामीले अभिलेख तयार गरिराखेका छौँ
0: अनुशासन समितिमा गत निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लङ्घन र अन्तर्गतका सम्बन्धमा पनि विभिन्न जिल्लाबाट 754 उजुरी प्राप्त भएका छन् समितिले हाल ती उजुरीको गम्भीरतापूर्वक छानबिन गरिरहेको र धेरैजसो उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो पार्टीको 15 महाधिवेशनको प्रक्रिया शुरू अघि हुनु अघि नै ती सबै उजुरीको फैसला गरिसकिने लक्ष्य राखिएको गुरुङले बताउनुभयो
4: नेपाली कंग्रेसको विधानको 17-2 बमोजिम हामी विशेष अधिवेशनबाट निर्वाचन आयोगबाट हामीलाई चाहिँ आधिकारिकता दिएको र सम्माननीय सर्वोच्चबाट पनि आधिकारिकता दिएको त्यो अनुसार अहिले हामी 17-2 बमोजिममा हामी काम गरिराखेका छौँ र हामी 15 महाधिवेशनलाई पनि तयारी छौँ र 15 महाधिवेशनमा जानुभन्दा अगाडि हामीले यो अनुशासनमा जति उजुर परेको छ यी उजुरहरूलाई चाहिँ हामीले किनारा लगाउने भन्ने प्रक्रियामा हामी छौँ
1: कांग्रेसको इतर पक्षले 15 महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ आगामी 15 महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारिस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ आज सर्वोच्च पुग्नु भएको थियो थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो सर्वोच्च अदालतले उक्त मुद्दामा पुनः सुनवाईको आदेश गरिसकेको छ अहिले भने एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेश गर्न नेताहरू सर्वोच्च गएका थिए कांग्रेसले आगामी असोज 16-19 गते 15 महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ
0: नेता डाक्टर शशाङ्क कोइरालाले भने गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिले 15 महाधिवेशनका लागि गरिरहेको अधिवेशनमा सहभागी नहुन अपील गर्नुभएको छ आज संस्थापन इतर पक्षका नेताहरूसँगको छलफलपछि कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त अपील गर्नुभएको हो। विज्ञप्तिमा विशेष महाधिवेशनबाट आएको कार्य समितिले महाधिवेशन गरे सबै संरचनामा विभाजन प्रक्रिया शुरू हुने भएकाले महाधिवेशनमा सहभागी नहुन आग्रह गरिएको छ।
1: काठमाडौँ उपत्यका सहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच विवाद भएको छ। आज सिंहदरबारमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बन्चरे डाँडामा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफल राख्नु भएको थियो। उक्त छलफलमा स्थानीय तहका प्रमुखहरू र सांसद तामाङबीच चर्काचर्की परेको हो। सांसद तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरू उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरूलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरू भएको हो। त्यसपछि ललितपुरका मेयर चिरीबाबु महर्जनले सांसद तामाङको शैली आक्रमक भएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले स्थानीय तहहरूमाथि खनिनुभन्दा फोहोर व्यवस्थापनको इतिहास अध्ययन गर्न समेत सांसद तामाङलाई आग्रह गर्नुभयो। लगत्तै सांसद तामाङले छलफल यहाँ नभई बन्चरे डाँडामा हुन्छ भन्दै टेबल ठोक्नुभयो।
5: मेयर साहबहरूलाई गाली गरे हुन्छ, आउँदैछ नि त किन सबै सुन्नुहोस् तपाईँको कुरा त निकै अलिकति आक्रमक छ, त्यस्तो कुरा हुँदैन। हेर्नुहोस् हाम्रो सुन्नुहोस् हाम्रो त्यही त सुन्नुहोस् हाम्रो यहाँ चाहिँ
1: आशिकाको अस्वाभाविक अभिव्यक्तिपछि महर्जनले महानगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रा मुद्दा लगाउने गरिएको गुनासो गर्नुभयो। उहाँले काम गरिरहँदा पनि सांसदहरूले दबाव दिने गरेको भन्दै विषय बुझेर मात्रै धारणा बनाउन आग्रह गर्नुभयो। विवाद चर्किएपछि संचार मन्त्री तिमिल सिन्हाले मध्यस्थता गर्दै माहौल शान्त पार्ने प्रयास गर्नुभएको थियो। चर्काचर्कीपछि सांसद तामाङ छलफल नसकिँदै उठेर हिँड्नु भएको थियो। बैठकबाट बाहिर निस्केको केही समयपछि आशिकाले आफ्नो मानवर्धन भएको गुनासो फेसबुकबाट गर्नुभएको छ। सांसद तामाङ बैठकबाट बाहिरिएपछि सांसद स्थानीय तहका प्रमुखहरूले कार्यक्रम संयोजन प्रभावकारी हुन नसकेको गुनासो गरे। अन्त्यमा मन्त्री तिमिल सिन्हाले उपत्यकाको फोहोर मैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विद्यमान ऐनमा संघीय सरकारले स्थानीय तहलाई प्रशासकीय भवन बनाउन मात्र जग्गा उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउनुभयो।
0: नेपाल परिवेशमा स्वदेशी उत्पादनलाई बढ़ावा दिन प्रधानमन्त्री कार्यालयको निर्देशन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको प्रवर्द्धन
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन घरको।

0: महीना ढुक्को हूँ प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनो।
1: प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यूहो हाँ संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: राष्ट्रिय सभाको बैठकमा बाह्रको जेतपुर सिमरामा 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको विषयले प्राथमिकता पाएको छ। आज बसेको बैठकको शून्य समयमा बोलेका अधिकांश सांसदहरूले उक्त जघन्य अपराधको भत्सना गर्दै दोषीलाई कड़ाभन्दा कड़ा सजाय दिन माग गरेका छन्। सांसद रेणु चन्दले घटनाको सूचना पाउँदा पनि प्रहरीले तदारूकता नदे खाएको आरोप लगाउँदै गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो।
5: सरकारलाई प्रश्न छ, बच्ची हराएको सूचना गराउँदा गराउँदै पनि प्रहरीले बेलैमा किन एक्सन लिएन? गृहमन्त्री कहिले मत फिर्ता लैजानुस् भन्नुहुन्छ र त्यसलाई जोग गरेको भन्नुहुन्छ, कहिले आफू गृहमन्त्री हो कि होइन भनेर पिएसओलाई सोधेर कन्फर्म गर्नुहुन्छ, मन्त्रीहरू मस्खरी गर्नमा व्यस्त, जोग क्र्याक गर्नमा व्यस्त, प्रहरी पनि आफू प्रहरी हो कि नै भनेर कन्फ्युजनमा, अनि नागरिकको जिन्दगी धरापमा। सरकारको कार्यशैली र कार्य सम्पादन एक भद्दा मजाक त बनि नै सकेको छ, तर सरकार जनताको जीवन इज नट अ जोक। 3 वर्षको बच्चीको आँखा झिकेर जिब्रो काटेर मार्दाखेरि इट्स नट अ जोक। तसर्थ गृहमन्त्री र मन्त्रालयलाई म भन्न चाहन्छु, दोषीलाई कडा भन्दा कडा कारवाही होस्।
4: अर्की सांसद विष्णुदेवी पुडासैनीले यस्ता अपराधीका लागि कारागारको सजाय मात्र पर्याप्त नहुने भन्दै कड़ा कानून निर्माण गर्न सदनको ध्यान आकर्षण गराउनुभयो। सांसद पदमबहादुर परियारले आत्मदाह गरेका गणेश नेपालीको परिवारसँग सरकारले गरेको 9 बुधे सम्झौता कार्यान्वयन नभएको र उल्टै मृतकलाई नै दोषी देखाउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले नेपालीलाई शहीद घोषणा गर्न र सम्झौता पालना गर्न माग गर्नुभयो।
6: त्यो सम्झौता अनुसार गठन गरिएको स्वतन्त्र छानबिन आयोगले उल्टै गणेश नेपालीलाई नै दोषी देखाउने गरिकन छानबिनको अपुष्ट प्रतिवेदन आएको भन्ने कुरा जानकारीमा आएको छ। म सरकारलाई सम्माननीय अध्यक्ष महोदय मार्फत सचेत गराउन चाहन्छु, मृतकको काँधमा नै दोषी करार गर्ने यो सरकारको मनसाय कस्तो हो? म सम्माननीय अध्यक्ष महोदय मार्फत गृह मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु, गणेश नेपालीलाई सही घोषणा गरियोस् र सम्झौता कार्यान्वयन गरियोस्।
4: सांसद घनश्याम रिजालले जातकै आधारमा कोठाबाट निकालिएकी दीपा नेपाली काठमाडौँको माइतीघर मण्डलामा लामो समयदेखि सत्याग्रहमा रहँदा पनि सरकारले संवाद नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले यसलाई सिंहको दलित समुदायमाथिको अपमानको रूपमा अर्थ्याउनुभयो। सांसद विष्णु कुमारी सापकोटाले रोल्पाको थवाङमा पहिरोका कारण 14 जनाको मृत्यु भएको र 10 घर विस्थापित भएको 10 दिन बितिसक्दा पनि सरकारले राहत पुर्याउन नसकेको भन्दै आलोचना गर्नुभयो। उहाँले मन्त्रीहरू का लागि हेलिकप्टर उपलब्ध हुने तर नागरिकका लागि किन नहुने भनी प्रश्न गर्नुभयो।
7: के राहत घोषणा गर्नु मात्र सरकारको कर्तव्य हो? होइन भने एउटा मन्त्रीलाई रुगा लाग्दा लिन जाने हेलिकप्टर नागरिकको राहत पुर्याउन किन सक्दैन? के यो राहत पनि पुराना दल र 35 वर्षले नै गरिदिनु पर्ने हो कि? सरकारले नागरिकका गाँस बाँस कपास र संवैधानिक नैसर्गिक अधिकारको हनन गर्न पाइँदैन। सम्माननीय अध्यक्षज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
4: सांसद कृष्ण बहादुर रोकाईले पनि जाजरकोट रोल्पा र बाजुरा सहित देशभर बाढ़ी पहिरोका कारण 67 जनाको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्दै रुकुमको मुसिकोटमा जोखिममा रहेका बस्तीहरूको तत्काल स्थानान्तरण र राहतको माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 9 गते बस्नेछ।
3: सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज आर्यले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरण सहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादन वस्तु प्रयोग गर्न निर्देशन समेत गरिएको छ।
4: यस्तै गरी सरकारले रासायनिक मल आपूर्तिको समस्या अध्ययन गरी समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको प्रवक्ता हेमराज अर्यालले बताउनुभयो। उहाँले कार्यदलले गठन भएको 60 दिनभित्र अध्ययन सम्पन्न गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिफारिश सहितको प्रतिवेदन पेश गर्नुपर्ने समेत बताउनु भएको छ। यस्तै सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। यसअघि भदौ 3 गते बसेको मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नका लागि काम गर्ने प्रवक्ता अर्याले बताउनुभयो। उक्त केन्द्रमा 1 जना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ छ। उक्त केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधि मैत्री सेवा प्रभावलाई व्यवस्थापन गर्ने बताइएको
3: सरकारी स्वामित्वको दुग्ध विकास संस्था डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशमा निर्यात गर्न शुरू गरेको छ। आज नेपाल एयरलाइन्स उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले मध्य पूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो। वार्षिक 50 टन निर्यातका लागि सम्झौता भइसकेको उहाँले बताउनुभयो। हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष 50 टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने परिणाम वृद्धि गरिने महाप्रबन्धक पाण्डेले बताउनुभयो। यो निर्यात माग अनुसार हप्तै पछि पनि हुन सक्नेछ। डीडीसीले मध्य पूर्वसँगै अन्य देशमा पनि बजार विस्तारको काम तीव्र पारेको छ। महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायतका देशमा घिउ निर्यात हुनेछ।
4: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभामा विश्वासको मत लिने मिति संशोधन भएको छ। यसअघि पर्सि आइतबार विश्वासको मत लिने गरी तय गरिएको प्रदेशसभा बैठक अब भदौ 8 गते सोमबारलाई संशोधन गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। सचिवालयले आज जारी गरेको संशोधित सूचना अनुसार प्रदेशसभाको 8 अधिवेशनको 18 बैठक भदौ 8 गते सोमबार दिउँसो 1 बजे बस्नेछ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्सन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापाको गौरीगंज गाउँपालिका वडा नम्बर एकका वडा सचिव अजय कुमार शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने बहानामा सेवाग्राहीसँग 10,000 रूपियाँ घुस लिएको अभियोगमा आयोगले उनी विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार वडा सचिव शाहले नियम अनुसार रित पुर्याएर दिनुपर्ने सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको उजुरी परेको थियो सोही सूचनाका आधारमा अख्तियारको इटहरी स्थित कार्यालयबाट खटिएको टोलीले शाहलाई सेवाग्राहीबाट 10,000 रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो अनुसन्धानका क्रममा शाहले आफ्नो पद तथा अधिकारको दुरूपयोग गर्दै जाना जानी ढिलासुस्ती गरी दर्ता सहजीकरण गर्ने बहानामा 10,000 रूपियाँ घुस माग गरी लिएको पुष्टि भएको भन्दै मुद्दा दायर गरिएको हो
3: काठमाडौँको शङ्ख मोल स्थित भ्याली बोयज होस्टेलमा एक युवकको हत्या प्रकरणमा फरार युवक प्रतिम पटेल पक्राउ परेका छन् काठमाडौँको शङ्खमोलको उक्त होस्टेलमा बस्ने दाङ घोराई सत्रका 22 वर्षीय बसन्त काला थोकेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो घटनामा संलग्न शेखर यादवलाई यसअघि नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ घटनामा संलग्न पटेल भने फरार थिए उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैँसेबाट पक्राउ गरिएको हो पक्राउ परेका पटेललाई काठमाडौँ ल्याएर थप अनुसन्धान अघि बढाइने उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो
4: दाङमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको चाप घट्दै गएपछि समय परिवर्तन गरी आइतबारदेखि शुक्रबारसम्म सेवा सञ्चालन गर्ने जनाएको हो कार्यालयका अनुसार राष्ट्रिय परिचय पत्रको विवरण दर्ता विवरण संशोधन तथा कार्ड लिन आउने सेवाग्राहीले यसअघि शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि सेवा दिँदै आएको थियो
3: साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक 10.67 अङ्कले घटेको छ सँगै परिसूचक नेप्से 2618 बिन्दुमा कायम भएको छ आज कारोबार रकम पनि केही घटेको छ हिजो 4,40,00,000,000 कारोबार भएकोमा आज 4,16,00,000,000 रुपियाँको सेयर किनबेच भएको छ आज 70 कम्पनीको सेयर मूल्य बढ्दा 198 कम्पनीको सेयर मूल्य घटेको छ भने 10 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी सेनाले युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको आफ्नो एउटा विशेष युनिट बन्द गर्ने निर्णय गरेको छ यो युनिटले विगत करिब एक वर्षदेखि ड्रोन निर्माण तिनको प्रयोग तथा युद्धका क्रममा ड्रोन विरूद्ध अप्नाउनु पर्ने रणनीतिबारे अनुसन्धान र प्रयोग गर्दै आएको थियो अब यसलाई पुनः परम्परागत एयरब्रोन इन्फेन्ट्री बटालियनका रूपमा काम गर्न निर्देशन दिएको छ यो युनिट इटाली र जर्मनीमा तैनाथ 173 एयरब्रोन ब्रिग्रेडको हिस्सा हो गत वर्ष नोभेम्बरमा करिब 600 सैनिक रहेको उक्त बटालियनलाई विशेष रूपमा ड्रोन युद्धका निम्ति तयार पारिएको थियो यसको उद्देश्य आवश्यक परेको अवस्थामा जुनसुकै युद्ध क्षेत्रमा प्रयोग गर्न सकिने ड्रोन सम्बन्धी प्रविधि र रणनीति विकास गर्नु थियो अमेरिकी सेनाले रूस र युक्रेनबीच लामो समयदेखि जारी युद्धमा ड्रोनको व्यापक प्रयोगबाट सिकाई हासिल गर्न यो प्रयोग शुरू गरेको थियो युक्रेनले युद्धमा कम लागतका विशेष गरी एफपीभी ड्रोनको व्यापक प्रयोग गर्दै आएको छ
3: इरानमाथि प्रतिबन्ध लगाएर समस्या समाधान नहुने चीनले प्रतिक्रिया दिएको छ चीनले इरानमाथि अमेरिकी प्रतिबन्ध र दबाव बढाएर मध्य पूर्वको द्वन्द समाधान नहुने भन्दै राजनैतिक र कूटनैतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड़ दिएको हो अमेरिकाले इरानी अर्थतन्त्रलाई अलग्याउन चीन लगायत मुलुकलाई आफ्नो अभियानमा सहभागी हुन आग्रह गरिरहेका बेला चीनको यस्तो धारणा आएको हो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनमाथि आर्थिक दबाव बढाउने चेतावनी दिँदै आउनु भएको छ इरानले भने अमेरिकी अभियानलाई आर्थिक आतंकवादको संज्ञा दिएको छ ट्रम्पको पछिल्लो चेतावनी बारे आज सोधिएको प्रश्नमा चीनी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रतिबन्ध र दबावले समस्या समाधान गर्न नसकिने बताउनु भएको हो
4: नेपाल परिवेशमा अब खेल समाचार. अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालको ए टोली 8 विकेटले पराजित भएको छ. आज भएको खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित भएको हो. नेपालले दिएको 123 रनको लक्ष्य घरेलु टोली एन्टी स्ट्राइकले 15 ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो. उसका लागि होगेन बोजेमले नकआउट 50 रन र जोर्डन सिल्कले नटआउट 42 रन बनाए. नेपालका पवन सराफले दुई विकेट लिए. त्यसअघि घरेलु टोली एन्टी स्ट्राइकले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 8 विकेटको क्षतिमा 122 रन बनाएको थियो. नेपालका लागि पवन सराफले 41 रन बनाए. लोकेश बमले 16, नारायण जोशीले 15 र कप्तान अनिल शाहले 14 रनको योगदान गरे. पलिङमा एन्टीका हमिस मार्टिनले 3 विकेट लिए. आजदेखि शुरू भएको सिरिजमा नेपालले भोलि बंगलादेश हाई पर्फर्मेन्स र भदौ 8 होवाट हरिकेन्स एकाडेमीमा खेल्नेछ.
3: नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद राखेपको एक प्रतिनिधिमण्डल दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय कमिटिको बैठकमा सहभागिता जनाउन आज पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ. पाकिस्तानले आयोजना गरे 14 दक्षिण एसियाली खेलकुद 2027 तयारीको सन्दर्भमा यो बैठक हुन लागेको हो. एनओसीका अध्यक्ष जीवन नाम श्रेष्ठ, एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्य र राष्ट्रिय खेलकुद परिषदकी सदस्य सिक्का सुवाल श्रेष्ठले बैठकमा सहभागिता जनाउनेछन्. सो बैठक आगामी अगस्त 23 र 24 हुनेछ. बैठकमा साक 2027 सफल आयोजनाका लागि आवश्यक तयारी लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ. सन् 2019 नेपालले काठमाडौँ, पोखरा र जनकपुरमा 13 साक आयोजना गरेपछि दक्षिण एसियाली खेलकुदको अर्को संस्करण हुन लागेको हो. हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
4: पार्टीको बैठककै दिन प्रधानमन्त्री पारिवारिक भ्रमणमा पोखरा, भोलि मुस्ताङ जाने. बालिनको भाग बाँकी राखेर रासोपामा 6 पदाधिकारी नियुक्त. प्रवक्ताको जिम्मेवारी खरेललाई.
3: इतर पक्षका नेतामाथि कार्यवाही गर्ने कंग्रेस संस्थापनको चेतावनी. देउबाको रिट दर्ता गर्न अदालतले मानेन. महाधिवेशनमा सहभागी नहुन शशांकको अपील.
4: फोहोर व्यवस्थापनको छलफलमा सांसद आशिका र मेयर बीच चर्काचर्की. राष्ट्रिय सभामा बालिका बलात्कारपछि भएको हत्याको विषयमा सांसदहरूले खोजे जवाब.
3: युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको विशेष युनिट बन्द गर्ने अमेरिकाको निर्णय. इरानमाथि प्रतिबन्ध बढाएर समस्या समाधान नहुने चीनको प्रतिक्रिया.
4: र टप एन्टी ट्वेन्टी सिरिजमा नेपालको पहिलो हार. साग 2027 तयारी बैठकमा भाग लिन नेपाली टोली पाकिस्तान प्रस्थान.
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद.
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो.
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन. नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ. लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ.
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
5: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
4: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना। हेलो
6: हेलो बुढी के छ खबर?
4: ठिकै छ चलेकै छ।
6: ल भिडियो अन गर् त तलाई हेरौँ।
4: भिडियो अनै छ त देख्नु भएन र?
6: खै देखिन त मैले त नेट सोलो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0828-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

0: एबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा काङ्ग्रेस महाधिवेशन रोक्न संस्थापन इतर पक्ष विभिन्न विकल्प खोज्दै
1: कानुनी रूपमा
0: जनप्रतिनिधिलाई समेत फिर्ता बोलाउन सकिने अवधारणा पत्र बनाउँदै रासोपा
2: भित्रको संरचनामा भएका व्यक्ति होला अथवा जनप्रतिनिधि बन्नेलाई पनि फिर्ता बोलाउने विधि बनाउनु काम गर्छ।
0: अनि प्रशान्त महासागरमा विकसित भइरहेको मौसमी प्रणाली मानिसको सम्झनाको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी।

0: पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारतले स्थानीय चिनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप एक दशकपछि पहिलो पटक चिनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता हो, तर एलनिनियो मौसमी घटनाका कारण वर्षा कम हुँदा चिनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छिन्, स्थानीय बजारमा चिनीको मूल्य पछिल्लो दुई महिनामा 40% बढेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब आधा अमेरिकी डलर पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चिनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिन्गोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 देखि 1946 बीचमा लेखिएका सत्य, अहिंसा र आत्मसंयम बारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिश शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्, तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा दुईजनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै सुरुबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। प्रस्तुत छ एक रिपोर्ट। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला,
2: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौँ, हामी त्यसलाई हेर्दै थियौँ, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
1: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेछ, त्यो होइन त्यसो भए?
2: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस छुट्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केही सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौँ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेको थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
1: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि अरू पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
2: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
1: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको साङ्गठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया सुरु हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको

0: बाट वक्तव्य त जारी गर्नुभयो, तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौँ।
1: त्यो चाहिँ एकमत भएर हामीले पारितै पनि गरेका छौँ। अब दुई कारणले यो जोडियो, एउटा त अब कानुनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थियो त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानुनी रूपमा पनि राजनीतिहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कोणबाट पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति दुई वर्ष सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन थियो। त्यसमा दुवै कारण कानुनी रूपमा, त्यस कारण हामीले अदालतमा जाने निर्णय गर्यौँ। राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिनुहोस् किनभने यसले चाहिँ जुन पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
0: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भनेर भन्नुभएको थियो। भनेपछि अब अदालतले मानौ एक दुई वर्षसम्म फैसला गरिदिएन भने चाहिँ काङ्ग्रेसको मान्यता नै खारेज गर्ने
1: गरी कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा भनेको बेन्चले राजनीतिक दलले एउटा महत्त्व राख्छ नि, नेपाली काङ्ग्रेस एउटा महत्त्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने हामीले चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ। एकता अधिवेशन हुन्थ्यो नि,
0: चौधौँ महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ, यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने
1: होइन। सुन्नुहोस् त, राजनैतिक रूपमा यो प्रक्रियामा कानुनी प्रक्रियामा नगइकन मिलाउँ भन्ने हो भने त त्यो बाटो थियो नि त।
0: ल ठिक छ, तपाईँको त्यो तर्क भयो, तर
1: बाटोमा त हिँड्नै भएन नि
0: उहाँहरू। तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कङ्ग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कङ्ग्रेसले जुन महाधिवेशनको प्रक्रिया सुरु गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानुनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
1: कानुनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
0: हो, मैले त्यही भनेको, तपाईँहरूले रिटको
1: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त,
0: होइन मिलाउँछौ सहमति गरौँ अब संयन्त्र त
1: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरेको छ यसरी मिलाउँ भनेर
0: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
1: सञ्चार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
0: उनी थिए काङ्ग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको, जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्,
2: पार्टीले स्थापना कालदेखि नै राइट टु रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा भने सुरुवाती दिनमा हामीले राइट टु रिकललाई ढाका कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गऱ्यौँ होइन, तर ती पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा काम गर्छ। त्यति भन्दै गर्दाखेरि चाहिँ राइट टु रिकल पर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकेका छ।
3: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानुन नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ।
2: होइन होइन, हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि होइन, हाम्रो विधेयक भनेको यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो। अस्ति विधेयक सरकारको संरचनाको तरिकाले पेस हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पार्ट भयो, तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
3: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ।
2: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस्। हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन, त्यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टीभन्दा बियोन्डको पनि जान्छ नि त। अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेछ भन्ने कुरा महत्त्वपूर्ण होला। त्यो चाहिँ महिनाउ लगाउने दिशामा नभई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।
3: अहिलेसम्म सकेला त त्यो
2: आज भर्खर त म संयोजक भएको छु होइन, केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइमलाइन पनि दिन्छौँ। हामी
3: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भनेर यहाँहरूलाई केही म्यान्डेट पनि दिनुभएको छ।
2: हाम्रो पार्टीको त ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेम वर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ होइन। अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेको छ त्यसकै अधीनमा रहेर यो डकुमेन्ट भन्छ। पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले
0: उनी थिए रासोपा महामन्त्री बिपिन आचार्य अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
4: भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने एल निन्योका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ्न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नु पर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एल निन्यो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउस फादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढेको बताएका छन्।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at...
1: यो रेडियो नेपाल हो राति 9 बजेको समाचारमा स्वागत छ म अशोक मिश्र सुरुमा प्रमुख समाचार राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन बाजुराको जगन्नाथ र गौमूल गाउँपालिकामा 10 शैयाका आधारभूत अस्पताल सञ्चालनमा चालू आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि र भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 जनाको मृत्यु 40 जना बिरामी समाचार अब विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्यमा 9 जनालाई मनोनयन गरेको छ पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल सुदन गुरुङ प्रतिभा रावल भूपदेव शाह पुरुषोत्तम सुप्रभात यादव डाक्टर मनोहर प्रधान बसुमाया तामाङ सुरेन्द्र चौधरी र भक्त बहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी समेत तोकेको छ सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान सह कोषाध्यक्षमा बसुमाया तामाङ प्रवक्तामा जगदीश खरेल ललितपुर तथा सह प्रवक्तामा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो पार्टी सचिवालय सदस्यमा गणेश पराजुली शिशिर खनाल विराज भक्त श्रेष्ठ पुरुषोत्तम सुप्रभात यादव डाक्टर मनोहर प्रधान कविन्द्र बुर्ला कोटी जगदीश खरेल ललितपुर लीमा अधिकारी आचार्य दीपक राज बोहरा समीक्षा बासकोटा शिव नेपाली इन्द्रा राणा मगर र मनिष झालाई मनोनयन गरिएको उहाँले जानकारी दिनुभयो विभागीय जिम्मेवारी तर्फ संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा सुशिर खनाल सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरू जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसिमा कार्की पूर्वाधार विकास प्रमुखमा निशा डाङी र अर्थ विभाग प्रमुखमा लीमा अधिकारी आचार्यलाई जिम्मेवारी दिएको छ राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ यसअघि बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले औषधीय परियोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताउनु भएको थियो राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु कुमारी साप कोटाको प्रश्नको जवाब दिँदै उहाँले गाँजा उत्पादन तथा बजारीकरणलाई आय रोजगारी र सम्भावित राजस्व संकलनको विषयका रूपमा मात्र हेर्न नहुने बताउनुभयो सभाको आजको बैठकमा प्रादेशिक विषयमा धारणा राख्दै नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले सार्वभौम सांसद ले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्ने र जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो नेपाली काँग्रेसका सांसद जगत तिमिल सिन्हाले विश्वविद्यालय सुधारको आवश्यकता औल्याउँदै स्वायत्त विश्वविद्यालय निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 9 गते बिहान 10:15 बजे बस्नेछ बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ 7 गते विश्वासको मत लिनुहुने भएको छ उहाँले भदौ 7 गते बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ थापा मगरलाई हिजो प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो बाजुराका दुई स्थानीय तहले 10 शैयाका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् जगन्नाथ गाउँपालिकाको केन्द्र जुडीमा 11.78 करोड रुपैयाँ लागतमा अस्पताल निर्माण भए पनि जनशक्ति र उपकरण अभाव रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय कृत्य रविन्द्र बहादुर शाहीले जानकारी दिनुभयो यस्तै गौमूल गाउँपालिकाले 10 शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब 1.5 वर्षपछि सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाईले जानकारी दिनुभयो प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज पोखरा पुग्नु भएको छ प्रधानमन्त्री शाह आज माछापुच्छ्रे गाउँपालिका छ आस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने तय भएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह पारिवारिक भ्रमणमा पोखरा पुग्नु भएको र प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम नरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह परिवारका सदस्य सहित काठमाडौँदेखि सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जानुहुने कार्यक्रम रहेको जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा कार्यालय माताहतका विभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयमा आज आयोजित मीडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज हरियालले सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको जानकारी दिनुभयो। विपन्न खस आर्यको पहिचानका आधारमा राष्ट्रिय आवास नीति 2068 को समीक्षा, नेपालको बदलिदो सामाजिक आर्थिक प्रवेशका सन्दर्भमा नीतिगत मार्गदर्शन, सामाजिक सुरक्षा प्रणालीको एकीकरणका लागि सुझावहरू, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता र त्यसको कार्यान्वयन र नेपालमा फर्केका आप्रवासीहरूको पुनः एकीकरण, पूँजी ज्ञान र सिपको सदुपयोग सम्बन्धी प्रतिवेदनहरूलाई समीक्षा को प्रक्रियामा लगिएको प्रवक्ता अरियालले बताउनुभयो। प्रवक्ता अरियालका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघीय मन्त्रालयबाट नागरिकले तत्कालै अनुभूति गर्ने 65 कार्यक्रम सञ्चालन गर्न सबै मन्त्रालयहरूलाई अवधारणा पत्रको मस्यौदा उपलब्ध गराइएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। अहिले त्यसका लागि सरोकारवालाहरूको सल्लाह राय सुझाव लिने काम भइरहेको र प्राप्त सुझावलाई आत्मसात गरी सरकार अघि बढ्ने बताउनुभयो। आज धनगढीमा प्रदेश स्थानीय तह र शिक्षा विकास इकाइहरूका लागि आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि सहकार्य समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो। मन्त्री पोखरेलले सरकारी नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने अहिलेका लागि स्थानीय तह भएको बताउनुभयो। काठमाडौँ उपत्यकाको फोहर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्च स्तरीय अन्तर्क्रिया छलफल सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको अध्यक्षतामा भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहर मैला व्यवस्थापन विज्ञ तथा बन्चरे डाँडा फोहर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीको प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बन्चरे डाँडा सेनेटरी ल्यान्डफिल साइटको वर्तमान अवस्था, त्यहाँ देखिएका समस्या, प्रभावित क्षेत्रका बासिन्दाका गुनासा तथा आगामी कार्यदिशाबारे भएको छलफलले फोहोर व्यवस्थापनले जिम्मेवारी स्थानीय तहका भए पनि दीर्घकालीन समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले बन्चरे डाँडा प्रभावित क्षेत्रका बासिन्दाका समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको सो अवसरमा बताउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: हेलो,
3: के गर्दै छौ?
2: हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दै छौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6
3: अब
4: रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। सूचनाको हक सम्बन्धी ऐन 2064 नै रितपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरूले जोड दिएका छन्। संसदीय सुनवाई समिति संयुक्तको आज बसेको बैठकमा सूचना माग गरिएको सम्बन्धमा छलफल गर्ने प्रस्ताव राखिएपछि सांसदहरूले कानूनले तोकेको विषयमा समितिले छलफल गर्नु नपर्ने भन्दै माग भएको सूचना दिन सूचना अधिकारीलाई निर्देशन दिन माग गरेका हुन्। नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुईजनालाई हेम बहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ। संघ र साल ट्रेडिङ कार्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा 2081 सालको हेम बहादुर मल्ल सम्मान डाक्टर रामकृष्ण मकाजू श्रेष्ठ र 2082 सालको सम्मान पूर्व मन्त्री रामेश्वर प्रसाद खनाललाई प्रदान गर्न लागिएको जानकारी दिनुभयो। उक्त सम्मानको राशि जनहित 2,00,000 रुपैयाँ रहेको छ। महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले भ्रुकुटी मण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री वादीले आज भ्रुकुटी मण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा सो निर्देशन दिनुभएको हो। बाजुराको गौमूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। बिहिबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पूर्ण मल बोहरा र 38 वर्षीय बुदी बोहराको 3 तले घर पूर्ण रूपमा क्षति भएपछि 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिमी राज गुजरातमा मेथनोल मिसाएको नक्कली मदिरा पिएपछि गत 24 घण्टामा कम्तीमा 8 जनाको मृत्यु हुनुका साथै करिब 40 जना बिरामी परेका छन्। गुजरात भारतको सुक्खा राज्यहरूका मध्य एक हो जहाँ मदिराको सेवन बिक्री पूर्ण रूपमा प्रतिबन्धित छ भने मदिराको कारोबार गर्ने व्यक्तिहरूले कडा कानूनी तथा आर्थिक दण्डको सामना गर्नु पर्ने प्रावधान रहेको छ। यद्यपि केही स्थानीयहरूले घराइसी उपभोगका लागि अझै रक्सी बनाउने जोखिम मोल्ने गरेको र यस्ता खराब अभ्यासहरूले भारतका विभिन्न स्थानमा मानवीय हताहत हुने गरेको छ। अमेरिकी वायु सेवाको विमान अलास्काको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा 8 जनाको मृत्यु भएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप को दूरीमा रडारको क्षेत्रमा विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्का कमान्डरले विज्ञप्ति मार्फत जनाएको छ। अब आर्थिक समाचार।
5: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार अन्तर्गतको निर्यात तर्फ उल्लेख्य सुधार भएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 पहिलो महिनाको तथ्याङ्क अनुसार साउनमा निर्यात 61.72% वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा नेपालले 38 अर्ब 70 करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट हुने त्यस्तो निर्यात 23 अर्ब 93 करोड रुपियाँ बराबरको भएको थियो। यसरी एक वर्षको अवधिमा नेपालको निर्यात 14 अर्ब 77 करोड रुपियाँले बढेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले 1 खर्ब 87 अर्ब 43 करोड रुपियाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको साउनमा भएको आयात 1 खर्ब 43 अर्ब 4 करोड रुपियाँ रहेको थियो। आयात र निर्यातको अन्तर अर्थात् व्यापार घाटा भने चालू आर्थिक वर्षको पहिलो महिनामा 1 खर्ब 48 अर्ब 73 करोड रुपियाँ अर्थात् 24.88% बढेको छ।
1: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
6: अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एले खराब शुरूआत गरेको छ। प्रतियोगिताको पहिलो खेलमै नेपाल ए घरेलु टोली एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 122 रन मात्र बनाउन सक्यो। नेपाली ब्याटिङ सुरुदेखि नै दबावमा देखिएको थियो। अधिकांश ब्याटरले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन। नेपालका लागि पवन सराफले सर्वाधिक 41 रनको योगदान दिए। तर पवन बाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल 122 रनमै सीमित भयो। 123 रनको लक्ष्य पछ्याएको एन्टी स्ट्राइकले पनि आक्रमक शुरूआत गर्यो। स्ट्राइकले 15 ओभरमै 2 विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा विजयी शुरूआत गर्यो। स्ट्राइकको जितमा टाउन्ची हुगे बुम्जले अभिजित 50 रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै जुडन सिकले नट आउट 42 तथा कप्तान डार्सी सटले 23 रन बनाए। नेपालका लागि पवन सराफले बलिङ तर्फ 2 विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
1: अब मौसम। आज राति देशका पहाडी भूभागमा धेरै तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन। बाजुराको जगन्नाथ र गौमूल गाउँपालिकामा 10 सयका आधारभूत अस्पताल सञ्चालनमा। चालू आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि र भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 जनाको मृत्यु, 40 जना बिरामी। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ।
1: आजको कार्यक्रममा हामी पिसाब सम्बन्धी समस्या, यसमा पनि प्रोस्टेट र प्रोस्टेट क्यान्सर सम्म पुग्ने प्रयत्न गर्नेछौ। आज यस विषयमा कुराकानी गर्नका लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन एवं प्रोस्टेट विशेषज्ञ प्राध्यापक डाक्टर रबिन बहादुर बस्नेत। उहाँ वीर हस्पिटल काठमाडौँमा युरोलोजी विभागको प्रमुख समेत हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
2: नमस्कार।
1: मैले थोरै अलिकति कुरा त उल्लेख गरेँ, किनभने आज हामी विशेष गरी पिसाब जन्य समस्याहरू र त्यसमा पनि हामी प्रोस्टेट धेरै मानिसहरूलाई समस्या भइरहेको र कतिपय प्रोस्टेट क्यान्सर भन्ने पनि हामीले सुन्छौँ, चरणगत रूपमा हामी यसमा छलफल गर्नेछौँ। संवादको सुरुवात चाहिँ पिसाब सम्बन्धी के कस्ता समस्याहरू हुन्छन् यसबाट गर्न चाहन्छु। डाक्टर साहब
2: धन्यवाद। पूर्णजी, हामी युरोलोजी विभागमा चाहिँ, युरोलोजी भन्नाले मूत्र प्रणाली सम्बन्धित सर्जरी विभाग हो। यसमा चाहिँ हामीले मूत्र प्रणाली, यो भनेको चाहिँ किडनी भयो, किडनीबाट पिसाब थैलीसम्म आउने दुईटा नली भए, अनि त्यसपछि पिसाब थैली, पिसाब थैली भन्दा मुनिको मूत्र नली र पुरुष मान्छेमा प्रोस्टेट, यो रोगको सर्जरीको बारेमा युरोलोजीमा बिरामीहरू हेर्ने गर्दछौँ। र यो बाहेक चाहिँ पुरुष मानिसमा चाहिँ पिसाब थैली मुनि प्रोस्टेट ग्रन्थी हुन्छ, त्यो हेर्छौँ। किडनी भन्दा माथि एड्रिनल ग्ल्यान्ड भन्ने हुन्छ यो, र ढाडमा भएका अन्य संरचनाहरू चाहिँ हाम्रो युरोलोजी अन्तर्गत आउँछ। यी सम्बन्धी रोगहरू चाहिँ हामीले युरोलोजी विभागले हेर्छौँ।
1: यति धेरै रहेछ, किडनीदेखि त्यो किडनी मार्फत आउने नली, नलीबाट आउने थैली, अब थैलीबाट आउने मूत्र नली र प्रोस्टेटसम्मका कुराहरू हामी यो अन्तर्गत हेऱ्यौँ। अब समय रहेछ भने म यी अरू विषयहरूमा पनि, किनभने यहाँले अलिकति ढाडको प्रसङ्ग पनि ल्याउनु भएको छ, सायद ढाड दुख्ने कुरा पनि योसँग जोडिएको हुनसक्छ, म अलिकति केही बेर पछाडि यी विषयमा जानेछु। तर आज मेरो उद्देश्य चाहिँ प्रोस्टेट समस्या धेरै पुरुषहरूले भोगिरहेको यो समस्याको बारेमा आज संवाद गरेर जानकारी दिने मेरो मुख्य उद्देश्य हो। तसर्थ म प्रोस्टेट भनेको के हो यसैबाट कुराकानीलाई अगाडि बढाउन चाहन्छु। वास्तवमा हामी प्रोस्टेट प्रोस्टेट भन्छौँ, यो भनेको चाहिँ के हो डाक्टर?
2: प्रोस्टेट भन्नाले चाहिँ यसलाई अघि मैले भने साधारण भाषामा चाहिँ पुरुष ग्रन्थि भनेर बुझ्नु पर्छ, किनकि यो प्रोस्टेट ग्ल्यान्ड चाहिँ पुरुष मानिसमा मात्र हुन्छ। यो जन्मदेखि नै पुरुष मानिसमा हुन्छ, पछि गएर बढ्दै जाने हो उमेर अनुसार। त्यसैले चाहिँ प्रोस्टेट भनेर चाहिँ हामीले प्रोस्टेट छ भनेर चाहिँ हामीले जुन सुन्छौँ, यो प्रोस्टेट रोग छ भनेर बुझेको। यो चाहिँ पिसाब थैली भन्दा मुनि चाहिँ एउटा सानो 8-20 ग्रामको ग्रन्थी हुन्छ। यो चाहिँ ओखर आकारको ग्रन्थी हुन्छ, अनि यसको काम चाहिँ हाम्रो जुन अण्डकोषबाट आउने शुक्रकीटहरू हुन्छ, शुक्रकीटको मात्रा बढाउने, शुक्रकीटलाई खानेकुरा बनाउने, यसको मुख्य कामहरू चाहिँ यही नै हुन्।
1: अब यस्तो महत्त्वपूर्ण, यो एउटा महत्त्वपूर्ण ग्रन्थी भयो मानव शरीरको, विशेष गरी पुरुषहरूको एउटा महत्त्वपूर्ण अङ्ग मान्न सकियो यसलाई। अब यसमा चाहिँ समस्या आउँछ कसरी, अथवा यसमा रोग लाग्ने यो बिग्रने कारणहरू के भन्ने डाक्टर साहब?
2: प्रोस्टेटको चाहिँ हामीले समस्या भन्नाले हामीले धेरै थरीको हुन्छ। मुख्य त हुने सानो उमेरमा हुने चाहिँ प्रोस्टेटको इन्फेक्सन हुन सक्छ, अनि त्यसपछि ठुलो उमेरमा चाहिँ प्रोस्टेट ग्रन्थि, सबै पुरुष मान्छेमा चाहिँ उमेर अनुसार प्रोस्टेट ग्रन्थि बढ्दै जान्छ। कसैलाई समस्या दिन्छ, कसैलाई समस्या दिँदैन। हामी मानिसहरू चाहिँ अन्य जनावर जस्तै कुकुर बिरालोहरूको चाहिँ प्रोस्टेट ग्रन्थि बाहिर खोल हुन्छ, क्याप्सुल हुन्छ, त्यसले प्रोस्टेट ग्रन्थि उमेर अनुसार सबै जनावरमा बढ्दै जान्छ। कुकुर बिरालोहरूमा चाहिँ यो बाहिर बढ्छ, त्यसले गर्दा पिसाबको समस्या आउँदैन। मानिसमा चाहिँ यसमा चाहिँ बाहिर एउटा खोल हुन्छ कि प्रोस्टेटिक क्याप्सुल भन्ने हुन्छ, त्यसले गर्दा चाहिँ यो बाहिरतिर बढ्न पाउँदैन उमेर अनुसार, अनि त्यसले गर्दा चाहिँ यो पिसाब थैलीभित्र बढ्दिन थाल्छ। यसले गर्दा चाहिँ मानिसमा चाहिँ पिसाबको समस्या हुन्छ। अब यो बाहेक चाहिँ अलिकति उमेर ढल्किँदै जाँदा अथवा चाहिँ अरू कारणले चाहिँ यो प्रोस्टेट

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056510 60।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
7: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
8: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
7: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
9: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।

0: 93.2 स्वदेश एफएम
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा।

हाम्रो समाचार सुदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान मनोनित हुनुभएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई कोषाध्यक्ष मनोनित गरेको एक सदस्यले बताउनुभयो। रासपा विधानमा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, एक सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष मनोनित हुने प्रावधान रहेको छ। कोषाध्यक्ष मनोनित भएका प्रधान पेशाले चिकित्सक हुनुहुन्छ। उहाँ रासपाको समानुपातिक सूचीमा पनि रहनु भएको थियो। चितवनका उहाँ रासपा स्थापना कालदेखि नै पार्टी निर्माणमा सक्रिय रहनुहुन्छ। भरतपुर माडी ठुरी हुलाकी सड़क अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सड़क खण्डको मर्मत कार्य जारी रहेको छ। भरतपुर 23 स्थित राप्ती नदी पुलदेखि माडीको वनकटा स्थित रिउखोला पुलसम्मको सड़क खण्डमा सड़क डिभिजनले आवश्यक स्रोत साधन परिचालन गरी ग्राभेल तथा सड़क मर्मतको काम गरिरहेको हो। सड़क मर्मत कार्यमा माडी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको माडी नगर प्रमुख तारकुमारी काशी महतोले बताउनुभयो। सड़क मर्मतपछि निकुञ्ज हुँदै माडी आवजावत गर्ने यात्रु तथा सवारी साधनलाई थप सहज हुने अपेक्षा गरिएको छ। संसद नम्बर 3 कबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद तथा प्रदेशसभा संसदीय दलका उपनेता गिर बहादुर तामाङ बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री किरण थापा मगरले तामाङलाई मन्त्री नियुक्त गर्नुभएको हो। मन्त्री नियुक्त भएपछि तामाङले बिहिबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ। चितवनमा रहेको बकुलहरो रत्नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दो रहेको छ। गएको 3 आर्थिक वर्षमा बिरामीको संख्या निरन्तर बढ्दै गएको हो। गत आर्थिक वर्षमा उक्त अस्पतालको बहिरङ्ग सेवामा मात्र 317,266 जना बिरामीले सेवा लिएका छन्। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 296,538 जना र आर्थिक वर्ष 2080-81 245,694 जनाले बहिरङ्ग सेवाबाट उपचार लिएका थिए। त्यहाँ दैनिक 1,200 बहिरङ्ग सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिनुभयो। नेपाल सरकारको मुख्य सचिव बन्न योग्य रहेको व्यक्ति पनि र नेपाल राष्ट्र बैंकको गभर्नर बन्न नपाउने भएका छन्। प्रतिनिधि सभाको अर्थ समितिबाट पारित नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा 14 मूल ऐनको दफा 20 रहेको संशोधनमाथि निर्णय गर्दै यस्तो व्यवस्था गरिएको हो। राष्ट्रसभाको शुक्रबारको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबीको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सैद्धान्तिक छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत राख्न खोजिएको विषयमा पक्ष र विपक्ष आफ्ना धारणा राखेका छन्। सर्वोच्च अदालतले बलात्कारका घटनामा स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले भौतिक तथ्यहरू लुकाई गलत प्रतिवेदन दिनुलाई व्यावसायिक राय मान्न नसकिने र यस्तो कार्यलाई भ्रष्टाचार जन्ने कसुर ठहरिने फैसला सुनाएको छ। 12 बालिकाको जबरजस्तीकरण सम्बन्धी मुद्दामा गलत रिपोर्ट बुझाएको अभियोगमा जनकपुर अञ्चल अस्पतालका चिकित्सकलाई कार्यवाहीको प्रक्रिया अगाडि बढाइएको छ। नेपाल र भारत सीमामा कडाई गर्ने निर्णय भएको छ। नेपाल र भारतबीच सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकले सो निर्णय गरेको हो। कार्यदलको 14 बैठक भारतको देहरादूनमा भदौ 4-5 गते बसेको थियो। दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने, तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाई गर्ने, विपद व्यवस्थापन र जिल्ला स्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा सञ्चार सम्बन्धी सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम बहिष्कार गर्नुभएको छ। मञ्चरी डाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका काम कारवाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो। बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरी बाबु महर्जनले नगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रो मुद्दा लगाउने गरिएको गुनासो गर्नुभएको थियो। उहाँले काम गरिरहँदा पनि सांसदहरूले दबाब दिने गरेको भन्दै विषय बुझेर मात्रै धारणा बनाउन आग्रह गर्नुभयो।
लुम्बिनीका सत्तारूढ दलहरू बीच मन्त्रालय भागभण्डाको टुङ्गो लागेको छ। कुन दलले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लागे पनि कुन मन्त्रालय कसले सम्हाल्ने भन्ने टुङ्गो आउन भने बाँकी नै रहेको छ। मुख्यमन्त्री सहित हाल कायम 9 मन्त्रालय मध्ये नेकपा एमाले मुख्यमन्त्री सहित 4, नेकपाले 3 र जनता समाजवादी पार्टी नेपालले 2 मन्त्रालय पाउने गरी सहमति भएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयक, एकीकृत मस्यौदा र निर्वाचन व्यवस्थापनमा गरिनुपर्ने सुधारबारे छलफल गरेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा भएको उक्त छलफल कार्यक्रममा निर्वाचन सुधारका समसामयिक विषयहरू र प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्थाका सम्बन्धमा प्रस्तुतिकरण एवं छलफल भएको हो। बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा एमाले सांसद किरण थापा मगरलाई समर्थन गरेपछि राप्रपाभित्र हंगामा भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन एमालेलाई बागमतीमा समर्थन गर्न अनुत्सुक रहेकै बेला थापाले केन्द्रको नीति विपरीत एकलौटी निर्णय गरेर थापा मगरलाई मुख्यमन्त्री बनाउन सहयोग गरेका थिए। यो निर्णयपछि राप्रपाको बिहिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो। तर सोही बैठकमा कार्यवाहीको कुरा उठ्ने बित्तिकै विशेष गरी पूर्व अध्यक्ष कमल थापा आक्रामक रूपमा प्रस्तुत भएको पाइएको छ। कार्यवाहीको कुरा उठ्ने बित्तिकै थापा आक्रोशित हुँदै दोहोरो नीति नलिन लिङ्गदेनलाई चेतावनी दिनुभयो। थोरै रकम लगानी गरेर बासुन्जेल चर्को ब्याज असुल्ने मिटर ब्याजीहरू विरुद्ध लगातार आन्दोलन भइरहेको छ। हरेक वर्ष आन्दोलन हुने र सरकारसँग सहमति भएर आन्दोलन स्थगित हुने क्रम पनि चलिरहेको छ। राज्य मिटर ब्याज निर्मूल पार्न लागिपरेको छ। तर जनताको सेवामा खटिने राष्ट्र सेवक नै मिटर ब्याजीमा लगानी गर्ने र रकम असुल गरिरहने धन्दामा संलग्न हुने गरेको भेटिएको छ। नेपाल प्रहरीमा कार्यरत प्रहरी उपरीक्षक एसपी गोविन्द काफ्लेले त्यस्तै मिटर ब्याज धन्दा सञ्चालन गरेको आरोप छ। उहाँ हाल गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापन गर्ने कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गैंडाकोटमा कार्यरत गगन डाँडा कास्कीमा कार्यरत हुनुहुन्छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 10 घर भएका निर्माण व्यवसायी हर्कबहादुर श्रेष्ठलाई 45 लाख लगानी गरेर अहिलेसम्म 71,33,000 रुपियाँ असुल गरेको आरोप लागेको छ। राष्ट्रपति मधेसमा जिल्ला र प्रदेश अधिवेशन गर्नु, पूर्व संगठनको अडिट गर्ने सहमहामन्त्री हरि ढकालको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। शुक्रबार बसेको राष्ट्रपा केन्द्रीय समिति बैठकले ढकालको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। समितिमा मधेस बाहेका प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहेका छन्। जापानको फुकुओका शहरमा नेपाली युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढाएको छ। मृतकको टाउको र शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि फुकुओका प्रहरीले घटनालाई हत्या प्रकरणका रूपमा अनुसन्धान गरिरहेको हो। प्रहरीका अनुसार मृतक लक्ष्मी राजवंशी 25 वर्षीय नेपाली नागरिक हुन्। उनी फुकुओकाको चुओ वार्डमा बस्दै आएकी थिइन् र व्यावसायिक विद्यालयमा अध्ययनरत रहेको बताइएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नपक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

पसाइले मुखियाको छोरोमा धनको चिन्ता छैन नमानेला तार्छु साइले

साइली माछी जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ हे नमानेला तार्छु साइली आगो छेउमा नौनी

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: व्यर्थ चिन्ता गर्छौ, कोदेखि व्यर्थै डराउँछौ, तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ। प्रस्तुता पण्डित रामभक्त अधिकारी।
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरु देवो महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा म गुरु चरणमा पसरेर गुरुको वन्दना गरेर मेरो कार्यक्रम शुभारम्भ गर्दछु। अहिले म स्वदेश एफएमबाट प्रातःकालीन धार्मिक कार्यक्रममा गीतोपदेशको प्रसङ्ग लिएर गीताको 4 अध्यायको 30 मन्त्रमा पुगेको छु। श्रोतृवृन्दहरू, भगवान् भन्नुहुन्छ अर्जुनप्रति हेरेर, सर्वे पेते यज्ञ विदो, यज्ञ छ पितकलमसा, यज्ञ शिष्टा मृत भुजो, यान्ति ब्रह्म सनातन। परमात्मा यस्तो गम्भीर वाणीमा यस्तो महान उपदेश बक्सिँदै हुनुहुन्छ। यी सबै यज्ञकर्ताहरू यज्ञको अर्थ जान्नाले पाप कर्मबाट मुक्त हुन्छन् र यज्ञको फलरूपी अमृत चाखेर परम धामतिर अगाडि बढ्दछन्, अगाडि लम्किन्छन्। आफ्नो जीवनलाई सफल पार्ने उद्देश्यले यी योगीहरू यी मुमुक्षुहरू अगाडि बढिरहन्छन्। यज्ञहरू धेरै प्रकारको बताउँदै जानुभएको छ। द्रव्य यज्ञ, स्वाध्याय यज्ञ, योग यज्ञ आदि विभिन्न प्रकारका यज्ञहरूका सम्बन्धमा परमात्मा श्रीकृष्णले माथि यसको बयान व्याख्यान के कुरा व्याख्यानबाट के कुरा स्पष्ट हुन्छ भने यी सबै यज्ञहरूको सामान्य उद्देश्य इन्द्रिय निग्रह हो। इन्द्रिय तृप्ति नै भौतिक अस्तित्वको मूल जरो वा कारण हो। त्यसैले जहिलेसम्म इन्द्रिय भोगको हामीमा जुन इन्द्रिय भोग हुन्छ त्यो इन्द्रिय तृप्ति गराउन नसक्छ, यस्तो स्तरबाट उठेर त्योभन्दा उच्च स्तरमा अवस्थित हुन सकिँदैन। तबसम्म पूर्ण ज्ञान, पूर्ण जीवन र पूर्ण आनन्द अर्थात् सच्चिदानन्द स्वरूपको अनुभवमा प्रवेश गर्नै सम्भव हुँदैन। त्यस कारणले यो शान्तिमय संसारमा प्रवेश गर्नको लागि योगाभ्यास गर्नुपर्छ। यो हामी संसार यो महान बजारमा हामी ओर्लिरहेका छौँ, त्यो बजारका यात्रु भएर हामी जीवन बिताइराखेका छौँ व्यर्थमा। उपरियुक्त यज्ञहरूले मानिसलाई संसारका पाप पूर्ण प्रतिक्रिया वा प्रतिफलबाट शुद्ध हुन सहायता गर्दछन्। जीवनमा गरिने यस किसिमको प्रगतिबाट मानिस जीवनमा सुखी र ऐश्वर्यशाली त बन्दछन् नै, साथै जीवनका अन्त्यमा या ऊ निराकार ब्रह्ममा विलीन हुन पुग्छ। यही परमात्माको परम धामको रसास्वाद उनलाई थाहै छैन। अर्को शब्दमा हाम्रो पाप पूर्ण जीवनका बहुमुखी प्रक्रियाहरूकै कारणले भौतिक जगतमा हामी भौँतारिरहेको छ। हाम्रो जीव अस्तित्व रहन आएको हो। अज्ञान नै पाप पूर्ण जीवनको कारण हो। अज्ञान तमाह। यही नै कारणले गर्दा हामी संसारमा सुखी र दुखी मान्दै भौँतारी राखेको छ। पापपूर्ण जीवनले नै मानिसलाई भौतिक जगतमा आउन बाध्य गराइएको हुन्छ। मानव जीवन नै सांसारिक बन्धनबाट बाँधिएर निस्कने एक मात्र ढोका वा मार्ग हो। वेदले हामीलाई धर्म अर्थ काम र मोक्षको मार्ग देखाइराखेको छ। यो मार्गबाट हामी विचलित भयौँ अरे भने दिशाहीन पथिक जस्तो भएर जीवन व्यर्थमा खेर गइराखेको हो। र यसरी परमात्मा ढोका यो ढोकाबाट प्रवेश गर्नको लागि मुमुक्षुलाई यसरी उपदेश बक्सिन्छ। वेदले हामीलाई धर्म अर्थ काम र मोक्षरूपी मार्गहरू देखाएर भौतिक बन्धनबाट मुक्त हुन सक्ने अवसर प्रदान गरेको छ। धर्म तथा माथि बयान गरिएका अनेक प्रकारका यज्ञहरूले हाम्रो आर्थिक समस्यालाई हल गरिदिन्छ। जनसङ्ख्याको वृद्धि भए पनि यज्ञहरू सम्पन्न गर्नाले हामीलाई चाहिने जति भोजन पर्याप्त दुध आदि उपलब्ध भइरहन्छ। शरीरको आवश्यकता पुरा भएपछि स्वभावतः इन्द्रिय तृप्तिको समय आउँछ। त्यसैले वेदमा वैधानिक ढङ्गले इन्द्रिय तृप्तिको अथवा इन्द्रिय तृप्ति गर्नका लागि पवित्र विवाह विधिको व्यवस्था गरिएको पनि हामी देख्दछौँ। यस प्रकारले मानिस बिस्तारै भौतिक बन्धनबाट मुक्ति पाउने स्तरमा पुग्दछ र परमेश्वरको सान्निध्य प्राप्त गरेर जीवन मुक्तिको परिपूर्णता प्राप्त गर्दछ। जीवनको परिपूर्णता नत्र हाम्रो अधुरो जीवन कति पटक ओहोर दोहोर गरिरहने। मेरो मित्रहरू, यस्ता जन्महरू कति पहिले बिताइसकियो होला, अब पनि त्यही जन्म मरणको चक्रमा कति घुमिरहने। यो मानिसको जिन्दगी पाएको बेलामा परमात्माको स्मरण गरेर आफूलाई मुक्त गराउनु नै मनुष्य जीवनको सार्थकता हो। हाम्रा अनेकन ग्रन्थहरू छन्, वेदहरू छन्, ऋषिहरूका उपदेशहरू छन्, ती हामी स्वीकार गरौँ। घरमा ब्राह्मणहरू हुनुहुन्छ भने भगवान्को पूजा गर्नु, धुधुवार गर्नु, घरमा शङ्ख बजाउनुहोस्, घन्टा बजाउनुहोस्, परमात्माको आगमन हुन्छ हजुरको घरमा। नत्र भूत गृह हुन जान्छ, मसानहरूको बास होला। मेरो हजुर, बेलामा सतर्क हुन आवश्यक छ। यहाँसम्म यो प्रवचन गरेर आजको प्रवचनबाट म विश्राम लिन्छु। हरे नमः, जयतु संस्कृतम्।

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: आज 2083 भदौ 6 गते शनिबार साउन शुक्ल दशमी 22 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री जीवन भण्डारीसँगै बिनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग। परराष्ट्र मन्त्री हराए परराष्ट्रबाटै हराए 500 ट्राभल डकुमेन्ट, 15 वर्षसम्म गुपचुप। सर्वोच्चको नयाँ नजिर, गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार। अनि प्रधानमन्त्री शाह कास्कीको आस्ताममा सरकारी सेवा सुविधाका लागि क्विक फिक्स योजना लागू। एक महिनाभित्रै 30 भन्दा बढी निकायको काम छिटो छरितो बनाइने। र बागमती प्रदेश सरकारका राप्रपाका 3 मन्त्रीलाई 12 घण्टे स्पष्टीकरण माग। लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको चिहान डाँडा हरियाली बनाउने राउटे अभियान शीर्षकको शुभ समाचार।
0: सिन्ता गाउँपालिका 9 चिहान डाँडा साँच्चै उराट लाग्दो देखिन्छ। सिङ्गो डाँडामा एउटै रुख बिरुवा छैनन्। स्थानीयको पशु चौपाय चरण क्षेत्र भएर होला। बर्खामा हरियो देखिने बाहेक अरू बेला उजाड देखिन्छ। मानिसको मृत्यु भएमा माटोमुनि गाड्ने ठाउँ भएकाले यसको नाम चिहान डाँडा राखिएको रहेछ। यही चिहान डाँडा नजिकै गत जेठमा नेपालको एक मात्रै घुमन्ते समुदाय राउटे बसाई सरेर आयो। रुख काटेर काठका सामग्री बनाएर आफ्नो दैनिकी चलाउने राउटेहरूले चिहान डाँडामा असारको पहिलो साता वृहत वृक्षारोपण गरे। राउटी आफ्नो ठाउँको नाङ्गा डाँडालाई हरियाली बनाउने अभियानमा लागेको देखेपछि स्थानीयले पनि उनीहरूलाई साथ दिए। बिरुवा रोप्नका लागि फरुवा गैटीहरू स्थानीयले उपलब्ध गराए। डिभिजन वन कार्यालय सुर्खेतले उपलब्ध गराएको बिरुवा बोकेर 64 जना राउटे युवा युवती चिहान डाँडा पुग्दा स्थानीय भने उनीहरूलाई हेर्न भेला भएका थिए। झण्डै 3 घण्टा लगाएर उनीहरूले खाल्डा खने, आफूहरूसँगै ल्याएका विभिन्न जातिका बिरुवा रोपेर गए। वडा अध्यक्ष कविराज योगीले भने, हामीले राउटेलाई रुख मात्रै काट्छन् भन्ने सुनेको थियौं, उनीहरू त झन वर्षौंदेखिको नाङ्गो डाँडालाई हरियाली बनाउन आएका रहेछन्। वडा अध्यक्ष योगीले चिहान डाँडा क्षेत्रलाई हरियाली बनाउने आफ्नो सपना राउटेले पूरा गरिदिएको बताएका छन्। आफ्नै आँगन मुनतिरको नाङ्गो डाँडालाई वृक्षारोपण गरेर हरियाली बनाउने योजना भए पनि कार्यान्वयन हुन सकेको थिएन। उनले भने, राउटे समुदायले बिरुवा रोपिदिएको छ, अब यसको संरक्षणमा वडा सरकार लाग्छ। राउटेले चिहान डाँडामा वृक्षारोपण गरेपछि यसको नाम पनि परिवर्तन गर्ने सोच अध्यक्ष योगीले बनाएका छन्। चिहान डाँडा नाम सुन्दै पनि अनौठो लाग्छ। पहिले लासहरू गाड्ने भएकाले यो नाम राखिएको हो। वडा अध्यक्ष योगीले भने, राउटी आएर नाङ्गो डाँडालाई हरियाली बनाउन वृक्षारोपण गरेपछि यसको नाम पनि राउटे बाटिका राख्ने सोच बनाएका छौ। वडा अध्यक्ष योगीको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा सबैभन्दा पहिले प्रथम पृष्ठमा छापिएका खबरहरू र सबैभन्दा पहिलो खबर लिएका छौं कान्तिपुर दैनिकमा छापिएको विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको मुख्य खबर। विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो तर त्यसपछि कुनै प्रक्रिया अगाडि बढाइएको थिएन। अहिले फेरि आयोगले दुई आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो। प्रमुख आयुक्त मानबहादुर कार्कीले नियुक्ति प्रक्रियामा भएको संसदीय सुनवाईमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए। कार्कीको नियुक्ति भएको एक महिना नबित्दै यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरूप्रसाद वाग्लेको संयोजकतामा समिति बनाइएको छ। त्यस्तै सूचना प्रविधिका सन्दर्भमा अध्ययन गर्न अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वमा समिति गठन गरिएको छ। कार्की, वाग्ले र सुब्बा एकै दिन गत 14 साउनमा नियुक्त भएका थिए। गृहमन्त्री सुदन गुरुङले शुक्रबार आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका छन्। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरुङले चासो राखेको आयोगका एक अधिकारीले जानकारी दिएका छन्। तपाईँहरू तयारी थाल्नुहोस्, सरकारका तर्फबाट के गर्नुपर्छ भन्नुहोस्। मन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, कानूनमा गर्नुपर्ने सुधार वा प्रविधिमा गर्नुपर्ने तयारीका सन्दर्भमा ठोस कार्ययोजना ल्याउनुहोस्, सरकार सहयोग गर्न तयार छ। रोजगारी, अध्ययन वा पेसा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गत वर्ष भएको जेन्जी आन्दोलनपछि व्यापक रूपमा उठ्दै आएको छ। जेन्जी अभियन्ताहरूले गत 21 फागुनको आम निर्वाचनमै विदेशमा रहेका नेपालीहरूलाई समेट्नुपर्ने दबाब दिएका थिए तर कानून र प्रविधिको अभाव भएसँगै समयको चापका कारण त्यति बेला सम्भव भएको थिएन। विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा आजको कान्तिपुर दैनिकमा मुख्य खबर छापिएको छ।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री समेत रहेका रासोपा वरिष्ठ नेता बालेन्द्र शाह पोखरा हुँदै मुस्ताङ निस्केका छन्। पार्टी कार्यालय र बैठकमा अपवाद बाहेक सहभागी नभएका प्रधानमन्त्री शाह शुक्रबार बैठक छाडेर बिहानै पोखरातिर लागेका हुन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा शुक्रबार राति बसेका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिएका हुन् कि पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसकेका हुन् भन्ने खुलेको छैन। यस विषयमा रासोपाले पनि केही खुलाएको छैन तर यसले गर्दा रासोपा र प्रधानमन्त्री बीचको सम्बन्धका विषयमा धेरै प्रश्न उब्जिएका छन्। यसबाट सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्बन्ध चिसिँदै गएको विश्लेषण गर्नेलाई थप बल पुगेको छ। त्यो पनि स्थानीय तह निर्वाचन सहितका विषयमा बोलाइएको केन्द्रीय समितिको बैठकमा पार्टीको दोस्रो वरियताका नेता सहभागी नहुनुले रासोपालाई बालेन्द्र चाहिएको हो कि बालेनलाई रासोपा भन्ने प्रश्न समेत उठ्न थालेको छ। रासोपाकै कतिपय नेताहरूले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहलाई दलीय व्यवस्थाप्रति विश्वास नभएको आरोप लगाउने गरेका छन्। त्यसलाई उनकै भूमिकाले समेत बल पुर्याएको छ। त्यति मात्र होइन, फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचन अघि नै रासोपाले उनलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारेको थियो। त्यसको केही दिन अघि मात्र शाह रासोपा प्रवेश गरेका हुन्। त्यसपछि अपवाद मात्र पार्टी कार्यालयमा शाह पुगेका छन्। निर्वाचन अघिको पूर्व सहमति अनुसार शाह अहिले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। निर्वाचनमा रासोपाले झण्डै 2/3 बहुमत पाएको छ। त्यो मत कसका कारणले आयो भन्नेमा रासोपाभित्र मतभेद रहेको नेताहरू बताउँछन्। सभापति लामिछाने सहित निकट नेताहरू रासोपा र सभापति लामिछानेका कारण निर्वाचनमा जनमत प्राप्त भएको बुझाइमा छन्। त्यस्तै रासोपाको हिजोको बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेद्वार छनौट रूपरेखालाई सुझाव सहित पारित गरेको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्यका लागि इच्छुक केन्द्रीय समिति प्रतिनिधि सभा सदस्यहरूबाट नामावली माग गर्ने समेत निर्णय भएको छ। रासोपा बैठकमा प्रधानमन्त्री भ्रमणमा बालेन्द्रलाई रासोपा चाहिएको हो कि रासोपालाई बालेन्द्र शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
2: आज आजको गोर्खापत्र दैनिकमा रासुपामा पदाधिकारी मनोनित शीर्षकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाली केन्द्रीय समिति सदस्य पदाधिकारी तथा पार्टी सचिवालय सदस्य र केन्द्रीय विभाग प्रमुखहरूको मनोनयन गरेको छ। सो बैठकले 9 जना केन्द्रीय समिति सदस्य, 6 जना पदाधिकारी, 13 जना सचिवालय सदस्य र केन्द्रीय विभागमा 7 जना प्रमुख मनोनित गरेको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको शुक्रबारको बैठकले केन्द्रीय समिति सदस्यमा सुनिल लम्साल, भूपदीप शाह, बसु माया तामाङ, सुदन गुरुङ, पुरुषोत्तम शुभ प्रभात यादव, सुरेन्द्र चौधरी, प्रतिभा रावल, डाक्टर मनोहर प्रधान र भक्त बहादुर राईलाई मनोनयन गरेको छ। पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहनुभएका ललितपुर 2 निर्वाचित प्रतिनिधि सभा सदस्य जगदीश खरेल रासोपाको प्रवक्ता मनोनित हुनुभएको छ। प्रतिनिधि सभा सदस्य पुरुषोत्तम यादव सहमहामन्त्रीमा मनोनित हुनुभएको छ। केन्द्रीय समितिको बैठकले डाक्टर मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्तामा मनोनित गरेको छ। प्रबोध नेपाली संगठन विभाग प्रमुख शिशिर खनाल अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, विजय जयरु सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग, डाक्टर तोसीमा कार्की जनस्वास्थ्य विभाग प्रमुख, त्यसै गरी निशा डागी पूर्वाधार विभाग र लिमा अधिकारी आचार्य अर्थ विभाग प्रमुखमा मनोनित हुनुभएको छ। कमल सुवेदीलाई प्रशिक्षण विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ। गोर्खापत्र दैनिकमा खबर छ।
0: काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोगपत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि बिउताएको छ। उक्त अभियोगपत्रले अनुसन्धानकर्ताहरूलाई उनीहरूले अधुरै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको हो। 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गत साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। उक्त मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वर्षौं लगाएर गरेको अनुसन्धानका आधारमा दायर गरिएको थियो। तिब्बती शरणार्थीका लागि प्रयोग भएका र हराएका ट्राभल डकुमेन्टको नम्बर मिलेपछि सीआईबीले अनुसन्धान अघि बढ़ाएको हो। ती तिब्बती शरणार्थीले त्यति बेला नेपालको परराष्ट्र मन्त्रालयबाट जारी भएको ट्राभल डकुमेन्ट सहित काठमाडौँ स्थित जर्मन दूतावासमा भिसा आवेदन दिएका थिए। उनीहरूले आफू हालै तिब्बतबाट आएका शरणार्थी भएको दावी गर्दै जर्मनीमा शरण प्राप्त गरिसके आफ्ना आफन्तसँग पुनर्मिलनका लागि भन्दै भिसा मागेका थिए। दूतावासका अधिकारीहरूले हालै मात्र नेपाल आइपुगेको दावी गरेका ती शरणार्थीले यति छिटो कसरी ट्राभल डकुमेन्ट प्राप्त गरे भन्ने प्रश्न गरेपछि 2068 परराष्ट्रले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरेको थियो। अनुसन्धान र अभियोजन र सरकारी कर्ताहरूका अनुसार भारत स्थित तिब्बती शरणार्थी क्याम्पहरूसँग सम्बन्ध रहेका 5 तिब्बतीलाई ट्राभल डकुमेन्ट उपलब्ध गराउन नेपालमा बस्ने शरणार्थीका रूपमा देखाइएको थियो। त्यसको 15 वर्षपछि गत साउनमा बल्ल संलग्नताको आरोपमा भट्टराई विरूद्ध मुद्दा दायर भएको हो। तर भट्टराई विरूद्धको अभियोगपत्र भित्र अर्को ठूलो कथा पनि लुकेको छ। प्रश्न उठाइएका 5 ट्राभल डकुमेन्ट मध्ये 3 क्रमशः A02625 र A02626 र A02627 नम्बरका कागजात र 2066 हराएका भनिएका 500 ट्राभल डकुमेन्टका ब्याचका हुन् भने ती कागजातको क्रम संख्या समेत त्रुटि देखिएको छ। बाँकी 497 कागजात हालसम्म पत्ता लागेका छैनन्। परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका ती ट्राभल डकुमेन्ट मध्ये 3 तिब्बती शरणार्थीका लागि गैर कानूनी रूपमा जारी गर्न प्रयोग भएको पुष्टि भएको छ भने सीआईबीले यसको पूरक अनुसन्धान समेत थालेको छ। परराष्ट्रबाटै हराए 500 ट्राभल डकुमेन्ट 15 वर्षसम्म गुपचुप शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
2: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नयाँ नजिर, गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा मुख्य खबर छापिएको छ। सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ। तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मतभिन्नताको विषय नभई बदिनियतपूर्ण आचरणका रूपमा सर्वोच्चले व्याख्या गरेको छ। सर्वोच्चले मेडिको लिगल अर्थात् चिकित्सा विज्ञान अनुसन्धानको संयुक्त रूपमा क्षेत्रको सुधारका सम्बन्धमा 5 निर्देशनात्मक आदेश समेत फैसलामा उल्लेख गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 असार 18 गतेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको हो। डाक्टर रम्बा गोई तथा डाक्टर विजय कुमार सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको मुद्दामा सर्वोच्चले विशेष अदालतको फैसलामा केही फेरबदल गरेको छ। विशेषले सिंह र गोइतलाई 6 महिना कैद र 25,000 रुपियाँ जरिवाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्य कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रुपियाँ जरिवानाको फैसला सुनाएको छ। संयुक्त इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बदनियतपूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसुरको दायरामा पर्ने व्याख्या गरेको छ। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरुद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरुद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा गोरखा पत्र दैनिकमा खबर छ।
0: बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 3 मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ। पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको भन्दै अनुशासन समितिले 12 घण्टाभित्र लिखित जवाब पेश गर्न निर्देशन दिएको हो। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री राजु विष्ट तथा उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो। यसअघि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय विनय आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको ठहर गर्दै उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेश सभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिश गरिसकेको छ। उक्त विषय जानकारी हुँदाहुँदै पनि पार्टीको निर्देशन उल्लङ्घन गर्दै 3 जना प्रदेशसभा सदस्यले बागमती प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिएको निष्कर्ष सहित अनुशासन समितिले उनीहरूमाथि पनि कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यसअघि राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनमा पार्टी सहभागी नहुने र सरकारको समर्थन वा विरोध कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको दावी गर्दै आएको छ।
2: यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्री परिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिष्ट पार्टीबाट 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा ओम विक्रम भाट सरल, उद्योग वाणिज्य उद्योग पर्यटन वन